0: भएको हो।
1: यस ट्याक्सेस काम कायम राख्नु चाहिँ अति आवश्यक छ। त्यो कायम गर्न सकेन भने चाहिँ सरकारले चाहिँ त्यहाँ गएर भाग लिन नसके अवस्था पर्न सक्छ, किनभने यस ट्याक्सेस भएको ह्युमन राइट्स जुन इन्स्टिट्युटहरू छ उनीहरूको लागि मात्र त्यहाँ खुला हुन्छ भनेर त्यो विषयबाट भइरहेको छ। त्यस कारण चाहिँ यसो लागि यसले भनिरहेको छ अब हाम्रो ऐनमा चाहिँ नि गभर्मेन्ट कुराहरू पारदर्शिता हुनु पऱ्यो, नियुक्तिमा चाहिँ नि स्वच्छता देखिनु पऱ्यो भने त्यो कुरा चाहिँ समाजमा बताउनु भएको छ। त्यसै गरेर हामीले भनिरहेका छौँ त्यसमा चाहिँ अलिकति फाइनेन्सियल अटोनोमी अटोनोमीको कुराहरू पनि हामी उठाइरहेका छौँ, किनभनेदेखि हाम्रो जुन किसिमको अटोनोमी छ सरकारको चाहिँ हस्तक्षेप देख्नु भएन।
0: स्वास्थ्य उपचार रत गायकी यम बराललाई स्रष्टा तथा शुभचिन्तकले स्वास्थ्य लाभको कामना गरिरहेका छन्। टिचिङ अस्पतालमा उपचारत बराललाई गीतकार राजेन्द्र थापा, गायक स्वरूप राज आचार्य, शिव परियार लगायतले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। बराललाई भेटेर फर्किनेले उहाँलाई ढाडको समस्या भएको बताएका छन्। बराललाई अस्पतालमा भेटेर फर्किएका खेम्ब रिसालले बाहिर भने जस्तो उहाँलाई क्यान्सरबारे आफूलाई थाहा नभएको बताउनु भएको छ। बागलुङको ढोरपाटनमा बाह्रै महिना पर्यटक आउन थालेसँगै धमाधम होटल तथा होमस्टे सञ्चालनमा आएका छन्। ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाके, नबी, ढोरबराहा मन्दिर आसपासका क्षेत्रमा होटल र होमस्टे सञ्चालनमा छन्। 2060 सालसम्म ढोरपाटनमा कुनै होटल नभएकामा 2075 साल यता हरेक वर्ष नयाँ होटल थपिँदै गएका व्यवसायी धीरेन्द्र घरती मगरले जानकारी दिनुभएको छ।
2: होटल व्यवसाय पश्चिममा राम्रो छ, अहिले होटलहरू फस्टिरहेका छन्, नयाँ नयाँ व्यवसाय आइरहेका छन्, हस्पिटालिटी साइडको होटलहरू बन्दैछन्।
0: ढोरपाटनमा 2 दर्जन घरमा होमस्टे सञ्चालनमा छन् भने 40 होटल खोलेका छन् व्यवसायहरू शिवराज कणेल र सोनाम लामा।
3: यस्तो छ, बिदाको समय हेरेर अहिले यो सरकारले शनिबार र आइतबार 2 दिन बिदा, सार्वजनिक बिदा दिने एउटा घोषणा गरेको छन्। एकदम त्यो बिदाको दिन चाहिँ पर्यटकको घुम्चो नै हुन्छ।
4: पहिला राम्रो भएछ, बाटो पनि राम्रो भएछ, पहिला बाटो नभएर पनि होला मान्छेहरू आउनु अलि घर भएर, अहिले त बाटो राम्रो भएर धेरै मान्छे आएछ।
0: अमेरिकाको न्युयोर्क सिटीका मेयर जोहरान ममदानीले अर्जेन्टिना विरुद्धको विश्वकप फुटबलमा इजिप्ट पटक पटक लुटिएको टिप्पणी गर्नुभएको छ। द्रुत बस सेवा उद्घाटन कार्यक्रममा ममदानीले प्री क्वार्टर फाइनल खेलमा इजिप्ट लुटिएको बताउनु भएको हो।
5: With my extra 6 minutes, I would probably just watch the replays of Egypt getting robbed.
0: खबर यति नै, नमस्कार।

नमस्ते, फेरि पनि स्वागत गरेँ यहाँहरू सबैलाई जसरी अहिले बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। कार्यक्रम प्रभातकालीन आवाजमा छौँ हामी। ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने तपाईँको साथमा म बिहान 7 बजेदेखि रहिआएको छु। 7 बजे भनेको ब्रुनाईको समय हो र विश्वभरि नै विविध माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई। यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। कार्यक्रमको यो दोस्रो घण्टा हो र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ टेक्नोलोजी ट्रेन्ड्स। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब स्वीकार्नुहोस् आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्ति हुनेछ, छोटो समयमा फाइदा उठाउन सकिएला अनि अध्ययनमा पनि प्रगति हुनेछ। वृष राशि, दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला, अवसरका लागि केही दौडधुप गर्नुपर्ने देखिन्छ अनि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। मिथुन राशि, मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ, दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ अनि थोरै लगानीबाट नाफा उठाउन सकिएला। कर्कट राशि, सामाजिक कार्यले हौसला प्रदान गर्नेछ, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिएला अनि विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सिंह राशि, परिस्थितिवश केही समस्यामा अल्झनु पर्ने देखिन्छ, अरूका लागि समय धन र बुद्धि खर्चनु पर्ला अनि अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। कन्या राशि, अस्वस्थताले काममा बाधा पुग्न सक्छ, साथ दिनेहरू नहुँदा आफै काममा जुट्नु पर्ला अनि बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ कन्या राशि हुनेहरूलाई। तुला राशि, तारिफ योग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ अनि घुमफिर तथा मनोरञ्जनको समय छ तुला राशि हुनेहरूको। वृश्चिक राशि, प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ अनि रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइएला। धनु राशि, स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ अनि अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला।

सुरुमा आशा देखाउनेहरूले अन्त्यमा धोका दिनेछन्। सजग रहनुहोला, अरूको भर पर्दा प्रभावकारी काम नबन्न सक्छ अनि मान सम्मानमा बाधा पुग्न सक्छ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनाऊ समृद्धि राईको थाहा छ।

0: BFBS
1: BFBS
0: Gorkha Radio
2: Timi online ma ho
3: हो
2: के गर्दै गरेको
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
2: ए ल ल हुन्छ हुन्छ
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैन

तर अन्जानमा भूलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

मनोज थापा मगर र निकिता थापालाई सुन्दै हुनुहुन्थ्यो मुस्कान। अब हामी कार्यक्रममा कार्यक्रमको यो दोस्रो घण्टा हो, टेक्नोलोजी ट्रेन्ड्स सम्बन्धी चर्चा गर्छौँ। टेक्नोलोजीमा के कुराहरू ट्रेन्डिङ भइरहेका छन् अहिले, त्यस सम्बन्धी हामी छोटो चर्चा गर्नेछौँ। हुन त टेक्नोलोजीको कुरा जति गरे पनि कमै हुन्छ। अब दिनानुदिन टेक्नोलोजीको जुन एडभान्समेन्ट छ त्योसँग आत्मसात गर्न नै साह्रो परिसक्यो, पछ्याउन नै गाह्रो भयो। अब ग्याजेटहरू भन्नुहुन्छ कि अन्य उपकरणहरू, र अहिले टेक्नोलोजीमा धेरै कुरामा छलाङ मारिरहेको हामी देख्न सक्छौँ, र ती कुराहरूलाई पछ्याउँदै गर्दा हाम्रो खल्ती पनि रित्तिँदै गएको छ। हुन त टेक्नोलोजी अब बिगर स्केलमा हेर्ने हो भने अब त्यो अहिलेको आवश्यकता हो, तर हाम्रो घरायसी कुरा, अफिसमा प्रयोग गर्ने उपकरणहरू, तिनीहरू हेर्दाखेरि नै अब पहिलेको र अहिलेकोमा जुन भिन्नता आएको छ छोटो समयमा, त्यो पक्कै पनि सराहनीय छ। आर्टिफिसियल इन्टेलिजेन्स जहाँ गए पनि कुरा त्यही छ, आर्टिफिसियल इन्टेलिजेन्सको एआई र एआई एजेन्ट्स आर बिकमिङ मोर केपेबल। अहिलेको जमानामा एआई एजेन्टहरू एकदमै केपेबल भइरहेका छन्, र कोलाबोरेसनमा यसको बृहत्तर प्रयोग पनि भइराखेको छ। बिजनेसेसले अहिले मल्टी एजेन्ट सिस्टम कस्टमर सर्भिसका लागि प्रयोग गरिरहेका छन्, र त्यसमा सफ्टवेयर डेभलपमेन्ट भइराखेको छ, रिसर्चहरू भइराखेका छन्, अनि वर्क फ्लो अटोमेसन पनि साथसाथमा अघि बढिरहेको छ। नेक्स्ट जेनेरेसन एआई मोडलहरू धमाधम आइरहेका छन्, र एआई कम्पनीहरूले बिस्तारै बिस्तारै रिलिज गरिरहेका छन् एकदमै पावरफुल मोडलहरू, जसले लेख्न सक्छ, रिजनिङ गर्न सक्छ, कोडहरू लेख्ने, अनि इमेजहरू एनालाइज गर्ने आदि इत्यादि, र त्यसको साथसाथमा लामो समयसम्म पर्फर्म गर्न सक्ने अनि एकदमै कम्प्लेक्स टास्क पनि गर्न सक्ने क्षमता राख्दछ। त्यही भएर यस्ता मोडलहरू बिस्तारै बिस्तारै आइरहेका छन् बजारमा। स्मार्ट ग्लासेस एन्ड वेरेबल्स, अब फेरि कुनै समयमा यसले निकै चर्चा पाएको थियो, बिचमा कता कता हराएको हो कि, यसको चर्चा नभएको हो कि भन्ने लागेको थियो, र अहिले फेरि स्मार्ट ग्लासेस र वेरेबल्स बजारमा छ्याप छ्याप्ती आउन थालेको छ, र यसले प्रमुखता पनि पाइरहेको छ। स्यामसङ ग्यालेक्सीले एउटा यस्तो कुरा अनप्याक गरेको छ, धेरै पनि भएको छैन, यो स्मार्ट ग्लास र वेरेबल डिभाइसेस हो, अनि यसलाई धेरै मानिसहरूले पर्खेर बसिरहेका थिए, र धेरैले अब त्यसमा केही खर्च गर्ने नै भए। र अब कम्प्युटिङ प्लेटफर्ममा पनि स्मार्टफोन पछि अब बिस्तारै बिस्तारै एआई पावर्ड वेरेबल्स आउन थालेको छ, र हुन त स्मार्टफोनको जुन क्रेज छ त्यो कहिले पनि घट्दैन, नयाँ नयाँ मोडलहरू बजारमा आउँछन्, त्यसलाई अब लिनको लागि मानिसहरू एकदमै पर्खेर बसेका पनि हुन्छन्, र कतिलाई नयाँ कुरो अप्नाउन मनपर्छ, त्यस हिसाबले पनि स्मार्टफोनहरूको क्रेज कहिले पनि घट्ने छैन। तर त्यसको साथसाथै अहिले एआई पावर्ड वेरेबल्स पनि बिस्तारै दोस्रो स्थानमा आइरहेको छ, पछ्याइरहेको छ स्मार्टफोनलाई। एआई सिक्युरिटी एन्ड डिजिटल ट्रस्ट, अहिले एआई जुनै उपकरणहरूमा पनि इम्बेड गर्न थालिएको छ, काममा होस्, ठुला ठुला कम्पनीमा होस्, निकै
इन्भेस्टमेन्ट पनि भइरहेको छ यी सेक्टरहरूमा, विशेष गरी एआई सेक्युरिटी प्लेटफर्म्समा, डिजिटल कन्टेन्ट भेरिफिकेसन, कन्फिडेन्सियल कम्प्युटिङ र प्रिएम्प्टिभ साइबर सेक्युरिटी, यी क्षेत्रहरूमा एआईको प्रयोग एकदमै बढिरहेको छ। र एआई सिस्टमलाई कसरी प्रोटेक्ट गर्ने बाहिरी अट्याकहरूबाट, अनि एआई जेनेरेटेड कन्टेन्टलाई कसरी भेरिफाई गर्ने, यो अहिले टप प्रायोरिटीमा परेको छ। र अहिलेको यो बढ्दो डिमान्ड अनुरूप फेरि सस्टेनेबल टेक्नोलोजीमा पनि धेरैको ध्यान पुगेको छ। अब क्लिन टेक्नोलोजी एडभान्समेन्ट भइरहेको छ र मोस्ट प्रोमिसिङ इमर्जिङ इनोभेसनहरूमा के पर्दछन् त? डाइरेक्ट लिथियम एक्सट्र्याक्सन फर ब्याट्रिज, प्यासिभ कुलिङ मटेरियल्स जसले एयर कन्डिसनिङ निड्सलाई घटाउँछ भनेर भनिएको छ। यो प्यासिभ कुलिङ मटेरियल्स अबको रोजाइमा पर्दैछ धेरैको। अनि न्यू एनर्जी ग्रिड टेक्नोलोजी जसले रिन्युएबल पावर इन्टिग्रेट गर्दछ, त्यसमा पनि एकदमै मानिसहरूको ध्यान पुगेको छ र ठुला ठुला कम्पनीहरूले खर्च पनि गरिरहेका छन्, रिसर्च गरिरहेका छन्, अनि प्रयोगमा ल्याउनको लागि धेरै समय त्यसमा खर्चिरहेका छन्। र अब प्रश्न छ, के एआई एकदमै सुसुप्त रूपमा तपाईँको अदृश्य को वर्करका रूपमा आएको हो त भन्ने एउटा यो तड्कारो रूपमा प्रश्न खडा भएको छ। हेज एआई क्वाइटली बिकम योर इन्भिजिबल को वर्कर? हुन पनि सक्छ। अब हुन त अलि सानो स्केलमा, तल्लो लेभलमा सायद त्यो नहोला, तर अलि बिगर लेभलमा सायद एआई तपाईँको को वर्कर बनिसकेको होला। हुन त मानिसहरूले हरेक दिन रियलाइज नगरिकन एआईको प्रयोग गरिरहेका छन्। कतिलाई थाहा पनि नहुन सक्छ कि मैले एआई प्रयोग गरिराखेको छु भनेर। त्यो अब तपाईँ आफै बुझ्नुहोस्। अनि बिस्तारै बिस्तारै इम्प्लोइहरूले आफ्नो लाइन म्यानेजर अथवा बसलाई भन्न थालेका छन्, मैले कहिले एआई प्रयोग गरेर कुनै टास्क कम्प्लिट गर्ने भनेर। यो प्रश्न सायद पछि गएर कुनै नौलो हुँदैन, अहिले सुरु सुरुका दिनहरूमा सायद यो नौलो हुनसक्छ, तर पछि भने एआई जताततै ओम्नी प्रेजेन्स भनिन्छ, जताततै देखा पर्ने, त्यस्तै हुन आँटिसक्यो। अनि जाँदा जाँदै एउटा प्रश्न म यहाँहरूलाई तेर्स्याउन चाहे, अब एआई असिस्टेन्स र ह्युमन क्रिएटिभिटीको बिचमा एउटा रेखा छ, अब कहाँनिर त्यो रेखा कोर्ने भन्ने कुरा आउँछ। किनभने एआईको असिस्टेन्स एकदमै व्यापक रूपमा बढ्दै गयो भने ह्युमन क्रिएटिभिटीलाई त्यसले नष्ट गर्ने हो कि भन्ने पनि प्रश्न उठ्छ। वेयर सुड वी ड्र द लाइन बिट्विन एआई असिस्टेन्स एन्ड ह्युमन क्रिएटिभिटी? यो प्रश्न तपाईँलाई। यसको साथमा आजको टेक्नोलोजी ट्रेन्ड्स यति नै। गीत सुनौ अब प्रमोद खरेलले गाउनु भएको, जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र।

जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र एकदमै यो तितो सत्य हो श्रोता. प्रमोद खरेलले साह्रै मिठो गाउनुभएको थियो यो गीत. ब्रिटिस फोर्सेस बनाई बासीका लागि आज आयोजना गरिएको प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेकर रद्द भएको छ. कारणवश रद्द भएको छ, याद गर्नुहोला. आज प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टिन बेकर नहुने भएको छ. अब समर लिभ आइसक्यो हाम्रो घर दैलोमा. समर लिभमा तपाईँ आफ्नो गन्तव्यतर्फ त लाग्नुहुन्छ बिदामा, तर तपाईँको घर सुरक्षित छ भनेर तसल्ली गर्नका लागि ब्रिटिस फोर्सेस ब्रुनाईवासीले आरएमपीको भेकन्ट प्रोपर्टी सर्भे गरेर मात्रै जान सुझाइएको छ. किनभने तपाईँले भेकन्ट प्रोपर्टी सर्भे भरेर जानुभएको छ भने आरएमपीले पेट्रोल बढाउनेछ र तपाईँको घर वरपर सुरक्षा प्रदान गर्नेछ. अनि तपाईँ बिदापछि घर फर्केर आउँदाखेरि सायद जस्ताको तस्तै फेला पार्नुहुनेछ. तर आरएमपी को यो भेकन्ट प्रोपर्टी सर्भे नभरिकन जानुभएको छ भने भन्न सकिन्न. त्यसर्थ आफ्नो घर सुरक्षित राख्न चाहनुहुन्छ बिदामा भने जानुभन्दा अगाडि आरएमपीको भेकन्ट प्रोपर्टी सर्भे कम्प्लिट गरेर मात्रै जानुहुन सुझाइएको छ. अब पालो एक देव लिम्बुको च्यान्टी मायालु.

0: रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

सुरज पण्डितको बडो मर्मस्पर्शी गीत हामीले भर्खरै सुन्यौँ, रेलको बाटो र हुम्लाको पीडा, समग्रमा कर्णालीको पीडा बोकेको गीत थियो। धेरै सरकार फेरिए, प्रतिनिधिहरू पनि फेरिए, तर हुम्लाको अनि समग्रमा कर्णालीको अवस्था कहिले फेरिएन। सामान्यतया एकदमै साधारण त्यहाँको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट पनि भएको छैन। अब बाटो नै राम्ररी पुग्न सकेका छैन भने अरू इन्फ्रास्ट्रक्चरको के कुरा गर्नु। र यो पीडा धेरै वर्षदेखि झेल्दै आएका छन् कर्णालीवासीले, र अब अहिले नयाँ सरकार छ, सरकारले त्यसतर्फ पक्कै पनि ध्यान पुर्याउनेछ। Great British Circus, Legend of the Sea, ब्रुनाईमा आउँदैछ। 31 जुलाईदेखि 23 अगस्तसम्म निकै लामो समयसम्मका लागि जेरोडोङ पार्कमा सर्कस हेर्न पाइने भयो। Great British Circus, Legend of the Sea, र ब्रुनाईमा पहिलोपल्ट हो यो यस्तो एउटा युनिक यो वाटर सर्कस सो, साथमा acrobatics, stunts, comedy, flying trapeze, aerial acts आदि आदि हुनेछन्। र नानी केटाकेटी मात्रै नभएर वयस्कका लागि पनि यो एकदमै रमाइलो कार्यक्रम हो। यदि सर्कस हेर्न इच्छुक हुनुहुन्छ भने तपाईँले 12 तारिकभित्र, यो 12 जुलाईभित्र टिकट बुक गर्नुभयो भने 50% छुटको व्यवस्था गरिएको छ। जेरोडोङ पार्कमा हुँदैछ ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी, त्यसको लागि अनलाइन टिकट बुक गर्न सक्नुहुनेछ। र 12 जुलाईभित्र गर्नुभयो भने 50% छुट भनेपछि यो राम्रो मौका छ, नगुमाउनुहोला। र यस सम्बन्धी थप जानकारी हाइव वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। म यस्तो गीत गाउँछु अब पालो सुगम पोखरेल र सुषमा विश्वकर्माको।

सुन्दै हुनुहुन्थ्यो सुगम पोखरेल र सुषमा विश्वकर्मालाई म यस्तो गीत गाउँछु र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ. ब्रुनाईको समय बिहानको 9 बज्नको लागि अब ठिक 5 मिनट बाँकी रहेको छ र कार्यक्रमको दोस्रो घण्टालाई अब समापन गर्दैछु प्रमोद खरेल र मेलिना राईको एउटा गीतबाट. सुन रिमाई भन्ने गीत छ, यो गीत बाट मनोरञ्जन लिँदै गर्नुहोला. त्यसपछि 9 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ र तेस्रो घण्टामा मेरो पाहुना हुनुहुन्छ आज क्याप्टेन जितेन्द्र तामाङ, 2ICB कम्पनी 2RGR हुनुहुन्छ र उहाँको सुपरभिजनमा द सुल्तान्स कप हुँदैछ आउँदो 18 जुलाईमा र त्यस सम्बन्धी विस्तृत जानकारी लिनका निमित्त हामीले उहाँलाई निमन्त्रणा दिएका हौँ. आउँदै हुनुहुन्छ अब कार्यक्रमको यो तेस्रो घण्टामा हामी उहाँसँग कुराकानी गर्नेछौँ. एकैछिन प्रतीक्षा साँच्दै गर्नुहोला. अहिलेको लागि स्विकार्नुहोस् यो गीत सुनरीमाई.

0: बेलायती राजकुमार ह्यारीले इन्भिक्टस गेम्स स्वास्थ्य लाभको प्रेरणा, आत्मविश्वास पुनर्स्थापना गर्ने र घाइते तथा बिरामी सैनिकलाई पुनः समाजसँग जोड्ने प्रभावकारी माध्यम बनेको बताउनु भएको छ। घाइते तथा बिरामी सैनिकका लागि सन् 2027 आयोजना हुने इन्भिक्टस गेम्सको प्रवर्धनका क्रममा उहाँले यो धारणा राख्नु भएको हो। ड्युक अफ ससेक्स राजकुमार ह्यारीले 9 वर्ष अघि इन्भिक्टस गेम्सको स्थापना गर्नुभएको थियो। थप शरण गेस्टबाट
1: Prince Harry addressed delegates in London who'd gathered to discuss next year's games, which will be held in Birmingham.
2: The games have never been the destination. In many respects, they and the training to get there are the beginning, the catalyst, a spark that can ignite recovery, rebuild confidence, and reconnect people with a community that understands them.
1: He said the games are so much more than the sporting event itself.
2: The real work happens long before the opening ceremony, and the legacy continues long after the closing. It happens in rehabilitation centres. It happens in local gyms or in their garage, across communities around the world. It happens through families who never give up, through coaches, clinicians, welfare teams, employers, and of course, volunteers.
1: Uganda was unveiled as the latest to sign up to the Games, bringing the total now to 26 nations taking part. Prince Harry said one of the greatest privileges of the past 12 years of his life have been meeting wounded, injured and sick service personnel from every corner of the world. Sean Grzeczek, Melbourne, BFBS Forces News, London.
0: सिंहदरबारभित्रका सरकारी कार्यालयमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि व्हीलचेयर र सहजकर्ताको व्यवस्था शुरू गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट मुख्य सचिव सुमन राज अर्यालले यो व्यवस्थाको शुभारम्भ गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र स्थापित कानूनले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरांश पालना गर्दै सरकारले आफ्नो कानूनी एवं नैतिक दायित्व उच्च प्राथमिकताका साथ यो व्यवस्था शुरू गरेको हो। सेवाको उद्घाटन गर्दै मुख्य सचिव अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कर्मचारी कसैले पनि शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सिंहदरबारका अधिकांश कार्यालय अपाङ्ग मैत्री बनिसकेको र बाँकीमा पनि चाँडै संरचना बन्ने उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले मुलुकभरका सबै नागरिकलाई शुद्ध खानेपानी आपूर्ति गर्ने योजनाका विषयमा स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले पूर्वाधार विकास मन्त्रालय, नेपाल खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाललाई समेत निर्देशन दिने निर्णय गरेको हो। आगामी 15 दिनभित्र स्पष्ट कार्ययोजना र समयसीमा सहितको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन रूलिङ भएको छ। सभाध्यक्षको आलोचना र अपहेलना गरिएको भन्दै सभामुख डोलप्रसाद अर्यालले अभिव्यक्ति रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो। प्रतिनिधि सभाको आकस्मिक समयमा राईले राखेको धारणा विवादमा परेपछि बैठक समेत 15 मिनट स्थगित भएको थियो। सभामुख अर्याल र राईबीच केही समय विवाद भएको थियो। आकस्मिक समयमा धारणा राख्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधनपछि तपाईँ कान सुन्नुहुन्छ कि हुन्न भनेर प्रश्न गर्नुभएको थियो। राईको प्रश्न लगत्तै सभामुख अर्यालले अभिव्यक्तिले सभामुख र सभाको अपहेलना भएको भन्दै बोल्न समय दिनुभएन। बोल्ने अनुमति नपाएपछि राई रोकिनुभयो। राईलाई बोल्न समय नदिएपछि मानेका अन्य सांसदले उठेर विरोध जनाएका थिए। राईलाई बोल्न रोक्दै सभामुख अर्यालले नेकपाका सांसद परशुराम तामाङलाई बोल्न समय दिनुभएको थियो। एमाले सांसदहरू उठिरहेपछि तामाङ बोल्नु भएन। सो बीचमा सभामुख अर्यालले सचिवालयसँग समेत परामर्श लिनुभयो। सोही क्रममा सत्तारूढ राष्ट्रपा सांसद टीका संग्रौलाले नियमापत्ति गर्नुभयो। संग्रौलाले प्रतिनिधि सभा नियमावली 2083 नियम 21 विपरीत राईको अभिव्यक्ति आएको र आचरणको प्रश्नमा छलफलको अवस्था बाहेक सभामुखको आलोचना गर्न नपाइने विषय उठाउनु भयो। उहाँले अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत सञ्चालित हेलो सरकार शाखाको अवलोकन तथा निरीक्षण गर्नुभयो।

0: is Gorkha Radio. Gorkha Radio.
1: नमस्ते, स्वागत छ फेरि पनि यहाँहरू सबैलाई जस जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनेर मनोरञ्जन लिइराख्नु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गरेका छौँ। प्रशान्त लिम्बु अनि जेस्मी लिम्बुको स्वरमा यहाँहरूले भर्खरै मिठो गीत सुन्नुभयो, आउँदैछु। प्रशान्त लिम्बु पहिले वान आरजिआरका एक सक्रिय सदस्य हुनुहुन्थ्यो र उहाँले केही समय बिएफपिएसमा पनि भलन्टियर गरेर बिताउनु भएको थियो र उहाँले केही गीतहरू सार्वजनिक गर्नुभएको छ। त्यसै गीत त्यसैमध्येको एक यो पनि हो, तर यसमा जेस्मी लिम्बुको साथमा हामीले भर्खरै सुन्यौँ। र प्रशान्त लिम्बु अहिले क्विन्स गर्खा सिग्नल्ससँग आबद्ध हुनुहुन्छ, तर पहिला वान आरजिआरमा कार्यरत हुँदाखेरि बिएफपिएसको अट्याचमेन्टमा आउनुभएको थियो केही समयका लागि। हामी कार्यक्रमको तेस्रो घण्टामा छौँ, प्रभातकालीन आवाज कार्यक्रमको, र यो तेस्रो घण्टामा केही समयपछि मेरो पाहुना आउँदै हुनुहुन्छ कार्यक्रममा, क्याप्टेन जितेन्द्र तामाङ साहेब, जो टुआइसी बी कम्पनी टु आरजिआर हुनुहुन्छ र उहाँ ओआइसी द सुल्तान्स कप पनि हुनुहुन्छ। र यसपल्ट आउँदो 18 जुलाईमा ब्रिटिस फोर्सेस ब्रुनाईमा हुन गइरहेको यो विशेष कार्यक्रमका आयोजक हुनुहुन्छ र उहाँसँग हामी त्यस विषयमा कुराकानी गर्नेछौँ। एकैछिनको प्रतीक्षा साँच्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् यो मिठो गीत जितेन लेप्चाको स्वरमा, तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो।

0: हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: ब्ल्याक सिक्स ब्यान्डको एकचोटि रमाइलो निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। मैले कार्यक्रमको थालनीदेखि नै भन्दै आएको हुँ, आज मेरो पाहुनाका रूपमा क्याप्टेन जितेन्द्र तामाङ साहेब आउँदै हुनुहुन्छ भनेर। हो, उहाँ हाम्रो स्टुडियोमा पाल्नु भएको छ यति बेला, र जितेन्द्र साहबलाई म बिएफएस गोर्खा रेडियोमा हार्दिक स्वागत गर्न चाहे हजुर।
1: सब थ्याङ्क यू अनि गुड मर्निङ। हजुरले यस्तो सर्ट नोटिसमा हिजै मात्रै कुरा गर्यौँ होला, साहबले मलाई समय दिनुभयो, त्यसको लागि म क्षमा पनि चाहन्छु हजुरलाई डिस्टर्ब गरेँ भने, अनि थ्याङ्क यू भेरी मच हजुरले टाइम दिनुभएकोमा।
0: हजुर, जितेन्द्र साहेब आज खास यहाँ आउनुको मूल उद्देश्य आउँदो 18 जुलाईका दिन यहाँ ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा द सुल्तान्स कप हुँदैछ, फुटबल टुर्नामेन्ट हो र यो पहिलोपल्ट हो र हाम्रो यो सौभाग्य पनि हो, यस्तो राम्रो अवसर हामीले प्राप्त गरेका छौँ र त्यसका लागि के भइराखेका छन् तिनको जानकारी उहाँले दिनुहुनेछ। सबभन्दा पहिला स्वागत गर्दै, न्युजिल्यान्डबाट आउनुभएको पनि भर्खर भर्खरै होला, कस्तो भयो समग्रमा एकदम छोटकरीमा बताइदिनुहोस् न न्युजिल्यान्डको यात्रा।
1: हजुर साहब, न्युजिल्यान्ड एकदमै जस्ट इन्ट्रेस्टिङ, तर अब बुर्नाईबाट हामी गएको, उता चाहिँ अब विन्टर पर्दो रहेछ, अब बुर्नाईको तपाईँको 30-40 डिग्री, उहाँ जानु बित्तिकै हामी चाहिँ -3-4 मा जाँदाखेरि जस्ट इन्ट्रेस्टिङै भयो साहब। हामी झन्डै 2 महिना जस्तो बस्यौँ,
0: केही समय त एक्लिमाटाइज हुन नै लाग्यो होला।
1: लाग्यो साहब हामीले, अनि त्यही भएर हाम्रो प्रोग्राम चाहिँ स्ट्रेट त्यहाँ गएर स्ट्रेट फिल्डमा जाने भन्दा पनि त्यहाँ अरू हाम्रो डिफेन्स इङ्गेजमेन्टहरू अनि अरू सेलिब्रेसनहरू अनि हाम्रो त्यही एकअर्कामा लेसनहरू रन गर्ने न्युजिल्यान्ड आर्मीहरूसँग पनि आदान प्रदान भयो। त्यसको बादमा चाहिँ अनि हामी सेटल डाउन भएपछि झन्डै 10-12 दिन पछाडिदेखि चाहिँ अनि हामी फिल्डमा जानु।
0: पहिला पनि जानु भएको थियो होला न्युजिल्यान्ड?
1: म चाहिँ गएको थिइनँ सर, तर अब हाम्रो बटालियन 1000-2000 त अब प्राय गरेर
0: धेरैले भन्ने गर्छन् न्युजिल्यान्ड चाहिँ अति सुन्दर देश हो भनेर, प्राकृतिक रूपमा कस्तो लाग्यो तपाईँलाई?
1: हो सर, म पनि अब फर्स्ट टाइम गएको, यति सफा देश मैले देखेको छुइनँ, जस्तो तपाईँहरूले पोस्टरमा देख्नुहुन्छ
0: हजुर
1: त्यस्तै नै छ सर। तपाईँले मैला चाहिँ खोज्नुपर्छ, खोजेर भेट्नुभयो भने चाहिँ जस्तो तपाईँ भाग्यमानी नै हो, एकदमै राम्रो, अनि नेपालसँग मिल्दो जुल्दो छ किनभने एकदमै माउन्टेन भएको वरिपरि, तर त्यति अग्लो त होइन, उनीहरूको झन्डै 2000 मिटरभन्दा माथिको छैन, तर रेस्ट अफ चाहिँ जस हाम्रो देशसँग मिल्दो जुल्दो छ सर।
0: हजुर, ओके, अब हामी मूल मुद्दातर्फ लाग्छौँ, द सुल्तान्स कप, अब त्यस विषयमा हामी हर्सेस माउथबाटै सुनौँ।
1: हजुर साहब, यो सुल्तान कप चाहिँ जस हाम्रो विशेष गरेर म यही रेडियो मार्फत चाहिँ हाम्रो जिएम साहबलाई एकदमै धन्यवाद दिन चाहन्छु, यो उहाँको ठुलो इनिसिएटिभ हो। यसको ब्याकग्राउन्डमा भन्दाखेरि चाहिँ अब मलाई जुन कुरो थाहा भएअनुसार चाहिँ हाम्रो यसपालि चाहिँ हाम्रो सुल्तान, हाम्रो हिज मेजेस्टी सुल्तानको चाहिँ 80th बर्थडे, 80 बर्थडे पनि हो, त्यसलाई नै हामी मनाउँदै अनि यो फ्रेन्डसिप जुन चाहिँ अब हामी बुर्नामा यति वर्ष भइसक्यो हामी यहाँ काम गरेको, अनि यसलाई अझै स्ट्रङ बनाउने होइन, अझै यो बन्डलाई चाहिँ अझै फ्रेन्डसिपलाई अझै स्ट्रङ बनाउने भनेर चाहिँ एउटा यो इनिसिएटिभ फुटबल थ्रुबाट, स्पोर्ट्स थ्रुबाट, अनि अहिले चाहिँ कस्तो को इन्सिडेन्ट भनौँ, वर्ल्ड कपको पनि पक्का मारामार छ, सबैजनाले जस हेरिराख्नु भएको होला, साहबले पनि फलो गरिराख्नु होला, मैले पनि एकदम फलो गरिरहेको छु, त्यसलाई पारेर चाहिँ यो सुल्तान कप गर्ने भनेर चाहिँ यो 2-3 हप्ता अगाडि मात्रै हाम्रो मेन जुन चाहिँ हामीले सुल्तान कप भनेपछि त अब राजाबाट त एप्रुभ हुनु पर्यो, अनि उहाँबाट यो एप्रुभ भइसकेपछि अनि यसलाई हामीले अगाडि बढाउने अहिले कोसिस गरेको छौँ। यसमा म तपाईँलाई सरसरी भनिदिनु पर्दाखेरि चाहिँ अहिले हामीले योमा को आउनुहुन्छ त भनेर म भनिदिन्छु, जम्मा 10 टिमलाई हामीले इन्भिटेसन पठाएको थियौँ, 10 टिममा भन्नुपर्दाखेरि 4 डिस्ट्रिक्ट हुन्छ, केबी, तुतुङ, तेम्बोरुङ अनि तपाईँको चाहिँ बिएसपी, मौरा बिएसपी उहाँहरू, अनि हाम्रो गोर्खा सेक्युरिटी युनिट जिएसयु उहाँहरू पनि आउनुहुँदैछ, अनि हाम्रो रोयल ब्रुनाई आर्म फोर्सेसको ल्यान्ड फोर्सेस, एयर फोर्सेस अनि नेभी, अनि हामी हाम्रो टिम बिएफपी गरेर जम्मा 10 टिम छ साहब। यसको लागि चाहिँ 10 टिमले अहिले सहभागी हुने उहाँहरू एग्रिमेन्ट गरिसक्नु भएको छ, हाम्रो फिक्सर पनि आउट भइसकेको छ, तर यो चाहिँ अहिले एक दुई दिन आज भोलितिर जस आउट हुन्छ होला, साब त्यो छ
0: अनि कस्तो फर्म्याट हो साब 10 टिम्स अब दिनभरि खेल्नको लागि त अब छोटो छोटो समय को खेल हुने होला
1: हजुर साब यस्तो छ यो अब हाम्रो पक्का पक्का प्लान चाहिँ इनिसियल हाम्रो प्लान चाहिँ थियो तपाईको लिग सिस्टम खेलाउने भनेर तर अहिले चाहिँ हाम्रो सबैलाई थाहा छ बुर्नेमा हाम्रो जुन हिजमाइसी सुल्तानको बर्थडेको वरिपरि चाहिँ एकदमै बिजी हुने सबैजना आर्म फोर्सेसदेखि लिएर लोकल कम्युनिटिजहरूदेखि लिएर त्यो हुने भएकोले गर्दाखेरि हामीले त्यो लिग सिस्टम चाहिँ गर्नु नमिल्ने भयो यो वर्ष चाहिँ तर हामीले नकआउट गर्दैछौँ नकआउटमा चाहिँ हामीले पोल ए र पोल बी छ
0: हजुर
1: अब पोल एमा चाहिँ हामीले ड्र भइसकेको छ फिक्चर अलरेडी आउट भइसकेको छ पोल एमा पर्नु भएको छ हाम्रो बिएफबी अनि बुर्नाई पुलिस थेम्बुरुङ जीएसयु र रोयल बुर्नाई नेभी ए पोलमा हुनुहुन्छ भने बी पोलमा चाहिँ हाम्रो बुर्नाई ल्यान्ड फोर्स केबी मौरा अनि बुर्नाई एयरफोर्स र तुतुङ जम्मा पाँच पाँचवटा टिमको ए र बी छ सब अनि त्यो चाहिँ नकआउट स्टेज हो यो हाम्रो फिक्सर अब कहिलेदेखि गर्ने भनेर हामीले निकै वर्कआउट गऱ्यौँ अनि हामीले उहाँहरू आउने टिमहरूसँग उहाँहरूको एभाइलिटीहरू गर्दाखेरि चाहिँ 16, 17, 18 भनेको यो जुलाई भनेको नेक्स्ट विक हुन्छ बिहिबार शुक्रबार शनिबार त्यो तिन दिनमा चाहिँ हाम्रो यो बिहान विशेष गरेर अब हिटले गर्दाखेरि हामीले दिउँसो यहाँनिर अब खेलाउनु नसक्ने मा छौँ
0: भनेपछि खेल त 16 नै सुरु हुने
1: 16 सब हजुर 16 बिहान हाम्रो बिहान हेर्नुहुन्छ भने चाहिँ 07:00 to 8:30 बिहानको 07:00 to 8:30 चाहिँ हाम्रो फर्स्ट म्याच हुन्छ दुइटै पिचमा हुन्छ सब ए पोलको एकतिर भइरहेको हुन्छ अनि बी पोलको पनि अर्कोतिर हुन्छ सेम टाइममा अनि इभिनिङमा चाहिँ तपाईँको चाहिँ लेट आफ्टरनुन भन्नुहोस् हाम्रो 16:30 to 18:30 हामीले त्यो टाइम फ्रेम त्यतिभित्र चाहिँ हाम्रो तपाईँको लेट म्याच हुन्छ त्यही भएर फर्स्ट 16 जुलाईमा तपाईँको जम्मा हाम्रो 4 म्याच हुन्छ अनि 17 क्वार्टर र सेमी गरेर 4 म्याच हुन्छ अनि 18 चाहिँ तपाईँको फाइनल हुन्छ
0: 18 चाहिँ फाइनल
1: फाइनल हुन्छ हजुर त्यो चाहिँ 16:00 बजेदेखि फाइनलको चाहिँ सुरु हुन्छ सब
0: भनेपछि त 3 नै इन्गेज हुनुहुने भइयो त
1: हजुर सब अब इन्गेज त हामी अहिले पनि भइरहेका छौँ सब पक्का फुटबल चाहिँ 16 हुन्छ तर अहिले चाहिँ हाम्रो एकदम प्रिपरेसनहरू भइरहेछ त्यसलाई अलिकति डेकोरेसन गर्ने मार्किङ गर्नेदेखि लिएर सबै कुरोहरू प्रिपरेसनहरू भइरहेछ रेखीहरू पनि भइरहेछ अनि रेखी आउने क्रम पनि छ अनि हाम्रो लोकल विशेष गरेर आर्मी हाम्रो यो लोकल डिस्ट्रिक्टको उहाँहरू एकदम इन्ट्रेस्टेड हुनुहुन्छ अनि उहाँहरू जस पिच हेर्नु पनि आइराख्नु भएको छ भनेपछि जस इन्ट्रेस्टिङ हुनेवाला छ सब
0: भनेपछि त त्यो दिन फेरि मैले सुने अनुसार ब्रिटिस फोर्सेस बुर्नाईको ओपन डे पनि राखिएको छ
1: हजुर हो सब
0: एकदमै त्यहाँ त खच्चा खच हुने भयो मलाई लागेको किनभने हामी धेरै कार्यक्रमहरू यहाँ आयोजना पनि गरेका छौँ र सहभागी पनि भएका छौँ त्यहाँ पार्किङको समस्या त ठुलै होला जस्तो छ त साहब
1: हजुर साहब त्यो पार्किङको लागि हामीले एकदमै डिटेल्ली प्लान गरिरहेका छौँ अहिले हाम्रो आरएसएम साहब र आरडिएसले निकै गरिरहनु भएको छ त्यो पार्किङको लागि चाहिँ अब यो वरिपरि जति पनि हाम्रो आर्म फोर्सेस हाम्रो ब्रिटिस फोर्सेस बुर्नाई बस्नुहुन्छ वरिपरि उहाँहरूलाई चाहिँ अहिले गाडी नल्याउन हामी अनुरोध गर्छौँ त्यो हाम्रो डिटेलबाट आउँछ पछि तर अब हामी गाडी नभई नहुनेहरूलाई लागि चाहिँ पार्किङको एलोकेसन छ सब त्यो चाहिँ हाम्रो चिटच्याट कम्युनिटी सेन्टरको पछाडिपट्टि स्विमिङ पुल अनि टेम्पलको पछाडिपट्टि त्यहाँ चाहिँ पार्किङ एलोकेसन हो अनि सिभिलियनहरू पनि आउनुहुन्छ अब त्यसको लागि सबैको लागि ओपन हो सब त्यो सिभिलियन लागि पनि त्यही एरियाहरू छ तर अरू रेस्ट पनि हामीले खोज्दैछौँ इन डिटेलमा आउँछ सब अनि त्यहाँबाट चाहिँ हाम्रो हामी सर्भिस पर्सन र फ्यामिलीको लागि चाहिँ कोचेसहरू हुन्छ तपाईँहरूले पार्किङ चाहिँ अघि मैले भनेको 3 एलोकेसनमा त्यहाँ लगेर पार्क गर्ने अनि तपाईँहरूलाई चाहिँ त्यहाँबाट चाहिँ कोचले पिकअप गरेर चाहिँ पर स्पोर्ट्स पिचमा चाहिँ ड्रप गर्छ सब
0: त्यो मुख्य दिन 18
1: अठारको लागि सब हजुर
0: तर 16 र 17 त
1: त्यस्तो छैन
0: किनभने खेलहरू मात्रै हुने
1: खेलहरू मात्रै हुनेछ अब तपाईँहरू सबै अब खाली हुनुहुन्छ अब होइन तपाईँहरूलाई हेर्नु मन पर्यो भने आउँदा हुन्छ 16 बिहान चाहिँ हाम्रो बिएफपी भर्सेस बुर्नाई पुलिस छ 07:00 बिहानको 7 सुरु हुन्छ म यही रेडियोबाट जो जसले सुनिराख्नु भएको छ जो जो फुर्सदमा हुनुहुन्छ आउनुहोस् सपोर्ट गर्नुहोस् अनि हेर्नुहोस् म त्यही भन्न चाहन्छु सबैलाई
0: हाम्रो ब्रिटिस फोर्सेस बुर्नाईको टिम भर्खरै अब टु आरजीआरको नेपाल कप टिम पनि फर्केर आएको हुनुपर्छ, प्लस अब यहाँ ग्यारिसन सपोर्ट ट्रुप्सका मिलाएर फर्म गरिएको छ कि कस्तो छ? हजुर
1: हजुर साहब, यो हाम्रो बिएफबी टिम चाहिँ अहिले नेपाल कपकै म्यानेजर हाम्रो सार्जन ऋषि थापा उहाँले नै हुनुहुन्थ्यो, अनि उहाँलाई नै हामीले अहिले दिएको छौँ। उहाँले चाहिँ सबै अब इन्क्लुसिभ हाम्रो सबै बिएफबीमा रहनुहुने सबै जो जो फुटबलर हुनुहुन्छ उहाँहरू सबै इन्क्लुसिभ हुनुहुन्छ सर, अनि उहाँहरूको ट्रेनिङ पनि धमाधम भइरहेछ
0: भइरहेछ
1: हजुर भइरहेछ एकदमै।
0: अनि जुन 18 तारिकको लागि अब एकपट्टि ओपन डे चलिराखेको हुन्छ, अर्कोपट्टि फुटबल पिच मार्किङ भएको जस्तो मलाई लाग्छ, अनि लोकल अब बिजनेसेस पनि त्यहाँ हुनेछन् किनभने खानपानको व्यवस्था छ, होइन साहब?
1: हजुर,
0: एकताली सरसर्ती बताइदिनुहोस् न कस्तो रूपमा हामी पाउँछौँ स्पोर्ट्स कम्प्लेक्सलाई त्यो दिन 18 तारिक।
1: हजुर, मैले अघि भने हजुरलाई 16 र 17 फुटबल हाम्रो टुर्नामेन्ट प्री लिग म्याच हुन्छ, अनि 18 तारिक चाहिँ 14:00 बजे होइन दिउँसोको तपाईँको 14:00 बजेदेखि बेलुकाको 18:30 त्यो बोथ पिचेस चाहिँ अकुपाइड हुन्छ। राइटपट्टि पिचमा चाहिँ हाम्रो फाइनल को लागि प्रिपेरेसन गरिन्छ, त्यहाँ चाहिँ फाइनल हुन्छ, अनि लेफ्टपट्टिको पिचमा चाहिँ त्यहाँनिर चाहिँ ओपन डे हुन्छ। सबै त्यहाँनिर चाहिँ अब फुल टेन्ट तपाईँले टेन्टले भरेको देख्नुहुन्छ, त्यसमा साबहरू पनि सायद बेस पनि आउनुहुन्छ हजुर, अनि त्यसमा फुड स्टलदेखि लिएर लोकल मार्केटहरूदेखि लिएर पिआरआई सपहरू अनि अब अरू म्युजिक स्ट्यान्ड्सहरूदेखि लिएर आर्टदेखि लिएर फेस पेन्ट आइसक्रिम अब बच्चाहरूको लागि चाहिँ तपाईँको बाउन्सी क्यासलदेखि लिएर यी सबै कुराहरू चाहिँ जस हुने भएको छ सर। त्यसको लागि अब फ्लायर रेडी छ, हामीले आज भोलि नै त्यो फ्लायरहरू पनि अब क्रस हामी बुर्नामै पठाउने पनि छ, अनि प्लस हजुरहरूको बिएबस थ्रुबाट पनि हामी कन्टिन्यू यो कुरोहरू प्रसारण गर्न हामी हजुरहरूलाई अनुरोध गर्छौँ, प्लस हाम्रो अब आर्मीको फ्यामिलीहरूलाई पनि यो कुरो सबै हाम्रो फ्लायर थ्रुबाट थाहा पनि हुन्छ सर।
0: हजुर, रमाइलो दिन आउँदैछ हामी सामु 18 तारिक यही हाम्रो घर दैलोमा हुने कार्यक्रममा नजाने त कुरै भएन, होइन साहब? अनि अब आजकल हुन त सधैँ प्रायःसो गर्मी नै हुन्छ दिउँसो, त्यसमाथि टन्टलापुर घाम लागिरहेको हुनसक्छ, त्यसका लागि तपाईँ हामी जो कोही यो कार्यक्रममा सहभागिता जनाउँदाखेरि विचार गर्नुपर्ने कुराहरू धेरै छन्। अब वेदर अनुरूप हाइड्रेसन हुनु पर्यो, पानी पिउने, एकदमै यथेष्ट मात्रामा पानी पिउने, अनि सनस्क्रिन क्रिम लगाएर बल्ल जानुहोला, अन्यथा पछि फेरि त्यसको पीडा भोग्नुपर्ने हुन्छ, त्यसबाट टाढै रहनको लागि यस्ता कुराहरू अप्नाउनु पर्नेछ, अनि सेक्युरिटी ख्याल गर्नुहोला किनभने ठुलो इभेन्ट हो, वरपर धेरै मानिसहरूको आवागमन हुने गर्दछ, अनि गाडीहरू बाट पनि जोगिन पर्यो, अनि आफ्नो घर पनि सेक्योर राखेर मात्रै कार्यक्रम स्थलमा पाल्नु हुन हाम्रो सादर अनुरोध छ। जितेन साहब धेरै धन्यवाद छ, यहाँले धेरै दुःख गर्नुभएको छ, अझै यो 18 तारिकसम्म एडमिन सर्ट आउट गर्नको लागि तपाईँ अनि तपाईँको टिम एकदमै अहोरात्र खट्नुपर्ने हुन्छ, मैले त्यो फिल गरिरहेको छु यहाँ बसेर, त्यसको लागि शुभकामना छ। तपाईँहरू जे गर्नुहुन्छ त्यो एकदमै फत्ते गर्नुहुन्छ काम, त्यसमा कुनै शङ्कै छैन, अल द भेरी बेस्ट। अनि जाँदा जाँदै तपाईँले ब्रिटिस फोर्सेस ब्रुनाई कम्युनिटीका सदस्यहरूलाई यो सुल्तान कपको विषयमा केही सन्देश दिन चाहनुहुन्छ, केही भन्न चाहनुहुन्छ?
1: जस यो हामीले जस फर्स्ट टाइम फर्स्ट एभर गर्दैछौँ सुल्तान कप, अब यहाँदेखि लिएर चाहिँ उपरान्त अब आउने दिनहरूमा चाहिँ नेक्स्ट इयरदेखि चाहिँ यो चाहिँ पक्का एफओमै जान्छ, अर्ली नै प्लान हुन्छ, त्यसले गर्दाखेरि यो वर्ष पहिलो वर्ष भएकोले गर्दाखेरि आउनुहोस् यसलाई भव्य सभ्य बनाऊ। 18 तारिकको दिन स्कुल पनि सबै छुट्टी भइसकेको हुन्छ, सटरडे पर्यो, आएर जस सपोर्ट गरिदिनुहोस्, अनि जति पनि अहिले हामीले एफोर्टले हाम्रो सुल्तान कप मात्रै नभएर यतापट्टि बिएफपी ओपन डेको लागि पनि जति पनि हाम्रो भाइहरू गुजीहरू लगायत सबैजनाले एफोर्ट गरिराख्नुहुन्छ, त्यसमा हाम्रो नट ओन्ली हामी हाम्रो लेडिजहरू पनि त्यहाँनिर डान्सहरू देखाउने हुनुहुन्छ, खुकुरी प्याटर्नहरू पनि हुँदैछ, त्यो सोहरू पनि हुनेछ, त्यसको लागि आउनुहोस्, म यहीँबाटै तपाईँहरूलाई अहिले निमन्त्रणा गर्छु सर।
0: साहब थ्याङ्क यू भेरी मच हजुर, र हाम्रा श्रोता जसले अहिले हामीलाई सुनिरहनु भएको छ यो सुल्तान कपको विषयमा, र उहाँहरूले आफ्नो डायरी अपडेट गर्दै गर्नुहोला, 18 तारिक कतै नजानु होला ग्यारसन स्पोर्ट्स कम्प्लेक्समा सुल्तान कप हुँदैछ रमाइलो कार्यक्रम र त्यसमा सहभागी भएर पक्कै पनि भरपूर मनोरञ्जन लिनुहुनेछ वान्स अगेन जितेन्द्र साहब थ्याङ्क यू भेरी मच इन्डिड हजुर हस् साहब अल द बेस्ट थ्याङ्क यू हजुर हजुर उहाँ हुनुहुन्थ्यो क्याप्टेन जितेन्द्र तामाङ टु आइसिबी कम्पनी टु आरजिआर जो सुल्तान कपका हर्ताकर्ता हुनुहुन्छ उहाँको सुपरभिजनमा यो कार्यक्रम त्यहाँ आयोजना गरिएको छ र तपाईँहरू ब्रिटिस फोर्सेस बुर्नाईवासी सम्पूर्ण पाल्नुहुनेछ अनि भरपूर मनोरञ्जन लिनुहुनेछ अब हामी गीत सङ्गीततर्फ लाग्छौँ नौ डाँडा भन्ने गीत म अब टक्र्याउँछु भास्कर देवानको स्वरमा यो मन्त्र ब्यान्डका भास्कर देवानको गीत हो Enjoy.

0: Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFVS गोर्खा रेडियो।

झ्यालबाट सुशान्त केसीको गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। वर्ल्ड कप क्वार्टर फाइनल खेल आउँदो 11 तारिक, माफ गर्नुहोला, 11 तारिक नै हो। हुन त उता 11 तारिक, हाम्रो ब्रुनाईको समयअनुसार 12 तारिक हुन्छ। 12 जुलाईका दिन इङ्ल्यान्ड भर्सेस नर्वेको खेल हुँदैछ, क्वार्टर फाइनल खेल। र नाफीको चौतारीमा स्पेसल स्क्रिनिङ गर्ने भएको छ, बिग स्क्रिनमा हेर्न पाउनुहुनेछ। र त्यो दिन स्पेसल ब्रेकफास्टको पनि आयोजना गरिएको छ नाफीको चौतारीमा। $10 तिरेर इङ्लिस ब्रेकफास्ट पनि खान पाउनुहुन्छ, अनि वर्ल्ड कप क्वार्टर फाइनल खेल पनि हेर्न पाउनुहुन्छ इङ्ल्यान्ड भर्सेस नर्वेको ठुलो स्क्रिनमा। र तपाईँहरू सबैलाई आमन्त्रण गरिएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो राम्रो मौका छ बिग स्क्रिनमा क्वार्टर फाइनल खेल हेर्ने, नछुटाउनुहोला। बिहान 4:30 बजे नाफी खुल्नेछ चौतारी, अनि 7 बजेसम्म त्यहाँ तपाईँले एकदमै इन्जोय गर्न सक्नुहुनेछ ब्रेकफास्टको साथमा। $10 हो ब्रेकफास्ट एडल्टका लागि, अनि नानी केटाकेटीहरूका लागि $7। हुन त नानी केटाकेटीहरू अब आउँछन् आउँदैनन्, त्यो आफ्नो ठाउँमा छ। अलि अर्ली स्टार्ट हुने भएकाले सायद उनीहरू आउँदैनन् होला, तर पनि एडल्टको लागि $10 तिरेर इङ्ग्लिस ब्रेकफास्ट खाने, अनि वर्ल्ड कप क्वार्टर फाइनल खेल इङ्ल्यान्ड भर्सेस नर्वेको हेर्ने, यो एउटा सुवर्ण मौका छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीले नगुमाउनु होला।

स्नेहाको क्षितिजको घाम बीएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौं भइसक्यो, तर कहिले तपाईँले बीएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/सर्वेमा जानुस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि। बीएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बीएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

मायाको घर B8 को मायाको घर सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुने आँटेको छ। जाँदा जाँदै धीरज राईले गाउनुभएको गीत महसुस यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म भने बिदा भएँ, भोलि बिहान ठिक 7 बजे भेटौँला ब्रुनाईको समय। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: धनकुटाका एमाले सांसद राजेन्द्र राईले सभामुखको क्षमतामाथि नै प्रश्न उठाएपछि प्रतिनिधि सभा बैठक नै अवरुद्ध भयो। केही बेर बैठक रोकेर कुरा मिलाएपछि सदनको कार्यवाही नियमित भएको हो।
1: आजको प्रतिनिधि सभा बैठकमा शून्य समयपछि केही सांसदले बोलेसँगै सांसद राईको पालो आएको थियो। हातमा माइक पर्नासाथ राईले सभामुखलाई कठोर शब्द हानेपछि बैठक बिथुलिने मेसो बनेको हो।
2: सम्माननीय सभामुख महोदय, म सभामुखलाई एउटा निवेदन गर्न पर्यो। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? मेरो यो सभामुखलाई यो निवेदन हो।
3: मान्य सदस्य, आफ्नो आफ्नो भनाई मर्यादामा बसेर बोल्नु होला।
1: खासमा प्रधानमन्त्रीलाई बैठकमा डाक्ने रुलिङ गर्न नसकेको भन्दै सांसद राईले सभामुखलाई झटारो हान्नु भएको थियो। तर राईले प्रश्न सकेर अरू बोली थप्न नपाउँदै सभामुख डोलप्रसाद अरियाल पनि रिसाउनु भयो। उहाँले सांसद राईको माइक काटेर दुई चार शब्दमा चेतावनी दिँदै नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङलाई बोल्न समय दिनुभयो।
3: मान्य सदस्यलाई यो भन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिन, समय दिँदिन, बस्नुहोस् मान्य सदस्य, बस्नुहोस्। मान्य सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुन्छ, त्यस कारणले बस्नुहोस्। म अर्का मान्य सदस्य परशुराम तामाङलाई समय दिन्छु, छोटगरीमा आफ्नो भनाइ राख्नुहोस्।
1: तर सांसद तामाङ उठ्नु भएन। एमाले सांसदहरूले उभिएर विरोध गरे। सभामुखको अपमान हुने गरी भाषा प्रयोग गरेको भन्दै उहाँले गम्भीर ध्यान आकर्षण भएको छ भन्नुभयो। यही बीचमा रासोपा सांसद टीका संग्रौलाले नियमापत्ति जनाउँदै राईको भनाई रेकर्डबाट हटाउन माग गर्नुभयो।
4: चुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्ने कुरा त्यो के, त्यो नियतवश गरिएको हो कि प्रतिपक्षका दिग्गज मान्यले यहाँ प्रष्ट रूपमा भन्न पर्यो? यदि भन्न सक्नुहुन्न भने सभामुखले यो कान सुन्नुहुन्छ कि हुँदैन भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस्।
1: संसदको यही सत्रमा सभामुखले राईलाई फेरि बोल्न दिँदा अरियालको योग्यता माथि नै प्रश्न उठाएपछि उहाँले बोल्दा बोल्दै बैठक स्थगित गर्नु भएको हो।
2: सामान्य सभामुख महोदय, आज अचम्म भयो, सभामुख यस्तो गरिमाय सदनमा आत्तिएर
3: एउटा विषयवस्तुमा प्रवेश गर्नुहोस्। मान्य सदस्यले
2: कुरा राखिरहेको बेलामा
3: विषयवस्तुमा प्रवेश गर्नलाई म मान्य सदस्यलाई जानकारी गराउँछु।
2: व्यवहार गर्नुभयो नि तपाईँले, पाँच वर्ष सभामुख चलाउँदैन सभामुखमा, मैले बुझिसके तपाईँ, मैले खुट्टी हेरिसके किन हेरे भने नि तपाईँले कुरा सुन्नु परेन, के कुरा भन्दै हुन्छ भने कुरा सुन्नु पर्यो कि परेन, नसुनिकन तपाईँले जे के भन्न मिल्छ?
3: मान्य सदस्यहरू, यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।
1: बैठक केही बेर रोकेर कुरा मिलेपछि भने फेरि नियमित भएको हो। दोस्रो बैठकको सुरुमै बोल्न पाएका सांसद राईले आफूले भन्न खोजेका कुराबारे प्रष्टीकरण दिँदै प्रधानमन्त्रीलाई बैठकमा डाक्नै पर्ने अडान भने राख्नु भएको छ।
2: तपाईँले मेरो सम्मान छ, आदर छ, किन छैन? जनताले चुनेर आएको सभामुखको, तर मैले भाषा मिलाउँदै थिएँ, कुरा गर्न खोज्दै थिएँ, त्यस बेला तपाईँकोले जुन भन्नुभयो त्यो कुरालाई म मान्ने नै थिएँ। तर तपाईँले एकैचोटि जुन ढङ्गले प्रस्तुत गर्यो त्यसो नगर्दा राम्रो हुन्थ्यो। आफ्नो भावना, आफ्नो विचार त प्रस्तुत गर्न पाउनु पर्यो नि। यो विधिमै थियो, विधिभन्दा बाहिर थिएन। तर अहिले चाहिँ विधि चाहिँ सरकारले टेकिरहेको छ। विधि चाहिँ संसदमा चाहिँ डाक्दाखेरि नआउने सरकार कस्तो हुन्छ? जवाफ दिनुपर्छ भनेर प्रधानमन्त्रीले आउनु परेन? यसको निम्ति बहुत दमदार साथ कुरा राख्ने मेरो इच्छा थियो आज, तर मेरो कारणले गर्दाखेरि 15 मिनट स्थगित भयो। अनि सबै मान्यले पनि भन्नुभयो तपाईँ खालि स्थगित गर्नुहुन्छ भनेर। म एउटा कुरा भन्न चाहन्छु, मैले अघि भाषा मिलाउनु खोज्दै थिएँ, मैले भनिरहेको शब्दै नगरिकन सभापतिजी माइक काटिदिनु भयो। मेरो ठिक थियो कि तपाईँको ठिक थियो भन्दा पनि कतिपय कुराहरू आवेगमा आएको पनि समस्या हुँदो रहेछ। त्यसो नगर्नु भएको भने राम्रो हुन्थ्यो। मलाई पनि सभामुखलाई मैले सम्मान गर्ने, आदर गर्ने, यो एउटा थितिले एउटा विधिले बसालेको कुरा होइन। म यही कुरा राख्न चाहन्छु र एउटा कुरो अन्तमा भन्छु, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले आएर यो जवाफ दिनुपर्छ। जवाफ दिनु भएन भने सभामुख महोदय यो आन्दोलन यत्तिकै लान्छ। जहिले पनि उठाएको उठाएको प्रतिपक्षलाई उठाएको उठाएको गर्ने, भाषण गर्न लागेको लागै यो बेठिक हुन्छ, यसो नगरौँ।
1: दोस्रो बैठकमा शालीन बनेका राईले प्रधानमन्त्रीलाई सदनमा डाक्ने रुलिङ सहित बाँदर आतंक नियन्त्रण र बेलायती गोर्खा सैनिकको समस्या बारे बोल्नु भएको थियो। सांसद राईले पहिलो बैठकमा बोलेका सबै कुरा भने संसदको रेकर्डबाट हटाइएको छ।
0: नेटो सहकारी अन्तर्गत क्यानाडेली सेनासँग संयुक्त अभ्यास चलिरहेको बेलायती सेनाले जनाएको छ।
5: एक्सरसाइज राइनो बीचमा 16 एयर असल्ट ब्रिगेडका सदस्य सहभागी भएका हुन्। क्यानाडामा रहेको बेलायती सेनाको तालिम केन्द्रमा 3rd Battalion प्रिन्सेस पेट्रिसियन्स क्यानाडियन लाइट इन्फेन्ट्रीसँग मिलेर तालिम गरिएको हो। तालिममा दुवैतर्फका गरी 350 सैनिक सहभागी भएका छन्। तालिममा बेलायती सेनाको 16 एयर असल्ट ब्रिगेडले ड्रोन र विद्युतीय युद्ध सामग्री प्रयोग गरी निशानाको खोजी र आक्रमण गर्ने अभ्यास प्रयोगमा ल्याएको छ। क्यानाडाको बटालियनले हल्का सवारी, मोटर, निशानेबाज र हेभी मसिन गनको प्रयोग गरी निशानालाई कब्जामा लिने अभ्यास गरिरहेको छ। क्यानाडाली सेनाका मेजर डेभ क्रोस्पीले यो अभ्यासलाई विशेष मौका मान्नु भएको छ। सेनाले आफू र साझेदारको सुरक्षाका लागि नेटो केन्द्रबिन्दुमा रहेको भन्दै हाल 10,000 जनशक्ति भर्ना प्रक्रिया चलिरहेको जनाएको छ। सेनाका अनुसार अग्रपङ्क्तिको मोर्चामा लड्ने सैनिकदेखि साइबर सेक्युरिटी, हेलिकप्टर चालक, सेफ र सहायक कामका लागि 200 पदमा भर्ना खुलाइएको छ।

SBS Gorkha Radio हो। नमस्ते बीएफबीएस गोर्खा रेडियो को प्रस्तुति कार्यक्रम मझेरी बीएफबीएस गोर्खा रेडियो ब्रुनाईबाट सुरु भयो। श्रोता जोसिलो गीतबाट सुरु गर्यौं। म्याग्दी रुमाले नाच्नु भयो, म पनि यहाँ यसो टाउको हल्लाउँदै यो गीतलाई मनोरञ्जन लिँदै बोल्न आँटेको थिएँ। झन्नै गीत सकेको नै याद गरिन रहेछु, तर ठिक टाइममा चाहिँ मैले यसो नजर पुर्याउन सकेँ र तपाईँहरूसँग भलाकुसारी गर्नका लागि तयारी हुन पुगेँ। र तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ आजको हाम्रो मझेरी कार्यक्रममा। तीन घन्टै बसायो श्रोता आजको पनि सदा जस्तै, र बिहानको 10 बजेदेखि, यो चाहिँ ब्रुनाईको समय श्रोता, फेरि बिहानको 10 बजेदेखि मध्याहको 1 बजेसम्म तपाईँ हामी बसेर विभिन्न कुराकानी गर्नेछौँ, चियो चर्चा गर्नेछौँ, जानकारी आदान प्रदान गर्नेछौँ। त्यसका अलावा गीत सङ्गीत त छँदै नै छन्, पुराना नयाँ मिठा लोकल लोकल भनेछु, लोकगीत, पप गीत, रक गीत, हिपहप गीत, जेसुकै भन्नुहोस् हामी भेटे जति मिले जति बजाउने कोसिस गर्दछौँ। तपाईँहरू आउनुहोस् हामीसँग सम्पर्कमा, विभिन्न माध्यमहरू छँदैछन्, तब त्यो तपाईँहरूलाई थाहा छँदैछ कुन माध्यम चलाएर आउने। अनि तपाईँहरूले अनुरोध गर्नुभएका गीतहरू हामी वर्षक बजाइदिने नै कोसिस गर्नेछौँ श्रोता। अब कतिपय गीतहरू चाहिँ अब कपीराइटले गर्दाखेरि होइन डाउनलोड गरेर तपाईँहरूलाई सुनाउन असमर्थ हुनेछौँ, त्यसका लागि हामीले सधैँ भन्ने गर्दछौँ अग्रिम क्षमा याचना पनि गरिहाल्छौँ त्यसका लागि। हजुर, आजको कार्यक्रम कुन दिनको हो श्रोता? बिहिबार जस्तो लाग्छ, हो रहेछ, बिहिबार 9 जुलाई 2026 सालको आजको कार्यक्रम। तदनुसार असारको 25 गते, असार पनि 25 गते पुगिसक्यो श्रोता, अब सकिनै आँटिसक्यो। विक्रम सम्वत 2083 सालको कार्यक्रम हो यो, र एकपल्ट फेरि पनि हार्दिक नमस्कार अनि स्वागत प्रशान्त शिवाकोटी र शान्ति श्री परिहारको जोरदार गीतबाट हामीले कार्यक्रम सुरु गरिहाल्यो। अब किन ढिला गर्ने, अब एलिना चौहानलाई सुन्न जाउँ न त। बकवास माया भन्दै हुनुहुन्छ, माया पनि कस्तो खालको माया चाहिँ बकवास हुँदो रहेछ, सुनिहालौँ।

हजुर एलिना चौहानलाई सुन्यो श्रोता बकवास मायामा खै यो गीत उहाँले के सुरमा रचना गर्नुभयो अथवा गर्नेले गर्नुभयो अनि एलिना चौहानले यो गीत गाउनुभयो धोका पाउनु भएको हामीले बुझ्यौँ यो गीतको शब्दहरूबाट उहाँको जीवनसँग पनि हामीले अलिअलि यो समाचारहरूतिर मिडियातिर देखेको सुनेको भरमा अन्दाज गर्दाखेरि बा मिलेको पो हो कि भन्ने मेरो व्यक्तिगत बुझाइ फेरि श्रोता यो युनिभर्सल ट्रुथ होइन मैले चाहिँ यो गीतले उहाँको आफ्नो त्यो कुनै एक समय भनौँ न झन्डै एक साल दुई साल जति भयो होला त्यो इस्युहरू आइरहेको थियो सायद त्यो बेला चाहिँ यो गीत गाउनु भएको हो कि भन्ने मेरो अनुमान श्रोता ब्रुनाईमा अहिले बिहानको 10:15 श्रोता 10:15 गयो 24 डिग्री सेल्सियस सेरिया जहाँ चाहिँ हाम्रो स्टुडियो छ सेरियामा 24 डिग्री सेल्सियस तापक्रम रहेको छ भने आजका लागि अधिकतम तापक्रम 31 डिग्री सेल्सियसको अनुमान गरिएको छ थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ थन्डरी सावर्स हुने सेरियामा चाहिँ कम्तीमा पनि छाँटकाँट छैन श्रोता घमाइलो छ रमाइलो छ मन्द गतिमा हावा चलिरहेको छ ब्रुनाईका अन्य स्थानका श्रोता तपाईँले सुन्दै हुनुहुन्छ पक्कै पनि के छ कसो छ तपाईँहरूको क्षेत्रतिर ब्रुनाईमा त फेरि एक ठाउँ पानी पर्छ अर्को ठाउँ टन्टला पुर घाम लागिरहेको हुन्छ 2 मिनट पर्तिर गयो भने मौसम अर्कै भइरहेको हुन्छ के छ यसो ताजा अपडेट दिनुहोस् है तपाईँहरू कतै बाहिरबाट सुन्दै हुनुहुन्छ ब्रुनाई ग्यारिजनका श्रोताहरू ट्रेनिङ एरियामा चाहिँ हुनुहुन्छ र रेडियो सुन्ने मौका पाउनु भएको छ नि जङ्गलमा त यस्तो पो हुँदैछ हौ धन दाई धन भाइ भनिदिनुहोस् है काठमाडौँ नेपालतिर जाउँ नेपालमा बिहानको 8:01 गएको अवस्था छ 21 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम अहिलेको र 28 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम अनुमान गरिएको छ लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज छिटफुट वर्षा भइरहेको भनिएको छ मौसमी पूर्वानुमानमा काठमाडौँका श्रोता तपाईँले चाहिँ अब सुनिराख्नु भएको छ भने के कस्तो छ त्यहाँको ताजा मौसमी विवरण यसो पठाउनुहोस् न है तपाईँहरूले अब काठमाडौँको साथसाथमा धरान पोखरा र नेपालका विभिन्न अन्य स्थानमा पनि एएम फ्रिक्वेन्सीबाट तपाईँहरूले सुन्ने गर्नुहुन्छ र एप मार्फत अथवा कतिले त स्मार्ट स्पिकर मार्फत पनि सुन्ने गर्नुहुन्छ तपाईँहरूको पनि यसो क्षेत्रको एरियाको मौसम जानकारी गराउनुहोस् वर्षाको सिजन छ भारी बर्सात हुँदैछ कि कतै ठाउँ भलबाडीले तपाईँलाई कतै रोकेको छ कि यसो मौका मिल्यो भने अपडेट गराउँदै गर्नुहोस् बेलायततर्फ प्रस्थान गरौँ बेलायतमा बिहानको 3:17 गयो श्रोता 22 डिग्री सेल्सियस लन्डनको तापक्रम अहिलेको छ खुला आकाश छ र मन्द गतिमा नै हावा पनि चलिरहेको छ लन्डनमा आज दिनभरिमा 20 डिग्री न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस र अधिकतम तापक्रम 34 डिग्री सेल्सियस निकै गर्मी हुने अनुमान गरिएको छ आज पनि लन्डनमा र लन्डन बाहेकका अन्य स्थानका श्रोता बेलायतका श्रोता तपाईँहरूलाई अब गुड मर्निङ नै भन्न रुचाएँ मैले तपाईँहरूलाई पनि स्वागत छ सुनिराख्नु भएको छ भने लेट नाइट सिफ्टमा हुनुहुन्छ कति कति अर्ली मर्निङ सिफ्टको लागि अब कति आँखा मिच्दै उठिसक्नु भएको छ अब यसो फ्रेस भएर खाजा पानीको व्यवस्था गर्दै हुनुहुन्छ होला तपाईँहरू सम्पूर्णलाई स्वागत छ अन्य स्थानका श्रोताहरू तपाईँहरू कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ एनपी परदेशी ज्यूले अघि नै यसो मझेरीमा हजुरलाई सुन्दै रमाउँदैछु यहाँ त पानी परेर अलिक शीतल छ यताको साँझ भन्नुभएको छ अहिले सान फ्रान्सिस्कोमा बेलुकीको 7:18 गएको छ र मैले उहाँलाई पानी परेको छ भने त कालो चिया र मकै त्यो के अरे ल्वाङ सुकमेल हालेको कालो चिया मरिच हालेको कालो चिया र भुटेको मकै पो सुरु गर्नु होला है अब भनेको थिएँ हो नि हजुर सम्झिने पानी छम्किने अब भन्नुभएको छ अब त्यस्तै छ विदेशको

ठाउँमा खोजे जस्तो कतिपय सन्दर्भमा हुँदैन, तै पनि यो रमाइलो साँझ नै हुनेछ तपाईँको भन्ने मैले पूर्ण विश्वास लिएको छु। अब गीत सुनौ एउटा, प्रेम प्रस्ताव भन्दै हुनुहुन्छ दीपक बज्राचार्य।

आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

हजुर, साह्रै मन पर्यो सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला। दीपक लिम्बू अनि मान्डवी त्रिपाठीले गाउनु भएको यो गीत सुनेर कार्यक्रम मझेरीमा मनोरञ्जन लिइरहेका छौँ श्रोता। र आज कोइन्सिडेन्टली भनौँ श्रोता, नेसनल डिम्पल्स डे पनि परेको रहेछ। अब यो मैले त्यो ठ्याक्कै मिल्छ भनेर गीत लागेको त होइन, तर गीत लाइन अप गर्दाखेरि अनि यसो आज के रहेछ विशेष दिन यसो हेर्दै थिएँ, त्यतिखेर नेसनल डिम्पल्स डे परेको रहेछ। यो सम्बन्धमा चाहिँ भरै साङ्गीतिक तरङ्ग कार्यक्रममा बिना बहिनीले पक्कै केही कुराहरू गर्नुहुनेछ। अनि अरू यसो दिवसहरू के परेका रहेछन् भनेर हेर्दै गर्दाखेरि आज फ्यासन डे पनि पर्दो रहेछ, डुरियन डे, डुरियन फ्रुट डे। फ्यासन डेको बारेमा म अहिले तपाईँलाई दोस्रो घन्टामा, आज हाम्रो सेगमेन्ट पनि रहेको छ फ्यासन आर्ट्स र डिजाइन इनोभेसन भन्ने, त्यस समयमा केही कुरा तपाईँहरूलाई चर्चा गर्ने नै छु। र अहिले चाहिँ भने डुरियन फ्रुट डे के रहेछ यो एकैछिन बुझ्ने कोसिस गरौँ। हजुर, यो डुरियन फ्रुट डे चाहिँ हरेक वर्ष जुलाई 9 आजका दिन मानिन्छ। यो डुरियनलाई चाहिँ तपाईँहरूलाई थाहा छ कि छैन, फलहरूको राजा पनि भनिँदो रहेछ। अब फेरि यता नेपालतिर हामीतिर हाम्रोतिर गइयो भने के अरे फलहरूको राजा आँप भनेर सुनिएको थियो, कुरा अलिकति बाझ्यो यहाँ। तर भिटामिन सी, फाइबर, पोटासियम लगायत का पोषक तत्व प्रशस्त पाइने भएकाले यसलाई पौष्टिक फल पनि मानिँदो रहेछ श्रोता। यसको बाहिरी भाग काँडेदार हुन्छ र गन्ध निकै यो स्ट्रङ स्मेल हुन्छ भने पनि यसको भित्री खाने जुन भागको स्वाद मन पराउनेहरू भने संसार भर्छन्। अलिकति यो कतै कतै चाहिँ एयरपोर्टतिर ट्रान्सपोर्टेसनको लागि एयर फ्लाइटमा त्यो त्यति दिँदैनन् भन्ने कुराहरू नि सुनिएको छ, विशेष गरी सिङ्गापुरमा, मलेसियाको के छ हो। यो दिन डुरियनको स्वाद, पोषण र सांस्कृतिक महत्त्वलाई चिनाउने उद्देश्यले मनाउने गरिँदो रहेछ। विशेष गरी सबैतिर त होइन श्रोता, यो थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, सिङ्गापुर, फिलिपिन्स अनि ब्रुनाईमा पनि, हजुर श्रोता, हामी बसेको ठाउँमा पनि डुरियन मजाले पाइन्छ। यहाँका लोकल मानिसहरूले डुरियनलाई चाहिँ थरी थरी बनाएर, अब पाकेको त त्यत्तिकै खाइहाल्यो, तरकारी सरकारी बनाएर अचार त्यसो चटनी सटनीहरू पनि बनाउने गर्नुहुँदो रहेछ दक्षिण पूर्वी एसियालीका प्रायः देशहरूमा भनौँ न श्रोता, लोकप्रिय रहेछ, लोकप्रिय पनि छ, उत्पादन पनि व्यापक रूपमा हुन्छ अनि उपभोग पनि व्यापक रूपमै गरिन्छ। यी देशहरूमा डुरियन महोत्सव, महोत्सव, स्वाद परीक्षण कार्यक्रम, विभिन्न परिकार प्रदर्शनी तथा किसानलाई, डुरियन किसानलाई चाहिँ प्रोत्साहन गर्ने कार्यक्रम चाहिँ आयोजना गरिँदो रहेछ। पछिल्ला वर्षहरूमा यो दिवस अन्य देशहरूतिर पनि यो जो चाहिँ डुरियन पारखीहरू हुन्छ नि, उनीहरूले चाहिँ मनाउन थालेका कथाहरू हामीले सुन्नमा आइरहेका छन्। हजुर, आज डुरियन डे, हजुर तपाईँहरू सम्पूर्णलाई अब मन पराउनुहुन्छ, चाख्नु भएको छ कि छैन। मैले पनि दुईपल्ट तिनपल्ट जति चाहिँ स्वाद लिएको छु, खाएको छु भन्नु पऱ्यो, यहाँका लोकल साथीहरूसँग चाहिँ बस्दाखेरि ठिकै लाग्यो मलाई। अहो कस्तो मिठो भन्ने पनि भएन, तर तरिका यो अबदेखि खान्न भन्ने खालको पनि छैन श्रोता यसको स्वाद मेरो लागि चाहिँ। अब तपाईँले चाख्नु भएको छ, खानुभएको छ, विभिन्न अब परिकारको कुरा भयो, कुन परिकार खानुभएको छ, यसो खानुभएको छ, स्वाद थाहा छ भने यसो हामीलाई पनि जानकारी गराउनुहोस् न, अन्य श्रोतालाई पनि हामी तपाईँले दिनुभएको जानकारी बाँड्नेछौँ। त्यसो गर्दै गर्दा हामी फेरि अर्को गीत सुन्नतर्फ लाग्यौँ, यवेश थापाले गाउनुभएको हेराई बसाई।

हजुर खै केही गर्ने मुठु चोरी लग्यो लगिहाल्यो अनि हेराइ बसाइ गर्ने बाहेकहरू त केही गर्नै सकिन भन्ने भाव बोकेको गीत सुने हामीले श्रोता यवेश थापाको आवाजमा. ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू तपाईँहरूलाई एउटा जानकारी यो रोयल मिलिटरी पुलिसबाट आएको हो. यो विशेष गरी सिट बेल्ट अनि चाइल्ड कार सिटको बारेमा हो. अब स्कुलको टर्म पनि सकिन सकिन आँटेको छ, समर हलिडेज आउन आँटेको छ र अब तपाईँहरू मध्येमा कतिजना पक्राउ पनि परिसक्नु भएको छ यो सिट बेल्टको कानुन बरखिलाफ गर्नुभएकोमा, सिट बेल्ट कार सिट अप्रोप्रिएट नभएको भन्ने कुराहरूमा. अब समय सकिन आँटेको छ एकाडेमिक इयरको. अब अलिकति तपाईँहरूले अब चाहिँ पुलिसले चेक गर्दैन भनेर अलि त्यस्तो गर्नुभएको छ भने नगर्नु होला. प्रपर सिट बेल्ट अनि नानीहरूको उमेर अनुसारको सिट, कार सिट बुस्टरहरू हुन्छ, अब पक्का प्रपर कार सिटहरू हुन्छ एज अनुसारको, त्यो चाहिँ नछुटाइकन लगाउनु होला, गाडीमा बोकेर हिँड्नु होला. फेरि पक्राउ पर्नु भयो तपाईँहरूलाई एडमिनिस्ट्रेटिभ डिसिप्लिनरी एक्सनहरू चाहिँ हुने गर्दछ. परिसक्नु भएकोहरूले त थाहा पाइसक्नु भएको छ के कस्तो हुन्छ भनेर. कृपया गरी त्यस्तो बर्खिलाप नगर्नु होला कानुनको. यो चाहिँ ब्रुनाईमै भए पनि हामीले युकेको ल के भन्छ यो ड्राइभिङ कोड भन्छ नि, त्यो कोड चाहिँ फलो गर्नु नै पर्ने हुन्छ. तपाईँहरू सम्पूर्णलाई अलिकति सावधानी पूर्वक चाहिँ यो नियम कानुनलाई चाहिँ फलो गर्नुहोला कृपया. रेशमा पुन र एसडी योगीलाई सुन्दा जाउँ ब्युटिफुलम.

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर मिस्टर डीले गाउँदै हुनुहुन्थ्यो, आगो लाग्यो र फिमेल कलाकार पनि हुनुहुन्थ्यो, फिमेल कलाकारलाई चाहिँ मैले चिन्न सकिनँ। मेरो प्लेलिस्टमा भएको आर्टिस्ट नेममा उहाँको नाम मेन्सन गरिएको रहेनछ, तपाईँहरूले कतै चिन्नुभयो भने यसो जानकारी गराउनुहोस् है श्रोता। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँका लागि एउटा अत्यन्तै जरुरी सूचना, अब धेरै समय बाँकी छैन, बीएफबी चिल्ड्रेन्स लाइब्रेरी चाहिँ खुला छ अहिले, तर आज 11 बजेदेखि फेरि बन्द हुने भएको छ आज दिनभरिका लागि। लाइब्रेरियन बहिनी हाम्री नम्बरनी बहिनी हुनुहुन्छ प्रभा गुरुङले मेसेज पठाउनु भएको थियो, आज चाहिँ त्यहाँ भित्र विभिन्न पेन्टिङ वर्कहरू हुने भएकाले आज त्यहाँको ओपनिङ आवर्स चाहिँ इम्प्याक्ट हुने भएको छ, त्यसमा असर पर्न गएको हुन गएको छ, हुने भएको छ र भोलिदेखि फेरि सुचारु रूपमा खोलिनेछ। पर्न गएको असुविधाप्रति लाइब्रेरियन बहिनीले, प्रभा गुरुङ बहिनीले क्षमा याचना गर्नुभएको छ, नजानु होला केटाकेटीलाई पनि नलानु होला श्रोता। हजुर अर्को एउटा छोटो चर्चा गरौँ श्रोता, यो समयमा बेलायतमा आज अब फेरि निकै टेम्परेचर हाई हुने, अघि पनि आज म्याक्सिमम् कति ठाउँमा 34-35 भनेको थिएँ र मेट अफिसले चाहिँ आज बिहिबार बेलायतका 17 क्षेत्रमा एरिया भनौँ न चाहिँ तापक्रम 35 डिग्री नाग्ने सम्म चेतावनी दिएका छन्। विशेष गरी दक्षिण र मध्य इङ्ल्यान्डमा अत्यधिक गर्मी हुने अनुमान गरिएको छ, जसका कारण चाहिँ स्वास्थ्य सतर्कता पनि जारी गरिएको छ, यो वार्निङ इस्यु भरिएको रहेछ। 17 प्रभावित क्षेत्रहरू चाहिँ कहाँ कहाँ पर्दो रहेछन् भन्नुहुन्छ भने ग्रेटर लन्डन, केन्ट, सरी, ससेक्स, इसेक्स, हार्टफोर्डसियर, बकिङहमसियर, अक्सफोर्डसियर, बार्कसियर, ह्याम्पसियर, बेडफोर्डसियर, क्याम्ब्रिज सेयर, नर्थ ह्याम्पटन सेयर, वाविक्सायर, वर्स्टर सेयर, ग्लोस्टर अनि विल्सायर, यी क्षेत्रमा चाहिँ दिउँसोको गर्मी निकै बढ्ने भएकाले प्रशस्त पानी पिउन, सनस्क्रिन लगाउन, अनावश्यक घाममा नबस्न र बालबालिका तथा अलि ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न चाहिँ मौसम विभाग मेट अफिसले विशेष अनुरोध गरेको छ। आजको दिन तपाईँहरू काम छैन भने आज चाहिँ घाम ताप्नु पर्यो भनेर बरु ननिस्किनुहोस्, निस्के पनि छोटो समयको लागि निस्किनुहोस्, पानी प्रशस्त बोक्नुहोस्, पिउनुहोस्, अनि अब टोपी छाता होइन लुगा त्यही अनुसारले शीतल लुगाहरू, सनस्क्रिन त भन्नै परेन, सबै तयारी गरेर मात्रै हिँड्नुहोस्, त्यो पनि चाहिहालेको खण्डमा, अत्यावश्यक भएको खण्डमा, होइन भने घरभित्रै अथवा घरको वरिपरि शीतल ठाउँतिर नै बस्न मैले पनि अनुरोध गरेँ, विशेष गरी बेलायतका श्रोताहरू, हुन त युरोपमा अन्य श्रोताहरू पनि हुनुहुन्छ, युरोपमा पनि स्थिति अहिले त्यस्तै होला, तपाईँहरूलाई पनि त्यसै गर्न मैले आग्रह गरेँ। युरोप र बेलायत कति नै टाढा छ र एउटा च्यानल ले त छुटाएको छ, त्यो ले गर्दाखेरि तपाईँहरू साह्रै आज बाहिर निस्केर उफ्रीपाफ्री गर्ने कामहरू विशेष त नगर्नु होला। अब घरमा साना साना केटाकेटी छन्, वृद्ध वृद्धा बुवा आमा हुनुहुन्छ, बाजे बजेहरू हुनुहुन्छ भने सोही अनुसारले सल्लाह सुझाव पनि दिनुहोस् र उहाँहरूको हेरचाह पनि गर्नुहोस्। अब तृष्णा गुरुङ भन्दै हुनुहुन्छ, आई ओ ह्यान्डसम हो कि आई ह्यान्डसम हो, सुनिहालो के रहेछ।

हजुर, तृष्णा गुरुङले गाउनुभयो, हामीले ओ हो कि आए हो भनेर सुरु गरेको थियौँ। ए चाहिँ रहेछ, ए ह्यान्डसम, म त तिमीलाई पट्याउन आएको भन्नुभयो, ए ह्यान्डसम। अब तृष्णा गुरुङ तपाईँहरूले कतिको याद गर्नुभएको छ, वान आरजेहरू हुँदाखेरि जस्तो लाग्छ यहाँ दसैँको समयमा आएर यहाँ चाहिँ बडै धमाकेदार धमाकेदार प्रस्तुति गरेर जानुभएको थियो। तपाईँहरू मध्येमा कतिले सम्झिराख्नु भएको होला। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, आज हुन गइरहेको प्रेग्नेन्सी एन्ड पोस्ट नेटल योगा विथ क्रिस्टन बेकर चाहिँ आजको लागि क्यान्सल भएको छ श्रोता। कारण भने खुलाइएको छैन, त्यसको सट्टा अब 16 जुलाईमा अर्को बिहिबार चाहिँ हुन गइरहेको छ। साविक समय 12 बजेदेखि मध्याहको 1 बजेसम्म नै हो, 1 घन्टाका लागि। तपाईँहरू आज जाने प्लानमा हुनुहुन्थ्यो भने तपाईँको प्लान क्यान्सल गर्नुपर्ने अवस्था सृजना भएको छ श्रोता, नजानुहोला। नानीहरू पनि लान, साना साना नानीहरू पनि लान सकिने थियो। अब एकैचोटि 16 जुलाईको प्रतीक्षा गर्नको लागि अनुरोध गरिएको छ र पर्न गएको असुविधाप्रति चाहिँ यो क्रिस्टन बेकरले क्षमा याचना पनि गर्नुभएको छ। हजुर, अब हामी एउटा गीत सुन्छौँ र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ एनपी परदेशी ज्यू, निमा पाखरिन, र उहाँले चाहिँ सान फ्रान्सिस्को होइन नर्थ क्यारोलाइना, सान फ्रान्सिस्को कहाँबाट आयो, नर्थ क्यारोलाइनाबाट। यो अघि बिहान पनि उहाँले मौसमको जानकारी पनि दिनुभएको थियो र उहाँले चाहिँ सँगै घुम्न जाउँ भन्ने गीत चाहिँ गम्बु शेर्पाको आवाजमा रहेको गीतको अनुरोध गर्नुभएको छ। यसमा शब्द रचना निमा पाखरिन एनपी परदेशी ज्यूको आफ्नै रहेको छ। गीत ब्याकग्राउन्डमा बज्न पनि थालिसके जस्तो लाग्यो श्रोता। एनपी परदेशी ज्यू, तपाईँले रोज्नुभएको गीत, तपाईँको लेखनमा रहेको गीत सुनौँ अब हामी पनि, र यो कार्यक्रम नै आजको हाम्रो बसाइको पहिलो घन्टाको अन्तिम गीत स्वरूप रहनेछ। यस पछाडि नेपालबाट समाचार सुन्नुहुनेछ र त्यस पछाडि हामी दोस्रो घन्टामा भेट गर्नेछौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र यो गीत सुनेर रमाइलो गर्नुहोला।

0: बेलायती राजकुमार ह्यारीले इन्भिक्टस गेम्स स्वास्थ्य लाभको प्रेरणा, आत्मविश्वास पुनर्स्थापना गर्ने र घाइते तथा बिरामी सैनिकलाई पुनः समाजसँग जोड्ने प्रभावकारी माध्यम बनेको बताउनु भएको छ। घाइते तथा बिरामी सैनिकका लागि सन् 2027 आयोजना हुने इन्भिक्टस गेम्सको प्रवर्धनका क्रममा उहाँले यो धारणा राख्नु भएको हो। ड्युक अफ ससेक्स राजकुमार ह्यारीले 9 वर्ष अघि इन्भिक्टस गेम्सको स्थापना गर्नुभएको थियो। थप शरण गेस्टचेकबाट।
1: Prince Harry addressed delegates in London who'd gathered to discuss next year's games, which will be held in Birmingham.
2: The games have never been the destination. In many respects, they and the training to get there are the beginning, the catalyst, a spark that can ignite recovery, rebuild confidence, and reconnect people with a community that understands them.
1: He said the games are so much more than the sporting event itself.
2: The real work happens long before the opening ceremony, and the legacy continues long after the closing. It happens in rehabilitation centres. It happens in local gyms or in their garage, across communities around the world. It happens through families who never give up, through coaches, clinicians, welfare teams, employers, and of course, volunteers.
1: Uganda was unveiled as the latest to sign up to the Games, bringing the total now to 26 nations taking part. Prince Harry said one of the greatest privileges of the past 12 years of his life have been meeting wounded, injured and sick service personnel from every corner of the world. Sean Grzeszczyk, Melbourne, BFBS Forces News, London.
0: सिंहदरबारभित्रका सरकारी कार्यालयमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि व्हीलचेयर र सहजकर्ताको व्यवस्था शुरू गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट मुख्य सचिव सुमन राज अर्यालले यो व्यवस्थाको शुभारम्भ गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र स्थापित कानूनले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरांश पालना गर्दै सरकारले आफ्नो कानूनी एवं नैतिक दायित्व उच्च प्राथमिकताका साथ यो व्यवस्था शुरू गरेको हो। सेवाको उद्घाटन गर्दै मुख्य सचिव अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कर्मचारी कसैले पनि शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सिंहदरबारका अधिकांश कार्यालय अपाङ्ग मैत्री बनिसकेको र बाँकीमा पनि चाँडै संरचना बन्ने उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले मुलुकभरका सबै नागरिकलाई शुद्ध खानेपानी आपूर्ति गर्ने योजनाका विषयमा स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले पूर्वाधार विकास मन्त्रालय, नेपाल खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाललाई समेत निर्देशन दिने निर्णय गरेको हो। आगामी 15 दिनभित्र स्पष्ट कार्ययोजना र समय सीमा सहितको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन रूलिङ भएको छ। सभाध्यक्षको आलोचना र अपहेलना गरिएको भन्दै सभामुख डोलप्रसाद अर्यालले अभिव्यक्ति रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो। प्रतिनिधि सभाको आकस्मिक समयमा राईले राखेको धारणा विवादमा परेपछि बैठक समेत 15 मिनट स्थगित भएको थियो। सभामुख अर्याल र राईबीच केही समय विवाद भएको थियो। आकस्मिक समयमा धारणा राख्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधनपछि तपाईँ कान सुन्नुहुन्छ कि हुन्न भनेर प्रश्न गर्नुभएको थियो। राईको प्रश्न लगत्तै सभामुख अर्यालले अभिव्यक्तिले सभामुख र सभाको अपहेलना भएको भन्दै बोल्न समय दिनुभएन। बोल्ने अनुमति नपाएपछि राई रोकिनुभयो। राईलाई बोल्न समय नदिएपछि मानेका अन्य सांसदले उठेर विरोध जनाएका थिए। राईलाई बोल्न रोक्दै सभामुख अर्यालले नेकपाका सांसद परशुराम तामाङलाई बोल्न समय दिनुभएको थियो। एमाले सांसदहरू उठिरहेपछि तामाङ बोल्नु भएन। सो बीचमा सभामुख अर्यालले सचिवालयसँग समेत परामर्श लिनुभयो। सोही क्रममा सत्तारूढ राष्ट्रपा सांसद टीका संग्रौलाले नियमापत्ति गर्नुभयो। संग्रौलाले प्रतिनिधि सभा नियमावली 2083 नियम 21 विपरीत राईको अभिव्यक्ति आएको र आचरणको प्रश्नमा छलफलको अवस्था बाहेक सभामुखको आलोचना गर्न नपाइने विषय उठाउनु भयो। उहाँले अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले
3: Yo. BFBS, Gorkha Radio.

हजुर भन मात्र जान्छु आउँछु यावत कुराहरू गर्ने कलाकार हुनुहुन्थ्यो उर्गेन्दोङ अनि बिन्दु परियार. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूका लागि फुल टाइम अफिस एडमिनिस्ट्रेटरको जब भ्याकेन्सी निस्केको कुरा हामीले भन्दै आइरहेका छौँ गत केही हप्तादेखि, र अब क्लोजिङ डेट नजिक आइसकेको छ श्रोता. भोलि 10 जुलाईभित्रमा तपाईँले चाहिँ आफ्नो सिभी र कभरिङ लेटर चाहिँ लाल डट शाही एट बिएफबिएस डट कममा पठाउनु पर्ने हुन्छ, पठाइसक्नु पर्ने हुन्छ. अन्तिम समयमा केही एमेन्डमेन्टहरू बाँकी छन् भने अब छिटै गरेर चाहिँ पठाइहाल्नुहोस्. हामीसँग सहकर्मी भएर काम गर्ने मौका छ तपाईँलाई. तपाईँले चाहिँ अब विभिन्न कामहरू गर्ने पर्ने हुन्छ, एडमिनिस्ट्रेटिभ सपोर्ट होइन, बिएबीका चाहिँ अन्य डिपार्टमेन्टहरूसँग लिएज गर्नुपर्ने, बेसिक अकाउन्ट्स राख्नुपर्ने, रिटर्न्स एन्ड ह्यान्डलिङ अफ पेटी क्यास, खुत्रुके पैसाहरू चाहिँ यसो मिलाउनु पर्ने हुन्छ तपाईँहरूले. अब युकेबिसी स्टाफका लागि फ्लाइट अरेन्ज गर्नुपर्ने, गाडीहरू होइन मुभमेन्टहरू गर्नुपर्ने हुन्छ, अफिसको गाडीहरू इक्विपमेन्टहरू चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ, पोस्ट अफिसबाट कलेक्सन अथवा डेलिभर गर्नुपर्ने, बिएबिएसको विभिन्न फन्ड रेजिङ इभेन्टहरू कम्पिटिसनहरूमा चाहिँ तपाईँले चाहिँ सहभागिता जनाउनु पर्ने हुन्छ. अब भाउचर कलेक्ट

एक्सन हुन्छ कि होइन इभेन्ट अर्गनाइज गर्नुपर्ने हुन्छ, त्यस्तोहरू गर्नुपर्ने हुन्छ। अन्य थुप्रै कामका लिस्टहरू पनि छन्, तपाईँले यसो हामीले फेसबुक पेजमा पनि राखेको छौँ, हेर्नुहोला। अझै पनि मौका छ, आज र भोलिभित्रमा पठाइसक्नुहोला र गुड लक छ सम्पूर्ण श्रोताहरू जो चाहिँ कामको खोजीमा हुनुहुन्छ। अर्जन कटुवालाई सुन्न जाउँ चियाको बोटैमा।

0: Heart Radio. तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछोडौ
1: यो BFPS Gurkha Radio Ho.

हजुर धानको कुनिया तिमी बिना त मेरो दुनियाँ नै अधुरो छ भन्ने गीत सुन्यो पवित्र गुरुङ अनि एसडी योगीको आवाजमा कार्यक्रम मझेरीमा हुनुहुन्छ श्रोता। दोस्रो घण्टामा छौँ ब्रुनाईमा बिहानको 11:27 जान आँट्यो भने पनि हुन्छ श्रोता। हजुर बिहिबारको दिन हामी दोस्रो घण्टाको बसाइमा इनोभेसन एजुकेसन फ्यासन डिजाइन सम्बन्धी केही चर्चा परिचर्चा गर्ने गर्दछौँ र आज पनि केही छोटा छोटा विषयहरू टिपेर ल्याएको छु, हेर्दै जाउँ कतिसम्म हामीले चर्चा गर्न भ्याउँछौँ। तपाईँहरूले यो फ्यासन पत्रिका भोग कतिको हेर्ने गर्नुहुन्छ? अनि भोगमा मैले हिजो यसो हेरेको थिएँ यो फल 2026 सिजन जो चाहिँ यो शरद र जाडो अटम एन्ड विन्टरको लागि 11 प्रमुख फ्यासन ट्रेन्डहरू चाहिँ सार्वजनिक भएको रहेछ। यो विक फ्यासन विक कहाँ कहाँ हुन्छ त्यो अनुसारले उनीहरूले बनाउने गर्दोरहेछन् यो लिस्टहरू चाहिँ। यस वर्षको फ्यासनमा परम्परागत शैली र आधुनिक प्रयोगको आकर्षक मिश्रण देखिएको छ। विशेष गरी बटन डाउन सर्टहरू, टक्सिडो शैलीका लुगाहरू, बडी फिट पहिरन र रङहरूको स्ट्रङ कोलाबोरेसन संयोजन भनौँ र हस्तकलाबाट प्रेरित डिजाइनहरू चाहिँ प्रमुख आकर्षण बनेका रहेछन्। साथै दैनन्दिन दिन वस्तुहरू जस्तै बटन रिबन टिकट र पजलका आकृतिहरूलाई समेत सृजनात्मक रूपमा पहिरनमा समावेश गरिएको पाइएको छ। डिजाइनरहरूले महिलाका पहिरनमा पुरुष शैलीका क्लासिक पोसाकलाई नयाँ ढङ्गले प्रस्तुत गरेर देखाएका रहेछन् उक्त फ्यासन सोहरूमा। यस सिजनको मुख्य सन्देश भनेको व्यावहारिकता, आत्मविश्वास र सृजनात्मक अभिव्यक्ति बीचको सन्तुलन खोज्नु प्रयास रहेछ श्रोता। यस समग्रमा फल 2026 फ्यासनले केवल आकर्षक देखिनुभन्दा पनि आफ्नै व्यक्तित्व झल्काउने शैलीलाई चाहिँ प्राथमिकतामा राखेको पाउन सकिन्छ। अब एउटा सस्टेनेबिलिटीको कुरा गरौँ। यो चाहिँ विशेष गरेर यो फ्यासनकै कुरा हो, एजुकेसनको कुरा गर्दा भन्दा पनि हुन्छ। यो चल्दै गरेको फिफा विश्वकपमा केही राष्ट्रिय टोलीहरूले 61% भनौँ न पुनः प्रशोधित रिसाइकल्ड कपडाको फोहरबाट बनेका जर्सी लगाएका रहेछन्। यो प्रविधिले पुराना कपडा र कारखानाबाट निस्किने कपडा जन्य फोहरलाई नयाँ उच्च गुणस्तरको खेल पोसाकमा रूपान्तरण गरेको रहेछ। यसको उद्देश्य खेलकुद पोसाक उद्योगबाट बढ्दो कपडाको फोहोर घटाउनु हो। तीन प्रमुख खेलकुद ब्रान्डले चाहिँ यो पुनः प्रशोधित टेक्सटाइल टु टेक्सटाइल रिसाइकल्ड पोलिस्टर कपडाबाट चाहिँ विश्वकप जर्सी तयार गरेका रहेछन् र ती तीनवटा प्रमुख ब्रान्ड खेलकुद ब्रान्डमा नाइकी यो 12 राष्ट्रिय टोलीका लागि 100% कपडाजन्य फोहोरबाट बनेको एरोफिट कपडा प्रयोग गरिएको रहेछ यो जर्सीमा। उदाहरणका लागि चाहिँ ब्राजिल, इङ्ल्यान्ड र फ्रान्स का राष्ट्रिय टोलीहरूले लगाएका रहेछन्। अब अन्य टोलीहरूको चाहिँ नाम उल्लेख गरिएको छैन। त्यस्तै प्युमाले 11 राष्ट्रिय टोलीका लागि जर्सीमा कम्तीमा 95% टेक्सटाइल टु टेक्सटाइल रिसाइकल्ड पोलिस्टर प्रयोग गरेको रहेछ। पोर्चुगल, मोरक्को र गाना जस्ता देशहरूको जर्सीमा चाहिँ यो प्युमाले यस्तो प्रविधिबाट चाहिँ जर्सी तयार पारेको रहेछ भने एडिडासले 14 राष्ट्रिय टोलीका जर्सीमा पनि कपडाजन्य फोहोरबाट पुनः प्रशोधित पोलिस्टर समावेश गरेको रहेछ। अर्जेन्टिनाको जर्सी, स्पेन र त्यस्तै मेक्सिको जर्सी चाहिँ उदाहरणका रूपमा लिन सकिँदो रहेछ। विज्ञहरूका अनुसार यो महत्त्वपूर्ण उपलब्धि भए पनि जर्सी पुनः प्रशोधन मात्रले खेल फ्यासन उद्योगको फोहोर समस्या पूर्ण रूपमा समाधान गर्न भने सकिँदैन, किनभने उद्योगमा अत्यधिक उत्पादन, छोटो समयमै नयाँ डिजाइन ल्याउने प्रवृत्ति र सीमित सङ्कलन तथा पुनः प्रशोधन पूर्ण पूर्वाधार अझै ठूलो चुनौती बनेका रहेछन्।
त्यसैले दिगो समाधानका लागि पुनः प्रशोधनसँगै कम उत्पादन, लामो समयसँग प्रयोग गर्न मिल्ने डिजाइन र प्रभावकारी सङ्कलन प्रणाली पनि आवश्यक पर्ने चाहिँ उल्लेख गरिएको छ। अब एकैछिन स्वास्थ्य क्षेत्रको इनोभेसनको कुरा गरौँ। श्रोता, यो आर्ट्स अनि डिजाइनको कुरासँग सम्बन्धित रहेको मेरो बुझाइ छ। स्वास्थ्य क्षेत्रमा प्रयोग हुने यो हेल्थ केयर भनौँ न हुने कुर्सीको डिजाइनमा नयाँ सोच ल्याउने उद्देश्यसहित क्यानाडाको अर्गोसेन्ट्रिकले विकास गरेको फ्रिक्सन नामक सिटिङ प्रविधिले चाहिँ अन्तर्राष्ट्रिय डिजाइन जगतमा चर्चा बटुलेको रहेछ। यो डिजाइनले सुन्दरता मात्र होइन सुरक्षा, आराम र स्वास्थ्यलाई पनि केन्द्रमा राखेको छ। अस्पताल, क्लिनिक र दीर्घकालीन हेरचाह केन्द्रहरूमा प्रयोग हुने परम्परागत मेडिकल कुर्सीहरूमा सतह चिप्लो हुने भएकाले बिरामी अगाडि सर्ने अथवा पछाडि सर्ने, पछाडि बसिएको छ भने शरीरको सही आसन बिग्रिने वा लड्ने जोखिम रहने गर्दछ। फ्रिक्सनले यही समस्यालाई समाधान गर्न विशेष बनावट भएको अपहोल्स्ट्री कुर्सीबाट बाहिरी कुर्सीको बाहिरी आवरणको विकास गरेको रहेछ। यसले प्रयोगकर्तालाई सिटमा स्थिर राख्न मद्दत गर्छ, कम्मरलाई राम्रो सपोर्ट दिन्छ र लामो समय बस्दा पनि आरामदायी अनुभव प्रदान गर्दो रहेछ। यस डिजाइनको अर्को विशेषता भनेको संक्रमण नियन्त्रण रहेछ। श्रोता, अस्पतालमा प्रयोग हुने भएकाले यसको सतह सजिलै सफा र कीटाणुरहित बनाउन मिल्ने गरी तयार गरिएको रहेछ। साथै यसमा पिभीसी रहित तथा वातावरण मैत्री सामग्री प्रयोग गरिएको छ जसले दिगोपनलाई पनि प्राथमिकता दिएको देखाउँछ। यही नवीन अवधारणाका कारण फ्रिक्सनले यसअघि जर्मन डिजाइन अवार्ड 2025 पनि जितेको थियो भने सन् 2026 रेड डट डिजाइन अवार्डले पनि सम्मानित गरिएको रहेछ। यसले आधुनिक डिजाइन केवल आकर्षक देखिनका लागि मात्र होइन मानिसको स्वास्थ्य, सुरक्षा र दैनिक प्रयोगलाई अझ प्रभावकारी बनाउने माध्यम पनि हुन सक्छ भन्ने सन्देश चाहिँ दिएको रहेछ। हजुर, हामीले यावत कुरा गर्यो श्रोता, फ्यासन, आर्ट्स, डिजाइन, इनोभेसन सम्बन्धी को विषयहरूमा छोटा छोटा चर्चा गर्यौँ। पढ्दै गयो भने निकै लामो नै छ, अहिलेलाई यतिमै अन्त्य गरौँ। इसारा बुझ्न जाउँ न त सफल छेत्रीसँग।

0: मायालु इशारा बुझ है भन्ने गीत सुन्यो सफल छेत्रीको आवाजमा. अब एउटा गीत सुन्छौँ धर्मराज थापा लोककेसरी भनेर पनि हामीले भन्ने गर्छौँ. उहाँले गाउनु भएको हरियो डाँडामाथि. र यो गीतको लागि अनुरोधकर्ता हाम्रो श्रोता आउनुभएको छ परदेशी घिमिरे मायालुज्यू. उहाँले अलि अगाडि नै यो सन्देश पठाउनु भएको थियो. हेलो नमस्ते राई सर भन्नुभएको छ. नमस्कार घिमिरेजी तपाईँलाई पनि. आज त निकै राम्रो भएछ तपाईँको आवाज भनेर सुरु गर्नुभएको छ. हजुर आज धेरै हल्का महसुस भइरहेको छ. छाती पनि आज त्यति चिलाएको छैन र यो खोक्ने पनि आज अलि रोकिएको अवस्था छ. एज युजुअल आज पनि हजुरको लभली प्रोग्राम मझेरी सुन्दै 6.62 किलोमिटर जगिङ सकेर उही साउको मेलाको मेलोको तयारी हुँदैछ भन्नुभएको छ. अब त्यही हो, आज हिजोभन्दा अलि धेरै कुद्नुभएछ. हिजो 5.02 कि कति जति कुद्नु भएको थियो, आज चाहिँ बढाउनु भएछ, निकै कुद्नु भएछ, 1 किलोमिटरै बढी कुद्नु भएछ. हजुर हुँदैछ. अब हजुरको समय मिलेमा एउटा गीत जुन चाहिँ मैले अब बजाउन आँटेको छु त्यो गीत सुनाइदिनु होला भन्नुभएको थियो. आभारी हुने थिएँ भन्नुभएको छ. सम्झनाको लागि मेरो परिवार तपाईँ हजुर हजुर मलाई पनि अनुरोध गर्नुभएकोमा धन्यवाद. अनि मिज्यू एन्टी परदेशी ज्यूलाई भन्दै बिदा. ह्याभ अ वन्डरफुल डे एन्ड थ्याङ्क्स. सबैको जय होस् भनेर बिदा हुनुभएको छ. निमा पाखरिन ज्यूलाई मैले तपाईँको सन्देश पुर्याइसकेको छु. उहाँले हजुर हामीले मित बोलेका छौँ है भन्नुभएको छ. परदेशी घिमिरे माइलोज्यू एनपी परदेशी घिमिरे एनपी परदेशी जीले र तपाईँहरूको यो परदेशी परदेशी दुइटैको परदेशी भएकाले अलिकति यहाँ कन्फ्युजिङ भइरहेको छ. अब अघि मौसमको कुरा गरेको थिएँ सुरुमा. तपाईँहरूकोतिर त पानी सधैँ परिरहन्छ, यता त वर्षमा एकपटक मुस्किलले सो मकै भटमास र कालो चिया पिउन पर्दैन भन्नुभएको छ. हजुर अब तपाईँहरू मिडल इस्टमा हुनुहुन्छ. अहिले बिहानको 6:40 गएको अवस्था छ. पानी परेको पक्कै छैन होला. अनि ठुलो हाँसोको फोहरा भएको इमोजी पनि हाल्नुभएको छ घिमिरेजीले. अब यो गीत सुनौ हामी परदेशी घिमिरे माइलीज्यूको अनुरोधमा तपाईँहरू सम्पूर्णको लागि र एनपी परदेशी उहाँको मिज्यूको लागि.
1: Huh?

हेलो समय बाजो खान्छ कमाई हिउँदो वर्षा भरी जोत्छ यसै गरी

0: iHeartRadio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, अङ्किता पुनको वियोग सुन्ने श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाई बासी श्रोता, तपाईँहरूले हिजो अस्ति भर्खर ग्यारिजनको जिम्नेजियममा ब्लड डोनेसन दिनुभयो, फेरि पनि मौका आएको छ ब्लड डोनेसन ड्राइभमा सहभागी हुने। हुन त यो महिनामा दुईपल्ट ब्लड डोनेट गर्नु सकिन्छ सकिन्छ सकिँदैन, मिल्छ मिल्दैन त्यो मैले बुझ्न सकिनँ, तर यदि तपाईँ इच्छुक हुनुहुन्छ, अब हिजो अस्ति भर्खर ग्यारिजनमा दिनुभएको छैन, एकपल्ट दि हेरौँ न भन्ने लाग्छ भने फेरि पनि मौका आएको छ। 11 जुलाई यो शनिबारको दिन पर्छ श्रोता, यो तपाईँहरूको नजिकै, तपाईँ हाम्रो नजिकै म्याकडोनल्ड, यो सेरियाको म्याकडोनल्डको त्यो कार पार्कमा चाहिँ हुने रहेछ। बिहानको 10 बजेदेखि मध्याहको 2 बजेसम्म हुन्छ। तपाईँहरूले सक्सेसफुल्ली ब्लड रक्तदान दिनुभयो भने चाहिँ अर्गनाइजरले तपाईँहरूलाई फ्री मिल फर सक्सेसफुल डोनर भनेर ठुलो हाइलाइट गर्नुभएको छ। अब मिलकै लागि त डोनेट गर्न त के जानु, तपाईँको मनको इच्छा छ भने मिलसँग सरोकार भएन। हुन त त्यहाँ जाँदाखेरि, त्यसरी जाँदाखेरि फलफुलहरू जुसहरू प्रदान गरिएको त मैले देखेको छु, मैले चाहिँ आजसम्म गरेको छुइनँ, सायद म चाहिँ गर्दिनँ पनि होला, मेरो आफ्नै लो ब्लड प्रेसर भएका कारणले म चाहिँ अलिकति हच्किन्छु। हजुर, मौका छ, यदि रहर लाग्छ भने तपाईँ जान सक्नुहुन्छ, जानुहोस् पनि। अब हामी समीक्षा अधिकारी र प्रकाश सपुतले गाउनुभएको बेला विदेशी सुन्छौँ श्रोता, र यो गीत नै हाम्रो आजको कार्यक्रमको दोस्रो घण्टाको बसाइको अन्तिम गीत रहने स्वरूप रहनेछ। अब हामी एकैचोटि तेस्रो घण्टामा भेटौँ है त, बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: धनकुटाका एमाले सांसद राजेन्द्र राईले सभामुखको क्षमतामाथि नै प्रश्न उठाएपछि प्रतिनिधि सभा बैठक नै अवरुद्ध भयो। केही बेर बैठक रोकेर कुरा मिलाएपछि सदनको कार्यवाही नियमित भएको हो।
1: आजको प्रतिनिधि सभा बैठकमा शून्य समयपछि केही सांसदले बोलेसँगै सांसद राईको पालो आएको थियो। हातमा माइक पर्नासाथ राईले सभामुखलाई कठोर शब्द हानेपछि बैठक बिथोलिने मेसो बनेको हो।
2: सम्माननीय सभामुख महोदय, म सभामुखलाई एउटा निवेदन गर्न पर्यो। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? मेरो यो सभामुखलाई यो निवेदन हो।
3: मान्य सदस्य आफ्नो आफ्नो भनाई मर्यादामा बसेर बोल्नु होला।
1: खासमा प्रधानमन्त्रीलाई बैठकमा डाक्ने रुलिङ गर्न नसकेको भन्दै सांसद राईले सभामुखलाई झटारो हान्नु भएको थियो। तर राईले प्रश्न सकेर अरू बोली थप्न नपाउँदै सभामुख डोलप्रसाद अरियाल पनि रिसाउनु भयो। उहाँले सांसद राईको माइक काटेर दुई चार शब्दमा चेतावनी दिँदै नेपाली कम्युनिस्ट पार्टीका सांसद परशुराम तामाङलाई बोल्न समय दिनुभयो।
3: मान्य सदस्यलाई यो भन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिन, समय दिदिन, बस्नुहोस् मान्य सदस्य, बस्नुहोस्। मान्य सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुन्छ, त्यस कारणले बस्नुहोस्। म अर्का मान्य सदस्य परशुराम तामाङलाई समय दिन्छु, छोटगरीमा आफ्नो भनाइ राख्नुहोस्।
1: तर सांसद तामाङ उठ्नु भएन। एमाले सांसदहरूले उभिएर विरोध गरे। सभामुखको अपमान हुने गरी भाषा प्रयोग गरेको भन्दै उहाँले गम्भीर ध्यान आकर्षण भएको छ भन्नुभयो। यही बीचमा रासोपा सांसद टीका संग्रौलाले नियमापत्ति जनाउँदै राईको भनाई रेकर्डबाट हटाउन माग गर्नुभयो।
4: जुरुक्क उठेर सभामुखले कान सुन्नु हुन्छ कि हुँदैन भन्ने कुरा त्यो के, त्यो नियतवश गरिएको हो कि प्रतिपक्षका दिग्गज मान्यले यहाँ प्रश्न रूपमा भन्न पर्यो? यदि भन्न सक्नुहुन्न भने सभामुखले यो कान सुन्नु हुन्छ कि हुँदैन भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस्।
1: संसदको यही सत्रमा सभामुखले राईलाई फेरि बोल्न दिँदा अरियालको योग्यता माथि नै प्रश्न उठाएपछि उहाँले बोल्दा बोल्दै बैठक स्थगित गर्नु भएको हो।
2: सामान्य सभामुख महोदय, आज अचम्म भयो। सभामुख यस्तो गरिमाय सदनमा आत्तिएर व्यवहार गर्नुभयो नि। तपाईँले पाँच वर्ष सभामुख चलाउँदैन सभामुखमा, मैले बुझिसके। तपाईँ मैले खुट्टी हेरिसके किन हेरे भने नि तपाईँले कुरा सुन्नु परेन, के कुरा भन्दै हुन्छ भने कुरा सुन्नु पर्यो कि परेन, नसुनिकन तपाईँले जे केजी भन्न मिल्छ?
3: मान्य सदस्यहरू, यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।
1: बैठक केही बेर रोकेर कुरा मिलेपछि भने फेरि नियमित भएको हो। दोस्रो बैठकको सुरुमै बोल्न पाएका सांसद राईले आफूले भन्न खोजेका कुराबारे प्रष्टीकरण दिँदै प्रधानमन्त्रीलाई बैठकमा डाक्नै पर्ने अडान भने राख्नु भएको छ।
2: तपाईँले मेरो सम्मान छ, आदर छ, किन छैन? जनताले चुनेर आएको सभामुखको, तर मैले भाषा मिलाउँदै थिएँ, कुरा गर्न खोज्दै थिएँ। त्यस बेला तपाईँकोले जुन भन्नुभयो त्यो कुरालाई म मान्ने नै थिएँ, तर तपाईँले एकैचोटि जुन ढङ्गले प्रस्तुत गरे त्यसो नगर्दा राम्रो हुन्थ्यो। आफ्नो भावना, आफ्नो विचार त प्रस्तुत गर्न पाउनु पर्यो नि। यो विधिमै थियो, विधिभन्दा बाहिर थिएन। तर अहिले चाहिँ विधि चाहिँ सरकारले टेकिरहेको छ। विधि चाहिँ संसदमा चाहिँ डाक्दाखेरि नआउने सरकार कस्तो हुन्छ? जवाब दिनुपर्छ भनेर प्रधानमन्त्रीले आउनु परेन? यसको निम्ति बहुत दमदार साथ कुरा राख्ने मेरो इच्छा थियो आज, तर मेरो कारणले गर्दाखेरि 15 मिनट स्थगित भयो। अनि सबै मान्यले नि भन्नुभयो तपाईँ खालि स्थगित गर्नुहुन्छ भनेर। म एउटा कुरो भन्न चाहन्छु, मैले अघि भाषा मिलाउनु खोज्दै थिएँ, मैले भनिरहेको शब्द नगरिकन सभापति माइक काटिदिनु भयो। मेरो ठिक थियो कि तपाईँको ठिक थियो भन्दा पनि कतिपय कुराहरू आफैमा आएको पनि समस्या हुँदो रहेछ। त्यसो नगर्नु भएको भने राम्रो हुन्थ्यो। मलाई पनि सभामुखलाई मैले सम्मान गर्ने, आदर गर्ने, यो एउटा थितिले एउटा विधिले बसालेको कुरा होइन। म यही कुरा राख्न चाहन्छु र एउटा कुरो अन्तमा भन्छु, अब सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले आएर यो जवाफ दिनुपर्छ। जवाफ दिनु भएन भने सभामुख महोदय यो आन्दोलन यतिकै लान्छ। जहिले पनि उठाएको उठाएको प्रतिपक्षलाई उठाएको उठाएको गर्ने, भाषण गर्न लागेको लागै यो बेठिक हुन्छ, यसो नगरौँ।
1: दोस्रो बैठकमा शालीन बनेका राईले प्रधानमन्त्रीलाई सदनमा डाक्ने रुलिङ सहित बाँदर आतंक नियन्त्रण र बेलायती गोर्खा सैनिकको समस्याबारे बोल्नु भएको थियो। सांसद राईले पहिलो बैठकमा बोलेका सबै कुरा भने संसदको रेकर्डबाट हटाइएको छ।
0: नेटो सहकारी अन्तर्गत क्यानाडेली सेनासँग संयुक्त अभ्यास चलिरहेको बेलायती सेनाले जनाएको छ।
5: एक्सरसाइज राइनो बीचमा 16 एयर असल्ट ब्रिगेडका सदस्य सहभागी भएका हुन्। क्यानाडामा रहेको बेलायती सेनाको तालिम केन्द्रमा 3rd Battalion प्रिन्सेस पेट्रिसियन्स क्यानाडियन लाइट इन्फेन्ट्रीसँग मिलेर तालिम गरिएको हो। तालिममा दुवैतर्फका गरी 350 सैनिक सहभागी भएका छन्। तालिममा बेलायती सेनाको 16 एयर असल्ट ब्रिगेडले ड्रोन र विद्युतीय युद्ध सामग्री प्रयोग गरी निशानाको खोजी र आक्रमण गर्ने अभ्यास प्रयोगमा ल्याएको छ। क्यानाडाको बटालियनले हल्का सवारी, मोटर, निशानेबाज र हेभी मसिन गनको प्रयोग गरी निशानालाई कब्जामा लिने अभ्यास गरिरहेको छ। क्यानाडाली सेनाका मेजर डेभ क्रोस्पीले यो अभ्यासलाई विशेष मौका मान्नु भएको छ। सेनाले आफू र साझेदारको सुरक्षाका लागि नेटो केन्द्रबिन्दु बनाएको भन्दै हाल 10,000 जनशक्ति प्रक्रिया चलिरहेको छ।
6: बीएफबीएस गोर्खा रेडियो।

0: KBS 볼카 라디오.
1: 나마스테 나마스테 나마스테 BFBS 고르카 라디오 브루나이코 프라스티 कार्यक्रम मझेरीको तेस्रो घण्टाबाट नमस्ते म धनराज राईको तपाईहरु सम्पूर्ण श्रोतालाई हार्दिक हार्दिक स्वागत गरे श्रोता ब्रुनाईमा अहिले मध्याह्नको 12 बजेर 10:30 मिनेट गयो श्रोता र हामी कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गर्यौ मिठो गीत घाम हौ तिमी अनु चौधरी अनि सुमन केसीको आवाजमा रहेको गीत सँगै तपाईहरु पक्कै सन्चै हुनुहुन्छ सुविस्तै हुनुहुन्छ कुशलै हुनुहुन्छ आरामै हुनुहुन्छ र तपाईहरुको अब कतिपय ठाउँमा एकाभ्यानै हुन आट्यो ब्रुनाईमा मध्याह्न सुरु भयो अब नेपालतिर बिहानको 10 बज्न आँटेको छ त्यस्तै बेलायतमा अब कति बज्यो बिहानको 3-4 बज्न आँट्यो 3 बज्न आँट्यो अब त्यस्तै छ समय तपाईहरुले आफ्नो आफ्नो ठाउँबाट सुनिराख्नु भएको छ 5 बज्न आयो 5 बजेर 11 मिनेट गएको छ बेलायतमा श्रोता माफ गर्नु होला समय क्याल्कुलेट गर्न अलि ढिला भयो मौसममा खासै परिवर्तन भएको छैन श्रोता ब्रुनाईमा घमाइलो अलिकति हुन थालेको हो कि भन्ने अनुभूति चाहिँ हुँदैछ तर मजाले दिन खुलेर घमाइलो हुन सकेको छैन घाम बादल घाम बादलको लुकामारी भइरहेको छ मन्द गतिमा हावा चलि नै रहेको छ हजुर तपाईँहरू तेस्रो घण्टामा यदि हामीसँग जोडिएर विभिन्न किसिमका गीत सङ्गीतहरू सुन्न सुनाउन अभिरुचि राख्नुहुन्छ अनुरोध गर्न चाहनुहुन्छ अथवा तपाईँको कुनै विशेष दिन छ आज र यो हामी मार्फत हामीलाई माध्यम बनाएर तपाईँको सन्देश प्रवाह गर्न चाहनुहुन्छ भने अवश्य नै आउन सक्नुहुनेछ फोन गर्न सक्नुहुन्छ इमेल गर्न सक्नुहुन्छ र फेसबुक मेसेन्जर जो चाहिँ अहिलेको प्रचलित सबैभन्दा प्रचलित माध्यम छ त्यस मार्फत पनि गर्न सक्नुहुनेछ र एउटा विनम्र अनुरोध चाहिँ पर्सनल मेसेज चाहिँ भयो भने नगरिदिनु हुन मैले बिन्ती भावनै गरेँ विशेष गरी ब्रुनाई ग्यारिजनका श्रोताहरू पर्सनल गर्नुभयो भने पनि बिग्रिहाल्ने त केही पनि छैन तर एउटा च्यानल हुन्छ नि फर्मल च्यानल भनौँ न फर्मल च्यानलबाटै आउनुभयो भने यो चाहिँ अति राम्रो शोभनीय हुन्थ्यो भन्ने तर पनि पर्सनल कतिले पठाउनुहुन्छ त्यसलाई अब म चाहिँ बजाउँदिनँ अथवा सुनाउँदिनँ भन्नु मिल्दैन मैले पठाउनु भयो भने त्यहाँबाट नि बजाउँछु तर इट वुड बी बेटर भन्छ नि इट वुड ह्याभ बिन बेटर इफमा चाहिँ कुरा गर्दाखेरि चाहिँ फर्मल च्यानल यी हामीले चर्चा गरेको 3 माध्यम ती माध्यममा पठाउनु भयो भने आभारी हुने थियौँ अब साधना सरगमलाई सुन्न जाउँ न त श्रोता किनिदेऊ न साइला दाईलाई भन्दै हुनुहुन्छ के किनी माग्दै हुनुहुन्छ सुनिहालौँ

0: हजुर, धेरै कुराहरू लाउन गर्न मन रहेछ साधना सरगमलाई, हामीले त्यही बुझ्यौँ। किनिदेऊ न साइला दाई, साइला दाईले किनिदिनु भयो कि भएन यो चलचित्रको गीतमा मैले बुझिनँ, मैले चलचित्र हेरिनँ, तपाईँहरूले हेर्नु भएको छ भने के कस्तो छ यसो जानकारी गराउनुहोस् है। हजुर, विष्णु गुरुङ दाई, कैलाश अनिता लिम्बू भाइले पनि हामीलाई सम्पर्क गर्नुभएको छ, भर्खर भन्दा पनि अलि अगाडि रहेछ। विष्णु गुरुङ दाईले चाहिँ भर्खर गर्नुभएको रहेछ, कैलाश अनिता लिम्बू भाइले के भन्नुभएको छ म एकैछिनमा उहाँको सन्देशहरू यसो पढ्नेछु। विष्णु गुरुङ दाईले पनि के लेख्नुभएको छ म एकैछिनमा पढ्नेछु। त्यतिखेर चाहिँ पैसा खोज्न जाउँ न त हामी, नवाज अन्सारीले खै पैसो भन्दै हुनुहुन्छ, उहाँ सँगसँगै हामी पनि गइहालौँ।
1: बच्चामा एउटा गीत सुनेको थियो कि जिन्दगीको के भरोसा, यो त एउटा खेलौना हो। अब यो खेलौना भन्ने शब्दबाट चाहिँ के याद आयो भन्दाखेरि, हुँदा बच्चामा खेलौना सेलौना खेल्दा हुन्थ्यो, गाडी होइन भाँडाकुटी टाइप्सको। अब अहिले ठुलो भयो, अहिले चाहिँ खेलौना चेन्ज भयो, हुन्छ नि एक्चुअल घर गाडी, हुन्छ नि अब पेट पनि पाल्नै पर्यो है, वरिपरिको मान्छे नै हेर्नु पर्यो, सबै चिज गर्नुको लागि पैसा कमाउनु पर्यो, पैसा कमाइ पनि रहेको छ होइन,

0: रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, वारी बर पारी पिपलु भन्ने गीत सुन्यो श्रोता करण परियार अनि गङ्गा सोनमको आवाजमा। तपाईँहरू मध्येमा कतिजना अब हजुरबुवा हजुरआमा बनिसक्नु भएको छ? म पनि जिजो हजुरबुवासम्म त भइसकेको छु साइनोमा चाहिँ, आफ्नै त अब अलि बेला भएको छैन, जेठा छोरा नै मेरो 16 वर्ष मात्रै पुग्दैछ, यो बेला अलि भएको छैन मेरो। तपाईँहरू श्रोताहरू धेरै हुनुहुन्छ हजुरबुवा हजुरआमा भनेर बोलाइनु हुने, तर बेलायतका धेरै हजुरबुवा हजुरआमाहरू अब यो परम्परागत ग्रान्डमा अथवा ग्रान्डपा भनेर बोलाइरहनुभन्दा भन्दा पनि फरक र आधुनिक नामले चिनिन चाहेका रहेछन् श्रोता। उनीहरूलाई चाहिँ आफूलाई अझै सक्रिय युवा र आधुनिक महसुस गर्ने भएकाले नयाँ नाम रोज्न थालेका रहेछन्। लोकप्रिय नामहरूमा अहिले चाहिँ गिगी, मिमी, नाना, पप्स, पापा, ग्लामा, लली जस्ता सम्बोधनहरू चाहिँ परेका रहेछन् पर्दा रहेछन् श्रोता। केही हजुरआमाहरूले ग्रान्डमाले धेरै बुढो देखाउँछ भन्ने महसुस गरेर ग्लामा चाहिँ ग्ल्यामरस ग्रान्डमाको छोटो भर्जन रहेछ जस्ता नामहरू चाहिँ रोजेका रहेछन्। आजका धेरै हजुरबुवा हजुरआमा पहिलेभन्दा बढी स्वास्थ्य, सक्रिय र सामाजिक जीवन बिताइरहेका छन् भन्ने कुराहरू चाहिँ अब विभिन्न अनुसन्धान अनि विशेषज्ञ विज्ञहरूले भनिरहेका छन्। त्यसैले उनीहरू आफ्नो व्यक्तित्व झल्किने नाम चाहिँ चाहँदो रहेछन्, सुन्न चाहँदो रहेछन् भनौँ न, चाहनु हुँदो रहेछ। साथै परिवारले रोजेको नामले नाति नातिनाहरूसँगको सम्बन्ध अझ आत्मीय र रमाइलो पनि बन्न सक्छ भन्ने पनि बुझिँदो रहेछ श्रोता। समयसँगै परिवारभित्रको सम्बोधन पनि परिवर्तन भइरहेको चाहिँ एउटा सङ्केतका रूपमा यो बेलायतको यो छोटो एउटा हजुरबुवा र हजुरआमाहरूको अब यो बोलाइने नाम भनौँ न बाट नै बुझ्न सकिन्छ। आफूलाई मनपर्ने र आफ्ना व्यक्तित्वसँग मेल खाने नाम खोज्ने चलन चाहिँ अहिले बेलायतमा मात्र होइन जता पनि बढ्दै गएको कुरा चाहिँ हामीले सुन्न सक्छौँ जहिले तहिले पनि जहाँ तहीँ पनि। तपाईँहरूलाई तपाईँहरूको नाता नातिनीले के भनेर सम्बोधन गर्छन्? हजुरबुवा हजुरआमा नै भन्नुहुन्छ भन्छन्, अथवा कतिले त बुवा बजै पनि भन्नुहुन्छ होइन, कतितिर बाजे बजै, कतै चाहिँ आमा पनि भनेर भनेको होइन, बाबा भनेर पनि भनेको सुन्छौँ, आफ्नो बुवा आमालाई चाहिँ ड्याडी मम्मीतिर ढल्किसक्नु भएको छ, अनि बाजे बजेलाई चाहिँ बाबा आमा। हजुर, हाम्रो नेपालीमा पनि हामीले त्यो देख्न थालिसकेका छौँ। अब कर्के नजर सुनौ, सञ्जीव पराजुली र टिका प्रसाईले गाउनु भएको छ यो गीतलाई, र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्थ्यो हाम्रो कैलाश अनिता लिम्बू भाइ। उहाँले चाहिँ नमस्ते धनराज दाई भन्नुभएको छ, नमस्ते भाइलाई पनि, थर्सडेको कार्यक्रम मझेरी सुनेर इन्जोय लिँदैछु भनेर बिग थम्स अप पठाउनु भएको छ र लभ हार्ट पनि पठाउनु भएको छ। धन्यवाद भाइ तपाईँको यो के अरे इनपुटको लागि। धनराज दाई, हजुरको समय हजुरकै रोजाइमा सिङ्गर टिका प्रसाईको कुनै एउटा सङ कस्तो दोधारे पार्नुभयो, अब हजुरकै रोजाइमा पनि भन्नुभयो भाइ, अनि फेरि गायिकाको नाम पनि दिनुभयो टिका प्रसाईको भन्नुभयो। अब टिका प्रसाईलाई खोज्दाखेरि टिका प्रसाईको मात्रै गीत चाहिँ मसँग रहेनछ, सञ्जीव पराजुलीले साथ दिनुभएको गीत मैले भेटेको छु लाइब्रेरीमा, त्यही राखिदिएको छु। यो गीत चाहिँ उहाँले आफ्नै अभिरुचिमा मेरो इष्टमित्रमा फेसबुकका साथीहरू अनि मझेरी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई सुनाउन चाहन्छु भनेर ननिटन युकेबाट कैलाश अनिता लिम्बू भाइ भन्न रुचाएँ। उहाँले अनुरोध गर्नुभएको गीत अब सुनौँ।

हजुर, सञ्जीव पराजुली अनि टिका प्रसाईले गाउनु भएको मिठो गीत सुन्यो श्रोता, जोसिलो गीत, किन कर्के नजर लगाएको यसरी भन्ने चाहिँ कुरा गर्दै हुनुहुन्थ्यो र अनुरोध गर्ने श्रोता हुनुहुन्थ्यो हाम्रो रेगुलर भाइ कैलाश अनिता लिम्बू ननिटन युकेबाट। हजुर, अब ढिला नगरी हामी अर्को गीततर्फ लागिहालौँ। न्याउली बनेमा गाउने कलाकार हुनुहुन्छ शान्ति श्री परियार अनि प्रशान्त शिवाकोटी।

0: सिरियस गोर्खा रेडियो, गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

दीपक लिम्बू अनि जुना प्रसाईले फेरि यो गीतलाई बनाउनु भएर गाउनु भएको थियो। यो गीत सुरुमा गाउने कलाकार कुमार बस्नेत अनि मीरा राणा जस्तो लाग्छ श्रोता मलाई, गलत भए मलाई सच्याउनु होला है। तपाईँहरूले ज्याक दाईलाई चिन्नुहुन्छ? ज्याक दाई मैले पनि धेरै अगाडिदेखि नै देखेको तर उनको बारेमा त्यति रिसर्चहरू चाहिँ नगरेको, अनि आज के कुरा गरौँ भनेर यसो खोजतलास गर्दाखेरि ज्याक दाईको बारेमा भन्न मन लाग्यो श्रोता। नेपालका गाउँ बस्ती र संस्कृतिलाई चाहिँ विश्व सामु चिनाइरहेका बेलायती ट्राभल क्रिएटर ज्याक टर्नर, जसलाई चाहिँ हामी सबैले ज्याक दाई भनेर चिन्दछौँ, अहिले सामाजिक सञ्जालका चर्चित पात्र बनेका छन्, विशेष गरी नेपाली सामाजिक सञ्जालहरूमा र नेपाली भ्युअर्सहरू माझमा चाहिँ। विगत दुई वर्षमा उनले नेपालका दुर्गम गाउँ परम्परा, स्थानीय संस्कृति र जनजीवनलाई नेपाली भाषामै प्रस्तुत गर्दै लाखौँ दर्शकको मन जितेका छन्। उनले धेरै विदेशी ब्लगरहरू चर्चित पर्यटकीय गन्तव्यमा केन्द्रित भइरहँदा ज्याक दाई भने भुजुङ, गुम्दा, मुस्ताङ, म्याग्दी जस्ता गाउँ पुगेर स्थानीयसँग चिया पिउने, डोको बोक्ने, महसिकारीसँग यात्रा गर्ने र गाउँलेसँग नेपालीमै कुरा गर्ने भिडियो बनाउने गरेका छन्। उनका अनुसार वास्तविक नेपाल सहरमा होइन श्रोता, गाउँमा बस्छ, उनले भनेको कुरा हो यो। यही सोचले उनका भिडियोहरूलाई चाहिँ अलिकति अन्य ब्लगरहरू भन्दा को भन्दा फरक बनाएको छ। ज्याक पहिलोपटक नेपाल चाहिँ बाल्यकालमा आएका थिए छन् श्रोता, पछि नेपालमै बस्ने सपना बोकेर फर्किए। खेतीदेखि ट्रेकिङ व्यवसायसम्मका प्रयास सफल नभएपछि उनले क्यामेरा समाते। व्यवसाय त सफल भएन तर भिडियोहरूले उनलाई नेपालकै लोकप्रिय ट्राभल डकुमेन्ट्री निर्माता भने बनायो। अहिले फेसबुक, युट्युब, इन्स्टाग्राम र टिकटकमा उनका 600,000 बढी फलोअर्स छन्, जसमा अधिकांश नेपाली नै छन् श्रोता। उनका अनुसार गाउँका संस्कृति, गीत, भाषा र परम्परा बिस्तारै हराउँदै गइरहेका छन्, त्यसैले आफूले बनाएका भिडियोहरू केवल मनोरञ्जनका लागि नभई भविष्यका लागि ऐतिहासिक दस्तावेज बन्न सक्ने विश्वास उनले राखेका छन्। अब उनी अझै स्तरीय डकुमेन्ट्री निर्माण गरेर नेपालका वास्तविक कथा विश्वभर पुर्याउने लक्ष्यमा रहेका छन् ज्याक दाई श्रोता। हजुर, ज्याक दाई जोनाथन, ज्याक टर्नर जोनाथन भन्ने आएछ, हिजो कछुवाको कुरा गरेको थिएँ त्यो आइहाल्यो। ज्याक टर्नरले चाहिँ नेपाललाई यसरी गाउँले परिवेश मार्फत चिनाइरहेका छन्, ओरिजिनल के ब्लगिङ भनौँ न श्रोता। अन्त अरू मान्छे चाहिँ अब सगरमाथाको बेस क्याम्प पुगेको ब्लगहरू बनाउँछन् भने उनले चाहिँ गाउँको रहनसहन, विभिन्न ठाउँहरू घुमेर चाहिँ वस्तु स्थिति देखाइरहेका छन् र त्यसैले गर्दा उनी निकै लोकप्रिय पनि बनिरहेका छन्, विशेष गरी नेपाली दर्शक श्रोताका माझमा। हजुर, अब हामी एउटा अनुरोध गीततर्फ लागौँ श्रोता। के गर्यो बैसले भन्ने गीत विजय गौतम र देवी आचार्यले गाउनु भएको छ र यो गीतका लागि अनुरोधकर्ता श्रोता आउनुभएको छ खर्क गुरुङ मामा। धनराज भान्जा, मझेरी कार्यक्रम सुन्दैछु, रमाइलो भइरहेछ, मामालाई धन्यवाद, सधैँ जस्तै सुनिराख्नु भएको रहेछ। भान्जा, समयले साथ दिएमा एउटा लोकगीत कि बैस के भन्ने गीत, गीतको बोले हरायो या फेरि जस यो के गर्यो बैसले भन्ने गीत माग्नु भएको छ र सम्झना हजुर लगायत रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भनेर बिदा हुनुभएको छ। अब सोही गीत के गर्यो बैसले विजय गौतम र देवी आचार्यले गाउनुभएको गीत खर्क गुरुङ मामाको अनुरोधमा सबैले सुनौ हामीले।

हजुर, मिठोगी सुन्यो के गर्यो वैशाले भन्ने कुरा, बाला दिए पैसाले किन्थे भन्ने कुरा गर्दै हुनुहुन्थ्यो विजय गौतम र देवी आचार्य। र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्थ्यो खर्क गुरुङ मामा। धन्यवाद भान्जा, सुन्दैछु पनि भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद समय र साथको लागि। अब विष्णु गुरुङ दाजुले ब्लानफोर्ड युकेबाट हामीलाई सुनिराख्नु भएको रहेछ र तपाईँको सो सुनिरहेको छु भन्नुभएको छ, धन्यवाद छ दाजु तपाईँलाई पनि। र तपाईँको समय मिल्यो भने बादलु पारीको देशैमा बोलको गीत मेरो आफ्नै अभिरुचिमा र सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु, धन्यवाद भाइ भन्दै विष्णु गुरुङ दाजुले केही समय अगाडि अनुरोध गर्नुभएको थियो। अब उहाँले भन्नुभएको बादलु पारीको देशैमा एसडी योगी र रेशमा पुनले गाउनुभएको गीत चाहिँ हामी सुन्नेछौँ। र जानकारीका लागि श्रोता, यो गीत नै आजको हाम्रो कार्यक्रमको मझेरीको अन्तिम गीत स्वरूप चाहिँ तपाईँहरूलाई प्रस्तुत गर्न आँटिरहेको छु। हजुर, यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ। त्यस पछाडि नेटवर्कका श्रोताहरू भने नमस्ते युकेमा जोडिनुहुनेछ भने ब्रुनाईका श्रोताहरू 89.5 मेगाहर्ज एफएममा साङ्गीतिक तरङ्ग कार्यक्रममा जोडिनुहुनेछ। प्रस्तुता बहिनी बिना गुरुङको साथमा तपाईँहरू सबैको समय बाँकी पल शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्। र हामी भने भोलि फेरि साविक समय बिहानको 10 बजे भेट्नेछौँ। तबसम्म मलाई बिदा दिनुहोस्, नमस्ते, बाई बाई।

0: प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै हुनुहुन्छ। निर्माण क्षेत्रमा देखिएका समस्या, दीर्घकालीन समाधान, निर्माण व्यवसायीहरूले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारका तर्फबाट गरिनुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीहरूसँग प्रधानमन्त्री शाहले विशेष छलफल गर्न लाग्नु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा छलफल हुनेछ। छलफलमा नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने लगायतको सहभागिता हुनेछ। यसअघि प्रधानमन्त्रीले निजी क्षेत्रका शीर्ष नेतृत्वसँग छलफल गरिसक्नु भएको छ। बितेका 24 घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन गरेको आरोपमा 2066 जना सवारी चालक कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कार्यवाहीबाट 18,60,030 रूपियाँ राजस्व संकलन भएको छ। कार्यवाहीमा मादक पदार्थ सेवन गर्ने 65, नियम विपरीत राइड सेयर गर्ने 122, ट्राफिक बत्ती नियम उल्लंघन गर्ने 120, तीव्र गतिमा सवारी चलाउने 114 जना अन्य तथा अन्य विभिन्न नियम उल्लंघन गर्ने 1,237 जना चालक कार्यवाहीमा परेका छन्। सरकारका तर्फबाट प्रतिनिधि सभामा दर्ता भई राष्ट्रिय सभामा प्रस्तुत 4 विधेयकहरू आज पारित गर्नैपर्ने समयको दबावमा सरकार पुगेको छ। अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको बैठक डाकिएको छ। यसै गरी विधेयक छलफलका लागि पठाइएको विधान व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समयका दबाव बीच विधान व्यवस्थापन समितिले एकै दिन 4 विधेयकमाथि छलफल टुंगाएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ। नेटो सहकार्य अन्तर्गत क्यानेडेली सेनासँग संयुक्त अभ्यास चलिरहेको बेलायती सेनाले जनाएको छ।
1: एक्सरसाइज राइनो बीचमा 16 एयर असल्ट ब्रिगेडका सदस्य सहभागी भएका हुन्। क्यानाडामा रहेको बेलायती सेनाको तालिम केन्द्रमा 3rd Battalion प्रिन्सेस पेट्रिसियन्स क्यानेडियन लाइट इन्फेन्ट्रीसँग मिलेर तालिम गरिएको हो। तालिममा दुवैतर्फका गरी 350 जना सैनिक सहभागी भएका छन्। तालिममा बेलायती सेनाको 16 एयर असल्ट ब्रिगेडले ड्रोन र विद्युतीय युद्ध सामग्री प्रयोग गरी निशानाको खोजी र आक्रमण गर्ने अभ्यास प्रयोगमा ल्याएको छ। क्यानाडाको बटालियनले हल्का सवारी, मोटर, निशानेबाज र हेभी मसिन गनको प्रयोग गरी निशानालाई कब्जामा लिने अभ्यास गरिरहेको छ। क्यानाडाली सेनाका मेजर डेभ क्रोस्पीले यो अभ्यासलाई विशेष मौका मान्नु भएको छ। सेनाले आफू र साझेदारको सुरक्षाका लागि नेटो केन्द्रबिन्दुमा रहेको भन्दै हाल 10,000 जनशक्ति भर्ना प्रक्रिया चलिरहेको जनाएको छ। सेनाका अनुसार अग्रपङ्क्तिको मोर्चामा लड्ने सैनिकदेखि साइबर सेक्युरिटी, हेलिकप्टर चालक, सेफ र सहायक कामका लागि 200 पदमा भर्ना खुलाइएको छ।
0: मौसम वैज्ञानिकहरूले नेपाल लगायत हिन्दकुश हिमालय क्षेत्रका सरकारहरूले प्रतिकूल मौसमको असर कम गर्ने तयारी थाल्न आग्रह गरेका छन्।
1: समुद्र ताप्ने प्रणाली एल निनोका कारण हिमालय क्षेत्रमा पानी कम पर्ने र तापक्रम बढ्ने क्रम जारी रहेको भन्दै तयारी गर्न भनिएको हो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटका वैज्ञानिकले खडेरी, तातो लहर, 81 आउने बाढी, पहिरो र हिमपहिरोको तयारी गर्न भनेका छन्। इसिमोटका जोखिम न्यूनीकरण विशेषज्ञ शाश्वत सन्यालले मनसुन अनुसार एकनाशले पर्ने वर्षाको सट्टा स्थानीय प्रणालीका कारण 81 आउने वर्षाका कारण धेरै क्षतिको जोखिम बढेको बताउनु भएको छ। इसिमोटका मौसमविद मनिष श्रेष्ठले पाकिस्तानको थोर उपत्यकामा हालै आएको बाढी जस्ता विपद अन्य क्षेत्रमा पनि आउन सक्ने बताउनु भएको छ। नदी, तटीय क्षेत्र, भिरालो पहाड, अत्यधिक सहरीकरण भएको क्षेत्र जोखिममा रहने भनिएको छ। पानी कम पर्ने भएकाले बाढी र पहिरो पनि कम होला भनेर भ्रममा नबस्न पनि इसिमोटको विज्ञप्तिमा भनिएको छ। इसिमोटका अनुसार एल निनोका कारण मौसम पूर्वानुमान पनि कठिन बनिरहेको छ।
0: अमेरिकाको न्यूयोर्क सिटीका मेयर जेहरान मेदामनीले अर्जेन्टिना विरुद्धको विश्वकप फुटबलमा इजिप्ट पटक पटक लुटिएको टिप्पणी गर्नुभएको छ। द्रुत बस सेवा उद्घाटन कार्यक्रममा मेयर मेदामनीले प्री क्वार्टर फाइनल खेलमा इजिप्ट लुटिएको बताउनु भएको हो।
2: With my extra 6 minutes, I would probably just watch the replays of Egypt getting robbed again and again yesterday. Just gotta throw up the VAR.
0: इजिप्ट फुटबल संघले रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दावी गर्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा समक्ष उजुरी दर्ता गरेको छ। अर्जेन्टिना विरुद्धको विश्वकप खेलमा त्रुटि भएको भन्दै उजुरीमा फ्रान्सेली रेफ्री फ्राइन कोइस लेटेक्सियर्स र भिडियो सहायक रेफ्री पेआर टोलीको छानबिन गर्न भनिएको छ। इजिप्टले अर्जेन्टिनासँग 3-2 पराजित हुँदै विश्व
3: BFBS Gorkha Radio

बीएफबीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यस कार्यक्रममा हामी दैनिक रूपमा विविध विषयहरूमध्ये एउटा विषयको चयन गरेर त्यसैको शास्त्रीय रूपमा चर्चा गर्ने गर्दछौँ। विभिन्न धार्मिक व्यवस्थाहरूका आधारमा हामी चर्चा गर्ने गर्दछौँ र वास्तवमा मनुष्य मात्रको कल्याणका लागि हामी चर्चा गर्ने गर्दछौँ। त्यसैले हाम्रो चर्चा निरन्तर चलिरहेको छ र आजको यस कार्यक्रममा हामी नारी धर्मको विषयमा केही चर्चा गरौँ, किनभने जीवन जिउनु पर्छ र जीवन सिक्दै सिक्दै जीवन एउटा खुकुरीको धारमा हिँडेको अवस्थाको जीवन हो र यसलाई सहज रूपमा अवतरण गराउन, यो आकाशमा उडेको विमान जस्तै हो, यसलाई सहज रूपमा अवतरण गराउनका लागि एयरपोर्टको आवश्यकता पर्दछ। त्यसैले त्यो एयरपोर्ट भनेको धर्म व्यवस्था हो। त्यही धर्म व्यवस्था रूपी एयरपोर्टमा हाम्रो जीवन रूपी जहाजलाई सकुशल अवतरण गराएर हाम्रो गन्तव्यमा हामी पुग्नु छ। वास्तवमा यही बताइएको छ र त्यसैलाई यो संसारमा रहेका दुई चक्का अथवा दुई पाङ्राहरू रथका भनेर बताइएको छ, नारी र पुरुष। र नारी धर्म भनेर वास्तवमा हामीले नारीको विशेष धर्मलाई नारीको मात्रै हो भनेर हुँदैन, किनभने त्यो नारीको धर्म पालनको एउटा

गरेर धेरै ठुलो तपस्या को रूपमा फलको रूपमा प्राप्त गरिएको मानिन्छ। हामीलाई त सित्तैमा यहाँ त्यहीँ भएको विषयहरूको उठान श्रवण र मनन गर्ने अवसर प्राप्त भएको छ। त्यसैले हामी पनि यो नौ दिनको रामायण श्रवण अन्तर्गतकै हामी पहिलो दिनको अर्थात् एक गुणै दिनको एउटा कथाको सानो प्रसङ्गलाई यो नारी धर्मको रूपमा बताइएको छ, त्यसैको चर्चा गरौँ। माता कौशल्यालाई नारी धर्मको उल्लेख गर्दै भगवान् श्रीराम वनवास जाने क्रममा अनुमति माग्नुहुन्छ। धर्मलाई अगाडि राखेर मातासँग पिताजीले र आफ्नो सौतेनी आमाले दिएको जो वनवासको आज्ञा छ त्यसलाई पालना गर्न आफ्नी आमालाई धर्म अगाडि राखेर अनुमति माग्दै भन्नुहुन्छ। भर्तुः किल परित्यागो नृशंसः केवलं स्त्रियाः न भवत्या न कर्तव्यो मनसापि विगर्हिताः। अर्थात् पतिको परित्याग नारीका लागि अति नै क्रूरतापूर्ण कर्म हो। सत्पुरुषहरूले यस्तो कर्मको घोर निन्दा गरेका छन्। अतः तपाईँले त यस्तो कुरा कहिल्यै पनि मनमा ल्याउनु पनि हुँदैन। मातालाई भन्नुहुन्छ, जो अब म पनि तसँगै वनमा जान्छु भनेर जब माता कम्मर कष्टुहुन्छ तब भगवान्ले धर्मलाई अगाडि ल्याएर भन्नुहुन्छ, यदि पतिलाई परित्याग गर्ने नारी अत्यन्तै क्रूरतापूर्ण नारी हो र त्यस्तो नारीको वास्तवमै भयङ्कर ठुलो दण्डित हुने अवस्था हुनसक्छ। त्यसैले सत्पुरुषहरूले यस्तो कर्म अर्थात् पतिलाई त्याग गर्ने कर्मको घोर निन्दा गरेका छन् र तपाईँले त यस्तो कुरालाई सोच्नु पनि हुँदैन, पिताजीको सेवा गरेर यहीँ बस्नुपर्छ र म पिताजीको आज्ञा मानेर वनवास जानुपर्छ भन्ने प्रसङ्गमा यो नारी धर्मलाई भगवान्ले अगाडि सार्दै आफ्नी आमासँग वनवासको विदा माग्ने क्रममा भन्नुहुन्छ। व्रतोपवासी निरता या नारी परमोत्तमा भर्तारम नानु वर्तेत साच पाप गतिर्भवेत। अर्थात् भगवान् अगाडि भन्नुहुन्छ, उत्कृष्ट गुण र जाति आदिको दृष्टिले परम उत्तम या व्रत उपवासमा तत्पर भएर पनि जो नारी पतिको सेवा गर्दिन त्यसले पापीहरूले पाउने गति अर्थात् नरक आदि पाउँछ भनेर भगवान् शास्त्रको प्रमाण पेश गर्नुहुन्छ। अर्थात् गुण सम्पन्न भएकी नारी र जातिमा पनि उत्तम जातिमा जन्मिएकी कुल खानदान पनि राम्रो भएको सबै छ र सबै किसिमले व्रत उपासना धर्म कर्ममा पनि तत्पर छिन्, तर तिनै नारीले यदि पतिको सेवा चाहिँ गर्दिनन् भने तिनीले पाउने गति भनेको पापीले पाउने जो नरक हो त्यही उनीहरूले पनि पाउने गर्दछन्। त्यसैले पत्नीको वास्तवमा नारी धर्मको महिमा यहीँ आएर एकत्रित हुन्छ। नारीको वास्तवमा सम्पूर्ण रूपमा धर्म नै पतिको सेवा हो र पतिको सेवा गरे बापत नै पतिले हजारौँ हजार वर्ष हजारौँ हजार जन्ममा गरेको तपस्याबाट जो पुण्य प्राप्त गर्दछ अर्थात् जो भगवान्कै उपासना गर्दो रहेछ भने पनि जो भगवान् प्राप्त गर्दछ त्यो गति वास्तवमा पत्नीले एउटै जन्ममा यदि लगापूर्वक पतिव्रता धर्ममा रहेर यदि पतिको सेवा गरिन् भने उनीहरूले भगवत प्राप्ति गर्छिन् भनेर उल्लेख गरिएको छ। त्यही कुरालाई भगवान् यहाँ भन्नुहुन्छ, यदि सम्पूर्ण रूपमा सबै रूपमा नारी जतिसुकै पवित्र कहलिन खोजे पनि जतिसुकै धार्मिक रहन खोजे पनि जतिसुकै समाजमा उत्कृष्टता हासिल गर्ने चेष्टा गरे पनि यदि पतिलाई सेवा गरेर रिझाउन सकेकी रहेनछन् भने उनको गति सुध्रिँदैन, कुनै पनि हालतमा सुध्रिँदैन, उनको गति अवश्य पनि बिग्रिन्छ। त अहिले पनि यो धर्म जस्ता तस्तै छ, धर्ममा कुनै परिवर्तन हुँदैन। समाज जतासुकै दौडोस् त्यसको फल व्यक्तिले अवश्य पनि पाउँछ र कागको कान कागले कान लग्यो भनेर आफ्नो कान सामनु पर्छ न कि कागको पछाडि दौडिएर मेरो कान ले भनेर न त्यो कान प्राप्त हुन्छ न हामीलाई कानको आवश्यकता नै हुन्छ। त्यस्तै समाजमा अर्को कता कुदिरहेको छ त उसले कुदे बापतको जनदण्ड अथवा पुरस्कार प्राप्त गर्छ, आफू
धर्म मान्ने तर्फ अग्रसर हुनु पर्दछ र आफूले त्यही बापतको जो दण्ड पुरस्कार हो त्यो पनि कुनै न कुनै

समयमा भोग्नुपर्छ। अहिले हामीले हिजो गरेका दण्ड पुरस्कारका प्रारब्धहरू विभोगहरू भोगिरहेका छौँ, त्यसैले यतातर्फ दृष्टि दिएर धर्ममा प्रवृत्त हुनुपर्छ। तपाईँ वनवास जाने होइन, तपाईँ त पतिको सेवा गरेर यहीँ रहने हो माताजी भनेर भगवान्ले मातालाई सम्झाउनु भएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा वाल्मीकि रामायण अन्तर्गत नारी धर्मको विषयमा भगवान्ले आफ्नी मातालाई दिनुभएको जो उपदेश छ, अर्थात् मातालाई उपदेश कसरी दिनुहुन्छ, तर यही त हो लीला। भगवान हुनुहुन्छ, फेरि माता भन्नुहुन्छ, जो भगवान कै सन्तति हो, सबै माता पनि भगवानकै सन्तति हो, तर त्यहाँ त माता र पुत्रकै सम्बन्ध छ। त्यसैले भगवानले पुत्र रूपमै शालीनतापूर्वक शास्त्रहरू धर्मलाई अगाडि राखेर मातालाई वनवास नजानु, मलाई आज्ञा दिनु र हजुर पिताकै सेवा गरेर बस्नु भन्ने प्रसङ्गमा भगवानले यो कुरा बताइरहनु भएको छ। न कि भगवान जान्ने सुन्ने भएर त्यसरी अमर्यादित भएर मातालाई आज्ञा अथवा उपदेश कसरी दिनुहुन्छ र हाम्रो बुद्धिमा भएका विकृत भावहरूले गर्दा कहिलेकाहीँ हामी भगवान्लाई पनि सामान्य मनुष्यहरू जस्तै भएर चेष्टा गरेको, लीला गरेको देख्छौँ र भ्रममा परेर हामी फेरि हाम्रा बुद्धिका विकारहरूका पछि लाग्छौँ। वास्तवमा यसैबाट त भगवान हे प्रभु भनेर भगवानको शरणमा जानुपर्छ र भगवानले रक्षा गर्नुहुन्छ भनेर बताइएको छ। त्यो कुरालाई शरणागतिको कुरामा यहाँ आएर जोडिने गर्छ र भगवान अगाडि भन्नुहुन्छ, भर्तुः शुश्रूषसा नारी लभते स्वर्गमुत्तमम् अपिया निर्नमस्कारा निवृत्ता देव पूजना। अर्थात् जो अन्य देवी देवताको पूजा र वन्दनाबाट टाढा रहने गर्दछिन् नारी, त्यस्तै नारी पनि केवल पतिको सेवा मात्रले उत्तम स्वर्ग लोकलाई पाउँछ भनेर भगवान्ले भन्नुभएको छ। कुनै देवी देवताको पूजा पनि गर्दिनन्, कुनै तीर्थ व्रत पनि गर्दिनन्, काहीँ कसैलाई नमस्कार पनि गर्दिनन्, केवल पतिको सेवा एकचित्तले गर्छिन् भने ती नारीले स्वर्ग प्राप्त गर्दछिन्, यदि उनले चाहन्छन् भने वैकुण्ठ पनि प्राप्त गर्दछिन् भनेर भगवान्ले आमालाई भन्नुहुन्छ। त्यसै गरी शुश्रूषामेव कुर्वीत भर्तुः प्रिय हिते रता एष धर्म स्त्रिया नित्यो वेदे लोके श्रुत स्मृत भनेर भगवान् अगाडि भन्नुहुन्छ। अतः नारीले पतिको प्रिय र हित साधनमा तत्पर रहेर सदा पतिको सेवा गर्नुपर्छ, यही स्त्रीको वेद र लोकमा प्रसिद्ध अर्थात् नित्य सनातन धर्म हो। यसैको वर्णन श्रुति र स्मृतिले पनि गरेका छन्। स्मृति भनेका स्मृति शास्त्र मनुस्मृति लगायतका जो धर्म छ, वेदलाई व्याख्या गरेर महापुरुषहरूले लेखेका जो शास्त्रहरू छन् तिनीहरूलाई स्मृति भनियो र श्रुति भनेको वेद हो। वेद र श्रुति स्मृतिमा जो बताइएको धर्म छ नारीको, यही धर्म हो, योभन्दा अर्को कुनै पनि धर्म छैन माता भनेर भगवान् माताजीलाई नारी धर्मको विशिष्टता सम्झाउँदै वनवास जाने यो ढिपी नगर्न र आफूलाई वनवासको लागि आज्ञा दिन बिन्ती प्रार्थना गर्नुहुन्छ र त्यसै बमोजिमको आज्ञा प्राप्त गरेर भगवान् वनवास गएर अनेक लीलाहरू गर्नुभएको प्रसङ्ग हामीसँग छँदैछ, सुनेकै छौँ र पुनः कार्यक्रममा हामी सुन्ने नै छौँ। त्यसैले हामी यो नारी धर्मलाई आधार बनाएर भगवान्को जो बाणी छ वास्तवमा त्यसको श्रवणबाट अवश्य पनि हामीलाई लाभ हुनेछ। यसैमा विश्वस्त हुँदै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेस मणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

नमस्ते, गुड मर्निङ। बिहानको समय 6:36 गएको छ बेलायतमा र यहाँहरू सबै सबैलाई यो समय न्यानो स्वागत गर्न चाहन्छु आज बिहिबार बिहानीको शो नमस्ते युकेमा। हजुर, बिहानको शो सुरुवात भइसकेको छ। आज उगेश लिम्बूले गाउनु भएको दिवस गुरुङको पनि साथ थियो उहाँलाई हामी नेपाली टाइटलको गीतमा, र यही गीतका साथ आज कार्यक्रम हामीले सुरुवात गरिसकेका छौँ।

तेस्रो हिट वेभ छ अहिले. आज त पक्का टन्टनी घाम लागिरहेको छ हामी कहाँ. तपाईँका पनि सायद त्यस्तै होला. आज धेरै ठाउँमा घामै लाग्छ. अलिअलि बादलमाथि उत्तरी इलाकातिर लागे पनि पानी चाहिँ खासै पर्दैन र आज गर्मी अझै धेरै हुन्छ. हिजो जस्तै नै आज पनि गर्मी छ र अलिक बढी गर्मी हुने दिन आज एक्सपेक्ट गरिएको छ. 35 डिग्री सेल्सियससम्म पुग्न सक्छ र आजको यो तातोपना चाहिँ अझै फर्दर नर्थ उत्तरी इङ्ल्यान्डसम्म पनि पुग्नेछ भन्ने कुरा भनिएको छ होइन. आज र यो अझै यो तातोपना चाहिँ कस्तो भने हावा नचल्ने कारणले र निकै दिनभर घर तातिएको होइन त्यसैले पनि यो भइरहेको छ पानी नपरेको कारणले पनि. र आज बिहिबार हिजो बुधबारको दिन चाहिँ सबभन्दा धेरै तापक्रम हिथ्रो एयरपोर्टमा रेकर्ड भयो 33.8 डिग्री सेल्सियस. वेल्सतिर पनि फैलिरहेको छ यो तातोपना. 31.2 डिग्री सेल्सियसको तापक्रम रेकर्ड भयो कार्डिफमा हिजो. अब आज के हुन्छ त्यो चाहिँ फेरि आजको अनुभव त्यो हेर्न बाँकी नै छ, गर्न बाँकी नै छ होइन. तातोपना उत्तरी इलाकातिर फैलिँदैछ र हिट अलर्ट एम्बर सुन्ताले रङको एम्बर हिट अलर्ट जारी गरिएकै छ र 12 तारिकसम्म नै छ यो एम्बर अनि येल्लो सुन्ताले र पहेँलो रङको हिट हेल्थ अलर्ट चाहिँ इङ्ल्यान्डभरि नै जारी छ. यो वेल्सतिर पनि फैलिन्छ र मिडल्यान्डमा इस्टर्न इङ्ल्यान्ड साउथर्न इङ्ल्यान्ड यसमा छँदै नै छ. यो हामीले अस्तिदेखि भनिरहेका छौँ 12 तारिकसम्म नै छ. त्यसैले 12 तारिकसम्म नै हामी मेबी भनिरहन्छौँ. र अहिले अब गीत फेरि अर्को राख्छु म, प्रश्न पनि राख्छु होइन. आजको दिनको चर्चा पनि गरौँला, पात्रहरू पनि हेर्छौँ. आज सानो नानीहरूसँग गरेको कुराकानी पनि 8 बजेपछिको समयमा सुन्न सक्नुहुन्छ. लेख्दै गर्नुहोला है, लेख्न चाहिँ नछोड्नुहोला. मैले तपाईँको मेसेजहरू यहाँ हेरिरहेको हुन्छु र कहिलेकाहीँ चाहिँ अलि लामो अन्तर्वार्ता हुँदाखेरि मैले सबै मेसेजहरू राख्न सक्दिनँ, तर पनि यहाँहरूले माइन्ड गर्नुहुने छैन भन्ने मेसेजहरू कस्तो पनि हेरिरहेको चाहिँ हुन्छु, तर खालि त्यहाँनिर रेडियोमा चाहिँ भन्न कहिलेकाहीँ पाइरहेको हुँदैन. तर तपाईँहरूका विशेष विशेष मेसेजहरू रिक्वेस्टहरू छन् भने पक्कै पनि लेख्दै पनि गर्नुहोस्, म राख्ने पनि कोसिस गरिरहन्छु. अब गीत सुनाऊ अर्को. शीतल शीतल टाइटलको गीत छ. शीतल त त्यति साह्रो छैन होइन, माथि स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा बाहेक अलिक तलतिर चाहिँ, तर पनि यो गीतले शीतल बनाउँछ कि आशा गरौँ. मिलन नेवार अमात्य गाउँदै हुनुहुन्छ.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

समय बिहानको 6:50 गइसक्यो यति बेला. यहाँ बेलायतमा बिहानको समय छ, नेपालमा पनि बिहानको नै छ, तर लेट मर्निङ छ. बिहानको अहिले 11:00 त्यहाँनिर 35 गइसकेको छ भने ब्रुनाई र हङकङमा दिउँसोको 1:50 गइरहेको छ समय. यो बिहानको समय बेलायतमा हामीले सुन्दैथ्यौँ अन्जु पन्त र टेक बिसेले गाउनु भएको गीत. अब एकछिनमा देमसारो भन्दै अगाडि बढ्ने हो राजेश पायल सँगसँगै समाचारतिर. समाचारपछि हाम्रा नियमित अन्य सरसामग्रीहरू हुन्छन् अनि मौसमको डिटेलमा चर्चा पनि भइहाल्छ होइन. आज हामी एलिस र एलिसासँग गरेको कुराकानी हामी सुन्नेछौँ. दिदी बहिनीसँग गरेको स्यान्डर्समा गरेको थिएँ मैले उहाँहरूसँग गरेको कुराकानी, सानो नानीहरूसँग स्कुले विद्यार्थीहरूसँग गरेको कुराकानी होइन. आगामी दिनहरूमा तपाईँहरूलाई म सुनाउँदै जान्छु. र तपाईँहरूको बच्चाहरू पनि कोही कुरा गर्न बिएफएससँग चाहनुहुन्छ भने चाहिँ एकदम मोस्ट वेलकम. यसो हामीलाई उहाँहरूसँग सम्पर्क गराइदिनु होला है त. आफ्नो नाति नातिनीहरू, आफ्नो छोराछोरीहरू बिएफबिएससँग कुरा गर्न उनीहरूले गर्दाखेरि चाहिँ उनीहरूमा एक किसिमको त्यो कुरा गर्ने बानीको विकास पनि हुन्छ हजुर. त्यसैले पनि यहाँहरूले त्यो गर्नुभयो भने आफ्नो बच्चाको स्पिकिङ हेबिट र त्यो शैली पनि डेभलप हुन्छ कि. त्यसैले गर्दाखेरि एनिवे अहिले त्यो हामी आगामी दिनहरूमा गर्दै गरौँला. रेकमेन्ड चाहिँ गर्न नभुल्नु होला. र अहिले चाहिँ प्रश्न, यो साताको लागि राखिएको प्रश्नको चर्चा गर्न चाहन्छु म. एज युजल सधैँ जस्तो अर्ली बर्डहरू अघि नै आइसक्नु भएको छ हाम्रो अर्ली बर्डहरू हजुर. ताराप्रसाद चेमजङजी, विष्णु गुरुङ, आज त अलिकति हिजो मैले सायद मेसेज भनिनँ कि पढ्न भ्याइनँ, त्यसैले तपाईँहरूको मेसेज पनि अलिक कहिले काहीँ त थोरथोरै आउँछ हजुर. तर पनि यहाँहरू सुन्दैछु भनेर नुतन भूषालजी इजरायलबाट, लगनजी बार्सिलोनाबाट, अनि ममता पूर्जा तिलिजाजी होइन, ताराप्रसाद चेमजनजी हाम्रो उता कसले बाजी मार्छ यसपालि भनेर सबै भनिसक्नु भएको छ. उहाँले विष्णु गुरुङ ग्लान्डफोर्डबाट, ताराप्रसाद चेमजनजी उता ननिटनबाट आउनुहुन्छ. उहाँ हाम्रो दिपेन्द्र प्रजापतिजी उहाँ जापानबाट आइसक्नु भएको छ है. उहाँले चाहिँ आफ्नो उत्तर यस्तो मजाले दिनुभएको छ, पुरै त्यो जापानलाई हराउने 2002 जापानलाई हराउने, टर्कीलाई हराउने, ब्राजिल भनेर पुरा डिटेल दिनुभएको छ कि. उहाँले त पुरै स्टडी गर्नुभएको रहेछ. 2010 जापानलाई हराउने, पाराग्वेलाई हराउने स्पेन, अनि 2018 जापानलाई हराउने बेल्जियम, बेल्जियमलाई हराउने फ्रान्स, 2022 जापानलाई हराउने क्रोएसिया, क्रोएसियालाई हराउने अर्जेन्टिना भनेर उहाँले पुरा डिटेलमा लेख्नु भएको छ. उत्तर पनि छ है उहाँको. एनिवे उत्तर चाहिँ नभनौँ. अनि हाम्रो कृष्ण चामलिङ दाजु पनि भर्खर आइसक्नु भएको छ. कतिपय कुराहरू उहाँले अस्ति पठाउनु भएको, मैले यहाँ राख्नु पनि यो ठाउँ पाएको छुइनँ भन्नु पर्यो. यो अन्तर्वार्ताहरू हाम्रो अलिकति कहिलेकाहीँ हुँदाखेरि चाहिँ मैले सबै थोक राख्न पाइरहेको हुँदिनँ र हजुर सबैले गुड मर्निङ, मेरो मेसेज पठाएको थिएँ, पाउनु भएको छ होला भनेर भन्नुभएको छ कि उहाँले. हजुर दाजु मैले पाएको छु, खालि के हो भने मैले यहाँ सुनाउन मात्र पाएको छैन, तर यस अफकोर्स म सुनाइहाल्छु वान डे. नारायण सापकोटाजी पनि हो, आज त बिहानै आउनु भएको छ, आशा दियो यता पनि यता पनि छ है भनेर भन्नुभएको छ. यता पनि सुन्दैछु भनेर भन्नुभएको फिनल्यान्डतिरबाट उषा गुरुङ ब्राक्नरबाट आइसक्नु भएको छ. ल अब प्रश्न एकचोटि राख्न चाहन्छु, यता फुटबलकै प्रश्न छ. शनिबार 11 जुलाई, यो शनिबार अब फुटबल त आजदेखि नै हुन्छ होइन. क्वार्टर फाइनल सुरु भयो, 4 क्वार्टर फाइनल छ र शनिबार चाहिँ इङ्ल्यान्ड भर्सेस नर्वेको गेम छ र यो क्वार्टर फाइनल इङ्ल्यान्ड भर्सेस नर्वेको क्वार्टर फाइनल गेममा चाहिँ कसले स्कोर धेरै गर्छ होला, को सेमी फाइनलमा प्रवेश गर्छ होला, यति नै हो मेरो सोधाइ. पठाउँदै गर्नु होला उत्तर, नोट गर्दै गर्छु म उत्तर अवश्य पनि. हाम्रो नारायण सापको दाजुले उतातिरको टेम्परेचर 15°C पठाइदिनु भएको छ. देवेन्द्र गुरुङ पनि आइसक्नु भयो, नीता राईजी पनि भर्खर आउनु भएको छ लन्डनबाट र गीत पनि रेकमेन्ड गर्दै. अब हामी राजेश पायल राईलाई सुनौ, उहाँलाई सुन्दै समाचारतिर लागौँ.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: फिफा विश्वकप 2026 आर्थिक दृष्टिकोणले निकै लाभदायक देखिएको छ। यसपटकदेखि 48 टोली र 104 खेल समावेश गरिएको 2026 विस्तारित संस्करणले फिफाको आमदानी सबै पुराना रेकर्ड तोड्ने निश्चित भएको छ। सन् 2023 26 चार वर्ष चक्रमा फिफाले 13 अर्ब अमेरिकी डलर आमदानी गर्ने प्रक्षेपण गरेको छ, जुन कतार विश्वकपको तुलनामा झण्डै दोब्बर हो। यो कीर्तिमानी आमदानीको मुख्य हिस्सा टेलिभिजन र मीडिया प्रसारण अधिकारबाट आउनेछ, जसबाट फिफाले करिब 4 अर्ब डलर भन्दा बढी संकलन गर्नेछ। यसका साथै डाइनामिक प्राइसिङ प्रणाली सहितको टिकट बिक्री र हस्पिटालिटीबाट 3 अर्ब डलर तथा विश्वस्तरीय बहुराष्ट्रिय कम्पनीसँगको व्यावसायिक साझेदारीबाट थप 2 अर्ब डलर भन्दा बढी आमदानी हुने अनुमान छ। फिफा गैर नाफामूलक संस्था भएकाले यसले आर्जन गरेको आमदानीको अधिकांश हिस्सा करिब 11.67 अर्ब डलर विश्व फुटबलको विकासमा पुनः लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यस अन्तर्गत विश्वकप सञ्चालन र व्यवस्थापनमा मात्रै 3.8 अर्ब डलर खर्च हुनेछ भने सहभागी टोलीहरूका लागि इतिहासकै सबैभन्दा धेरै 871 मिलियन डलरको पुरस्कार प्याकेज स्वीकृत गरिएको छ। साथै आफ्ना खेलाड़ीहरूलाई राष्ट्रिय टोलीमा पठाउने क्लबहरूलाई क्षतिपूर्ति स्वरूप 355 मिलियन डलर छुट्याइएको छ। फिफा विश्वकप 2026 इजिप्टले ऐतिहासिक प्रदर्शन गरेपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होसाम हसनको सम्झौता सन् 2030 लागि नवीकरण गरिएको छ। इजिप्ट फुटबल संघ ईएफएले जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष हानी अबु रिदाले मुख्य प्रशिक्षक होमास हसन र टोली निर्देशक इब्राहिम हसनको सम्झौता नवीकरण गर्ने निर्णय संचालक समितिले अनुमोदन गरेको उल्लेख छ। यो विश्वकपमा मोहम्मद सलाहको कप्तानीमा रहेको इजिप्टले अन्तिम 16 यात्रा तय गर्दै नयाँ इतिहास रचेको थियो। सन् 2018 पहिलो पटक विश्वकप खेलेको इजिप्टले आफ्नो चौथो विश्वकप सहभागितामै उत्कृष्ट प्रदर्शन गरेको हो। प्री क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना विरूद्ध इजिप्टले 2-0 अग्रता बनाएर सबैलाई चकित पारेको थियो, तर अर्जेन्टिनाले 13 मिनटभित्र लगातार 3 गोल गर्दै खेल 3-2 आफ्नो पक्षमा पार्दै क्वार्टर फाइनल यात्रा सुनिश्चित गरेको थियो। 59 वर्षीय होसाम हसन फेब्रुअरी 2024 इजिप्टको मुख्य प्रशिक्षक नियुक्ति हुनुभएको थियो। उहाँको नेतृत्वमा इजिप्टले सन् 2025 अफ्रिका कप अफ नेसन्सको सेमी फाइनलसम्म यात्रा तय गरेको थियो। सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेको कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन वैदेशिक शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली स्वीकृत गरेको छ। नयाँ नियमावलीसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्ध लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कडा मापदण्ड लागू हुने भएको छ। मौसम वैज्ञानिकहरूले नेपाल लगायत हिन्दुकुश हिमालय क्षेत्रका सरकारहरूले प्रतिकूल मौसमको असर कम गर्ने तयारी थाल्न आग्रह गरेका छन्।
1: समुद्र तात्ने प्रणाली एल निनोका कारण हिमालय क्षेत्रमा पानी कम पर्ने र तापक्रम बढ्ने क्रम जारी रहेको भन्दै तयारी गर्न भनिएको हो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटका वैज्ञानिकले खडेरी, तातो लहर, 81 आउने बाढी, पहिरो र हिमपहिरोको तयारी गर्न भनेका छन्। इसिमोटका जोखिम न्यूनीकरण विशेषज्ञ शाश्वत सन्यालले मनसुन अनुसार एकनासले पर्ने वर्षाको सट्टा स्थानीय प्रणालीका कारण 81 आउने वर्षाका कारण धेरै क्षतिको जोखिम बढेको बताउनु भएको छ। इसिमोटका मौसमविद मनिष श्रेष्ठले पाकिस्तानको थोर उपत्यकामा हालै आएको बाढी जस्ता विपद अन्य क्षेत्रमा पनि आउन सक्ने बताउनु भएको छ। नदी, तटीय क्षेत्र, भिरालो पहाड, अत्यधिक सहरीकरण भएको क्षेत्र जोखिममा रहने भनिएको छ। पानी कम पर्ने भएकाले बाढी र पहिरो पनि कम होला भनेर भ्रम नबस्न पनि इसिमोटको विज्ञप्तिमा भनिएको छ। इसिमोटका अनुसार एल निनोका कारण मौसम पूर्वानुमान पनि कठिन बनिरहेको छ।
0: नेटो सहकार्य अन्तर्गत क्यानेडेली सेनासँग संयुक्त अभ्यास चलिरहेको बेलायती सेनाले जनाएको छ।
1: एक्सरसाइज राइनो बेजमा 16 एयर असल्ट ब्रिगेडका सदस्य सहभागी भएका हुन्। क्यानाडामा रहेको बेलायती सेनाको तालिम केन्द्रमा 3rd Battalion प्रिन्सेस पेट्रिसियन्स क्यानेडियन लाइट इन्फेन्ट्रीसँग मिलेर तालिम गरिएको हो। तालिममा दुवैतर्फका करिब 350 सैनिक सहभागी भएका छन्। तालिममा बेलायती सेनाको 16 एयर असल्ट ब्रिगेडले ड्रोन र विद्युतीय युद्ध सामग्री प्रयोग गरी निशानाको खोजी र आक्रमण गर्ने अभ्यास प्रयोगमा ल्याएको छ। क्यानाडाको बटालियनले हल्का सवारी, मोटर, निशानेबाज र हेभी मसिन गनको प्रयोग गरी निशानालाई कब्जामा लिने अभ्यास गरिरहेको छ। क्यानाडाली सेनाका मेजर डेभ क्रोस्पीले यो अभ्यासलाई विशेष मौका मान्नु भएको छ। सेनाले आफू र साझेदारको सुरक्षाका लागि नेटो केन्द्रबिन्दुमा रहेको भन्दै हाल 10,000 जनशक्ति भर्ना प्रक्रिया चलिरहेको जनाएको छ। सेनाका अनुसार अग्रपङ्क्तिको मोर्चामा लड्ने सैनिकदेखि साइबर सेक्युरिटी, हेलिकप्टर चालक, सेफ र सहायक कामका लागि 200 पदमा भर्ना गरिएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: PFBS, Gorkha Radio.

गुड मर्निङ, नमस्ते. प्रमोद खरेलले गाउनु भएको गीत सुन्दै थियो. मायाको अस्त्रको कुरा गर्दै हुनुहुन्थ्यो. कहाँ कहाँ कसरी प्रहार भइरहेको छ त मायाको अस्त्र, उहाँको स्वरमा हामीले सुन्यौँ. बिहानको 7:09 गएको छ. फेरि पनि स्वागत गर्छु आज बिहानीको यो सो नमस्ते युकेमा. साथै हुनुहुन्छ होला पक्कै पनि विभिन्न ठाउँमा र देश अनुसारकै ठाउँ अनुसारकै ग्रिटिङ्स टक्राउन चाहन्छु फेरि पनि यहाँहरू सबैलाई. र म आशा छु आज स्टुडियोमा 9 बजीसम्म नै रहन्छु. आशा गर्छु तपाईँ पनि साथै रहनुहुन्छ. अघि नै हाम्रो श्रोताले लेखि पनि रहनु भएको छ र आज निकै श्रोताको अघि मैले केही श्रोताको त अघि नाम पनि लिइसकेको छु र आइसक्नु भएको छ है यहाँहरू प्रश्नको उत्तर दिँदै र लेख्दै गर्नु होला. किप राइटिङ. यसपालि क्वार्टर फाइनलमा इङ्ल्यान्ड भर्सेस नर्वेको गेममा चाहिँ को अगाडि बढ्छ होला सेमी फाइनलतर्फ भनेर सोधेका छौँ हामीले. ओके, कसले धेरै स्कोर गर्छ होला भनेर हामीले सोधेका हौ. सिम्पल क्वेसन मात्रै हो. हामीलाई मैले एकदम तपाईँहरूलाई त्यो हुन्छ नि स्कोरहरू कति हुन्छ होला होइन, पेनल्टीमा जान्छ कि जान्न होला, अथवा एक्स्ट्रा टाइम जान्छ कि जान्न होला, यस्तो उस्तो केही सोधेको छैन हजुर. तर पनि तपाईँ लेख्न चाहनुहुन्छ भने त्यो तपाईँ मोस्ट वेलकम. मैले चाहिँ एकदमै एउटा सिम्पल प्रश्न मात्र सोधेको छु. अब आजको वेदर मौसमको चर्चा गर्न चाहन्छु म. आज मात्र होइन भोलि पर्सिसम्मको हेरौँ. अब हिट वेभ त नेक्स्ट विकसम्म नै छ. 28-29 degrees नै रहन्छ नेक्स्ट विकसम्म नै. तापक्रम चाहिँ लन्डन एरिया वरपर इभन कार्डिफमा पनि हो. हेर्नुहोस् न वेल्सको तल कार्डिफमा पनि 28-29 रहन्छ नेक्स्ट विक पनि. माथि स्कटल्यान्डतिर चाहिँ 19-20 degrees Celsius हो म्याक्सिमम् होइन, र यता बेलफास्टतिर चाहिँ 23-24 degreesम्म रहन्छ नेक्स्ट विकको कुरा गर्दाखेरि है. यो चाहिँ हिट वेभ स्टिल छ किन भन्दा 12 तारिकसम्म एम्बर र येल्लो वार्निङ जारी गरिएको छ नि इङ्ल्यान्डमा, र इङ्ल्यान्डबाट माथिसम्म फैलिन्छ भन्ने कुरा. आज चाहिँ अलि माथिसम्म तातो हुन्छ तर नेक्स्ट विक त्यस्तो छैन. उत्तर पश्चिमी हावा उत्तर पूर्वी हावा अलिअलि चल्न थालेपछि अलिकति शीतल हुन्छ, तर आज त्यस्तो छैन. आज स्टिल गर्मी नै हुन्छ, गर्मी नै छ जताततै. घमाइलो हुन्छ आज स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डको उत्तर पश्चिमी भेगतिर चाहिँ, स्कटल्यान्डको उत्तर पश्चिमी भेगतिर चाहिँ बादल पनि लाग्छ, नर्दर्न आयरल्यान्डमा पनि बादल लाग्छ. अन्यथा अरू ठाउँमा चाहिँ एकदमै स्ट्रङ सनसाइन हुन्छ, घमाइलो, पक्का कडा घाम बिहानदेखि लागिसकेको छ, आँखामै टकटकी पर्ने गरेको. पूर्वतिर फर्केर हिँड्दै हुनुहुन्छ भने चाहिँ हजुर त्यतातिर कि चाहिँ त्यो हात लाउनु पर्यो होइन, छोप्ने कि चाहिँ चस्मा लाउनु पर्ने. यो बिहानै कालो चस्मा लाएर हिँड्नुपर्ने अवस्था छ. एनिवे, सेफ ड्राइभ गर्नु होला. पूर्वतिर जानुहुन्छ भने चाहिँ घाम त्यताबाट आउँछ कि पक्का, छेक्दाखेरि पनि कतिपय त हाम्रो त्यहाँ पुग्दैन, कहाँ कसो गरेर घाम आइहाल्छ है. एनिवे, आजको सनसाइन एकदम स्ट्रङ, कडा घाम लाग्छ आज. र लन्डनमा म्याक्सिमम् टेम्परेचर 34-35 degrees Celsius, 34-35 degrees Celsius पुग्ने सम्भावनाका कुरा गरिएको छ आज. कार्डिफमा 30 degrees Celsius, अनि यस्तै बर्मिङहामतिर 33, बेलफास्टतिर 24, र माथि स्कटल्यान्डमा 16-23 degrees Celsiusको तापक्रम आज अनुमान गरिएको छ म्याक्सिमम् पिकमा पुग्दाखेरि. आज बिहिबारको कुरा भयो यो. भोलि शुक्रबार पनि त्यस्तै, अब भोलि बिहानसम्म एकदम ह्युमिड नाइट कि, एकदमै बाफिलो तातो नाइट हामीले अनुभव हिजो पनि गऱ्यौँ, आज पनि गऱ्यौँ होइन, अब भोलि भरे पनि गर्दैछौँ. सो अलिक केयरफुल रहनु होला, झ्याल सब पुरै खोलेर, झ्याल ढोका खोलेर चिसो बनाएर चाहिँ सुत्नु होला. फेरि सबै झ्याल ढोकै खोलेर सुत्ने चाहिँ होइन कि, सुत्नुभन्दा अगाडि चिसो बनाउनु पऱ्यो. साँझ परेपछि सबै खोल्ने, दिउँसो चाहिँ बन्द गर्ने होइन, अनि साँझ परेपछि दिउँसो अलिअलि खोल्ने, बाफिलो तातो आएको छ भने चाहिँ बन्द गर्ने होइन, अलिअलि मात्रै खोलेर पर्दाहरू पुरै बन्द गर्ने होइन भने चाहिँ साँझतिर अलि शीतल हुन थालेपछि पुरै खोल्ने, पुरा झ्याल ढोका खोलेर भित्र शीतल बनाउनु पर्छ कि, अनि शीतल हुन्छ. एनि यो आज पनि ह्युमिड नाइटको छ. भोलि शुक्रबार चाहिँ स्कटल्यान्डको उत्तर पश्चिमी भेगमा चाहिँ मेघ गर्जनसहित पानी पर्न सक्छ, तर यो चाहिँ माथि स्कटल्यान्डको स्कटल्यान्डतिर हो. अरू ठाउँमा चाहिँ पुरै सुक्खा र घमाइलो हुन्छ. नर्दर्न आयरल्यान्डमा चाहिँ अलिअलि पार्टी बादल लाग्न सक्छ भोलि, र तापक्रम चाहिँ लन्डनमा घटेर 30 degrees Celsius हुन्छ, अनि कार्डिफ र बर्मिङहामतिर 33, अनि स्कटल्यान्डतिर चाहिँ 16-25 degrees Celsius. यो भोलिको कुरा भयो.
र यस्तै गरिकन यो अलिअलि उत्तर पूर्वी हावाले गर्दाखेरि पनि यता इङ्ल्यान्डको पूर्वीय भेगतिर चाहिँ अलिक शीतल हुन्छ। अझै यो चाहिँ उत्तर पूर्वी हावा अझै आइतबारको दिन अलि धेरै आउँछ र यो अब भोलि शुक्रबारको भइहाल्यो, पर्सि शनिबार पनि त्यस्तै नै हो। नर्दर्न आयरल्यान्ड वेल्समा एकदमै घमाइलो, नर्दर्न आयरल्यान्ड स्कटल्यान्डमा इङ्ल्यान्ड र वेल्समा एकदमै घमाइलो, माफ गर्नुहोस्। यो कन्टिन्यू यस्तै नै छ दिन, अब पानी पर्ने चान्सै छैन नेक्स्ट विकसम्म। यसो हेर्दाखेरि कहिले काहीँ थन्डरी मेघगर्जनसहित कुनै कुनै ठाउँमा पानी पर्ने सम्भावना चाहिँ नेक्स्ट विक छ, तर नेक्स्ट विक पनि पछिल्लो भागतिर, नत्र भने सुरु त पुरै घमाइलो छ यो हप्ता पनि भोलि नेक्स्ट विक पनि। सो शनिबार पनि त्यस्तै नै छ, तापक्रम अलिकति घटेर 29 डिग्री सेल्सियस हुन्छ लन्डनमा, तर कार्डिफतिर चाहिँ 31 डिग्री सेल्सियस हुन्छ है बढेर, अनि माथि त त्यस्तै नै हुन्छ। र आइतबार चाहिँ उत्तर पूर्वी हावाले गर्दाखेरि अलिअलि इङ्ल्यान्डको पूर्वीय भेग चाहिँ शीतल हुन्छ, जसले गर्दाखेरि लन्डनमा 28 डिग्री सेल्सियस, इभन हल र नरिच एरियामा पनि 23 डिग्री सेल्सियसमा तापक्रम झर्छ, शीतल हुन्छ। तर कार्डिफतिर चाहिँ हुँदैन, 30 डिग्री सेल्सियस नै हुन्छ कार्डिफतिर। सो नेक्स्ट विकको चर्चा हामीले अघि पनि गऱ्यौँ, अहिलेलाई अब गीत सुन्नपर्छ। अघि प्रमोद खरेलले गाउनुभएको गीत सुन्यौँ भने अब चाहिँ यो गीत हामी सुन्दैछौँ आरके स्क्वायरको आवाजमा।

आरके स्क्वायरको प्रस्तुति हामीले लौ न हो भन्ने सुन्दै थियौँ. अब एकछिनमा कृष्ण गुरुङ अनि श्रीया रावललाई सुन्छौँ. बिहानको 7:19 पनि गएछ. आजको पात्र एकचोटि हेरौँ. आज विक्रम सम्वत 2083 साल असार महिनाको 25 गते हो, बिहिबारको दिन. तदनुसार 9 जुलाई 2026 दिन हो आज. आज नेपाल राष्ट्र ब्याङ्कले तोकेको वैदेशिक विनिमय दर हेर्दाखेरि पाउन्ड स्टर्लिङको भाव, एकको खरिद दर 203.65 रुपियाँ, बिक्री दर 204.45 रुपियाँ. पाउन्ड स्टर्लिङको मूल्य फेरि एकचोटि हेरौँ. सटही मूल्य, एकको खरिद दर 203.65 रुपियाँ र बिक्री दर 204.45 रुपियाँ. अनि आज सुन र चाँदीको मूल्य 284,700 रुपियाँ, प्रति तोला सुनको मूल्य 284,700 रुपियाँ. आज छ भने चाँदी प्रति तोलाको मूल्य छ 4,340 रुपियाँ. 4,340 रुपियाँ चाँदी प्रति तोलाको मूल्य छ आजको. नेपाल सुन चाँदी व्यवसायले तोकेको, सुन चाँदी व्यवसायी महासङ्घले तोकेको यो भयो सुन र चाँदीको मूल्य. अब गीत सुनौ. जाली रुमालमै गाउँदै हुनुहुन्छ तृष्णा गुरुङ अनि श्रीया रावल छेत्री.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

प्रकाश सपुत अनि शान्ति श्री परियारले गाउनु भएको गीत सुन्दै थियो हामीले दर्शन गरे भनेर उहाँहरूले एकअर्कालाई दर्शन गरेको होइन लट्ठी म भन्दै हुनुहुन्थ्यो उहाँहरू र एकछिन भए पनि तपाईँको शरीरलाई अलिअलि लचकता प्रदान गरे होला लचकपना ल्यायो होला शरीरमा भन्ने सोचिरहेको छु यो बिहानको समयमा. अब योभन्दा दिउँसोको समयमा चाहिँ अलिक बढी एक्सर्साइज गर्ने अथवा वकिङ गर्ने अथवा तपाईँ नाच्न चाहनुहुन्छ भने पनि यसो हल्लिने समय चाहिँ अहिले इङ्ल्यान्डको लागि छैन भन्नु पऱ्यो गर्मीको कारणले गर्दाखेरि कन्टिन्यू हिट वेभ आएको पनि हिजो पाँचौँ दिन थियो आज छैटौँ दिन हो अब नेक्स्ट विकसम्म पनि आउँछ बाह्र तारिकसम्म नै छ इङ्ल्यान्डको दक्षिणी भेगतिर चाहिँ मध्य दक्षिणी भेगतिर सो त्यसैले गर्दाखेरि जे जति गर्ने चाहनुहुन्छ त्यो बिहानै गर्नुपर्ने हुन्छ अलिअलि एक्सर्साइज गर्ने हो कि हिँड्ने हो कि होइन आफ्नो शरीरलाई अलिकति तन्काउने हो त्यो बिहानै गर्नु पऱ्यो. अब राशिफल सुन्ने बेला भएको छ आजको लागि राशिफल सुरु पनि गरिहालौँ मेष राशिबाट. आज मेष राशिको लागि बिहानैदेखि कामको क्रम बढ्नेछ बीचमा रोकिएको विषय फेरि अघि बढ्ला आफ्नो समय आफै मिलाएर चल्नु राम्रो हुनेछ साँझतिर भने मन ढुक्क होला. वृष राशि घरमा सामान्य परिवर्तनको चर्चा हुनेछ परिवारका सदस्यसँग बसेर गरेको सल्लाह उपयोगी बन्ला पुरानो चिन्ताभन्दा नयाँ काममा ध्यान दिनु राम्रो हुनेछ. मिथुन राशि दूरीको आउजाउ रहला छोटो दूरीको आउजाउ होला नयाँ ठाउँ पुगेपछि काम पनि छिट्टै मिल्नेछ बोलेको कुराले राम्रो प्रभाव छोड्ला हतारमा निर्णय नगर्नु राम्रो हुनेछ. कर्कट राशि घरका आवश्यक काममा समय बित्नेछ खर्चको हिसाब मिलाउँदा पछि सजिलो होला आफ्नो योजना अरूलाई बुझाएर अघि बढ्नु राम्रो हुनेछ. सिंह राशि तपाईँको बोलीले धेरै कुरा मिलाउनेछ नयाँ जिम्मेवारी आए पनि सजिलै सम्हाल्नुहुने छ आज आफ्नो वचन पूरा गर्न प्रयास गर्नुहोला सम्मान बढ्ने दिन पनि रहेको छ. सिंह राशि पछि कन्या राशिको राशिफल हेर्दा आज थन्किएका काम मिलाउने दिन छ कन्या राशिको लागि वरिपरिको वातावरण सफा राख्दा मन पनि हल्का हुनेछ आवश्यक कागजात वा सामान व्यवस्थित गर्नु राम्रो हुनेछ. अब तुला राशि साथीभाइसँग भेट हुँदा पुराना कुरा सम्झिने अवसरहरू मिल्नेछन् सानो भेटघाटले पनि सम्बन्ध अझ नजिक बनाउनेछ कसैको निम्तो पनि आउन सक्छ आज दिन रमाइलो रहला. वृश्चिक राशिको आज अनुभव काम लाग्ने दिन छ कसैले तपाईँको सल्लाहलाई महत्त्व दिनेछन् शान्त रूपमा अघि बढ्दा धेरै कुरा मिल्नेछ अनावश्यक बहसबाट टाढा रहनु राम्रो हुनेछ. धनु राशिको दैनिक कामबाट केही फरक अनुभव हुनेछ नयाँ दृश्य वा नयाँ ठाउँले मन ताजा बनाउनेछ धेरै सोचिरहनुभन्दा काम सुरु गर्नु राम्रो हुनेछ दिन उत्साहपूर्ण रहला. मकर राशि अधुरो काम पूरा गर्ने समय आएको छ एउटा काम सकिएपछि अर्को काम पनि सजिलै अघि बढ्नेछ समयको सही उपयोगले फाइदा पनि देला र साँझतिर आराम गर्ने मौका मिल्नेछ. कुम्भ राशि घर वा कामको ठाउँमा नयाँ कुरा सुरु गर्ने सङ्केत छ सबैसँग मिलेर अघि बढ्दा सजिलो हुनेछ आफ्नो विचार खुल्ला रूपमा राख्नुहोला दिन सन्तुलित रहनेछ. अन्तमा मीन राशिको पालो आज दैनिकीलाई मिलाउने दिन छ बिहानको व्यस्तता पछि बिस्तारै हट्दै जानेछ परिवारका सदस्यसँग बिताएको समयले मनमा ताजापन ल्याउनेछ बाँकी रहेका साना काम पनि पूरा हुनेछन्. राशिफल यहीसम्म आएर समाप्त भयो आजको लागि हाम्रो पात्रबाट राशिफल राखिसक्यौँ गीत सुन्नुपर्छ अब फेरि अर्को एउटा गीत अघि दर्शन गरे निहुरेर भन्ने गीत हामीले प्रकाश सपुत र शान्ति श्री परियारको स्वरमा सुन्दै थियौँ भने अब चाहिँ फेरि पनि लोक भाका नै छ बसन्त थापा र देवी घरती गाउँदै हुनुहुन्छ

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

नेत्र गुरुङले गाउनु भएको गीत हामीले अहिले सुनिरहेका थियौँ. समय बिहानको गीत सुन्दा सुन्दै 7:46 पनि गइसकेछ. बेलायतको अब 8 बजे समाचार सुन्ने बेला हुन हुन लागेको छ. प्रश्न एकचोटि म रिपिट गर्न चाहन्छु, यो साताको लागि राखिएको प्रश्न. अब यसको छिनोफानो त मन्डे नै हुन्छ, नेक्स्ट मन्डे. अब आउने सोमबारको दिनमा अस्तिको जस्तै नै फुटबलको प्रश्न छ, र फुटबलमा यो आउने शनिबारको दिन जुन खेल हुँदैछ इङ्ल्यान्ड भर्सेस नर्वेको, यो गेममा चाहिँ अब कसको स्कोर धेरै हुन्छ होला त भनेर हामीले सोधिरहेका छौँ, र कसको स्कोर धेरै हुन्छ त्यति नै हो भन्नुको सिधै तात्पर्य बुझिहाल्नु भयो होइन. सेमी फाइनलमा को प्रवेश गर्छन् होला त इङ्ल्यान्ड भर्सेस नर्वेको यो गेममा. बस एउटा छान्नुहोस् लेख्नुहोस् त्यति नै हो. हामीले अब यो एन्सर थाहा पाइसकेपछि बल्ल मात्रै छिनोफानो गर्छौँ. शनिबार राति 10 बजे मात्रै गेम सुरु हुन्छ, त्यसैले गर्दाखेरि समय प्रशस्त छ. लेख्दै गर्नुहोला. शनिबार यो आइतबार बिहान तपाईँहरूले पठाउनु भएको छ यो उत्तर चाहिँ हामी लिँदैनौँ, यो गेम भइसकेपछि चाहिँ हजुर त्योभन्दा अगाडिसम्मको मात्रै लिन्छौँ. तपाईँहरूको त्यहाँ टाइम आइरहेको हुन्छ कि मेसेज पठाउनु हुँदाखेरि यसो हामी हेर्छौँ नि, अनि मात्रै ड्रमा जान्छ तपाईँहरूको नाम. सो लेख्दै गर्नुहोला है त. फुटबल पाउनुहुन्छ विनरले, बिएफबिएसको चिन्ह भएको राम्रो फुटबल प्राप्त भएको छ हामीलाई. हामी फुटबल अरूसँग अरू जलामा हालेर पठाइदिन्छौँ हजुर. सो लेख्दै गर्नुहोला, एन्सर पठाउँदै गर्नुहोस्. हामीलाई विभिन्न माध्यमहरू छन्, मेसेन्जरमा, इमेलमा अथवा फोन पनि गर्न सक्नुहुन्छ. अघि फोन गर्नुभएको थियो धनु बहिनीले, अनि म त आज अलि गर्मी भएर साइकल चलाउन गाह्रो भयो गर्मीले, अनि शीतलमा हिँडेर जाँदैछु भनेर भन्दै हुनुहुन्थ्यो. उहाँ 1 घन्टा+ लाग्दो रहेछ काममा. मेबी तपाईँ पनि सायद बिहानको समयमा हिँड्दै हुनुहुन्छ होला. बिहानै अर्ली मर्निङ नै हिँड्दाखेरि राम्रो भन्नु पर्यो. अब प्रश्न त यही हो होइन, गीत सुनाउँछु अनि यो गर्मीको बेलामा पुरुषभन्दा महिलालाई धेरै असर गर्छ अरे कि यो गर्मीले, किन होला कसरी, यसको चर्चा म गर्नेछु. समयले कति भ्याउँछ यो गीतपछि. यो गीत चाहिँ गाउँदै हुनुहुन्छ सयाहाङ राई.

सायाहाङ राईले गाउनुभएको गीत हामीले भर्खरै सुन्यौँ. अब एकछिनमा मेलिना राईलाई सुन्ने छौँ एकछिनमा. अहिले चाहिँ अब यो हिटको कुरा, तातोको कुरा फेरि पनि गर्न चाहन्छु. वेदरको हिसाबले त होइन, तर वेदरको हिसाबले भन्दाखेरि पनि वेदरको चर्चा चाहिँ होइन, बायोलोजिकल हिसाबले चाहिँ, शारीरिक हिसाबले महिलालाई चाहिँ पुरुषलाई भन्दा बढी असर गर्दो रहेछ यो तातोपनाले अर्थात् गर्मीले भन्ने कुरा आज एउटा यहाँ स्टडी आएको रहेछ. त्यसले गर्दाखेरि यो अलिकति राख्न चाहे, त्यसले गर्दाखेरि महिलाहरूले अझै बढी केयरफुल हुनुपर्ने स्थिति आउँछ. हुन त भल्नरेबल सब जति सबैलाई जो अलि अस्वस्थ हुनुहुन्छ, अलिकति सिनियर सिटिजन हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ यस्तै असर गर्छ नै, अलिक साह्रो बनाउँछ, सबैलाई नै गराइरहेको हुन्छ यो एक्सट्रिम हिटले सबैलाई प्रभाव पारेको हुन्छ. तर पनि यो स्ट्रेस टेस्ट गर्दाखेरि, हिट वेभ आउँदाखेरि, जब जब हिट वेभ आउँदाखेरि स्ट्रेस टेस्ट गरियो, महिलाहरूको चाहिँ कार्डियोभास्कुलर मुटुको क्षमतालाई कसरी असर गर्दो रहेछ भनेर, यो मुटुको जुन कार्डियोभास्कुलर सिस्टम छ यसलाई कसरी गर्दो रहेछ, असर गर्दो रहेछ र भन्ने स्ट्रेस टेस्ट गर्दाखेरि चाहिँ महिलाहरूलाई बढी असर गर्दो रहेछ अरे पुरुषहरूलाई पनि भन्दा. हजुर, एकजना एनएचएस जिपी हुनुहुन्छ डाक्टर निगात आफा आरिफ, वुमेन्स हेल्थको स्पेसलिस्ट उहाँ. हजुर, र यसै उहाँले नै यो भन्नुभएको कुराहरू, कतिपय स्टडी गरेको कुराहरू पनि छन् यसमा. फेरि युसिएलका इन्स्टिट्युट फर ग्लोबल हेल्थका डक्टर ख्याट फिनो, उहाँहरूले पनि स्टडी गर्नुभएको छ होइन, पब्लिक हेल्थ कन्सल्टेन्ट हुनुहुन्छ एकाडेमिक, र उहाँहरूले गर्नुभएको यो स्टडी र अध्ययन अनुसार चाहिँ महिलाहरूलाई बढी असर गर्दो रहेछ अरे. अझ महिलाहरू हिट डेथ रेट हेर्ने हो भने पनि भल्नरेबल महिलाहरूलाई चाहिँ बढी असर यस्तै गर्छ अरे. र किन भन्दाखेरि, अब महिलाहरूको हर्मोन लेभल गडबड भइरहेको हुन्छ. बायोलोजिकल रूपमा हेर्ने हो भने चाहिँ प्रेग्नेन्सीको बेलामा, मेनोपज हुने बेलामा होइन, महिनावारी हुने बेलामा, र अब हर्मोन लेभल चाहिँ कहिले तल कहिले माथि भइरहेको हुन्छ यस्तो बेलाहरूमा. सो यस्तो बेलामा चाहिँ महिलाहरूको चाहिँ त्यसैले गर्दाखेरि उनीहरू बढी जोखिममा हुन्छन्. जोखिममा किन हुन्छन् भन्दा हर्मोन लेभलको गडबडी एउटा, अर्को चाहिँ त्यतिखेर चाहिँ हामीले हिट तातोलाई कसरी रेस्पोन्ड गर्छौँ हो त्यसले गर्दाखेरि चाहिँ महिलाहरूलाई बढी असर गर्छ. हामीले महिलाहरूले चाहिँ पसिना पनि अलिक कम प्रड्युस गर्छौँ पुरुषहरूको तुलनामा. हाम्रो शरीर कपडाहरू जति गर्मी भए पनि त्यति भिजेको हुँदैन, याद गर्नुभएको छ तपाईँले, आफ्नो श्रीमान र आफ्नै हेर्नुभयो भने थाहा पाउनुहुन्छ, आफ्नै घरमा परिवार पुरुष होइन दाजुभाइ हेर्दाखेरि चाहिँ पुरुषहरूको कपडा चाहिँ छिटो भिजेको हुन्छ कि पसिनाले, र त्यो पनि यसमा भनिएको छ होइन यो स्टडीमा. अब हायर टेम्परेचरमा चाहिँ महिलाहरू फेरि पसिना एकदमै धेरै आउँछ, हायर टेम्परेचर प्लस फेरि मेनोपज हुने बेलामा जुन हर्मोनल गडबडी हुन्छ त्यतिखेर चाहिँ हट फ्लस हुने बेलामा एकदम धेरै पसिना आउँछ, फेरि यसले पनि गाह्रो बनाइरहेको हुन्छ, अलिक बढी बर्डन लिनु पऱ्यो नि त शरीरले होइन, त्यसैले गर्दाखेरि. र यसमा महिलाहरूको महिनावारी हुने बेलामा पनि, मेन्स्ट्रुएसन साइकल हुनेको बेलामा पनि यो सिफ्ट भइरहन्छ कि टेम्परेचरहरू. एकचोटि अब यो ओस्ट्रोजन र प्रोगेस्ट्रोन यो हर्मोन चाहिँ सिफ्ट हुन्छ मेन्स्ट्रुएसन साइकल हुने बेलामा, र ब्रेस्ट फिडिङ गर्ने बेलामा, प्रेग्नेन्सीमा, पेरिमेनोपोज मेनोपोज हुने बेलामा पनि हो. त्यसैले गर्दाखेरि हाम्रो कार्डियोभास्कुलर सिस्टमलाई, मुटुलाई चाहिँ अलिक बढी काम गर्नुपर्छ अरे यसले गर्दाखेरि. अब यिनै फ्याक्टरहरू छन् त्यसैले गर्दाखेरि अलिक बढी लुक आफ्टर गर्नु पऱ्यो आफूलाई. हर्मोन लेभल कहिले झर्ने कहिले बढ्ने हुन्छ है, विशेष गरिकन महिनावारीको साइकलमा यो प्रोजेस्टेरोन हर्मोन चाहिँ बढ्छ कि सेकेन्ड हाफ, साइकलको सेकेन्ड हाफमा चाहिँ बढ्छ पिरियड सुरु हुनुभन्दा अगाडि, जसले शरीरको कोर टेम्परेचर बढाइरहेको हुन्छ. त्यसैमा हट हिट भयो भने चाहिँ तातोपना अझै बढ्छ, त्यसैले उनीहरूलाई गाह्रो हुन्छ. कतिलाई चाहिँ फटिक, डिजिनेस होइन, एन्जाइटी हुने, स्लिपलेस नाइटहरू हुने, एकदमै दुख्ने, एक्जस्टेड हुने, कति फेन्ट हुने पनि अवस्थामा पनि फिलिङ हुने कि त्यस्तो पनि हुन्छ. र जब चाहिँ यो फेरि पिरियड सुरु हुन्छ त्यतिखेर फेरि हाम्रो तापक्रम चाहिँ, त्यतिखेर पिरियड सुरु हुने बेलामा यो ओस्ट्रोजन हर्मोन निस्कन्छ अनि त्यसले फेरि पुरै शरीरको टेम्परेचर लो गरिदिन्छ कि,
हो त्यसले गर्दाखेरि हाम्रो शरीर मुटुलाई फेरि पम्प गर्न गाह्रो हुन्छ हो यस्तो बेलामा हो अलिक बडी चाहिँ स्लिपलेस नाइट फटिग हुने डिजिनेस हुने होइन फेन्टोला जस्तो हुने यस्तो हुन्छ महिलाहरूको यो केसमा हट फ्लसेस हुने बेलामा त झनै महिलाहरूको मेनोपोजल महिनाहरूको महिनावारी रोकेपछि जुन तातो फ्लस हुन्छ र नाइट स्वेट हुन्छ राति पसिना एकदम धेरै आउने हो यस्तो बेलामा पनि ओस्ट्रोजन लेभल कम भएको हुन्छ र यसलाई हिटले चाहिँ बढी असर गर्न सक्छ मुटुलाई गाह्रो हुन्छ पम्प गर्नको लागि सञ्चालन गर्नको लागि सो त्यसरी गर्दाखेरि अलिक धेरै ध्यान दिनुपर्ने हुन्छ महिलाहरूले चाहिँ ओके यो छ हिटसँगैको प्रसङ्ग अब मेलिना राईले गाउनुभएको यो गीत सुन्दै हामी अगाडि बढ्छौँ समाचारतिर

0: प्रतिनिधि सभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन्। सभामुख टोलप्रसाद अर्यालले प्रतिनिधि सभाको कार्यवाही शुरू भएको घोषणा गरे लगतै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्। त्यसपछि सभामुखले कांग्रेसकी सांसद हरिना देवी कामीलाई बोल्न समय दिनुभएको थियो। सांसद कामीले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा संसदकै रोस्टरमा उभिएर जवाफ दिन माग गर्नुभएको छ।
1: आज म कुनै दलगत आग्रह लिएर उभिएको छैन, म उभिएको छु संसदको गरिमा, राष्ट्रिय स्वाभिमान र प्रधानमन्त्रीको संस्थागत उत्तरदायित्वको पक्षमा उभिएको छु। नेपाल सरकार सीमा जस्तो संवेदनशील विषय सम्माननीय प्रधानमन्त्रीज्यूबाट व्यक्त अभिव्यक्ति पछि देशभर प्रसन्न उठेको छन्। ती प्रश्नको उत्तर रोडले मागेको होइन, सामाजिक सञ्जालले मागेको होइन, यस सार्वभौम सत्ता संसदले मागेको हो। प्रधानमन्त्रीज्यू दलको मञ्चमा भाषण गरेर होइन, यही संसदमा आएर जवाब दिनु प्रधानमन्त्रीज्यू, किनकि पार्टीको मञ्चले सरकारलाई होइन संसदले सरकारलाई जवाबदेही बनाउँछ। लोकतन्त्रमा बहुमतले सरकार बनाउँछ, तर संसद भन्दा ठुलो बहुमत कुनै हुँदैन। संसदलाई व्यवस्था गरेर लोकतन्त्र बलियो हुँदैन।
0: सभामुख डीपी अर्यालले विपक्षी दललाई विरोधको शैली फेर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलले करिब 40 दिनदेखि संसदमा विरोध जारी राखेपछि सभामुखले आग्रह गर्नुभएको हो।
2: मैले मान्य सदस्यहरूलाई आग्रह गरे बमोजिम नै, मान्य सदस्यहरूको अब विरोध गर्ने शैली पनि विरोध केही विषयवस्तुमा मात्रै बोल्नुहोस्, त्यहाँबाट बाहिर नजानुहोस् भनेर सभामुखले भनिरहनु पर्ने अवस्था आउनु राम्रो होइन। त्यस कारणले अब विरोध जुन विषयवस्तुको लागि विरोध सुरुवात गरिएको छ त्यहीभित्र बसेर आफ्ना भनाइ राख्दाखेरि त्यसको औचित्य पनि पुष्टि होला। र सबै मान्य सदस्यहरूलाई मेरो अनुरोध विपक्षी बेन्चतर्फ, फेरि पनि एकजना मान्य सदस्यहरूले यहाँहरू सबैलाई प्रतिनिधित्व गर्दै बोली नै सक्नु भएको हुनाले हामी दैनिक कार्यसूचीमा प्रवेश गरौँ, मान्य सदस्यहरू बसेर सहयोग गर्नुहोस् भन्ने मेरो आग्रह हो।
0: आजको संसदमा पनि प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सबै विपक्षी दलले संसदमा विरोध जनाएका थिए। त्यसपछि दलका एक एकजनालाई बोल्न समय दिएपछि सदन अगाडि बढेको छ। बाँकीमा 36,000 हेक्टर बढी जमिनमा धान खेती हुन्छ। अधिकांश जमिनमा आकाशे पानीकै भरमा खेती हुन्थ्यो, किसानको सधैँ आकाश नै हेर्ने पानी थियो, तर यो पटक पनि सिक्टा सिंचाईको पानी खेतमा पुगेपछि किसान दङ्ग छन्। नेपालगंजबाट दिलबहादुर खिसीको यो रिपोर्ट।
3: आकाशबाट पानी नपरे पनि सिक्टा सिंचाई आयोजनाको नहरबाट आएको पानीले बाँकेका किसानलाई धेरै राहत दिएको छ। कोलपुर, खजुरा, राती सुनारी, जानकी, डुडुवा, नरेन्द्रपुर र बैजनाथका केही वडामा नहरको पानी पुगेपछि किसानहरू धमाधम रूपाईमा व्यस्त भएका छन्। राप्ती सुनारीकी किसान मेलिना चौधरीले सिक्टाको पानीले आकाशे पानीको निर्भरता हटाएको बताउनु भयो।
4: पहिला चाहिँ हामी आकाशे सिक्टासम्म छ है
3: टिका विष्ट र अभिषेक थापा मगर पनि नहरको पानी खेतमा पुग्न थालेपछि आफूहरूलाई सहजता भएको बताउनुहुन्छ। नहरको पानी 12 महिना खेतमा पुग्न थालेपछि किसानको आमदानीमा समेत वृद्धि भएको छ।
5: आकाशे पानीको भर हुन्थ्यो भनेपछि अहिले हामीले कुलो पानी लगाएपछि अनि सबैलाई सजिलो भएछ। टाइममा धान लाउन पाछौँ, टाइममा मकै खान पाछौँ, गहुँ सबै उत्पादन पहिला भन्दा पनि धेरै भइरहेको छ। 3 बाली खान पाइहाल्छ।
6: अहिले हामीलाई एकदम सजिलो भइरहेको छ सिँचाइ गर्नको लागि। आकाशको पानीको भर पाउनु पर्दैन, नहरबाट आएको पानीलाई मोटर लगाएर सर्लक घर बिउ खेतमा लगेर छार्ने एकदम सजिलो भइरहेछ।
3: सिक्टा सिंचाई आयोजनाले बाँकेको 43,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। हालसम्म 22,000 हेक्टरमा सिंचाई सुविधा पुगिसकेको छ। निर्माणाधीन डुडुवा शाखा नहर निर्माण सम्पन्न भए थप क्षेत्रफलमा सिंचाई सुविधा विस्तार हुनेछ। आयोजनाका इन्जिनियर विकास विष्ट,
7: टोटल चाहिँ गर्नुपर्ने 43,675 हेक्टर हो, जसमध्ये अहिलेसम्म हामीहरूले झन्डै 22,000 हेक्टरमा चाहिँ सिंचाई सुविधा दिइरहेका छौँ, र जसमा हामीले डुडुवाको शाखा सम्पन्न गरे पश्चात हाम्रो झन्डै 30,000-32,000 हेक्टर कम्प्लिट हुन्छ।
3: पर्याप्त वर्षा नभए पनि समयमै नहरमा पानी पुगेकाले किसान धान रोपाई गर्न पाउँदा उत्साहित देखेका छन्।
0: राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न आज र भोलि 2 दिन राहदानी सेवा बन्द गरेको छ। विभागले सूचना जारी गर्दै हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका लागि 2 दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो। राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेको

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 8 बजेर अहिले 11 मिनट गइसकेछ। मनमाया टाइटलको गीत हामी सुन्दै थियौँ, प्रकाश दूतराज र मेलिना राईले गाउनुभएको। अब चाहिँ आजको पेपरका हेडलाइनहरू हेर्नेछौँ, अनि एकैछिनपछि यसपछि चाहिँ अलिसा र आइसासँगको कुराकानी हुनेछ। स्यान्डस्टमा द रोयल मिलिट्री एकाडेमी स्यान्डस्टमा उहाँको बुवा आमा त्यहाँ कार्यरत हुनुहुन्छ र त्यहाँ नै भेट भएको एक्चुली उहाँहरूसँग, मेरो नानीहरूसँग, छोरीहरूसँग र दुई दिदीबहिनीसँग गरेको कुराकानी हामी आज सुन्नेछौँ। एकैछिनमा नानीहरूसँगको स्विट स्विट टकहरू, कुराकानी, वार्तालापहरू म यहाँहरूलाई आगामी दिनहरूमा सुनाउँदै जानेछु। मैले निकैसँग गरेको पनि छु र तपाईँको पनि कोही गर्न चाहनुहुन्छ आफ्नो नाति नातिनीलाई, नानी छोराछोरीलाई, रेडियोमा यसो होइन नेपाली प्र्याक्टिस पनि हुने, बोल्ने प्र्याक्टिस पनि हुने, गराउन चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नु होला है त। अब आजको पत्र पत्रिकाको हेडलाइनतिर एकैछिन ध्यान दिउँ। यसमा सबभन्दा पहिले अब अमेरिका र इरान बीचको जुन प्रहार छ, सेकेन्ड नाइट चलिरहेको छ, 90 टार्गेटहरूमा हिट गरेको कुरा अमेरिकाले भनेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ यो रात फेरि तिनलाई सशक्त प्रहार हुनेछ भनेपछि चाहिँ गरिनेछ भनेपछि लगत्तै अमेरिकाले चाहिँ इरान विरुद्ध नयाँ चरणको आक्रमणहरू गरेको भनाइ आइरहेको छ र यसमा चाहिँ अब जलमार्गमा, हर्मुजको जलमार्गमा रहेका बन्दरगाह सहरहरूसहित देशको दक्षिणी भेगमा विस्फोटनहरू भएको जनाएको छ इरानी सञ्चार माध्यमहरूले चाहिँ। र अब यो क्रम कहिले रोकिने हो त्यो थाहा छैन। यसमा आक्रमणहरू भइरहेका छन् र फेरि पनि अब शान्ति सम्झौताको त 60 दिनको त म्याद थदै थियो, यसभित्र सबै कुरा मिलाउने भनेर इनिसियल सम्झौता पनि गरिएको हो तर फेरि पनि स्ट्राइक भइरहेको छ र यसमा अरू गल्फ नेसनहरू मा पनि टार्गेट गरिएको त्यतातिर पनि अलिअलि बमहरू पड्केर त्यो आवाजहरू आएको भन्ने कुरा छ। यसमा चाहिँ विशेष गरिकन अमेरिकन बेस भएको कतिपय त्यहाँनिर आफ्नो बेसहरू छ होइन, त्यो बेसहरू कटारमा, कुवेतमा, बहराइनमा छ र ती बेसहरूमा चाहिँ टार्गेट गरिएको भन्ने कुरा, आक्रमण भएको भन्ने कुरा पनि आएको छ। सो यो अब अगाडि यो डिल अगाडि बढ्ने हो नबढ्ने हो त्यो अगाडि हेर्न बाँकी छ। यस लगत्तै फेरि अर्को प्रसङ्ग, हाम्रो यहाँ बेलायतमा द रिफर्म युकेका लिडर नाइजेल फाराजको फेरि पनि प्रसङ्ग आएको छ, 5 मिलियन गिफ्टको कुरा होइन, र यो यसमा चाहिँ अब उहाँले नयाँ क्वेसनहरू फेस गरिरहनु भएको छ, नयाँ प्रश्नहरू उहाँलाई सोधिएको अवस्था छ। यो उहाँ पोलिटिक्समा आउनुभन्दा अगाडि फेरि पहिले आउनु भएको थियो, एकचोटि ब्रिज एक्जिट हुँदाखेरि त्यसपछि फेरि पछिल्लो समयमा रिटर्न गर्नुभयो होइन, र यो पोलिटिक्समा आउनुभन्दा अगाडि नै यो पेमेन्ट उहाँलाई कसरी गरियो भन्ने कुरा नै छ र यो आउनुभन्दा अगाडि आउनुहुन्छ भन्ने हिसाबले यो गरिएको हो कि कस्तो हो, यो सबै यो प्राइभेट यो चाहिँ कस्तो भने क्रिप्टो करेन्सी का एकजना बिलियनियर हुनुहुन्छ होइन, थाइल्यान्ड बेस्ड बिजनेसम्यान हुनुहुने र रिफर्म युकेको डोनर पनि, र अब यो प्राइभेट गिफ्ट चाहिँ उहाँले नाइजेल फाराज उहाँले चाहिँ आफू सांसद हुनुभन्दा अगाडि रिसिभ गर्नु भएको तर कसरी रिसिभ गर्नुभएको के भनेर आदि इत्यादि त्यो बाँकी नै छ होइन, त्यही नै सोधाइ छ उहाँलाई। 2024 सालको जुन 3 चाहिँ उहाँले चाहिँ क्ल्याक्टनमा क्याम्पेन लन्च गर्नुभएको हो आफू एमपी हुनको लागि र अहिले चाहिँ फेरि राजीनामा दिएर त्यही ठाउँबाट म फेरि पनि एमपीको लागि उभिन्छु भनेर उहाँ अगाडि बढ्नुभएको छ, तर अगाडि अहेड के हुन्छ त्यो हेर्न बाँकी नै छ। र यस्तै गरिकन हामीले अब हुनेवाला प्रधानमन्त्री भनौँ न, अहिलेसम्म उहाँहरूको आएको त छैनन् कोही पनि अगाडि होइन, प्रधानमन्त्री हुन्छु भनेर एन्डी वर्नन उहाँले चाहिँ आफ्नो पोलिसीको बारेमा चर्चा गर्नुभएको रहेछ, विशेष गरिकन यो रक्षामा लगाउने भन्ने जुन कुरा छ, अहिलेका प्रधानमन्त्री सर के स्टामरले चाहिँ
रक्षाको लागि हामीले सुरक्षाको लागि यता सेनाको लागि पैसा दिन्छौँ भनेर उहाँले पैसा लगानी गर्छौँ भनेर

हामीले यही बेलायत भित्र नै लगानी गर्छौँ, यही नै यही स्पेन्ड गर्छौँ, त्यो खर्च हामी यही नै गर्छौँ, हरेक पाउन्ड चाहिँ यहीँ खर्च गर्छौँ, बाहिर पठाउँदैनौँ। डोमेस्टिकली अर्थात् डोमेस्टिकली गर्ने, बाहिर नपठाएर अर्थात् अमेरिका र युरोपियन कम्पनीहरूमा लगानी नगरिकन होइन अरू देशहरूबाट यिनै देशहरूबाट इक्विपमेन्टहरू उपकरणहरू खरिद गर्ने होइन कि हामी चाहिँ यहीँका ब्रिटिस वर्करहरूलाई नै जब दिने हिसाबले हामी यहीँ नै काम गर्छौँ, त्यो सबै लगानी यहीँ नै गर्छौँ भनेर उहाँले भन्नुभएको छ। सो त्यो कुरा पनि आज पत्रिकाको अर्को एउटा प्रसङ्ग भएको छ। र यस्तै अर्को प्रसङ्ग चाहिँ डिसेबिलिटी बेनिफिटको पनि कुरा आएको छ र यसमा चाहिँ एउटा रिपोर्ट आएको छ, सर स्टेफन टिम्सको रिपोर्ट, द सोसियल सेक्युरिटी मिनिस्टर हुनुहुन्छ उहाँ, र उहाँले चाहिँ अहिलेको यो पिआइपी पर्सनल इन्डिपेन्डेन्स पेमेन्ट ले चाहिँ काम गरेको छैन, यो डिसेबिलिटी बेनिफिट चाहिँ यो जे उद्देश्यको लागि सुरु गरिएको त्यो उद्देश्यको फुलफिल यसले गरेको छैन, नट फिट फर पर्पोज भनेर भनिएको छ। र यो ब्रिटेनको एकदम मेन सिकनेस बेनिफिट चाहिँ अहिले यसले चाहिँ काम गरेको छैन, सरकारलाई घाटामा लगिरहेको छ, नट फिट फर पर्पोज भनेर भनेको छ। यसले चाहिँ मानिसहरूलाई झन् कामबाट टाढा बनाइरहेको छ अरे कि, काम गर्न खोजिरहेका छैनन्, अब यो बेनिफिट लिएपछि त काम गर्ने आवश्यकता पनि भएन होइन सरकारबाट यो पाएपछि, र कामको लागि उनीहरूले खोजी पनि गर्ने चासो पनि गरिरहेका छैनन्। र अब यस्तै हिसाबले यो बेनिफिट यसरी नै ह्यान्ड आउट गर्दै जाने हो भने यसको कस्ट चाहिँ अब यो दशकको अन्तसम्ममा 41 बिलियन बराबरको कस्ट चाहिँ लाग्छ, अथवा त्यो 41 बिलियन पाउन्ड बराबर दिनुपर्ने हुन्छ यो दशकको अन्तसम्ममा। यस हिसाबले बेलायतलाई चाहिँ धेरै मर्का पर्छ भन्ने कुरा यो आएको छ पत्र पत्रिकामा हजुर आज फेरि पनि। र यस्तै अर्को चाहिँ यहाँ हामीले लास्ट विक निकै चर्चा गरेका थियौँ रिङ लिडरको होइन, पाकिस्तानमा जन्मिएका यी रिङ लिडर जुन चाहिँ रोचेल रोजडेलको घटना भयो ग्रुमिङ ग्याङको, जहाँ चाहिँ बालबालिकाहरूलाई चाहिँ करनी गरिएको कुरा होइन, र यी पाकिस्तानमा जन्मिएका 73 वर्षीय व्यक्ति प्रिजनबाट जेलबाट छुटेका छन्, 22 वर्षको सजाय थियो उनलाई तर 14 वर्षमै उनी निस्केका छन्। 30 वटा जति चाइल्ड रेप केस चाहिँ उहाँलाई थियो र यो प्रसङ्गपछि अब उनलाई चाहिँ निकाल्न मिलेको छैन। 1971 सालको इमिग्रेसन एक्ट अनुसार पाकिस्तान फर्काउन मिलेन, पाकिस्तानसँग सम्झौता पनि भइरहेको कुरा छ होइन, पाकिस्तानको डिमान्ड कति मिट हुने हो। र अहिले चाहिँ गृहमन्त्री सबाना मोहम्मदले चाहिँ नियम परिवर्तन गर्ने नै होइन कि, तर अलिकति चेन्ज गरिकन चाहिँ धेरै ठुलो परिवर्तन गर्न पर्दैन, यसको लागि अलिकति चेन्ज गरे भने पनि हामीले चाहिँ उनलाई पाकिस्तान फर्काउन सक्छौँ भन्ने कुरा गर्नुभएको रहेछ। र यो ड्राफ्ट प्रस्ताव पनि गरिँदैछ, ड्राफ्ट गरिएको छ यो कसरी उनलाई पठाउने भन्ने कुराको, र यो लुप होल छ नि जुन चाहिँ कमनवेल्थको कुरा त्यतिखेर अरू कमनवेल्थको देशहरूलाई सिटिजनहरूलाई असर नगर्ने गरिकन चाहिँ उनलाई कसरी फर्काउन सकिन्छ त भन्ने हिसाबले चाहिँ त्यो लुप होल खोजिँदैछ र ड्राफ्ट पनि गरिएको छ, अर्थात् प्रपोज प्रस्ताव राखिएको छ, र त्यो प्रस्ताव पास भएपछि चाहिँ यो उनलाई फर्काउन सकिनेछ भन्ने कुरा गृहमन्त्रीबाट आएको छ। सो यो पनि छ अर्को प्रसङ्ग। विम्बल्डनको हेर्ने हो भने ब्रिटेनका खेलाडी अर्थर फेरी, द कोर्ट अफ किङ अर्थर पनि भनेर उहाँलाई भनिएको छ होइन, उहाँ चाहिँ हिजो सेन्टर कोर्टमा खेल्नु भएको थियो, रानीले पनि उहाँको खेल हेर्नुभयो, स्ट्रेट सेटमा चाहिँ उहाँ अगाडि बढ्नु भएको छ र भोलि फाइनल हुन्छ विम्बल्डनको, उनी फाइनलमा भिड्नेछन्। 23 वर्षीय अथर हजुर, यही प्रसङ्गसहित उनको तस्विर पनि आज पत्रिकामा छ। यति नै गरौँ अहिलेलाई, अनि गीत सुनौ, गाउँदै हुनुहुन्छ सलिल महर्जन।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो पीएफ

0: आज सान्डस्टमा हाम्रो भेट भइरहेको छ एलिस र आयसासँग. एलिस अनि आयसा दिदी बहिनी हुनुहुन्छ दुईजना, र उहाँहरू यहीँ प्लेग्राउन्डमा हुनुहुन्छ, ग्राउन्डमा, र उहाँहरूसँग आज हामी कुराकानी गर्न लागिरहेका छौँ. गोर्खा कम्पनी सिटाङको फ्यामिली मेम्बरहरू हुनुहुन्छ उहाँहरू. एलिस अनि आयसा, बिएफ बेसमा वेलकम टु यु. नमस्ते.
1: नमस्ते.
0: एलिस चाहिँ दिदी होइन, तिमी कति ठुलो आयसा भन्दा? एलिस
1: 2 इयर्स
0: हो. कति वर्ष पुग्यौ?
1: म 11 वर्ष.
0: अनि अब तिमीहरूको बाबा मम्मीको नाम भन है. पहिला एलिस तिमी बाबाको नाम भन त.
1: मेरो बाबाको नाम किरण सिंह हो.
0: अनि आयसा मम्मीको नाम भन तिमीले चाहिँ.
2: मेरो मम्मीको नाम श्रेना हो.
0: कति भयो तिमीहरू सान्डर्स्टमा बसेको?
1: 1 इयर सफा.
0: यहाँभन्दा अगाडि कहाँबाट मुभ भयो सान्डर्स्ट?
1: From Brunei.
0: Okay, ब्रुनाईबाट आयो तिमीहरू. अनि ब्रुनाईमा अर्कै स्कुल थियो, यहाँ अर्कै स्कुल छ. कहाँ पढ्छौ यहाँ?
1: College Town Primary School पढ्छ.
0: तिमी कतिमा पढ्छौ?
1: Year 6.
0: आयसा चाहिँ?
2: 5.
0: Year 5 मा? कति राम्रो 5 भन्दैछ तिमीले. नेपाली सबै लेख्न बोल्न आउँछ आयसा?
2: अलिकति.
0: के आउँछ तिमीलाई? 1, 2, 3 आउँछ नेपालीमा? भन त. लिटल बिट, अलिकति मात्रै.
2: 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10.
0: Wow, well done. तिमीले यो 1, 2, 3 कहाँ सिकेको?
2: मेरो मम्मी एन्ड पापा. My mom and dad taught me.
0: अनि ब्रुनाईमा पनि सिक्यो होला नि त, ब्रुनाईको स्कुलमा. Did you?
2: In Brunei, we learned at home, but at school we just learned the normal subjects.
0: ए हो, अनि तिमीहरूको स्कुल तिमीहरूलाई ब्रुनाईमा मन पर्यो कि यहाँ आएर मन पर्यो? एलिस,
1: वेदर वाइज आई लाइक ब्रुनाई, बट हियर आई थिंक इट्स ओके. या आई लाइक हियर इन सैन्डहर्स्ट. यस.
0: अनि स्कुल?
1: माय स्कुल इट्स नाइस. आई एम डुइंग गुड सो फार. माय सब्जेक्ट्स आई जस्ट फिनिश माय सेट्स, सो आई फील कॉन्फिडेंट.
0: आयसालाई चाहिँ उता ब्रुनाई मन पर्यो कि यहाँ मन पर्यो?
2: In weather wise I would say Brunei, but in school I like them both. I think it's equal though.
0: How about your teachers and friends?
2: My teacher here is Miss Jardine, and my friends' names are Joanna, Ichingsa, Niwa, and some others.
0: Timilai chai mon parne subject ke ho?
2: I think I like PE.
0: Wow, PE, physical exercise mon parcha. Ke ke garchau school ma?
2: In this unit we're practicing for sports day, but the most PE, like the PE subject that I like is when we did cricket.
0: आयसाको अब पी मन पर्दो रहेछ. एलिसलाई चाहिँ के मन पर्छ?
1: म म्याथ्स, आर्ट्स, हिस्ट्री, इङ्ग्लिस सबै मन पर्छ.
0: वाउ, कति ट्यालेन्ट रहेछ तिमी त है, ब्रिलियन्ट स्टुडेन्ट रहेछ त एलिस. अनि अब सबै मन पर्छ, तर एउटा चिज बन्नु पर्छ भोलि पर्सि, 1 or 2 होइन. के बन्ने त भोलि पर्सि? ह्याभ यु थट अबाउट इट?
1: आई थिङ्क आई लाइक म्याथ्स बेस्ट.
0: हो, म्याथमेटिसियन बन्ने. गुड गुड, ओके. अनि हाम्रो आयसालाई के बन्ने भोलि पर्सि? वाट यु वान्ट टु बी इन द फ्युचर?
2: I'm still not sure cuz I haven't thought about it.
0: एलिस अनि आयसा, अब तिमीहरूलाई थ्याङ्क यू भन्छु है. थ्याङ्क यू भनेर वी आर गोइङ टु से बाई. अब बिफोर वी से बाई, तिम्रो साथीहरूलाई केही भन्छ? यु वान्ट टु शाउट आउट टु योर फ्रेन्ड्स?
1: आई गेस आई कुड से लिस्ट सम इफ इट्स ओके. इज इट ओके? सो माई फ्रेन्ड्स closest mostly it's Summer, Genevieve, Sahara, Twisha, distant friends too.
0: Do you want to say something to your mom and dad as well?
1: I just really hope that I can make them proud in the future.
0: Ekdam ramro thought haina. Alice ko baini Aisha, timile chai kolai ke bhanne? You want to say hello to your friends and mom and dad, or you know, other relatives?
2: Yeah, my close friends, like in the camp, are Joanna, Yasmin, Sierra, and I also want to make my parents proud.
0: Thank you, Alice and Aisha.
1: Okay, bye.
2: Bye. Bye.

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
4: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
4: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: गोर्खा रेडियो।

0: अहिले हामीले सुन्दै थियौँ सुनिल गिरीलाई, सुनिल गिरीले गाउनु भएको यो गीत. पछि अब अर्को एउटा गीत छ लोक भाका सुन्दै हामी छुट्टिन्छौँ आजको कार्यक्रम नमस्ते युकेबाट. समय पनि सकिने लाग्यो, अब 12 मिनट मात्रै बाँकी छ समय सकिनको लागि. जानुभन्दा अगाडि यहाँहरूको मेसेज पनि यसो राखौँ, अनि तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा पनि गर्न चाहन्छु. कहिलेकाहीँ हामी गर्ने अवस्था मिल्दै मिल्दैन बिहानको समयमा, होइन, र अरू बेलामा पनि तपाईँहरूले सुन्न सक्नुहुन्छ यो कार्यक्रम, तपाईँहरूको कार्यक्रम सम्बन्धी जानकारी. र अहिले हामीलाई हाम्रो रामकृष्ण गुरुङ मामा, उहाँको र हाम्रो सम्पर्क यो पहिले आउनुहुन्थ्यो होइन फेसबुकमा, उहाँको र हाम्रो सम्पर्क टुटेको छ, उहाँको त्यो मिल्दै मिलेको छैन भन्नुहुन्छ. यस्तै गरिकन हाम्रो बर्मिङहाम निवासी मन्जु बहिनी, उहाँको पनि त्यस्तै भइरहेको छ. इभन इमेलमा समेत मैले रिप्लाई गर्न खोज्दाखेरि उहाँको भोइस मेसेज आएको थियो र गुनासो गर्दै हुनुहुन्थ्यो यहाँले, होइन, यो एकचोटि कुरा गर्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो. र कुरा गर्नको लागि भनेर यसो इमेल रिप्लाई गर्न खोजेको त इमेल पनि छैन हो मन्जु बहिनी, कसरी हो यस्तो भयो? तर सुन्दै हुनुहुन्छ होला आशा गरिरहेको छु. इमेल गर्न चाहनुहुन्छ भने हामीलाई पर्सनल हाम्रो इमेलमा पनि सम्पर्क गर्न सक्नुहुन्छ. हाम्रो नामको बिचमा डट मात्रै छ भनेर भनेको छु, होइन, जस्तो asha.pun@bfps.com. हजुर, यसमा हामीलाई यसो सम्पर्क गर्न सक्नुहुन्छ. कतै यता आएन भने चाहिँ त्यता पनि आउन सक्छ. ओके, र त भोइस मेसेज हाम्रो रामकृष्ण मामाको चाहिँ भोइस मेसेज, उहाँले चाहिँ आफ्नो भेटघाट छ है, उहाँहरूको पुराना नम्बरहरू भेटघाटको सूचना पठाइदिनु भएको छ आफ्नो भोइसमा, अलिकति सुनाइहाल्छु म यतिखेर.
1: गुड मर्निङ आशा भान्जी, म आर्मी सेन्टरबाट रामकृष्ण गुरुङ बोल्दैछु भान्जी. अहिले हाम्रो यो आगस्टको 16 गते आइतबार बिहानको 11 बजेबाट बेलुका 8 बजेसम्म हाम्रो 1967 सालको नम्बरी 1967 को इन्टेक नम्बरी र 80 वर्ष गएको पार्टी अलसको ओजनमा हुँदैछ भान्जी. नेपालबाट आएको कलाकार सरेन्द्र गुरुङ, प्रिय गुरुङ, मन्जु दिकर, तिनजना कलाकार आउँदैछ. एउटा भान्जी, यो पार्टीको बारेमा तपाईँहरूले हरेक दिनमा एकपल्ट यसो सुनाइदिनुलाई आग्रह गर्दैछ भान्जी. हाम्रो नम्बरी पार्टी अगस्तको 16 गते आइतबार बिहानको 11 बजेबाट बेलुका 8 बजेसम्म अलसको ओजन रेस्टुरेन्टमा हुँदैछ है भान्जी. हेलो हजुर, नमस्कार, समय छ भने एउटा लोकगीत हो भान्जी. थ्याङ्क यू, बाई.
0: थ्याङ्क यू हाम्रो रामकृष्ण गुरुङ मामालाई पनि स्यान्डर्सबाट, उहाँले यति मेहनत गरिकन हामीलाई भोइस मेसेज पठाउनु भएको छ, सूचना पनि यसमा. र तपाईँहरूको लागि जानकारी भइहाल्यो, होइन, अगस्त 16 तारिकको दिनमा ओजन रेस्टुरेन्ट अल्डरसेटमा चाहिँ 1967 का नम्बरीहरू र 80 वाला बोइजहरूको भेटघाट छ बिहान 11 बजेदेखि बेलुका 8 बजेसम्म. सो यो सूचना उहाँले नै मेहनत गरिकन रेकर्ड गरेर पठाउनु भएको छ, थ्याङ्क यू यहाँलाई. र गीत चाहिँ एकछिनमा हामी सुन्छौँ, र एउटा लोकगीत छँदैछ जानुभन्दा अगाडि, होइन. र अरू कार्यक्रमहरूको चर्चा गर्नु पर्दाखेरि यहाँनिर 25 जुलाईमा तपाईँहरूको कार्यक्रम छ, बारपाकी समाज युकेको भेटघाट कार्यक्रम, तपाईँहरूको सेलिब्रेटी तथा समाज भेटघाट कार्यक्रम छ यो शनिबार 25 जुलाईमा श्यामोल कोड स्कुल फानबमा हुन्छ, बिहान 10:30 बजेदेखि हुँदो रहेछ. 25 जुलाईमा नेपाली ओपन कन्सर्ट पनि हुँदैछ, मन्त्र ब्यान्ड आउनेछन् र अरू कलाकारहरूले पनि साथ दिनेछन्. जुलाई 25 तारिक रसमुर एरिना अल्डरसर्टमा हुन्छ यो काम, यो कार्यक्रम, दिउँसो 1 बजेदेखि राति 10:30 बजेसम्म. 25 जुलाईमा अर्को कार्यक्रम चाहिँ याङ्जाकोट परिवार युकेको 18 वार्षिक गाउँले भेटघाट कार्यक्रम छ, र यसमा यो चाहिँ कार्यक्रम 25 जुलाईमा बिहान 11 बजेदेखि क्रानफोर्ड कलेज कम्युनिटी हल हन्सलोमा हुन्छ. दल गुरुङ, दलबहादुर गुरुङजी हुनुहुन्छ सेक्रेटरी समाजको, सो उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीको लागि. 25 जुलाईमा पञ्चासे समाज युकेको पनि वार्षिक भेटघाट कार्यक्रम छ यहाँहरूको, र यो कार्यक्रम चाहिँ अब 25 तारिकको दिनमा दिउँसो 12 बजेदेखि अल्डरवुड लेजर सेन्टर टोङहाम रोड अल्डरसटमा हुन्छ. थप जानकारीको लागि महासचिव टेक गुरुङज्यूलाई सम्पर्क गर्नुहोला. अब 27 जुलाईमा चाहिँ मिडल्यान्डको नेपाली मेला पनि हुँदैछ नटिङहाम सहरमा, तपाईँहरू घुमघाम गर्नको लागि जान सक्नुहुन्छ, रमाइलो पनि, होइन. मिडल्यान्ड नेपाली मेलामा पक्का यो नेपाली समाज नटिङहामले अर्गनाइज गर्दैछ, स्टलहरू पनि हुन्छन्. दिउँसो 12 बजेदेखि तपाईँहरू जान सक्नुहुन्छ मेलबर्न पार्क नटिङहाममा. NG85HJ यो पोस्ट कोडमा जान नभुल्नुहोला. विशेष विशेष आकर्षणहरू छन् त्यहाँ, धेरै नै इन्जोय गर्नुहुनेछ. र अर्को सूचना चाहिँ हामीलाई प्राप्त भएको छ, यहाँ हामीलाई रमेश खड्काजीले पठाइदिनु भएको छ. क्षेत्रीय समाज युकेको पनि भेटघाट कार्यक्रम छ जुलाई 12 तारिक बिहान 11 बजेदेखि राति 10 बजेसम्म एम्पायर हल अल्डरसटमा छ है यहाँहरूको भेटघाट कार्यक्रम चाहिँ. 12 जुलाईको हो यो, अब नजिकै छ, धेरै छैन, धेरै दिन बाँकी छैन. 9, 10, 11, 12 अब आजलाई छोड्ने हो नि त, 3 दिन मात्र बाँकी रहेछ. हजुर, र उहाँले चाहिँ जातको लागि होइन साथको लागि नाराका साथ यो भेला है 12 तारिकको दिनमा भनेर उहाँले भन्नुभएको छ. हजुर, सही कुरो, एकदम राम्रो कुरो गर्नुभयो, थ्याङ्क यू यो सूचना पठाइदिनु भएकोमा. अब अगस्त 1 चाहिँ के छ भने ओखलढुङ्गा जिल्ला किराँत समाजको भेट किराँत राई समाज युकेको वार्षिक भेला छ, फेल्थाम एसेम्ब्ली हल हन्सलोमा पर्छ, फेल्थाममा छ, दिउँसो 12 बजेदेखि. ओके, 11 जुलाईको त झन् पछाडि पो गएछ यो. 11 जुलाईमा, 11 जुलाई भनेपछि झन् अब यही नै 9, 10, 11 भोलि पर्सि नै हो. शनिबार 11 जुलाईमा चाहिँ हाइब्रिज फार्म इस्लीमा इस्ली गोर्खा नेपाली एसोसिएसनको नेपाली मेला छ, गएर इन्जोय गर्न नभुल्नुहोला. र यिनै छन् कार्यक्रमहरू तपाईँहरूको अहिले यसो हेर्दाखेरि. अर्को चाहिँ 15 अगस्तको पनि छ हामीलाई प्राप्त भएको सङ्खुवा सभा समाजको वार्षिक भेटघाट कार्यक्रम 15 अगस्तको दिनमा एम्पायर हलमा हुन्छ, बिहान 10 बजेदेखि हुन्छ भने 22 अगस्तमा चाहिँ लिगलिग समाज युकेको भेटघाट कार्यक्रम छ ग्रेन्ज जुनियर स्कुल फानब्रोमा. सो यी भए तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा. अब यहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु. बेल्जियमबाट आउनुभएको दुर्गा गैरेजीलाई, धनवीर पुन, किनभने यहाँहरूले मेसेज पठाउनु भएको छ, मेघ मल्ल, भूपाल गुरुङ, म नाम सरस्वती लिन चाहन्छु है, हाम्रो दिपेन्द्र प्रजापतिजी जापानबाट, उहाँको त पुरा फुटबल, दुईवटा फुटबल अलरेडी छ कि, त उहाँले त्यहाँ आफ्नो सजार राख्नु भएको छ, दुईवटा फुटबल पुरै खेलाडीहरूको सिग्नेचर भएको, र अब बिएफ बेसको फुटबल प्राप्त भयो भने चाहिँ पुरै सबै स्टाफले सिग्नेचर गरेर पठाइदिनु होला है, यहाँ एउटा ठाउँ खाली छ भनेर पठाउनु भएको छ कि उहाँले. हजुर, विश यु अल द बेस्ट है, भाग लिँदै गर्नुहोला. यम प्रसाद गुरुङ अनि यस्तै राजकुमार लुङफुङमा पनि आउनु भएको छ. हाम्रो धनुबहिनीले अघि हिँड्दै जाँदाको पिक्चर पठाइदिनु भएको छ, भिडियो सानो भिडियो अफ द डे भनेर. खर्क गुरुङ मामा, वीरबहादुर पुन, ओम थापा अनि कान्छा ले कान्छा गोपाल सुनवार, ओके गोपाल सुनवार, आज युकेमा अति गर्मी बढेकोले सम्पूर्णमा धेरै मात्रा पानी पिउनुहोस् है, होसियार भएर बस्नुहोस् भनेर भन्नुभएको छ. शोभा गुरुङ अनि विष्णु कुमारी विश्वकर्मा, हाम्रो कृष्ण चामलिङ दाजु, अनि छान्न सजिलो बनाइदिनु भएको छ त बहिनी भनेर भन्नुभएको छ कि आज हामीलाई, अनि नुनको सोझो भएको कारणले छान्न सजिलो बनाइदिनु भएको छ भनेर भन्नुभएको छ क्वेसनमा. झुम्बहादुर गुरुङ, निता राई, रमेश खड्का होइन, कैलाश अनिता लिम्बू, हिमाल छेत्री, नारायण सापकोटा, देवेन्द्र गुरुङ, उषा गुरुङ, विष्णु गुरुङ, ताराप्रसाद चेमजोङ, ममता पूर्जा, नूतन भूषाल, लगनजी बार्सिलोनाबाट, उहाँहरू सबै अघि नै आउनुभएको. र इमेलमा पनि हामीलाई सम्पर्क गर्नुहुने श्रोताहरूमा चाहिँ पवन गुरुङ एजबरीबाट, बिबी बज्राचार्य पार्क रोयलबाट, दिनाकर मल्ल स्विन्डनबाट हुनुहुन्छ. रामकृष्ण गुरुङ मामाको त हामीले भोइस मेसेज पाइसकेका छौँ. धेरै धन्यवाद छ यहाँहरूलाई साथको लागि, तपाईँहरूको मेसेजको लागि. अब छुटिन्छु पुष्कल शर्मा र समीक्षा अधिकारीले गाउनु भएको यो गीतसँगै. अब भोलि बिहानै भेटौँला यहाँहरूसँग फेरि. हजुर, हाम्रो मन्जु खरेल बहिनीले लेख्नुभएछ है, कति छिटो अघि मैले हाम्रो इमेल एड्रेस दिएको थिएँ, पठाउनु भएछ. नमस्कार दिदी, आज त इमेल गयो कि भनेको छु है, आयो ल आयो, वाओ कति लामा, राम्रो ह्यान्ड राइटिङ सहित हातै पत्र लेख्नु भएको छ है. ओके, यो म पढ्छु, भर्खरै आएको छ, यो पढ्छु र त्यसपछि हामी फेरि तपाईँसँग कुरा गरौँला है. त तपाईँको मेसेज म अब भोलिको दिनमा राख्ने कोसिस गर्छु. यस्तो मजाले हातै पत्र पठाउनु भएको छ, धेरै अगाडिको सम्झना आयो कि, पहिला चिठी लेखिन्थ्यो नि त होइन, चिठीको समय थियो, चिठी साथी सङ्गीहरूलाई पनि चिठी, पत्र मित्रहरूलाई खुब चिठी लेखिन्थ्यो, अनि आफ्नै मान्छेलाई पनि खुब चिठी लेखिन्थ्यो होइन, छुटेर बस्ने बेलामा. त्यही सम्झना आयो. अब गीत सुनौ, छुट्यौँ, ह्याभ अ नाइस डे, नमस्ते.

0: प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरिएको छ। संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा लेखिएको र पार्टीको प्रस्तावमा सरकारका तर्फबाट स्पष्ट जवाफ नआएको भन्दै एमाले कार्यदलबाट बाहिरिएको हो। शुरूको चरणमा एमालेबाट डाक्टर भीम अधिकारी सहभागी भए पनि कार्यदलको काम कारवाही चित्त बुझ्दो नभएकाले फिर्ता बोलाउने निर्णय भएको एमाले जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजकलाई पत्र लेख्दै कार्यदलको काम शुरूदेखि नै संदिग्ध प्रकृतिको देखेर सरकारको भूमिका बारे स्पष्ट जवाफ माग्दा नदिएपछि कार्यदलबाट बाहिरिएको जानकारी दिनुभएको हो। संविधान संशोधनका विषय किटान नगरिएको वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा लेखिएको एमालेको भनाइ छ। वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले दृढ भए पनि आधारभूत संरचना नै खलबल्याउने कार्यदलको उद्देश्य देखिएपछि आफ्ना प्रतिनिधि उपस्थित हुन छाडेको समेत एमालेको भनाइ छ। यसअघि नेकपा लगायतका चार दल पनि कार्यदलबाट बाहिरिएका थिए। नेपाली कांग्रेसले पनि शुरूदेखि नै कार्यदलमा गएको थिएन। प्रतिनिधि सभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन्। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको कार्यवाही शुरू भएको घोषणा गरे लगतै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुखले कांग्रेसकी सांसद हरिना देवी कामीलाई बोल्न समय दिनुभएको थियो। सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा संसदकै रोष्ट्रमा उभिएर जवाफ दिनुपर्ने माग गर्नुभएको छ।
1: आज म कुनै दलगत आग्रह लिएर उभिएको छैन, म उभिएको छु संसदको गरिमा, राष्ट्रिय स्वाभिमान र प्रधानमन्त्रीको संस्थागत उत्तरदायित्वको पक्षमा उभिएको छु। नेपाल सरकार सीमा जस्तो संवेदनशील विषय सम्माननीय प्रधानमन्त्रीज्यूबाट व्यक्त अभिव्यक्ति पछि देशभर प्रसन्न उठेको छन्। ती प्रश्नको उत्तर रोडले मागेको होइन, सामाजिक सञ्जालले मागेको होइन, यस सार्वभौम सत्ता संसदले मागेको हो। प्रधानमन्त्रीज्यू दलको मञ्चमा भाषण गरेर होइन, यही संसदमा आएर जवाब दिनु प्रधानमन्त्रीज्यू, किनकि पार्टीको मञ्चले सरकारलाई होइन संसदले सरकारलाई जवाबदेही बनाउँछ। लोकतन्त्रमा बहुमतले सरकार बनाउँछ, तर संसद भन्दा ठुलो बहुमत कुनै हुँदैन। संसदलाई व्यवस्था गरेर लोकतन्त्र बलियो हुँदैन।
0: सभामुख टीपी अर्यालले विपक्षी दललाई विरोधको शैली फेर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलले करिब 40 दिनदेखि सदनमा अवरोध जारी राखेपछि सभामुखले शैली फेरिदिन आग्रह गर्नुभएको हो।
2: मैले मान्य सदस्यहरूलाई आग्रह गरे, बमोजिम नै मान्य सदस्यहरूको अब विरोध गर्ने शैली पनि विरोध केही विषयवस्तुमा मात्रै बोल्नुहोस्, त्यहाँबाट बाहिर नजानुहोस् भनेर सभामुखले भनिरहनु पर्ने अवस्था आउनु राम्रो होइन। त्यस कारणले अब विरोध जुन विषयवस्तुको लागि विरोध सुरुवात गरिएको छ त्यही भित्र बसेर आफ्ना भनाइ राख्दाखेरि त्यसको औचित्य पनि पुष्टि होला र सबै मान्य सदस्यहरूलाई मेरो अनुरोध विपक्षी बेन्चतर्फ फेरि पनि एकजना मान्य सदस्यले यहाँहरू सबैलाई प्रतिनिधित्व गर्दै बोली नै सक्नु भएको हुनाले हामी दैनिक कार्यसूचीमा प्रवेश गरौं, मान्य सदस्यहरू बसेर सहयोग गर्नुहोस् भन्ने मेरो आग्रह हो।
0: नेकपा एमाले सरकार निरङ्कुश शैलीमा अघि बढेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद यशोदा कुमारी बराल,
3: भारतको भूमि नेपालले मिचेको छ भन्ने अभिव्यक्तिलाई सम्माननीय प्रधानमन्त्रीज्यूले 40 दिन अगाडि नै जुन राख्नु भएको छ, यो अभिव्यक्ति न संसदको रेकर्डबाट हटाइएको छ, न रुलिङ गरिएको छ, न क्षमा याचना गरिएको छ। यो विषयवस्तु संसदले कहिले हटाउँछ? निमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो। यदि हो भने सत्ता पक्षका मान्य मन्त्रीज्यूदेखि सम्माननीय प्रधानमन्त्रीज्यूसम्मका दस्तावेजमा एउटा शब्द लेखिदिनुहोस्, यो प्रतिपक्षको लागि मात्रै हो र सत्ता पक्षको लागि होइन भनेर यो दस्तावेजमा उल्लेख गरिदिनुहोस्, होइन भने यो विषयमा सम्माननीय सभामुख मार्फत यो विषय रुलिङ गरिदिनुहोस्।
0: रासोपा सांसद अप्सना बानुले आफ्नै पार्टी नेतृत्वको सरकारमाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले गृहमन्त्री सुदन गुरुङको सचिवालयमाथि प्रश्न उठाउनु भएको छ।
4: सभामुख महोदय, म अब सरकारको एउटा गम्भीर कमजोरी तर्फ ध्यान आकर्षण गराउन चाहन्छु। जनता वा मुलुकका शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएका गृह मन्त्रालयसँग आफ्ना समस्या पोख्न सम्पर्क गर्दा गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासा तारन्तार निरन्तर आइरहेका छन्। जनताको समस्या सुन्ने सरकारको प्रथम जिम्मेवारी हो।
0: काठमाडौँको नक्सालमा रहेको बाल मन्दिरको रकम हिनामिना गरेको आरोपमा तीनजना बाल मन्दिरका पदाधिकारी पक्राउ परेका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

रचना रिमालको गीत सँगसँगै आजको यस कार्यक्रम काठमाडौँको सौगात सुरु भयो. सञ्चालक विनोद हजुरको सेवाको लागि उपस्थित भएको छु काठमाडौँबाट नै. भर्खरै यहाँले युकेको कार्यक्रम सुन्नुभयो. नमस्ते युके. आशापन बहिनीले भर्खरै आफ्नो काम सकिवरि जानुभयो. बिहानको कार्यक्रम 9 बजेसम्म उहाँ सञ्चालन गर्नुहुन्छ र तपाईँहरूलाई देश यानि कि बेलायत र अन्य देशका हरेक नयाँ ताजा खबरहरू सुसूचित गर्नुहुन्छ, अपडेट गर्नुहुन्छ, त्यहाँको एक्टिभिटिजहरूलाई हाइलाइट गर्नुहुन्छ. श्रोताका मन परेका गीत लगाउने सुनाउने पनि प्रयत्न गर्नुहुन्छ. कहिले कहिले समय पुगेन पनि भन्दै हुनुहुन्थ्यो. र एक्टिभिटिजहरूमा चाहिँ अब समर हो, समरमा जुलाई 25 त यति धेरै एक्टिभिटी रहेछ भनेर साध्य छैन. तपाईँहरूले जुन चाहिँ इनपुट दिइरहनु भएको छ बिएबिएस गोर्खा रेडियोलाई र त्यसैको माध्यमबाट जानकारी पाइरहनु भएको छ, यो चाहिँ एकदमै सराहनीय छ. प्लिज किप अन पोस्टिङ द इन्फर्मेसन है, त किन तपाईँहरूको नोटिसेसहरू हामी सुनाउँछौँ ताकि तपाईँहरूलाई चाहिँ कहाँ के कहिले कहाँ जानुपर्ने, कुन लुगा लाउनु पर्ने, टाइमिङ आदि आदि थाहा हुन्छ. अहिले त धेरै समाजको कार्यक्रम जुलाईमा भइरहेको रहेछ र नेपालबाट पनि कलाकारहरू पुगिरहनु भएको रहेछ. मन्त्र ब्यान्डको पनि प्रस्तुति भनेर सुने र अरू साथीहरूले गरेका कार्यक्रमहरूको पनि जानकारी हामीलाई पनि हुन्छ. तपाईँहरू इन्जोय गर्नुहोला भन्दै अब हामी नेपालतिर लागौँ. समयको कुरा गर्दाखेरि ठिक दिनको 1:55 जाँदै गर्दा तपाईँहरूले हामीलाई विभिन्न ठाउँमा सुन्नु भएको छ र नेपालको हकमा भने 105.7 MHz काठमाडौँ भ्याली, 107.5 MHz तपाईँहरूले हामीलाई सुन्नुहुन्छ धरानमा र पोखरामा 87.7 MHz सुन्दै हुनुहुन्छ. त्यसको दायरा 100 W मात्रै छ, धेरै पर जाँदैन क्यारे. तर पनि त्यहाँ हुनुहुने हाम्रा पल्टनका सदस्यहरू जो क्याम्प वरिपरि हुनुहुन्छ मजाले सुन्नुहुन्छ, त्यसलाई हामीले बढाउने प्रयत्न गर्दैछौँ भन्ने जानकारी गरौँ है त. ओके, अब यति भन्दै आजको दिनको कुरा गरौँ. आज असार महिनाको 25 बिहिबार हो सोदारु र आज चाडपर्व रहेछ. हेर्दाखेरि केही देखिन, तर पनि भोलि भने चाहिँ योगिनी एकादशी व्रत लिनेहरूको लागि छ भने भानु जयन्ती आउँदैछ, त्यो जानकारी राखौँ. हाम्रो देश विदेशमा साहित्यका अनुरागीहरू विभिन्न कार्यक्रम गर्नुहुन्छ, भानुलाई सम्झिरहन्छ र आफ्ना आफ्ना रचेका कविता र गद्य पद्यका भनौँ न सृजनाहरूलाई लिएर जानुहुन्छ र भानुलाई सम्झना गर्ने क्रममा एक आपसमा चिनापर्जी र साहित्यप्रतिको योगदान रहन्छ. विशेष गरी युकेमा भएका हाम्रा साथीहरू, पल्टनका साथीहरू पनि कार्यक्रम गर्नुहुन्छ. अब सङ्क्रान्ति पनि आउन आँट्यो, सोधारू 8 मात्रै बाँकी छ, त्यो पनि जानकारी गराइहालौँ. साउने सङ्क्रान्ति यानि कि लुतो फाल्ने दिन, यो जानकारी आज नै है त. यो चाहिँ साउने गते पर्दछ भने अब विभिन्न समाचारतर्फ लागौँ. सत्र विभिन्न समाचारको हकमा नेपाल अनि विदेशका कुराहरू राखौँ. सबभन्दा पहिला को समाचार चाहिँ मैले लोकतन्त्र.com लिएँ. सम्पत्ति विवरण नबुझाउने कर्मचारी सरकारी कर्मचारीबाट असुलियो 37.5 लाख जरिमाना. सोधारू राष्ट्रिय किताबखाना यानि कि निजामतीले सम्पत्ति विवरण नबुझाउने कर्मचारीहरूबाट 6 महिनामा 37,55,000 रुपियाँ जरिमाना असुल गरेको छ. सेवा सुविधासँग जरिमाना आबद्ध गरेपछि सेवानिवृत्त 3 कर्मचारीले पेन्सन पाउन जनै 70,000 रुपियाँ तिरेका छन्. किताबखानाले अटेरी गर्ने कर्मचारीलाई नकारात्मक सूचीमा राख्न सुझाव पनि दिएको छ. पहिलो समाचार कडी कडाउ गरेको भने अन्य खबरमा दलाई लामा सम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक भने झलनाथ खनालको भनाई राख्दछ रातो पाठी. पूर्व प्रधानमन्त्री झलनाथ खनालले बालन शाह सरकारले पहिलो पटक दलाई लामा सम्बन्धी गतिविधि गर्न अनुमति दिएको भन्दै आपत्ति जनाएका छन्. उनले पश्चिममा कूटनीतिज्ञहरूको उपस्थितिलाई गम्भीर र आपत्तिजनक बताउँदै नेपालको एक छिन नीति विरुद्धको कार्यले राष्ट्रिय हितमा खतरा पुर्याएको चेतावनी दिएका छन्. समाचार सुन्नुभयो यहाँले रातो पार्टीबाट. कुलमान घिसिङको पनि समाचार छ. बारखरी .com लेख्छ, कुलमान पालाकमा किनेका ट्रान्सफर्मरहरू परीक्षण हुँदै देशभरबाट नमुना छानिने भन्ने समाचार छ. करिब 4 घण्टा अगाडिको समाचार यस्तो छ. नेपाल सरकारले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा खरिद गरिएका ट्रान्सफर्मरको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ. पटक पटक विद्युत आपूर्तिमा अवरोध भएपछि देशभरबाट नमुना छानेर परीक्षण गरिने
गरिनेछ। ऊर्जा मन्त्रालयले गुणस्तर समस्या पहिचान गरी आवश्यक कार्यवाही गर्न अगाडि बढाउने योजना पनि बनाएको खबर छ। बल्खुमा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने 17 पक्राउ सत्तारू, सेतो पार्टी लेख्दछ। काठमाडौँको बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, समात्ने, सामान तान्ने र दुःख दिने 17 प्रहरीले पक्राउ गरेको छ। पैदल यात्रीहरूको गुनासोको आधारमा उनीहरूलाई अनुसन्धान भइरहेको छ। श्रोताहरू, यो चाहिँ एकदमै चारैतिर देखिन्छ, कहीँ जानु पर्दैन तर पनि तान्ला जस्तै गर्छन्, विशेष गरी सानसाना वेहिकलहरू, यानि कि माइक्रो वेहिकल र अन्य भनौँ न त्यहाँका कन्डक्टरहरूले। ब्याङ्कमा थुप्रियो पैसा प्रणालीबाट दैनिक अर्ब उठाइरहेको छ राष्ट्र ब्याङ्क भनेर चाहिँ बारखरी .com लेख्छ। ब्याङ्किङ प्रणालीमा कर्जाको माग नहुँदा लगानी योग्य पुँजी थुप्रिएको छ। यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र ब्याङ्कले दैनिक अर्बौं रुपियाँ ऋण पत्र र निक्षेप संकलन उपकरण मार्फत तानिरहेको छ। कमजोर लगानी वातावरण, राजनीतिक अस्थिरता र पुँजीगत खर्च नबढ्नु यसको मुख्य कारण बताइएको छ। अन्य कुराहरूमा फुटबलको चर्चा गर्नै पर्यो। मेसीको निर्भरतामा परेको अर्जेन्टिनाको कुरा हामीले हिजो पनि गऱ्यौं र आज यो पत्रिका यानि कि रातोपाटी लेख्दछ। श्रोताहरू, 39 वर्षको उमेरमा पनि लियोनल मेसी अर्जेन्टिनाको विश्वकप अभियानको केन्द्रबिन्दुमा छन्। केभ फेर्डे विरूद्ध 3-2 जितमा उनले 7 गोल गरे। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा छ तर टोली मेसीमा अत्यधिक निर्भर गर्दछ। उनको नियन्त्रित खेल शैली र गोल क्षमता अर्जेन्टिनाको सफलताको मुख्य आधार हो। त्यसकारणले ऊ मात्रै इन्जुरी भयो अथवा खेल्न सकेनन्, कुनै दिन पर्फर्म गरेन भने के होला भन्ने चिन्ता जनाइएको छ। सुधारु भने अन्य खबरहरूमा देश विदेशतर्फ लागौँ। अस्ट्रेलिया र भारतको युरेनियम आपूर्ति गर्ने सम्झौताको खबर राखिहालौँ। मैले यो सवार गरेँ राजसभाबाट। त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलियाको भ्रमणमा रहेको समयमा अस्ट्रेलिया र भारत बीच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको जनाइएको छ। छलफलमा भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढाउने योजनाको रूपरेखा प्रस्तुत गरेको जनाइएको छ। अस्ट्रेलियामा विश्वको युरेनियम स्रोतको लगभग 28% रहेको जनाइएको छ तर कानूनी अवरोध र राजनीतिक संवेदनशीलताका कारण भारतमा निर्यातमा बाधा पुगेको जनाइएको छ। जे होस्, सम्झौता भएछ। अन्य खबरको शीर्षक भनौँ, खामेनीको अन्त्येष्टिमा हजारौं सहभागी, अस्ट्रेलियाली युरेनियममा भारतको चासो मलाई सुनाइहालेँ मैले तपाईँहरूलाई। चीनमा बाढीका कारण 39 मृत्यु, 9 अझै बेपत्ता भएको समाचार छ भने मध्यपूर्वमा तनाव बढ्दै जाँदा सबै पक्षलाई संयमता अपनाउन पाकिस्तानको आग्रह। यति छन् समाचार हेडलाइन्सको रूपमा मैले राखे। एउटा मिठो गीत राखौँ, पूर्णिमा र साइली गाउनुहुन्छ यस गीतलाई। त्यसपछि हाम्रो कुराकानी हुनेछ 25 ज्यान लिने धुर्वे हात्तीको दारा काट्ने तयारी छ, यो बारेमा हामी कुराकानी गर्छौँ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरसँग। यसलाई गीत स्वीकार्नुहोस्।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

0: ओके विभिन्न गीत सुन्नुभयो र यहाँको नेपालको अपडेट देश विदेशका समाचारको हेडलाइन्सहरू पनि सुन्नुभयो यहाँले मिठा मिठा गीतको साथमा हामी काठमाडौँको सभालाई अगाडि बढाइरहेका छौँ. आजको बसाइमा हामी कुराकानी गर्दैछौँ चितवन राष्ट्र निकुञ्जका सूचना अधिकारी हुनुहुन्छ अविनाश थापा मगर. उहाँसँग आज 25 जनाको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिई दारा काटेर छोटो बनाइने भएको भन्ने समाचार हामी देख्यौँ र धेरै बनको ज्यान लिइसकेको हात्ती कहिले यसरी एकाएक प्रकट हुन्छ कहिले हराउँछ यो के हो कसो हो भनेर चाहिँ आज एक्सपर्टसँग कुराकानी गऱ्यौँ. उहाँ हुनुहुन्छ फेरि पनि जानकारी गरौँ राष्ट्रिय चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाशजी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ. अविनाशजी नमस्ते स्वागत छ यहाँलाई.
1: हजुर नमस्ते धन्यवाद.
0: नमस्ते नमस्ते. तपाईँहरू व्यस्त हुनुहुन्छ होला होइन त?
1: हजुर हजुर
0: ओके. अब धुर्वे हात्तीको प्रकरण त धेरै भयो नि. हामीले धुर्वेले मार्न मान्छे मार्न थालेको तहस नहस गर्न थालेको भनेर मैले सुनेकै 10-12-15 वर्ष भइसक्यो क्यारे होइन मेरो सो अन्दाजमा. कहिलेदेखि यसरी यसको यो उदण्ड स्वभाव देखिन थाल्यो अनि यसको ब्याकग्राउन्ड इन्फर्मेसन दिनुहोस् न सर.
1: अब धुर्वे हात्ती जुन जङ्गली हात्ती हो यो 2066 सालतिर देखा परेको भन्ने चाहिँ छ. त्यति बेला जुन निकुञ्जमा देखा परेसँगै उसको चाहिँ त्यति बेलैदेखि नै अलिकति उग्र स्वरूप अलिकति एग्रेसिभ बिहेभियर भन्छौँ नि हामीले त्यो खालको आनी बानी देखिएको र 69 सालतिर त अलिक बढी नै धेरै मानिसको ज्यान लिएको भन्ने छ. 15-17 जनाको त 69 सालमै. त्यसपछि त्यति बेला धुर्वे हात्तीलाई नियन्त्रण गर्ने भन्दा पनि अझै मार्ने नै आदेश पनि भएको अनि त्यसपछि गोली पनि चलाएको त्यस त्यो गोलीले चाहिँ उक्त हात्ती चाहिँ फरार भयो. त्यसपछि फरार भइसकेपछि देखा नपरेको होइन. त्यसपछि 75 सालमा आएर देखिएको. त्यसपछि 75मा एउटा घटना घटाएपछि फेरि चाहिँ तपाईँको 8 वर्ष भनौँ न शान्त नै देखिएको थियो. अहिले एकाएक चाहिँ आक्रामक देखिएर अस्तिको जुन दुःखद घटना पनि भयो. यो हात्तीको चाहिँ अलिकति मनोवैज्ञानिक को विषय अर्को चाहिँ सामाजिक अर्को जैविक को विषय पनि हुँदो रहेछ. यो अलिकति अध्ययनको विषय पनि हो होइन. अलिकति तपाईँको चाहिँ वर्षमा कुन बेला उनीहरूको मास चढ्छ भन्छ नि एउटा मस भन्छ त्यो बेलामा चाहिँ एकदमै अस्वाभाविक रूपमा व्यवहार देखाउने खालको पनि देखिन्छ. धुर्वेमा त्यो नै देखिन्छ.
0: अनि अब धुर्वेको बयान गर्दाखेरि एकदमै पावरफुल जस्तो देखिन्छ. मैले फोटो कता कता देखेँ. एकदमै मस्त मनमस्त छ. क्वेसन नडराउने होइन अजङ्गको भएको मैले देखेँ कि त्यस्तै हो कि होइन. यो यसमा इन्जुरीको कारणले गर्दाखेरि एग्रेसिभ भएको हो कि के हो के देख्नुहुन्छ हजुरले?
1: होइन इन्जुरी होइन. यो चाहिँ प्राकृतिक स्वभावको हिसाबले नै अलिकति उद्दण्ड देखिन्छ धुर्वे हात्तीमा. यसमा अहिले जुन हात्तीलाई हामीले अहिले गर्न खोजेको भनेको नियन्त्रणमा लिएर जुन पुरानो रेडियो कलरलाई निकालेर नयाँ अलिक एडभान्स खालको चाहिँ रेडियो कलर लगाउने र त्यसलाई ट्र्याकिङ सिस्टम चाहिँ एकदम मजबुत गराउने भन्ने हिसाबले हामी लागिरहेछौँ.
0: ओके. सो फार यहाँले भन्नुभएको अब जति वर्ष कति 60को दशकतिर देखियो सुरुमा होइन सुरुमा यसको भनौँ अलिकति यो व्यवहार चाहिँ अलिकति उदण्ड देखियो भनेर भन्नुभयो. बेलामा हरायो फेरि 75मा देखियो 8 वर्ष हरायो भन्नुभयो. यो बेलामा तपाईँहरूको पुरानो ट्र्याकिङ सिस्टमले यो कता गएको जस्तो देखिन्छ कि अलपै भएको यो कि ट्र्याकिङ सिस्टमले काम नगरेको?
1: यस्तो हुन्छ तपाईँको नर्मल्ली ट्र्याकिङ सिस्टम रेडियो कलरले चाहिँ 2-3 वर्ष काम गर्ने भन्ने हुन्छ. त्यो चाहिँ त्यसमा पनि ब्याट्रीको लाइफ लङ हुन्छ होइन. त्यो ब्याट्री उसले चाहिँ कति समयमा चाहिँ होइन को अन्तरालमा हामीले डाटा फाल्ने को भरमा चाहिँ ब्याट्रीको आयु हुन्छ
0: जो
1: जस्तो आधी घन्टामा फाल्ने खालको चाहिँ बनायो भने तपाईँको एक वर्षभन्दा बढी टिक्दैन त्यो जुन लगाएको कलरमा
0: जो
1: त्यसपछि एक घन्टा अथवा दुई घन्टाको अन्तरालमा राख्यो भने चाहिँ दुई साढे दुई वर्षसम्मसम्मै फाल्ने चल्ने खालको हुन्छ त्यो हुनाले त्यो चाहिँ टाइम एन एगेन चाहिँ हामीले चाहिँ त्यसलाई फेरेर अर्को हाल्नुपर्ने अवस्था चाहिँ हुन्छ
0: ओके अब नयाँ टेक्नोलोजीवाला ट्र्याकिङ कलर लाउने भन्नुभयो आजकल त माइक्रोचिप्सहरू आइसक्यो होइन यो जमाना आइसक्यो अब कलर लाउन गाह्रो पनि होला डार्ट गनले माइक्रोचिप इन्सर्ट परैबाट गर्ने खालको अब सिस्टम आएको छ कि छैन त्यो भए त प्रोबेब्ली त्यसको लाइफ लङ हेर्न सकिन्थ्यो होला होइन किनभने सेटेलाइटबाट हेर्न सकिन्छ माइक्रोचिप राख्यो भने त्यस्तो टेक्नोलोजी यो जनावरहरूलाई चाहिँ ट्र्याकिङ गर्नको लागि बनेको छैन मलाई भनिदिनुहोस् न प्लिज
1: हामीले विभिन्न प्राविधिक विषयमा एक्सपर्ट व्यक्तिहरूसँग पनि हामीले कन्सल्ट गऱ्यौँ त्यस्तो खालको प्रविधि अहिलेसम्म देखिएन बुझिएन होइन त्यो जुन चिप्सबाट गर्ने भन्ने कुरा त्यो अहिलेसम्म युजमा आएको अफ्रिकाहरूको देशहरूमा पनि यही सेटेलाइट रेडियो कलर युज गर्दो रहेछ अनि इन्डियाले पनि त्यसकै आधारमा चाहिँ अर्को खालको चाहिँ सेटेलाइट रेडियो कलर चाहिँ डेभलप गरेर रहेछ अन्य त्यस्तो चिप्स चाहिँ देख्नु बुझिएन
0: अब मान्छेलाई चाहिँ लगाउँछन् होइन ब्यान्डहरू लगाएर कता गयो कहाँ गएछ त्यसले बेला बेलामा त्यसको एक्टिभिटिज भनेर चाहिँ क्रिमिनल्सहरू अथवा चाहिँ अदालतले के भन्छ मैले तोकेको व्यक्तिहरूलाई हार्ड एन्ड क्रिमिनल्सहरूलाई चाहिँ गरेको मैले पाएको छु यहाँसम्म कि विभिन्न राजनीतिज्ञहरूलाई जसलाई चाहिँ अब देशले चाहिँ दोषी करार गरेको छ त्यसमा त्यो देखिन्छ र अथवा चाहिँ एकदमै ज्यानमाराहरू जसलाई चाहिँ भनौँ न अब विभिन्न कारणले चाहिँ यो चिप्सहरू लगाएर अथवा चाहिँ ब्यान्डहरू लगाएर गर्दाखेरि हरेक बेलामा उहाँहरूको चाहिँ ट्र्याकिङ हुन्छ कहाँ गयो के गयो भनेर अब यो जनावर पनि हुन्छ कि भन्ने मैले सोचेको भार रहन्छ इभन अफ्रिकामा छैन भने नेपाल इन्डियामा छैन भने नेपालमा के होस् एनिवे त्यो टेक्नोलोजी त कुनै कुनै दिन आउला किनभने मैले यो किन सोधिरहेको छु भने अब तपाईँहरूले चाहिँ यसको अब 66 कति सालदेखि यो अलग भयो कता गयो फेरि प्रकट हुन्छ फेरि मान्छेलाई मार्छ भनेपछि त आयु धेरै लामो हुन्छ हात्तीको 50-60-70 वर्ष त सजिलै बाँच्ला होइन त्यसले गर्दाखेरि यो गर्न पाए हुन्थ्यो कि यो भनौँ न अब अलिक खतरनाक प्रकारका किलोड इलिफेन्ट्सहरूमा चाहिँ हत्यारा हात्ती भनेर भनौँ एनिवे अब मान्छे मार्यो मैले कता कता सुने ध्रुवे हात्ती पीडित परिवारलाई निकुञ्जनले 20 लाखको राहत दियो भनेर सुने यो कहिले दिएको र कसरी दिएको छ अलिक त्यो पनि सुनाइदिनुहोस् न प्लिज
1: हजुर यो घटना चाहिँ असार 20 गते भयो यही असार 20 गते हिजो मात्रै 24 गते चाहिँ हामीले उहाँहरूको खाताको सिस्टममा चाहिँ हामीले 20 लाख रुपियाँ पठाइसकेका छौँ र एउटा सामान्य चाहिँ त्यहाँको स्थानीय व्यक्तिहरूलाई सँग बसेर हामीले त्यही ठाउँमा घटना भएकै स्थल नजिक उहाँहरू जुन आश्रय स्थलमा अहिले बस्नु भएको छ त्यहाँ गएर हामीले चाहिँ हस्तान्तरण गर्ने कार्यक्रम गरिसकेका छौँ अर्को त्यो 20 लाख यता निकुञ्ज को राहत निर्देशिकाको बमोजिममा रहेर हामीले चाहिँ दिएका छौँ भने अर्को चाहिँ काज क्रिया खर्च भनेर तत्काल राहत कोष चाहिँ हाम्रो सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको उसबाट चाहिँ हामीले फन्डबाट चाहिँ दिएका छौँ भनेपछि टोटल हामीले अहिले निकुञ्जबाट 21 लाख अन्य विभिन्न सङ्घ संस्थाहरूले चाहिँ सहयोग गर्ने क्रम चाहिँ जारी नै छ भन्ने बुझ्यो
0: पीडितहरूमा चाहिँ 23 वर्षीय आशिका बोठे र उनको 4 वर्षीय छोरा भरत बोठे होइन त अनि अब यो त एउटा परिवारमा परेको पीडामा तपाईँहरूले मलम पनि लाउनुभयो सपोर्ट गर्नुभयो र अब ट्र्याक डाउन गर्न पनि कोसिस गर्दै हुन्छ यो मतलब हत्यारा हात्ती र अन्य जन्तुहरूलाई जो चाहिँ अलि किलर उसमा मोडमा छन् होइन अरूहरूलाई आम जनता र जनावरको बिचको कन्फ्लिक्ट जुन चाहिँ छ त्यसै कारण पनि एउटा चाहिँ एउटा वान अफ द फ्याक्टर यसरी मर्ने मार्ने हुन्छ त्यसलाई न्यूनीकरण गर्नको लागि तपाईँले के सोच्नु भएको छ अविनाशी
1: अब मानव वन्यजन्तु न्यूनीकरणका उपायहरू मध्ये अहिले अब विभिन्न वन्यजन्तुको आफ्नो आनी बानी हुने हुँदाखेरि अब बाघको लागि फरक हुन्छ, गैँडाको लागि फरक हुन्छ, अब हात्तीको लागि चाहिँ अब सामान्य मेष जाली लगायतका कन्क्रिट वाल त्यो जुन त्यसले चाहिँ त्यति धेरै काम गरेको देखिँदैन होइन, त्यो त सजिलै भत्काउन सक्छ। अलिकति इफेक्टिभ योभन्दा अगाडि सोलर फेन्सिङहरू चाहिँ इफेक्टिभ देखिएको थियो, अब त्यो पनि चाहिँ तपाईँको नियमित मर्मसमार गरेन भने त्यसलाई त्यसले पनि अलिकति काम गर्न छोडेको भन्ने छ। तर त्यसलाई हामीले समुदायले नै अपनत्व लिएर त्यो सोलर फेन्सलाई चाहिँ नियमित मर्मसमार गर्ने, कम्तीमा वरिपरिको झाडी सफाई गर्ने भन्ने खालको हामीले चाहिँ त्यो खालको भनेका हुन्छौँ, तर त्यो अलिकति कति बेठामा गरेको पाइँदैन।
0: अनि त्यो सोलर फेन्सिङ भन्नाले अब त्यसबाट के भन्छ जेनेरेट भएको इलेक्ट्रिसिटीले त्यो तारवार गर्दाखेरि त्यो इलेक्ट्रिक करेन्टले गर्दाखेरि ऊ त्यो मानव बस्तीमा नआउने हो कि के हो?
1: हो, त्यो झट्का लागेपछि त्यो चाहिँ ब्याक टु आफ्नो आफ्नो फरेस्ट एरियामै फर्किने मानव बस्तीबाट चाहिँ भन्ने खालको हुन्छ।
0: ओके, तर अब हात्ती एकदम चलाक पनि छ, दिमाग पनि लाउन सक्दो रहेछ, तपाईँहरूले गरेका कुरालाई उसले त्यसको बाटो बनाएको भनौँ न, त्यसलाई तपाईँहरूले पर्खाल बनाउनुहुन्छ, उसले भत्काउँछ, अरू चिज बनाउनुहुन्छ, त्यसलाई त्यसलाई अर्को उपाय निकाल्छ, त्यस्तो तपाईँहरूले धेरै देख्नु भएको छ होला है कि?
1: सोलर फेन्सिङको हकमा पनि तपाईँको चाहिँ झट्का लागेको चाहिँ महसुस भइसकेपछि उसले चाहिँ त्यसमा नजिक जानुभन्दा अगाडि एउटा कुनै होइन मुढा जस्तो काठको मुढा ल्याएर त्यो चाहिँ सोलरलाई फेन्सलाई चाहिँ पहिला धकेलिदिने, त्यो काठको मुढाले धकेलेर लडाउने, त्यसपछि बल्ल छिरेको अवस्था पनि देखिएको
0: छ। भनेर त्यो तार चुडाइदिएपछि मुढा प्रयोग गरेर तार चुडाइदिएपछि उसको ट्र्याक खोल्यो होइन? ओके, इन्ट्रेस्टिङ, किनभने हामीले डकुमेन्ट्रीतिर हेर्दाखेरि देखिरहेको हुन्छ यस्तो यस्तो उपाय निकालेको, कागलाई पनि च्यालेन्ज दियो भने उसले अनेक प्रकारले खानेकुरा खोजे जस्तो हो होइन, बुद्धि लगाएर उसले उसको चुच्चोले हुन्छ कि खुट्टाले हुन्छ कि भने जस्तो हो होइन, यो यो हात्तीहरूले पनि गर्दोरहेछन् भने अब मान्छेहरूलाई पनि त उनीहरूको बासस्थानमा भनौँ न अब इन्क्रोच, अब जङ्गली जीव जन्तुहरूलाई पनि बाँच्ने अधिकार छ, उनीहरूको एरियामा नजानको लागि कुन कुन टाइममा जानुहुन्छ हुँदैन त्यसको लागि पनि तपाईँले चाहिँ यसो सुझाव सल्लाह र एजुकेसन गरिदिनुहुन्छ होला, त्यो चाहिँ के गर्दै हुनुहुन्छ?
1: त्यो हामीले चाहिँ कम्तीमा वन जङ्गलको छेउमा बस्ने समुदायहरूलाई चाहिँ अलिकति सजगता अप्नाउन हामीले चाहिँ अपिल गरिराखेका हुन्छौँ, जस्तो बिहान साँझको बेलामा एक्लै दुब्लै नहिँड्ने होइन, जङ्गल प्रवेश गर्दाखेरि सुन्नु भएको छ?
0: म सुनिरहेको छु, सुनिरहेको छु।
1: हजुर, जङ्गल प्रवेश गर्दाखेरि त्यहीँ त्यो एकदमै रातो रङ्गी बिरङ्गी खालको कपडाहरू चाहिँ नलगाउने, जुनले चाहिँ वन्यजन्तुलाई अलिकति इरिटेसन हुन्छ होइन। अर्को चाहिँ हात्ती आइहालेमा अब लगभग होइन तपाईँको चाहिँ गाउँ बस्ती पसेमा एकदमै चारैतिरबाट होला नगर्ने, तपाईँको चाहिँ त्यसलाई कम्तीमा जाने बाटो होइन, त्यो जङ्गल फर्किने बाटो चाहिँ खुला छोडिदिनुपर्छ। यताबाट हामीले चाहिँ हल्ला गऱ्यौँ भने पनि कम्ती उताको अर्को साइडबाट चाहिँ खुल्ला छोडिदिनुपर्छ, किनभने त्यो चारैतिरबाट भयो भने झन् आतङ्कित हुन्छ होइन, त्यसले झन् एकदमै आक्रमक भएको अवस्था भए हुँदाखेरि झन् मानवीय क्षति हुनसक्छ होइन, त्यो त्यो खालको चाहिँ गतिविधि नगर्ने तपाईँको। त्यसै गरी त्यो सोलर फेन्सहरू जुन हामीले जहाँ जहाँ चाहिँ हामीले बनाएका छौँ त्यसलाई कम्तीमा झाडी वरिपरि भएका सफाई गर्नलाई त स्थानीय समुदायले पनि त सपोर्ट गर्न सक्छ नि त
0: होइन,
1: त्यो कुराहरू चाहिँ गर्नु पर्यो भन्ने खालको हिसाबले कुनै हात्ती अथवा लगायतका अन्य वन्यजन्तुहरू गाउँ बस्ती प्रवेश गर्ने जस्तो देखिएमा हामीले पूर्व जानकारी दियो भने एकदमका साथ चाहिँ बस्ने भन्ने खालको चाहिँ हामीले भनिराखेका हुन्छौँ।
0: अब मैले यतातिर चितवनतिर र पश्चिमतिर भन्दा पनि पूर्वतिर नेपालको पूर्वी हाम्रो हात्तीको पाइने ठाउँतिर होइन चाहिँ के देखेको छु भने एकदमै उसले चाहिँ प्लान गरेर गाउँमा छिरेर ध्वंस मचाएको अनि गाउँलेहरूसँग द्वन्द्व भएको, गाउँलेहरू सबैजना मिलेर टिन ठटाएर उसलाई भगाउन कोसिस गरेको, अनेक उपाय निकालेको दृश्यहरू देखिन्छ, समाचार आउँछ, केही गर्दाखेरि पनि हात्तीलाई भगाउन नसकेर हार खाएको पनि हामीले पाएका छौँ होइन गर्दाखेरि यस्तो बेलामा उसको बथानै आएर चाहिँ अब बाली नाली नष्ट गर्ने बेलामा के गर्दा उपाय राम्रो हुन्छ तपाईँहरूको स्टडीले के भन्छ अनि अविनाश सर
1: यो बथानमा आएको हात्तीहरूले चाहिँ फेरि एकदमै तपाईँको मानवीय क्षति गरेको भन्ने चाहिँ अलिकति कमै खालको चाहिँ पाइन्छ
0: विशेष गरी उनीहरूले खाजाको खोजी आहारको खोजीमा आउँदाखेरि अब बाली नाली नष्ट गर्ने बेलामा अब त्यहाँका गाउँलेहरूले त आफ्नो बाली नाली बचाउनै पर्यो हुलदङ्गा गर्नै पर्यो के उपाय चाहिँ ठिक हुन्छ
1: अन्त हजुर त्यसमा छु जस्तो बथानमा आएका हात्तीहरू प्रायः जसो बाली नालीको खोजीमा होइन मिठो खानेकुराको खोजीमा चाहिँ आउँदै गर्दा बाली नालीमा छिर्छन् हो त्यो बेलामा चाहिँ गाउँ ठाउँबाट चाहिँ एकापट्टिबाट चाहिँ होला गर्ने टिन थपाउने अब के गर्न सकिन्छ त्यो हामीले गर्न सकियो होइन तर चारतिरबाट मैले अघि भने चारतिरबाट गऱ्यो भने चाहिँ झन् तपाईँको आतंकित भएर चाहिँ अर्को क्षति हुन सक्छ भन्ने कुरा चाहिँ हो
0: ओके मैले सायद नेपालमा त होइन कतै विदेशतिर हो मैले एउटा डकुमेन्ट्री देखेको थिएँ अविनाशजी कि अब केही गरी पनि यो टिन ठडाउँदा पनि यो मान्छेले आवाज निकालेर तर्साउन लायो भने बुझिहाल्दो रहेछ होइन जस्तै कि बाँदरलाई गुलेलीले देखाएर मात्रै हुँदो रहेछ होइन उसले त्यो अटेर गर्न थालिसकेको हुन्छ मान्छे उसले पनि जितिसकेका छ भनौँ न भ्याउ पाइसकेका छ इन अदर वर्ड्स तर एउटा ठाउँमा चाहिँ मैले के देखेँ भने गुइठा जस्तो डल्लो डल्लो भनौँ गोबर जस्तोको बनाएर त्यसमा खोर्सानीहरू हालेर अनि त्यसलाई बाल्दाखेरि जुन चाहिँ धुवा आउँछ नि खोर्सानीको धुवा ले चाहिँ त्यो राको जस्तो बनाएर फाल्दाखेरि त्यसको धुवाले उसको नाक चाहिँ सेन्सिटिभ छ त्यसमा उसलाई पिरो भएर ऊ भागेको जस्तो त्यसलाई चाहिँ उसलाई खप्न नसकेको जस्तो भनेर पनि देखेका थिए त्यो चाहिँ सफल एउटा प्रयोग हो या होइन के भन्नुहुन्छ तपाईँहरूले
1: त्यो पनि एउटा उपाय मध्येमा चाहिँ पर्छ जस्तो कतिपय अफ्रिकन देशहरूमा हात्ती लाग्ने क्षेत्रमा चाहिँ गाउँको वरिपरि तपाईँको मौरी पालन गरेको होइन मौरीमा छुन्छ मौरीमा छोएपछि मौरीहरूले त्यसलाई लहाड्छ भन्ने खालको पनि छ कतिपय ठाउँमा त्यो इन्डियाको साइडतिर पनि तपाईँको तपाईँले भने जस्तै त्यो खुर्सानीको प्रयोगले को चाहिँ त्यो मुस्कोले चाहिँ भागेको भन्ने पनि छ त्यो नेपालमा चाहिँ त्यति धेरै प्रयोग गरेको चाहिँ पाइँदैन होइन हामीले एउटा एक हिसाबले उपायको रूपमा चाहिँ लिन्छौँ त्यसलाई त्यो सफल प्रयोग भन्ने चाहिँ अहिलेसम्म त्यस्तो चाहिँ भइसकेको छैन तर पनि हामीले प्रयोग गर्नलाई चाहिँ हामीले कुनै एउटा अल्टरनेटिभ उपायको रूपमा चाहिँ लिन सक्छौँ
0: किनभने अब नेपालको खोर्सानी त फेरि नामुद खोर्सानी हो नि अकबरे त त्यही पूर्वतिर पाइन्छ होइन त्यसलाई सुकाएर पिनेर त्यो उसमा डल्लामा गोबरमा आएर बल जस्तो बनाएर त्यसलाई सल्काएर त्यसलाई हात्तीको एरियामा फाल्यो भने त उसलाई अलि एफेक्ट बढ्ता होला किनभने नाक उसको सेन्सिटिभ हुन्छ त्यो पिरोले भाग्न भागेको एउटा दुईवटा ठाउँमा देखेका छौँ गर्दाखेरि त्यो पनि अलिकति ट्रायल गर्ने अथवा एजुकेट गर्ने गाउँलेलाई गर्दाखेरि कसो होला
1: हुनसक्छ त्यो हुनसक्छ हामीले त्यो अलिकति बथानको बेलामा भएको होइन हात्तीहरूलाई चाहिँ अझै बढी काम गर्न सक्छ भन्ने हो
0: ओके राइट अब मेरो तपाईँलाई सोध्नुपर्ने कुरा सक्यो तर पनि अब हात्तीको यसरी भनौँ न यस्तो व्यवहार ध्रुवेको जस्तो व्यवहार हुनुको पछाडि धेरै कारणहरू छन् जङ्गलको क्षेत्र घट्दै जानु प्राकृतिक वास्तवमा मानवीय हाम्रो अतिक्रमण होइन हात्ती र मानिसको बिचको द्वन्द्व छँदैछ तर अर्को कुरा चाहिँ हामीले अलिकति कन्सिडर गर्नुपर्ने हात्तीको करिडोर होइन खाना र आवाजातको परम्परागत मार्गहरू हुन्छ नि त्यसलाई पनि हामीले बिगारिदिनु त्यसमा पनि एउटा कारण हुनसक्छ नि होइन त
1: हो किनभने हात्तीहरू अहिलेदेखिको चाहिँ जनावर नभइकन होइन धेरै वर्षौँ चाहिँ पुरानो चाहिँ जुन एउटा प्रजाति भएको हुनाले उनीहरू चाहिँ आफ्नो पुर्खाहरूले हिँडेको बाटो पछ्याउँछ भन्ने चाहिँ छ होइन सामाजिक एउटा एकदम सामाजिक प्राणी भएको हुनाले त्यो बाटोहरू चाहिँ मानिसहरूको अतिक्रमणले अवरोध भइसकेपछि उनीहरू त्यो बाटो हिँड्ने क्रममा चाहिँ द्वन्द्व बढेको भन्ने खालको विभिन्न अध्ययनले पनि देखाएको
0: छ
1: त्यो हुनाले यस्तो कुराहरूमा मानवीय केही न केही हदसम्म मानवीय कारण पनि चाहिँ यसमा हुन्छ भन्ने चाहिँ हामीलाई लाग्छ
0: अब नेपालको हकमा भन्ने हो भने पक्का भन्ने हो भने आसामदेखि भारतको आसामदेखि पूर्वी नेपालको इलाका हुँदै तराईसम्म चतरासम्म आउने करिडोर त्यसपछि अन्य ठाउँमा छ यो करिडोरको एक्चुअल रुट चाहिँ कुन हो तपाईँलाई थाहा छ ट्रेडिसनल रुट
1: क्षेत्रमा हेर्दाखेरि तपाईँको आसामदेखि हुँदै तपाईँको हाम्रो मेचीको बाहुन्डागीले जुन धेरै एकदमै हात्तीको प्रकोप मानिन्छ
0: बाहुन्डागी
1: त्यो बाहुन्डागी क्षेत्रदेखि लिएर तपाईँको नेपालको चार कोसे झारी हुँदै होइन चितवन सम्म नै रुट हो है हात्तीहरूको चाहिँ एसियन हात्तीहरू हुन् चाहिँ हुनाले अब यो चाहिँ तपाईँको चार कोसे झारी पूर्व पश्चिम नै हो हाम्रो चाहिँ
0: यहाँ निजगढ हुँदै चितवनसम्म पनि हो नि होइन त अब त्यो ट्रेडिसनल रुटलाई हामीले बिगार्दैछ कहीँ पुल बनाइदिएछौँ कहीँ के गरेका छौँ कहीँ संरचना छ कहीँ एयरपोर्ट बनाइदिएछौँ कहीँ बन्नेवाला छ त्यसले गर्दा पनि उनीहरू डिस्टर्ब छ नि त होइन ओके अविनाशजी तपाईँसँग आज ध्रुवे हात्तीको सन्दर्भमा हामीले धेरै कुरा अरूको हात्तीको पनि र आनी बानीको कुरा गऱ्यौँ जाँदा जाँदै तपाईँलाई एउटा अर्को अन्तिम प्रश्न सोध्छु मैले यसो रिसर्च गर्दाखेरि तपाईँसँग कुरा गर्ने भनेपछि ध्रुवे हात्ती त मरिसकेको 2000 24 मृत अवस्थामा फेला पर्यो भनेर कता कता पनि लेखेको पाएँ यो अहिले दुई आमा छोरालाई मार्ने आशिका बोटेर चार वर्ष छोरा भरत बोटेलाई मार्ने ध्रुवे नै भनेर हामीले कसरी किटान गर्न सक्छौँ यसको यसको कन्फर्मेसन के भएर भएको हो
1: अब यस्तो भयो त्यो घटनास्थलमा ठ्याक्कै त्यो चाहिँ हात्ती देखिएको अन्य चाहिँ कुनै प्रमाणहरू भिडियो लगायतका अन्य चाहिँ हामीले फुटेजहरू चाहिँ त्यो पनि पाउन सकेनौँ होइन र त्यो घटना लगत्तै तपाईँको हामीले चाहिँ निगरानी गर्दाखेरि तपाईँको यो निकुञ्जभित्रको तपाईँको लगभग 5-6 किलोमिटर पर देउराली भन्ने क्षेत्रमा चाहिँ देखिएको र उता सुकीबार पनि देखिएको हुनाले त्यही हात्ती नै यो चाहिँ तपाईँको पहिलेदेखि नै आउने जाने यो रोड चाहिँ यो क्षेत्रलाई चाहिँ ध्रुवेले चाहिँ आफ्नो होइन एउटा आश्रय स्थलको रूपमा पनि बनाएको हुनाले ध्रुवेको नै हुनसक्छ भन्ने चाहिँ पछि भोलिपल्ट पनि तपाईँको चाहिँ उता मेघौली क्षेत्रमा पनि ध्रुवेको चाहिँ त्यहाँ चाहिँ सिसिटिभी फुटेजै भेटियो त्यसले गर्दाखेरि नै पक्कै पनि ध्रुवे नै भन्ने चाहिँ
0: अनि ध्रुवेको मसुर एउटा चिन्नु भनौँ न अब कसैको भाँचेको दारा होला कसैको ठुटे पुच्छर होला कसैको के होला कसैको स्कार मार्क होला त्यस्तो के छ त ध्रुवेको
1: ध्रुवेको हेर्दाखेरि एउटा चाहिँ दारा काटेको त त्यो हामीले अब सजिलै होइन भेट्छौँ त्यसको चाहिँ अलिकता ज्यानको आफ्नो होइन शरीरको चाहिँ त्यो हेर्दाखेरि पनि
0: अलिकति
1: बनावट हेर्दाखेरि पनि त्यो घाँटीनिरको चाहिँ अलिकता होइन तपाईँको गोलाई होइन ठुलो रहेको होइन तपाईँको चाहिँ अलिकता धेरै ठुलो हाइट एकदम अजङ्गी चाहिँ होइन तपाईँको एकदमै ठुलो चाहिँ रोनाल्डो भन्ने हात्ती जस्तो चाहिँ त्यो बनावट छैन तर मोटो घाटोमा चाहिँ तपाईँको घाँटीको तलको भाग हेर्दाखेरि चाहिँ दुर्गे नै भन्ने
0: देखिन्छ तपाईँको अनुभवले तपाईँको जागिरको सिलसिलामा र सुने तपाईँभन्दा अग्रजहरूले भनेअनुसार नेपालको एसियन हात्तीमा नेपालमा पाइने हात्ती सबैभन्दा ठुलो चाहिँ कुन चाहिँ हो अजङ्गको अहिलेसम्म रेकर्डै राख्ने प्रकारको हात्ती कुन हो
1: अब यो कुनै बेला बर्दियाको एउटा के गज भन्ने महाराज गज के भन्ने चाहिँ हात्तीलाई मानिन्थ्यो उसको मृत्यु भयो जस्तो लाग्छ मलाई त्यसपछि अहिले यही नै हो भनेर एकदमै अजङ्गी एकदमै ठुलो उसमा चाहिँ भन्ने चाहिँ छैन तर हाम्रो चितवनमा अहिले घुमिरहेको जङ्गली हात्ती मध्येमा त रोनाल्डो नै हो
0: रोनाल्डो ओके ल त यो इन्फर्मेसन इन्ट्रेस्टिङ छ रोनाल्डो बारेमा खोजौँला होइन यो चाहिँ अलिक क्वाइट नै छ रोनाल्डो अहिले त्यति एग्रेसिभ छैन तर यो सहवासको लागि त के भन्छ चितवनको निकुञ्जमा भएको हात्तीहरू पोथी हात्तीलाई खोज्न आउँछ नि होइन त यस्ता हात्तीहरू त्यतिखेर चाहिँ अलि त अलि मानिसले चाहिँ अवोइड गरिदिनु पर्यो होइन त
1: हो हामीले नै हाम्रो जस्तो हाम्रो पालेको हात्तीहरू क्याप्टिभ एलिफेन्टहरू जुन जहाँ जहाँ हामीले राखेका छौँ त्यहाँ चाहिँ कुनै त्यस्तै ध्रुवे रोनाल्डो जस्तो हात्ती आएको अवस्थामा अब त्यसलाई धपाई नहाल्ने त्यसलाई नलखेट्ने भन्ने खालको चाहिँ हामीले त्यो भने हुन्छ किनभने सहवासको बेलामा एकदमै उन्माद हुन्छ तपाईँको त्यो टेस्टोरोन अरे टेस्टोस्टेरोन भन्छ त्यो चाहिँ लगभग हात्तीको चाहिँ 60 गुणाले चाहिँ एकदमै बढेको हुन्छ अरे तपाईँको चाहिँ यौन इच्छा भनौँ न त्यो हुनाले त्यस्तो अवस्थामा चाहिँ लक्षती दबायो भने धन एकदमै उग्र हुने
0: हुन्छ
1: त्यहाँबाट त्यस्तो हामी गर्दैछौँ.
0: म एकताल माडी गएको थिएँ झन्डै 8-10 वर्ष अगाडि अविनाशी एकजना बुढी आमाको घरमा त्यसले अट्याक गरेको थियो के मान्छेलाई मार्न होइन रहेछ उसले चाहिँ त्यो घर भत्काइदिएको कारण चाहिँ त्यहाँ राखेको नुन खान भनेर नुनको खोजीमा आएको भनेर त्यो बिच जङ्गलको छेउमा भएको घरलाई भत्काएको थियो. नुन चाहिँ चाहियो बेलामा उसले जसरी पनि खोज्छ यदि घरभित्र छ भने उसले थाहा नै पाएर जहाँ लुकाए पनि त्यो गन्धले थाहा पाएर त्यो खोज्नको लागि घरै भत्काउँछ होइन त.
1: त्यो विभिन्न कारण हुनसक्छ जस्तो उसले चाहिँ प्राय घर भत्काउनलाई अन्न भण्डारण भएको अब धान त्यो जुन धान छ नि त्यो त्यो चाहिँ भयो. अर्को चाहिँ भेलीहरू छ भने झन् त्यो एकदमै मन पराउँछ
0: तपाईँको.
1: रक्सी जन्य यो पदार्थ जस्तो यो भन्छ नि तपाईँको रक्सी बनाउनलाई
0: मलेसियस होला
1: मलेसियसहरू होइन त्यो त्यो जाँडहरू होइन पराउँछ भन्ने
0: मर्चाहरू
1: होइन मर्चाहरू मकैहरू. अर्को तपाईँले भने जस्तै त्यो लोनको पनि चाहिँ खोजीमा चाहिँ हुनसक्छ त्यसमा चाहिँ
0: किनभने उनीहरूलाई नुन नुन चाहिँ खोजेरै खानुपर्छ कुनै कुनै बेलामा होइन. हस् त अविनाशी कुरा चाहिँ दुर्भयको थियो तर तपाईँले गरेको काम बिचरा पीडित परिवारलाई दिएको क्षतिपूर्ति तपाईँहरू सबैजना मिलेर गर्नुभएको रहेछ. के गर्ने हाम्रो देशको स्थिति यही छ वन जङ्गलको किनारमा पनि बस्नु पर्यो र भनौँ न अब जीव जन्तुसँग मेलमिलापै भनौँ न एक प्रकारले उनीहरूलाई पनि स्थान दिनै पर्यो तर यस्तो यस्तो कन्फ्लिक्ट बेला बेलामा हुन्छ. तपाईँहरूले हामीलाई अपडेट दिनुहुन्छ र तपाईँहरूले पनि आम जनतालाई त्यहाँका बासिन्दालाई पनि अवेरनेस गराइनु भएको छ यो चाहिँ मानवीय क्षति कम होस् र जीव जन्तुले पनि बस्ने आफ्नो भनौँ न क्षेत्रमा भरपूर प्रयोग गर्ने मौका मिलोस् भन्ने एउटा भन्न चाहनाको साथमा तपाईँलाई धन्यवाद भन्ने म मैदा लिएँ. अविनाशी के अन्तमा के भन्न चाहनुहुन्छ?
1: हजुर मैले चाहिँ अब स्थानीय आम समुदायले सुन्नु भएको छ भने जुन वनको होइन समीपमा बस्ने वरपर बस्ने समुदायहरूमा चाहिँ वन क्षेत्र प्रवेश गर्दाखेरि अलिकति सजग भइदिनु होला. त्यसमा चाहिँ निकुञ्जले मा कति कुनै केही खबर आयो भने हामीलाई बेलैमा चाहिँ गरिदिनु होला भन्ने कुरा चाहिँ ल अपिल गर्छु.
0: यति भने भन्दाखेरि मेरो मनमा अर्को एउटा प्रश्न आयो जो चाहिँ यो मेघौलीतिर सौरातिर जाने पर्यटकहरू को क्रियाकलापले उनीहरूलाई कतिको डिस्टर्ब भएको छ?
1: अब यो अस्तिको घटनाकै कुरा गर्दाखेरि त अहिले त हामीले कुनै काहीँ केही पनि डिस्टर्ब छैन अहिले सबै बन्द छ होइन जङ्गल सफारी पनि बन्द छ. अहिले चाहिँ तपाईँको त्यो हात्तीलाई यो टुरिज्मको हिसाबले भन्नुभयो होला होइन टुरिज्मको डिस्टर्बेन्सले चाहिँ कतिको प्राइस छ भन्ने कुरा अझै एउटा रिसर्चकै पाटो भयो. तर अहिलेको अवस्थामा खानेकुरा पनि प्रशस्तै जङ्गलमा चाहिँ अहिलेको तपाईँको घाँस लगायतका होइन चाहिँ जुन खान योग्य प्रजातिहरू प्रशस्त भित्र भएको. तर अहिले जुन हात्ती जुन बाहिर निस्किने क्रम चाहिँ पक्कै पनि अन्य तपाईँले भने जस्तै नुन होइन अन्य धान लगायतका अन्य खानाको
0: खोजीमै बाहिर निस्किनु पर्छ भन्ने चाहिँ लाग्छ. ओके ल त मेरो पनि समय सकियो तपाईँलाई धेरै धन्यवाद भन्दै मैले बिदा लिएँ है त अविनाशी.
1: थ्याङ्क यू
0: नमस्कार. त्यसर्थ यहाँ आउनु थियो चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत अविनाश थापा मगर. दुर्भेको हात्तीको मात्रै कुरा होइन अन्य कुरा पनि गऱ्यौँ. तपाईँहरूले इन्फर्मेसन पाउनुभयो होला तपाईँलाई पनि कतिको प्रश्न राख्ने इच्छा थियो होला केही छैन उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ. तपाईँका प्रश्नहरू अझ जिज्ञासाहरू छन् भने हामीलाई दिनुहोस् फेसबुकमा लेख्नुहोला नोट गर्छौँ र उहाँलाई सोधेर तपाईँलाई फेरि जानकारी गराउँछौँ भन्दै अब लागौँ गीततर्फ. त्यसपछि हामी अर्को चरणमा यानि कि दोस्रो घण्टामा प्रवेश गर्छौँ. मिठा मिठा गीतको साथमा केही कुराकानी हुन्छ देशभरि नै पुग्छौँ. यसपालि अहिलेको आजको बसाइमा धनजङ गुरुङको रेकर्डेड कुराकानी छ नागाजुङ स्थित नामग्याल विश्वविद्यालयमा 14 दलाई लामा शर्माको 91 जन्मदिन मनाइएको तथा उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको प्रति चीनका लागि पूर्व नेपाली राजदूतको गम्भीर चिन्ता छ, त्यो विषयमा कुराकानी गर्नुभएको छ पूर्व राजदूत प्राध्यापक महेन्द्र बहादुर पाण्डेसँग। र त्यसपछि हामी कता कता जान्छौँ संवाददाता छवि पाण्डेसँग कुराकानी हुनेछ, यसै गरेर लिम्बू संस्कृति जोगाउने मौलिक बाजा च्याब्रुङको पनि कुरा गर्छौं। तेह्रथुम छतर गाउँपालिका अध्यक्ष संत वीर लिम्बूसँग आजको बसाइमा अहिलेलाई गीत स्वीकार्नुहोला।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: गोर्खा रेडियो।

0: प्रमुख सचेतक खुशबोधीले प्रधानमन्त्री वारेन्द्र शाहले नेपालको सीमाबारे दिएको अभिव्यक्तिमा सत्तापक्ष सांसदहरूको भूमिकालाई लिएर प्रश्न उठाउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओली,
1: राष्ट्रको विषयमा लिएको तपाईँहरूको मौनता पनि एउटा राजनीतिक अभिव्यक्ति हो। तपाईँहरू सत्ता पक्षका सांसद साथीहरूको मौनतालाई 3 करोड नेपाली जनताले कसरी बुझ्ने? राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन? इतिहासले सत्ता पक्षको यो लाचारीपन अवश्य हेर्नेछ। तपाईँहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ।
0: प्रधानमन्त्रीको अभिव्यक्तिका बारेमा बारम्बार बोलिराख्न बाध्य बनाइएको उहाँको भनाइ छ।
1: यो हाम्रो रहर नभएर बाध्यता हो। संसदको नियमित कार्यसूची अवरोध नहोस्, जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारी बोधका साथ हामीले संयमता अपनायौं, तर सरकारले त्यसलाई कमजोरी छानेको जस्तो स्पष्ट देखिएको छ।
0: उहाँले प्रधानमन्त्रीसँग 3 माग राख्नु भएको छ।
1: आज म प्रधानमन्त्रीसँग 3 स्पष्ट माग गर्दछु। पहिलो, आफ्नो अभिव्यक्ति सार्वजनिक रूपमा क्रोर्स करेक्सन गर्नुहोस्। दोस्रो, राष्ट्रिय हित विरुद्ध प्रश्न उठाउने ती अभिव्यक्तिहरू संसदको अभिलेखबाट हटाउन आफै पहल गर्नुहोस्। तेस्रो, यही संसदमा उपस्थित भएर सम्पूर्ण नेपाली जनता समक्ष स्पष्ट जवाफ दिनुहोस्। कहिलेकाहीँ आफूबाट भएका त्रुटि सच्याउनु नेतृत्वको कमजोरी होइन, उत्तरदायित्वको सर्वोच्च उदाहरणको रूपमा स्थापित हुन्छ। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, हामी सीमा बिर्सने पुस्ता होइनौ, सीमा जोगाउने पुस्ताको प्रतिनिधि हौ। हामी संसदको गरिमा, संविधानको मर्म र नेपालको राष्ट्रिय संविधान भन्दा माथि कुनै दल, कुनै सरकार, कुनै पद वा कुनै व्यक्तिलाई कहिले पनि राख्न सक्दैनौ।
0: कांग्रेसले जेएनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसी,
2: आयोगको प्रतिवेदन र सिफारिसहरूको उपेक्षा गर्नु केवल राष्ट्रिय मानव अधिकार आयोगको अवमूल्यन र अवहेलना मात्र होइन, यो अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयताको विधिको शासन र लोकतन्त्रको छविलाई नै उपहास गर्ने कार्यक्रम हो। आयोगका अध्यक्ष अनुसार केवल 13% मात्र सुझाव कार्यान्वयनमा भएको कुरा आएको छ। तसर्थ आयोगको सदस्य मान्य लिली थापाको प्रतिवेदन अझै सार्वजनिक नहुनु दुःखद मात्र होइन, खेदपूर्ण छ। प्रतिवेदन यथाशीघ्र सार्वजनिक होस्, मान्य सदस्यहरूलाई उपलब्ध हुनुको साथै अविलम्ब कानूनी कारवाही प्रारम्भ गरियो।
0: संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तर आयुक्त पदमा सिफारिस भएकाहरूको सुनवाई प्रक्रिया थालेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा साथै गुरूप्रसाद बाग्लेको सुनवाई प्रक्रिया अघि बढाएको हो। उनीहरूको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभएको छ।
3: प्रस्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिका सम्बन्धमा सूचना वा उजुरी संकलन गर्ने उद्देश्य सो सम्बन्धी सूचना सरकारी संचारका माध्यमहरू र संघीय संसद सचिवालयको विद्युतीय पेज मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने विषयलाई अनुमोदन गरिदिनु हुन मान्य सदस्यहरूलाई अनुरोध गर्दछु। सदस्यहरू, सुनाईको लागि समितिमा प्राप्त नाम आम नागरिकलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा सूचना तथा उजुरी संकलन गर्ने उद्देश्यले सरकारी संचारका माध्यमहरू र संघीय संसद सचिवालयको विद्युतीय पेज मार्फत सूचना सार्वजनिक गर्न समिति सचिवलाई निर्देश गर्दछु।
0: फिफा विश्वकप 2026 फुटबल प्रतियोगिता आर्थिक दृष्टिकोणले निकै लाभदायक देखिएको छ।
4: यसपटकदेखि 48 टोली र 104 खेल समावेश गरिएको 2026 विस्तारित संस्करणले फिफाको आमदानी सबै पुराना रेकर्ड तोड्ने निश्चित भएको छ। सन् 2023 26 चार वर्ष चक्रमा फिफाले 13 अर्ब अमेरिकी डलर आमदानी गर्ने प्रक्षेपण गरेको छ, जुन कतार विश्वकपको तुलनामा झण्डै दोब्बर हो। यो कीर्तिमानी आमदानीको मुख्य हिस्सा टेलिभिजन र मीडिया प्रसारण अधिकारबाट आउनेछ, जसबाट फिफाले करिब 4 अर्ब डलर भन्दा बढी संकलन गर्नेछ। यसका साथै डाइनामिक प्राइसिङ प्रणाली सहितको टिकट बिक्री र हस्पिटालिटीबाट 3 अर्ब डलर तथा विश्वस्तरीय बहुराष्ट्रिय कम्पनीसँगको व्यावसायिक साझेदारीबाट थप 2 अर्ब डलर भन्दा बढी आमदानी हुने अनुमान छ। फिफा गैर नाफामूलक संस्था भएकाले यसले आर्जन गरेको आमदानीको अधिकांश हिस्सा करिब 11.67 अर्ब डलर विश्व फुटबलको विकासमा पुनः लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यस अन्तर्गत विश्वकप सञ्चालन र व्यवस्थापनमा मात्रै 3.8 अर्ब डलर खर्च हुनेछ भने सहभागी टोलीहरूका लागि इतिहासकै सबैभन्दा धेरै 871 मिलियन डलरको पुरस्कार प्याकेज स्वीकृत गरिएको छ। साथै आफ्ना खेलाडीहरूलाई राष्ट्रिय टोलीमा पठाउने क्लबहरूलाई क्षतिपूर्ति।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
5: रेडियो, BFBS कुल घर रेडियो।

0: पाठन नम्बरी नम्बरी गोर्खा पल्टनको शुक्र तामाङ र मनमाया वाइवा गाउँदै चाहिँ यस गीतलाई श्रोताहरू अब हामी काठमाडौँको शुरूआतको दोस्रो चरणमा छौँ। नेपालको समय भन्नु पर्दाखेरि ठिक दिनको 2:54 गइरहेको छ। बेलायतमा बिहानको 10 बज्यो, अमेरिकाको न्युयोर्कमा बिहानको 5 बज्यो। अब तपाईँहरू तयार भएर उठी चिया कफी खाएर काममा जानुपर्ने बेला हुन्छ होला, होइन त? जापानतिर बेलुकाको 6 बजिसकेको छ, यसै गरी विभिन्न देशहरू छ। गुड मर्निङ स्ट्यान्ली, यानि कि फोकलन्ड टापुको हाम्रो दाजुभाइहरूलाई चाहिँ गुड मर्निङ भन्न चाहन्छु। बिहानको 6 बज्यो, अस्ट्रेलियातिर पनि बेलुकीको समय भइसक्यो, होइन? तपाईँहरू आफ्नो कामबाट फर्किसक्नु भएको छ र बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। र यसपालि मैले परदेशको सन्देशमा तपाईँहरूले पनि अन्दाज गर्नुहोस् न त, यसपालिको फाइनलिस्ट फुटबलर फुटबलिङ टिम कुन हुन्छ त? वर्ल्ड कप फिफा वर्ल्ड कपको फाइनलिस्ट टिम कुन हुन्छ होला र कसले कति गोल हान्छ होला भनेर बिएबिएस गोर्खा रेडियोको फेसबुकमा लेख्नु होला। तपाईँले ठ्याक मिलाउनु भयो भने हामी पनि पुरस्कार दिन्छौँ नि, है त? ओके, फर्स्ट एन्ड सेकेन्ड, यानि कि फाइनल खेल्ने टिम चाहिँ हुनै पर्यो र कसको कति गोल होला, विनिङ टिम कुन होला भनेर तपाईँको अन्दाज हेरिहालौँ, है त? यदि भन्दै अब कुराकानीतर्फ लगौँ यहाँलाई। नागार्जुन स्थित नामग्याल विश्वविद्यालय, यानि कि यसलाई फेरि भनौँ नामग्याल विद्यालय हो, 14 दलाई लामाको 91 जन्म जयन्ती मनाइएको तथा उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको प्रति चीनका लागि नेपाली पूर्व नेपाली राजदूतहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सबै 6-7 जनाको नाम आएको छ र यही सन्दर्भमा अब कुराकानी गर्नको लागि पूर्व राजदूत प्राध्यापक महेन्द्र बहादुर पाण्डेसँग धनजङजीले कुराकानी गर्नुभएको छ। यो कुराकानी तर्फ लागु यहाँलाई।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ परराष्ट्र मामिलासँग जोडिएको विषय, त्यसमा पनि छिमेकी देश चीनसँग सम्बन्धित रहेको विषय रहेको छ। यो विषय हो, केही दिन अगाडि मात्र यो भनौँ न भएको घटनासँग जोडिएको विषय रहेको छ। नागार्जुन स्थित नामग्याल विद्यालयमा 14 दलाई लामाको 91 जन्मदिन मनाइएको समाचार र उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको प्रति चीनका लागि पूर्व नेपाली राजदूतहरूले गम्भीर चिन्ता व्यक्त गरेको समाचार अथवा उहाँले यो विषयमा सार्वजनिक रूपमा व्यक्त गरेको विचारसँग केन्द्रित रहेर छोटकरीमा कुराकानी गर्दैछौ। चीनका लागि पूर्व राजदूत हुनुहुन्छ महेन्द्र बहादुर पाण्डे, उहाँ पूर्व परराष्ट्र मन्त्री पनि हुनुहुन्छ र प्राध्यापन क्षेत्रमा पनि लामो समयको अनुभव र राजनीति क्षेत्रमा विशेष गरेर उहाँको एमालेबाट उहाँको राजनीति निकै लामो उहाँले चाहिँ गर्नुभयो। तर यतिखेर पनि हामी परराष्ट्र नीतिसँग जोडेको विषयमा उहाँसँग छोटकरीमा कुराकानी गर्दैछौँ। महेन्द्र बहादुर सर, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद,
1: समय दिनुभयो, धेरै धन्यवाद छ। धेरै लामो समयपछि बिएबिएस गोर्खा रेडियोमा यहाँले जुन आज संवाद गर्दै हुनुहुन्छ, विशेष त यो चीनसँग जोडिएको भनौँ न यो अलिकति कूटनीतिक विषयमै केन्द्रित रहेर कुराकानी गर्दैछौँ। अब यो जुन समाचार आयो, यो भनौँ पहिलादेखि नै अलिकति यो नयाँ सरकार, यो भदौ 23-24 पछि दलाई लामाको भनौँ न शुभकामना, त्यस पछाडि सरकार बनिसकेपछि सुशीला कार्कीजीको सरकार बनिसकेपछि उहाँको चाहिँ प्रतिनिधिले फेरि बधाई दिएको कुराहरू, यस्ता विषयहरू आएर फेरि अहिले यो नामग्याल जुन विद्यालय छ जहाँ चाहिँ तिब्बतीन यो नेपालमा शरणार्थी रूपमा रहनुहुन्छ, उहाँको विशेष अध्ययन गरिएको चाहिँ देखिन्छ त्यहाँ चाहिँ, होइन? यसमा चाहिँ सरहरूले देख्नु भएको अथवा चाहिँ भनौँ न त्यहाँ जुन विदेशी कूटनीतिक नियोगका मान्छेहरूको उपस्थिति भयो भनेर समाचारमा आयो, त्यसले चाहिँ के संकेत गर्न खोजे हो खास चाहिँ यहाँले दिनुभएको प्रतिक्रिया र त्यो संकेत चाहिँ?
2: अब हामीले बुझ्नु पर्ने कुरा के हो भने नेपालको परराष्ट्र नीति सम्बन्धमा हामी नन अलाइन्ड मुभमेन्टका पनि संस्थापक सदस्य हौँ र हामी कुनै पनि शक्ति प्रति चाहिँ नि हामी चाहिँ नि ढल्केर हाम्रो चाहिँ परराष्ट्र नीति चलाउँदैनौँ। हामी स्वतन्त्र सार्वभौम राष्ट्र हो तर हाम्रो परराष्ट्र नीति पनि नन अलाइन्ड हो, कतैतिर पनि अलाइन हुँदैन। त्यसमा पनि चाहिँ नि हाम्रा दुईटा छिमेकीहरू जो हुनुहुन्छ उहाँ आजको संसारको बढ्दो शक्तिशाली मुलुकहरूमा पर्नुहुन्छ र फेरि उहाँहरू दुइटैको चाहिँ कस्तो छ भने उहाँहरूको पोलिटिकल सिस्टम आफ्नो आफ्नो खालको छ। हामी हाम्रो पोलिटिकल सिस्टम आफ्नो खालले हामीले चलाउँछौँ र हामी चाहिँ दक्षिण या उत्तरका मित्र राष्ट्रहरू अथवा तीभन्दा फरक मित्र राष्ट्रहरूलाई पनि बिजाउने, उहाँहरूको विरुद्धमा कुनै किसिमको गतिविधि हुने त्यस्तो खालको प्लेटफर्म चाहिँ यो मुलुकलाई बन्न दिँदैनौँ। त्यसैले हामीले सधैँभरि भन्छौँ नेपाल एउटा स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो, यसको चाहिँ नि परराष्ट्र नीतिमा हामी चाहिँ नन अलाइन्ड हो. त्यसो भएको हुनाले हाम्रो भूमि कुनै पनि मित्र राष्ट्रहरूको विरुद्धमा यो प्रयोग गर्न दिँदैनौ र कसैलाई पनि पास आउन दिँदैनौ भनेर भन्छौ. त यस्तो सन्दर्भमा चाहिँ केही केही कुराहरू जस्तो चाहिँ अहिले जे चाहिँ नामग्याल विद्यालयमा मनायो भन्ने खालका कुरा छन् र योभन्दा अगाडि पनि नेपालमा धेरै पटक सरकार बनेका छन् तर चाहिँ नि के अरे दलाई लामाले कसैलाई पनि बधाई दिने आँट गरेका थिएन. उनी चाहिँ निर्वाचनमा बसेका छन्, निर्वाचनमा कसैले सपोर्ट गरेको आधारमा कति सरकार पनि चलाएको छ भन्ने सुनिन्छ. तर यो चाहिँ नि भदौको चाहिँ घटनापछि बनेको सुशीला कार्कीको सरकारलाई बधाई पठाउने काम गरे, त्यसपछि अहिलेको यो सरकार बन्यो, यिनीहरू सबैसँग उनीहरूको अलिकति निकटता चाहिँ नि देखिन्छ. यहाँ चाहिँ भदौको 23-24 आन्दोलनमा पनि एकदम टिओबी लेखेका कपडा लगाएकाहरू बन्दुक बोकेका मान्छेहरूको पनि त्यहाँ चाहिँ नि ज्यादती पूर्ण चाहिँ व्यवहार भएर त्यो घटना जुन ढङ्गले भएको छ त्यसको बारेमा अध्ययन अनुसन्धान अझ राम्रोसँग गर्नुपर्ने छन्. बनेका समिति आयोग र चाहिँ नि इभन मानव अधिकार आयोगले पनि ती सबै कुरा स्पष्ट देखेका कति भिडियोहरू कति कथनीहरूलाई समेटेर बाहिर ल्याएको अवस्था चाहिँ नि छैन. त त्यस्तो एउटा स्थिति छ. त्यसैले यो सरकारले अहिले चाहिँ नि त्यो कार्यक्रम गर्न किन दियो एउटा कुरा हो. त्यसले हाम्रो मित्र राष्ट्रहरूसँगको सम्बन्ध मात्रै होइन हाम्रो परराष्ट्र नीतिको अब के हामीले चाहिँ नि हाम्रो जुन खालको डिरेक्सन हो हामीले हिँड्या हो त्यो अब चेन्ज भयो हो. अब हाम्रो परराष्ट्र नीतिको नीतिमा परिवर्तन आएको हो, हाम्रो दृष्टिकोणमा परिवर्तन आएको हो. यदि यो सरकारले त्यो गरे हो भने त्यो नेपालको निमित्त अहित हुन्छ र त्यसको निमित्त नै नेपाल सरकारले यो जे गर्न दिएको छ त्यसको बारेमा चाहिँ आफ्नो धारणा के हो प्रष्ट नेपाली जनतालाई भन्न जरुरी छ. र त्यसैले हामीले के भनेको भने यो जे गतिविधि भएको छ त्यसमा फेरि विदेशी कूटनैतिक नियोगका मान्छेहरू पनि संलग्न भएको भनेपछि त्यसमा चाहिँ भेना कन्भेन्सन पनि यसमा जोडिन आउँछ. भेना कन्भेन्सनले के भन्छ भने जुन रिसिभिङ कन्ट्री हुन्छ त्यो कन्ट्रीको चाहिँ ऐन कानुन नियम मर्यादा र त्यसका नीतिहरूको खिलाफमा कुनै पनि विदेशी इन्भोयहरूले कुनै राजदूत अथवा चाहिने कुनै राजदूतावासका चाहिने अरू के अरे डिप्लोमेटहरूले त्यस्तो गतिविधिहरू गर्न मिल्दैन. त्यसो भएको हुनाले यो विषयमा सरकारले नदिकन गरे हो भने ती डिप्लोमेटहरू ती चाहिँ किन त्यहाँ गए त्यसको बारेमा सरकारले स्पष्टीकरण सोध्ने अथवा सरकारले उनीहरूसँग बोलाएर उनीहरूको अवस्था के हो भन्ने कुरा जानकारी लिनुपर्छ र अनि भेना कन्भेन्सन स्मरण गराएर एउटा नेपालको बारेमा प्रष्ट जानकारी दिनुपर्छ. होइन सरकारले नै सहमति दिएर गरे हो भने त्यो नेपालको अहित हुने काम सरकारले किन गर्यो त्यसको बारेमा सरकारले जवाब दिनुपर्छ भन्ने हो.
1: अब यो भनिरहँदाखेरि बेला बेलामा भनौँ न अब टिबिटनले आफ्नो स्वतन्त्रताको लागि आवाज उठाउँदै आइरहेको हो. जस्तै केही समय अगाडि अमेरिकामा एकजनाले यही हप्ता दिन अगाडिकै घटनालाई हेर्ने हो भने पनि आफ्नो आत्मदाह गरेको घटना चाहिँ समाचारमा आयो होइन. अब अहिले ठ्याक्कै त्यही सिनारियोसँग जोडिएर नामग्याल स्कुलमा भनौँ न 91 चाहिँ दलाई लामाको जन्मदिन मनाएको त्यसमा चाहिँ कूटनीतिक नियोगका प्रतिनिधिहरू अथवा चाहिँ व्यक्तिहरू गएको भन्ने खालको समाचार बाहिर आयो. अब यही लाइनमा हजुरहरूले यो कुरामा सजग हुनुपर्छ भन्ने लाइनमा बोलिरहँदाखेरि अहिलेको जुन हाम्रो परराष्ट्र नीति जुन छ हामीले एक चीन नीति अथवा हाम्रो भूमि अरूको चाहिँ देशको चाहिँ विरुद्ध उठ्न दिँदैनौँ आवाज दिँदैन उठाउन दिँदैनौँ चलाउन दिँदैनौँ भनिरहँदाखेरि बेला बेलामा चाहिँ यहाँ उदण्ड व्यवहारहरू भइरहेका हुन्छन् अलि हेपा प्रविधि भइरहेका हुन्छन्. यसमा चाहिँ परराष्ट्र नीतिमा हाम्रो अचुक छौँ अथवा हाम्रो यो अलिकति प्रशासन फितलो भएर हो अथवा भनौँ न जवाबदेही ठाउँमा बसेकाहरूले चाहिँ अलिकति कमजोरी गरेर हो के देखिन्छ यो जुन भएको चिजलाई यसो हेर्दाखेरि कहाँनिर अलिकति आँखा चिम्ले जस्तो लाग्छ सरलाई चाहिँ.
2: होइन कुरा के हो भने नि जस्तो तपाईँले भन्नुभयो अमेरिकामा एउटाले आत्मदाह गर्यो भनेर अमेरिकाले त भारतमा चाहिँ दलाई लामाको सरकार चलाउने सबै खर्च पनि बेहोर्या छ भन्छन् होइन. अब त्यो के हो उनीहरूले नै जान्लान्. अस्ति मात्रै चाहिँ अमेरिकन राष्ट्रपतिले चाइनामा गएर चाइनिज के अरे राष्ट्रपतिसँगको भेटघाटमा पनि उहाँहरूले वान चाइना पोलिसीलाई चाहिँ स्वीकारेर जानु भएको छ. गतिविधिहरू के

त्यसले त्यसमा आँच आउने खालका गतिविधिहरू गर्न नदिने काम चाहिँ नि सरकारले गर्नुपर्छ र सरकारले चाहिँ त्यो किन गर्न दिएको छ, गरेर गरिसकेपछि त्यसमा किन उसले आँखा चिम्लेको छ भन्ने क्वेसन यतिखेर उठेको हो। त्यसैले चीनलाई असहज हुने या भारतलाई असहज हुने कुरा हामीले यहाँ बसेर गर्नु हुँदैन। हिजो अस्ति मात्रै हाम्रो परराष्ट्र मन्त्री चीन जाँदाखेरिमा सायदै टिओबी सिओबीको यस्तै गतिविधिको बारेमा भएको इन्फर्मेसन थियो कि किन हो हाम्रो चाहिने छिमेकी राष्ट्रको परराष्ट्र मन्त्रीले हाम्रो परराष्ट्र मन्त्रीलाई दूरीको मित्र भन्दा के अरे नजिकको छिमेकी चाहिँ काम लाग्दो हुन्छ, भरपर्दो हुन्छ, आवश्यक हुन्छ भन्ने ज्ञान बुद्धि दिएर पठाएको पनि हामीले मिडियाबाट सुनेका छौँ। त्यसले गर्दाखेरिमा हाम्रो सरकार चाहिँ किन चाहिँ त्यो अवस्थामा रह्यो भन्ने कुरा एउटा छ। त्यसैले अहिले हाम्रो सरकारको रोल पनि त्यस्तै छ नि, उनीहरू चाहिँ कहिले नेपालले छिमेकीको जमिन मिच्याएको छ भनिदिने, कहिले त्यो अर्को थर्ड कन्ट्रीतिरबाट आएका मान्छे थर्ड शक्तिबाट आएका मान्छेहरूलाई भेट्ने, तर अरूलाई भेट्दाखेरिमा नभेट्ने मान्छेले सरकार चलाएको छ। हिजो अस्तिकै कुरा गर्ने हो भने यो जम्मै कुरामा क्लारिटी आवश्यक छ। मुलुक अप्ठ्यारोमा पर्ने गतिविधि कसैले पनि गर्न पाउँदैन, हामी त्यसमा चाहिँ सजग छौँ। र हाम्रो चाहिँ खबरदारी पनि के हो भने सरकार ठिकसँग चल्न पर्यो, मुलुकलाई अहित हुने ढङ्गले कुनै गतिविधि गर्ने र गर्न दिने काम गर्नु भएन। विदेशी शक्तिहरूले कहिलेकाहीँ उनीहरूको आफ्नो इन्ट्रेस्ट अनुसार खेल्न खोज्छन्, त्यो खेल्ने मैदान चाहिँ आफ्नो मुलुकलाई बनाउन दिनु हुँदैन भन्ने कुरामा नेपाली जनताहरू एकदम दृढतापूर्वक उभिएका छन्। अब नेतृत्व गर्ने सरकारको नेतृत्वमा रहेका मान्छेहरू के कारणले यहाँ यो गतिविधि गर्न दिइराखेका छन् त्यो अब यो बुझ्नु पर्ने कुरा चाहिँ नि रहेको छ।

हजुर, सुन्नुभयो यहाँले रोय जोन छेत्रीको आवाजको यो गीत भने. अब हामी लागौँ कुराकानीतर्फ. त्योभन्दा अगाडि यहाँलाई जानकारी गराउँ, दलरामको 14 चौधौँ

0: दलाई लामाको 91 जन्म दिन मनाइएको बारेमा चर्चा गर्दै हुनुहुन्थ्यो पूर्व राजदूत प्राध्यापक महेन्द्र बहादुर पाण्डेसँग धनजन गुरुङ. ओके, अब कुराकानीतर्फ जाउँ. छवि पाण्डेजी आउनुभएको छ, के भन्नुहुन्छ? मलाई स्वागत गरिहाल्नु. छविजी नमस्ते, मलाई सुन्नु भएको छ? ल, लुम्बिनीतिरको कुरा सुनाउनुहोस्. लुम्बिनी प्रदेशको हावा पानी वर्षा रोपाईँदेखि लिएर के के कुरा छ? सर्प सर्पको उद्धार भनेर सुने, ल सुनाउनुहोस्, बेले विस्तार लाउनुहोस्.
1: हजुर हजुर, निश्चित रूपमा चाहिँ अब चाहिँ हजुरले भने जस्तै आज चाहिँ धेरै पछि चाहिँ अब अलि बढी पानी परेको छ. बिहान चाहिँ पानी परेपछि अब के अरे मौसममा चाहिँ थोरै गर्मी चाहिँ केही राहत भएको छ, तर ठुलो पानी पर्न सकेन. खेत रोपाई चाहिँ अझै पनि प्रभावित भइरहेको छ, खेतमा चाहिँ अझै पनि धुलो उडेको अवस्था छ पश्चिम तराईको, खास गरी रूपन्देही कपिलवस्तु नवलपरासी पश्चिम नवलपरासीमा यो ठुलो पानी पर्न सकेन. तर आज बिहान एकछिन दुई घन्टा करिब चाहिँ पानी परेको थियो, तर त्यो पानी चाहिँ एकदम चाहिँ त्यो अलि मधुरो मन्दम मात्रामा चाहिँ पानी परेको हुँदाखेरि चाहिँ त्यो पानी चाहिँ खेतमा लाग्न सकेन, त्यसले गर्दा चाहिँ रोपाई प्रभावित भइरहेको छ. अब फेरि दिउँसोदेखि फेरि चाहिँ एकदम चर्को घाम लाग्ने अवस्था चाहिँ अहिले चाहिँ छ. मौसम विद्यालयले यो वर्ष त्यसै पनि चाहिँ गर्मी हुन्छ भनेका थिए, त्यही भएर पनि होला सायद यो वर्ष एकदमै पानी आए पनि एकदमै गर्मीको महसुस भइरहेको छ. र पश्चिम नेपालमा अहिले फेरि चाहिँ वर्षा सकिएर चाहिँ फेरि पानी सकिएर फेरि घाम लागेको अवस्था छ, र फेरि बिस्तारै गर्मी चाहिँ फेरि बढ्दै गएको छ.
0: अब त्यो लुम्बिनी र भारतको बनारस सहर बीच पनि पर्यटन प्रवर्धनमा केही सहमति भयो अरे, यो चाहिँ के हो? यो रोपाई अथवा पानीको बाहेक अरू अरूको विषयतिर लगिहालौँ यहाँलाई.
1: हजुर हजुर, निश्चित रूपमा चाहिँ हिजो लुम्बिनीमा 3 दिनसम्म चाहिँ लुम्बिनी माछ सम्मेलन जस्तो भएको थियो. लुम्बिनीका औद्योगिक व्यवसायी, लुम्बिनी क्षेत्रका र चाहिँ भारतको बनारस क्षेत्रका औद्योगिक व्यवसायी बीच एक अर्कामा सहयोग आदान प्रदान गर्ने एउटा किसिमको चाहिँ लुम्बिनी माट भएको थियो. लुम्बिनी के रहेछ बौद्ध के रहेछ मान्छेहरूको आस्थाको धरोहर हो भने चाहिँ भारतको चाहिँ बनारस हिन्दू धर्मावलम्बीहरूको चाहिँ आस्थाको चाहिँ केन्द्र हो. यी दुई आस्था यी दुई के रहेछ फरक फरक स्थानहरू बिच के रहेछ भोलिको दिनमा चाहिँ सांस्कृतिक अब चाहिँ आदान प्रदान सांस्कृतिक कार्यक्रमहरू गर्ने, सांस्कृतिक कार्यक्रमलाई चाहिँ पर्यटन प्रबन्धनको चाहिँ माध्यम बनाउने उद्देश्यसहित चाहिँ 5 बुद्धि चाहिँ सहमति गरेका छन् लुम्बिनी र चाहिँ बनारसका औद्योगिक व्यवसायले. लुम्बिनीका लुम्बिनीमा आयोजित 3 दिने ट्राभल मार्चका क्रममा चाहिँ लुम्बिनीका होटल व्यवसायी र बनारसका ट्राभल एन्ड टुर एजेन्टहरूले चाहिँ यो सहमति गरेका हुन्. सहमति अनुसार चाहिँ के छ भन्दा चाहिँ लुम्बिनीमा चाहिँ भ्रमणमा आउने भारतीय पर्यटकहरूको बसाइ अवधि चाहिँ लम्ब्याउनु पर्छ. पहिला चाहिँ के रहेछ साह्रै लुम्बिनीमा लुम्बिनी होटल व्यवसायहरूको गुनासो के छ भन्दा चाहिँ भारतबाट आउने चाहिँ पर्यटक व्यवसाय पर्यटन व्यवसायहरू चाहिँ बिहान आउने र फेरि साँझ फर्किने गर्दाखेरि चाहिँ लुम्बिनीको खास गरेर चाहिँ यो चाहिँ स्थानीय होटल व्यवसायहरू चहल पहल भएन, आम्दानी बढेन भने जुन के चाहिँ उनीहरूको चाहिँ समस्या उनीहरूको चाहिँ गुनासो थियो लुम्बिनीका होटल व्यवसायको, त्यो होटलको व्यवसायको गुनासोलाई चाहिँ समाधान गर्ने हिसाबले चाहिँ यिनीहरूले चाहिँ सहमति गरेका छन्। सहमति अनुसार चाहिँ अब त्यो एउटा चाहिँ महत्त्वपूर्ण सहमति भएको छ. कम्तीमा पनि चाहिँ लुम्बिनीमा चाहिँ भारतीय पर्यटकहरूलाई चाहिँ एक दिन भए पनि चाहिँ विश्राम दिने अथवा बसाउने लुम्बिनीको होटलमा भन्ने एउटा सहमति भएको छ. त्यसै गरी नेपालको तर्फबाट चाहिँ बोर्डर नेपालको जुन सीमा क्षेत्र छ, नेपाल भारत सीमा क्षेत्र, नेपालको चाहिँ कालीदह र भारतको चाहिँ यो बोर्डर करहवा भन्ने चाहिँ बजारलाई चाहिँ मैत्री सहरको रूपमा विकास गर्नुपर्छ भन्ने कुरा छ. भारतीय पर्यटकहरू अब त्यो नेपाल बोर्डरमा आउँदाखेरि चाहिँ उनीहरूले चाहिँ हामी चाहिँ सीमा क्षेत्रमा दुःख पाउँछौँ भन्ने, र भारतीय र नेपाली पर्यटकहरू समेत भारत जाँदाखेरि चाहिँ भारतीय सुरक्षा बल एसएसबीले चाहिँ एकदमै दुःख दिने गरेको भन्ने जुन गुनासो छ, त्यो गुनासोलाई चाहिँ सम्बोधन गर्ने गरी चाहिँ नेपालका बोर्डर नेपालको र भारतको सीमा क्षेत्रलाई चाहिँ मैत्री सहरको रूपमा विकास गर्ने यिनीहरूले चाहिँ सहमति गरेका छन्। त्यो भयो भने चाहिँ कम्तीमा पनि चाहिँ नेपाली र भारतीयहरू चाहिँ आदान एक अर्को देशमा जाँदाखेरि चाहिँ आदान प्रदान गर्दाखेरि चाहिँ कम्तीमा चाहिँ त्यो दुःख दिने अब शास्ति दिने चाहिँ अवस्था रहँदैन कि भन्ने चाहिँ एक खालको चाहिँ यो चाहिँ सरकारी सहमति होइन कि व्यवसायको सहमति भएको हुँदाखेरि चाहिँ यसले चाहिँ एउटा राम्रो सन्देश दिन्छ भन्ने चाहिँ कुरा हो. र लुम्बिनी बनारसलाई समेतेर चाहिँ एउटा टुर प्याकेज बनाउने, टुर प्याकेजमा चाहिँ वार्षिक रूपमा चाहिँ अब नेपालबाट चाहिँ बनारस जाने र बनारसका र इन्डियाका चाहिँ के अरे पर्यटन व्यवसायहरू चाहिँ फेरि चाहिँ यात्रीहरू चाहिँ नेपाल आउने नेपाल घुम्ने त्यो अवस्था चाहिँ के अरे बनाउनु पर्छ भनेर चाहिँ दुई सहरलाई चाहिँ सिधा बिना रोकटोक चाहिँ यात्रा गर्ने चाहिँ दुवै सरकारकोसँग चाहिँ पहल गर्ने भनेर चाहिँ एउटा कमिटमेन्ट जस्तो चाहिँ अब निजी क्षेत्रबाट चाहिँ भएको छ. यद्यपि यो सरकारी होइन, यो चाहिँ सहमति मात्रै हो.
0: ओके, पिपल टु पिपल कनेक्सनको कुरा आयो होइन. अब अर्को विषयतर्फ लगौँ, एउटै घरबाट 23 गोमन सर्पको उद्धार गरेको पनि कुरा तपाईँ सुनाउँछ भनिदिनु, त्यो इन्ट्रेस्टिङ कुरा सुनाउनुहोस्. कस्तो टोकेन एउटै घरमा 23 गुम्बा हुँदा पनि नटोकेको
1: अब होइन के अरे यो त गत वर्षको चाहिँ कुरा हो. गत वर्ष ठिक एउटै दिन चाहिँ गत वर्षको असार 22 गते तिलोतमाका रूपन्देहीको तिलोतमा जुन बुटोल नजिक पर्छ का विशाल पाण्डेले चाहिँ गत वर्ष असार 22 गते नै चाहिँ एउटै घरबाट चाहिँ 23 सर्प गोमन सर्प उद्धार गर्नुभएको थियो र यो वर्ष फेरि ठिकै असार 22 गते फेरि चाहिँ उहाँले चाहिँ ड्राइभर गरी बुटवल र जोइकुटीबाट चाहिँ फेरि चाहिँ 10 सर्प र फेरि चाहिँ बुटवलको देवीनगरबाट 6 गरी चाहिँ 16 गोमन सर्पहरूको उद्धार गर्नुभएको छ. अब यो के देखिन्छ भन्दाखेरि चाहिँ अब गर्मी महिनामा विषालु सर्प निस्किने त एउटा चाहिँ सामान्य कुरा नै भयो किनकि तराई क्षेत्र हो. अर्को योजना चाहिँ अब स्थानीय बासिन्दाहरू चाहिँ जोगिनुपर्ने अवस्था के दिन चाहिँ जस्तो उहाँले अहिले उद्धार गरेको सर्पहरू दुवै सर्पहरू चाहिँ दुवै ठाउँको 16 सर्पहरू चाहिँ त्यो सिँढीमा रहेको दुल्कुमा सामान सिँढीमा सिँढीको तलपट्टि चाहिँ दुल्को रहेछ. त्यो दुल्कोभित्र चाहिँ त्यो सबै जेलिएर बसेको अवस्था देखियो. त्यसले चाहिँ भन्दाखेरि के भन्दाखेरि चाहिँ अब चाहिँ स्थानीय बासिन्दाहरू चाहिँ जो जसको घर छ त्यो उसमा चाहिँ घर वरिपरि चाहिँ टालटुल गर्ने दोलोहरू नराख्ने त्यो चाहिँ गरेर चाहिँ उनीहरूले चाहिँ आग्रह पनि गरेका छन्. त्यो अवस्था चाहिँ गत वर्ष पनि त्यही नै देखिएको थियो. गत वर्ष चाहिँ त्यो भान्सा घरबाट चाहिँ त्यो तलपट्टि चाहिँ फुटेको उसबाट चाहिँ फुटेको उसमा चाहिँ ती सर्पहरू बसेका थिए. तर यो वर्ष चाहिँ सिँढी मुनिको चाहिँ फुटेको उसमा चाहिँ पुवालमा चाहिँ त्यो चाहिँ सर्पहरू देखिएको हुनाले चाहिँ यो अब गर्मी महिनामा चाहिँ यो फुटेको चाहिँ यो प्लास्टर भएको घरमा चाहिँ कम्तीमा चाहिँ वरिपरि चाहिँ यो दुलोहरू अथवा यो पुवालहरू चाहिँ टाल्नु पर्छ र सर्पबाट जोगिनु पर्छ भनेर चाहिँ उहाँले एक खालको सन्देश पनि दिनुभएको छ. त्यसै गरी चाहिँ अब अर्कोतिर चाहिँ उनीहरू चाहिँ यो अहिले गर्मीको सिजन पनि छ. यसले गर्दाखेरि चाहिँ अब यद्यपि चाहिँ सर्पको चाहिँ जोखिम त छ तर उनीहरू चाहिँ सर्पले टोकिहालेमा चाहिँ सर्प उद्धारकर्ताहरूले चाहिँ लुम्बिनी प्रादेशिक अस्पतालमा गएर चाहिँ तुरन्तै जान र झारफुकको विश्वास नगर्न अझै पनि चाहिँ गरी चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ अब झारफुक गर्ने टोके पनि अनि चाहिँ ग्रामीणलाई चाहिँ लम्ब्याउने त्यही घरमा राख्ने अनि त्यहाँ यो ब्रेडले चिर्ने घाउलाई चाहिँ त्यो अवस्था देखेको हुनाले चाहिँ उहाँहरूले चाहिँ जनचेतना पनि जगाउनु भएको छ. त्यो हिसाबले गर्दाखेरि चाहिँ अब यो सर्प टोकेको बिरामीहरूको चाहिँ सङ्ख्या चाहिँ धेरै कम छ.
0: अब यस्तो दुलोमा बसेको सर्पहरूमा पानी भरियो भने उनीहरू बाहिर आउँछन् फेरि मान्छेले टोक्ने खतरा बढ्छ होइन. एनिवे अनि यो बाहेक तपाईँले सिद्ध बाबा सुरुमार्गको काम चाहिँ के पुरा भयो भन्नु खोजे कि अलिअलि बाँकी छ भन्नु खोजेको?
1: होइन होइन त्यो 70% मात्रै काम भएको छ. 70% भएको छ. जस्तो कि अब हरेक मैले जोड्न खोज्यो भन्दाखेरि हरेक वर्ष याममा चाहिँ चित्तो बुटोल पाल्पा सडक खण्डको मा जुन जोखिम छ पहिरोको जोखिम त्यसले चाहिँ मानवीय क्षति चाहिँ पुर्याउँदै आएको छ. तलबाट चाहिँ मोटरसाइकल घुर्ने बस घुर्ने ट्रकहरू घुर्ने त्यही बिचमा चाहिँ माथिबाट फेरि पहिरो आएर चाहिँ त्यो मोटरसाइकललाई बसलाई चाहिँ ट्रकलाई च्यापेको र पुरेको अवस्था पनि छ. त्यसले गर्दा चाहिँ हरेक वर्ष चाहिँ मानवीय क्षति भएको चाहिँ देखिन्छ. यद्यपि चाहिँ सम्यक वर्ष यो वर्ष चाहिँ त्यो अवस्था अहिलेसम्म सुनिएको छैन. यद्यपि पानी पनि परेको कम सात परेको भएको हुनाले गर्दा चाहिँ अब बुटुल के अरे पाल्पा पोखरा त्यो क्षेत्रमा सिद्धार्थ राजमार्ग अन्तर्गत यात्रा गर्ने यात्रुहरूले यो वर्ष पनि के गरे चाहिँ अब जोखिममै लिएर चाहिँ गरे जोखिम लिए हातमै लिएर चाहिँ उनीहरू यात्रा गर्न बाध्य छन् बाध्य हुनुपर्ने अवस्था छ. सिद्ध सुरुङ मार्ग चाहिँ निर्धारित मिति चाहिँ अर्को वर्ष सम्पन्न गर्ने हो. तर अर्को वर्ष पनि चाहिँ एकदमै सुस्त गतिमा काम भएको हुँदा चाहिँ सुरुमा के गरे फास्टमा काम भयो अलि हतारमा काम भयो छिटो काम भयो तर कुनै पनि आज चाहिँ पछि बिस्तारै गरी त्यो समय के अरे उनीहरूले लम्ब्याउँदै जाने त्यो अवस्था देखिन्छ. र सिद्ध बाबा सुरुङ मार्ग पनि त्यो अवस्थामा पुग्छ कि भन्ने चाहिँ चिन्ता छ. कम्तीमा चाहिँ अब चाहिँ यो अर्को वर्ष चाहिँ सक्नुपर्छ र यसलाई चाहिँ फेरि यसलाई समय थप्नु हुँदैन भने चाहिँ स्थानीय गरी यहाँ क्षेत्रमा यात्रा गर्ने यात्रुहरूको चाहिँ कुरा हो. 70% मात्रै काम सम्पन्न भएको छ. यद्यपि चाहिँ धेरै काम सम्पन्न हुनुपर्ने हो.
0: अब योभन्दा अगाडिको कुराकानीमा बुटवलका दुई शक्तिशाली एक शक्तिशाली व्यक्तिको कुरा गरेका थियौँ होइन. नेता विष्णु पौडेलको उहाँको पक्राउ इन्भेस्टिगेसन भने अहिले चाहिँ कङ्ग्रेसका नेता बालकृष्ण खाँडमा पनि फेरि आर्थिक अपचनको मुद्दामा पर्नुभएको छ. यसको यो समाचार त्यहाँ उहाँ चाहिँ त्यहाँको बासिन्दा भएको कारणले कतिको तरङ्ग ल्याएको छ?
1: निश्चित रूपमा चाहिँ बालकृष्ण खाँड विष्णु पौडेल अनि अर्घाखाँचीका टोपबहादुर राणाजी भनेको लुम्बिनी प्रदेशका चाहिँ उहाँहरू नै एउटा नेताहरू भनौँ नेता मात्रै होइन उहाँहरू चाहिँ ब्रान्डै हो. किनकि नेपाल अब बालकृष्ण खाँड नेपाली कङ्ग्रेसबाट विष्णु पौडेल नेकपा एमालेबाट र टोपबहादुर राणाजी नेकपा माओवादी को नेताहरू हुनुहुन्छ. उहाँहरू नेताहरू मात्र होइन उहाँ स्तरको ब्रान्ड पनि हो. अर्घाखाँचीमा त के पनि भन्छ टोपबहादुर राणाजी यदि भएन भने चाहिँ अराखाँचीको विकास नै हुँदैन भन्ने एउटा चाहिँ जनताको ठुलो छ. जुनसुकै पार्टीको सरकार बन्नुहोस्, जुनसुकै के अरे चाहिँ नेताहरू सांसद बनाउनु, तर त्यो बहादुर राय माझीले जतिको विकास चाहिँ त्यहाँ कसैले पनि गरेको छैन भने चाहिँ अब के अरे एउटा चाहिँ जनतामा चाहिँ त्यो ठुलो एउटा चाहिँ त्यो बहादुर राय माझीप्रति त्यहाँको जनताको ठुलो आशाको र भरोसाको केन्द्र पनि त्यो बहादुर राय माझी बन्नुभएको. त्यसै गरी चाहिँ बालकृष्ण खाँ र विष्णु पौडेल पनि रूपन्देहीको चाहिँ विकासमा चाहिँ एउटा सिङ्गो धरोहरको रूपमा चाहिँ रहनु भएको छ. रूपन्देहीको विकासमा उहाँ दुईटा नेताले चाहिँ ठुलो भूमिका निर्वाह गर्नुभएको छ. यद्यपि उहाँहरू चाहिँ केसमा त फस्नु भएको छ, तर उनीहरू चाहिँ केसमा फस्दै गर्दाखेरि चाहिँ अब उहाँहरू सायद अब जानेर हो नजानेर हो त्यो फस्नुभयो, तर उनीहरू चाहिँ त्यो फस्दै गर्दा पनि चाहिँ लुम्बिनीका के अरे बुटोलका रूपन्देहीका जनताको एउटा आशाको एउटा धरोहरको केन्द्र चाहिँ खाँड र चाहिँ के अरे चाहिँ विष्णु पौडेल बन्नुभएको थियो. तर दुर्भाग्य मानौ बालकृष्ण खाँड पूर्व गृहमन्त्री भुटानी शरणार्थी केसमा पर्नुभयो. अस्ति भर्खर चाहिँ काठमाडौँ जिल्ला अदालतले चाहिँ उहाँलाई चाहिँ मतियारको रूपमा चाहिँ के अरे अभियोग अब चाहिँ दायर गरेको छ. त्यसै गरी चाहिँ टोपबहादुर रायमाझी पनि त्यसमा पर्नुभएको छ. र चाहिँ विष्णु पौडेललाई त हिजो मात्रै फेरि 5 दिन म्याथ थप गरेको छ. उहाँलाई चाहिँ म्याथ थप गरेर गरे म्याथ थप गरेर गरे गरिरहेको छ. उहाँको उहाँलाई र उहाँको परिवारलाई एक किसिमको पीडा भएको छ. अब किनकि अब दोष भोलि चाहिँ के अरे उहाँ दोषी प्रमाणित नभएको अवस्थामा चाहिँ भोलिको अवस्थामा चाहिँ यत्रो चाहिँ 15-20 दिन अथवा 20 वर्ष कति दिन उहाँलाई राख्ने हो त्यो अवस्थाको क्षतिपूर्ति कसले दिने, उहाँमाथि मान परेको मानसिक चोटको क्षतिपूर्ति कसले दिने, उहाँको परिवारमाथि चाहिँ आत्महत्या गर्ने अवस्थामा अवस्था चाहिँ आएको छ. किनकि वरिपरि सबै छिमेकीहरूले समेत के अरे उहाँहरू उहाँप्रति चाहिँ अब अनर्गल रूपमा चाहिँ आरोप लाग्दै अब आएको अवस्था चाहिँ देखियो. त्यसले गर्दा चाहिँ पहिला के अरे चाहिँ अनुसरण नगरिकन पहिला थुन्ने पछि बल्ल अनुसन्धान गर्ने जुन परिपाटी छ यो चाहिँ रूपन्देहीको जनताले चाहिँ यसमा सुधार गर्नु सबैले चाहिँ सुधार गर्नुपर्छ भन्ने कुरा हो. सब कुनै किनकि चाहिँ सरकार चाहिँ के अरे दोषी सरकारले चाहिँ चाहेको अवस्थामा कसैलाई पनि चाहिँ अब चाहिँ समातेर चाहिँ पक्राउ गरेर अनुसन्धान गर्ने अवस्था रहन्छ. त्यो अवस्थामा चाहिँ त्योभन्दा चाहिँ पहिला चाहिँ अब पहिला चाहिँ
0: मेरो समय सकियो. तपाईँको भनाइ बुझ्यो. पहिला अनुसन्धान गर्ने थुन्ने, अब त यहाँको चलन छ पहिला थुन्ने अनि सुन्ने भन्ने छ. अब कहिले त्यो चाहिँ चेन्ज होला होइन. ओके, थ्याङ्क यू सो मच तपाईँलाई भन्दै मैले बिदा लिएँ है त.
1: भन्नुहोस्
0: सामान्य के
1: जस्तो कि चाहिँ बुटोल यो अपराधीहरू चाहिँ दसौँ वर्ष 20 वर्ष जेल बसेर पनि चाहिँ उनीहरूमा सुधार देखिँदैन. किनकि चाहिँ यो हरेक धेरै घटनाहरू देखिन्छ. बुटोलको केसमा पनि त्यही भएको छ. बुटोलको एउटा चाहिँ 29 वर्ष युवा चाहिँ अब 8 वर्ष अगाडि चाहिँ एउटा चाहिँ ज्यान सम्बन्धी मुद्दा अभियोगमा चाहिँ परेर 8 वर्षपछि बल्ल छुट्नुभयो. फेरि उहाँ फेरि अर्को केसमा बुटोलमा अस्ति चाहिँ भर्खर भएको चाहिँ अब 2 जना युवाहरूलाई चाहिँ फेरि चाहिँ उहाँले यो छुरी यो चक्कु प्रहार गरेर फेरि चाहिँ उहाँ चाहिँ अब प्रहरीकालमा
0: यो बारेमा डिटेल अर्को ताली कुराकानी गरौँ है. यो बारेमा अर्को ताली तपाईँले कभर गर्नुहोस् न, आज अलि समय भएन है. थ्याङ्क यू सो मच. हस्, मैले बिदा लिएँ सबै पाण्डेजीसँग. अब एउटा गीत सुनौ, त्यसपछि हामी टेलिफोन लागिरहेको छैन. लिम्बू संस्कृति जोगाउँदै मौलिक बाजा भन्ने कुराकानी गर्नको लागि छतर गाउँपालिका अध्यक्ष हुनुहुन्छ तेह्रथुमका सन्त वीर लिम्बूलाई टेलिफोन गरिरहेको छु. टेलिफोन लागेको छैन, हेरिहालौँ फेरि लाग्छ कि.

0: हजुर, विभिन्न गीत सुन्ने क्रममा हिन्दी गीत तवाही सुन्दै हुनुहुन्थ्यो। ट्रेन्डी गीत विशाल मिश्राको, हिजो मैले स्पाइस गर्ल्सको गीत सुनाएको थियो, त्यो पनि हिजो नै हिट भएको अथवा चाहिँ लन्च भएको गीत थियो। आज अर्को गीत ट्रेन्डी गीत सुन्नुभयो भने अब हामी यहाँबाट सिधै तेह्रथुम छत्तर गाउँपालिकातर्फ लागौँ। अध्यक्ष सन्तवीर लिम्बुजीको लाइन लागेको छ, उहाँलाई स्वागत गरिहालौँ। सन्तवीरजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्कार दाजु, नमस्कार।
0: ल बल्ल बल्ल टेलिफोन लाग्यो, ल भनिदिनुहोस्। आज हामी लिम्बु संस्कृति जोगाउने मौलिक बाजा च्याब्रुङको कुराकानी गर्छौँ। त्योभन्दा पहिला यसो यसपालिको रोपाईँको लागि पानी कति परेको छ छैन भनिदिइहाल्नुहोस् त सर।
1: एकदमै अहिले कृषकहरूको, नेपाली कृषकहरूको लागि अहिले रोपाईँको सिजन हो। लेकतिर रोपाई सम्पन्न भएको छ भने औलोतिर रोपाई धमाधम छ। लेकतिरको रोपाईमा निकै राम्रै मौसमले साथ दियो भने औलोतिरको रोपाईमा केही मौसम प्रतिकूल बनिराखेको छ। तथापि कृषकहरू एक हिसाबले गाउँले जीवनमा व्यस्तता, गोठ बसाई, खेत बसाई, होइन, हर्म पर्म चलिराखेको छ।
0: यसो हेर्दाखेरि तपाईँहरू व्यस्त नै हुनुहुँदो रहेछ र आज अलिकति भए पनि च्याब्रुङको बारेमा अलिकति जानकारी लिउँ न त तपाईँबाट भनेर कन्ट्याक्ट भयो, होइन। अब तपाईँहरू आदिम कालदेखि नै बसोबास गर्दै आएका याक्थुङ यानि कि लिम्बु, होइन त, समुदायको आफ्नो भाषा, लिपि, धर्म, मुन्दुम, कला, संस्कृति, रीतिरिवाज र जीवन पद्धति यो साथै त्यसमा चिनिनुहुन्छ, साथै त्यसमा भनौँ न त्यसको जगेर्ना गर्नुपर्छ भन्ने लाग्नु भएको छ भने आज हामीले अलिकति कुराकानी च्याब्रुङको बारेमा, त्यसलाई केलाङ पनि भनिन्छ क्यारे, होइन त,
1: यसलाई केलाङ पनि भनिन्छ,
0: अलिक त्यो बारेमा बयान गर्नुहोस्। यो यसलाई जोगाउनु पर्ने अवस्था छ छैन कि यो चाहिँ गाउँघरमा हरेक चाडपर्व मेलामा बज्छ, बजाउनको लागि कोही मान्छे खोजिरहनु पर्दैन, सबैलाई बजाउन आउँछ, के छ स्थिति बुझाइदिनुहोस् न प्लिज।
1: च्याब्रुङ अर्थात् लिम्बु भाषामा के भनेर जुन च्याब्रुङ बाजा छ, बाजा लिम्बु संस्कृतिको लोकप्रिय बाजा हो। लिम्बु समुदायको जीवन र जगत र संस्कृति र धर्मसँग जोडेको र मुन्दुमसँग जोडेको बाजा हो। कि च्याब्रुङ बेगर लिम्बु समुदाय अपुरो हुन्छ, लिम्बु जाति अधुरो रहन्छ। यस अर्थमा च्याब्रुङ एउटा संस्कृतिसँग, जीवनसँग, सभ्यतासँग जोडिएको र मुन्दुम आफ्नो के अरे आस्थासँग जोडिने भएको हुँदा च्याब्रुङको महत्त्व लिम्बु समुदायको लागि अत्यन्तै ठुलो पक्ष हो। र च्याब्रुङ अहिले केही, हिजो प्रत्येक घरमा एउटा च्याब्रुङ हुन्थ्यो, प्रत्येक व्यक्तिसँग एउटा च्याब्रुङको के अरे चाहिँ एउटा बनाउने र नाच्ने एउटा ऊर्जा र जाँगर र रहर र के अरे चाहिँ आवश्यकतासँग जोडेर हिजो प्रयोग गरिन्थ्यो। र आज त्यसको महत्त्व, केही महत्त्वमा गिरावट आएको त होइन, तथापि अहिले पछिल्लो नयाँ परिवेशसँग जोडेर यसको प्रयोग र यसको के अरे चाहिँ सांस्कृतिक पक्षमा जुन महत्त्व रहे तापनि अहिले केही लोप हुन लागिरहेको, अलिक कम संरक्षणमा ध्यान दिनुपर्ने परिस्थितिमा पुगेको छ। त्यसो भएकोले अहिले लिम्बु समुदायले प्रयोग गर्ने यो विवाहमा, अनि त्यस पछाडि सुखद कार्यहरूमा, अनि दुःखद के अरे चाहिँ नयाँ घर निर्माण गर्दाखेरि होस् या जुनसुकै आफ्नो सांस्कृतिक पक्षहरूमा, सुखद कार्यहरूमा अलिक बढी प्रयोग गर्ने बाजाको रूपमा प्रयोग हुन्छ। र के अथवा च्याब्रुङ बेगर के अरे चाहिँ त्यो संस्कृति लिम्बु समुदायको संस्कृति र जीवनलाई जीवन्त राख्न सकिन्न। त्यसो भएकोले यसको संरक्षण गर्नु जरुरी छ, त्यसको संरक्षण र प्रवर्धन गर्ने काममा ध्यान दिनु जरुरी छ। अहिले नयाँ पुस्तामा जुन हिसाबले नयाँ आयातित संस्कृतिहरू छ, परम्पराहरू छन्, अहिले के अरे प्रविधिको युग छ, यस अर्थमा यस प्रभावले अलिकति केही तलमाथि परेको होला, तथापि यसको जगेर्ना चाहिँ जरुरी छ र केही जगेर्नाका कामहरू पनि अगाडि बढेको पनि देखिन्छ।
0: तपाईँले भने जस्तै अब बेलायतको कुरा गर्दाखेरि मैले हाम्रा धेरै मित्रहरू लिम्बु समुदायका र अरू र समुदायका पनि हुनुहुन्छ, उहाँहरूले आफ्नो संस्कृतिसँग आएको बाजागाजा धुन होइन हरूलाई बचाउनको लागि अथवा चाहिँ त्यहाँ प्रयोग गर्दाखेरि धेरै युवा पिँढीहरूले पनि सिकेको, त्यही अनुसारले चाहिँ इन्जोय गरेको नाचेको देख्छु होइन बजाएको देख्छु गर्दाखेरि विदेशमा केही न केही भइरहेको छ किनभने चाडपर्व भए कि उहाँहरूले हरेक लामो छुट्टीमा अथवा नजिकको विकेन्डतिर पारेर इन्जोय गरेको मैले पाउँछु भने यहाँ चाहिँ अलिकति त्यसमा ध्यान दिनुपर्ने भन्नुभयो तपाईँले त्यो शब्द प्रयोग गर्नुभयो होइन के यसको अलिक कम प्रयोग हुनुमा बसाई सराईको कारणले हो कि केले हो केले इफेक्ट गरेको छ सर
1: जगेर्नाको कुरा यस अर्थमा म जोडका साथ भन्न गइराखेको छु कि यो लिम्बू समुदायको मुन्दुम अनुसार आफ्नो मानव जीवनको कथासँग आफ्नो मानव सभ्यताको विकाससँग लिम्बू जातिको विकास र यसको जीवन्तता र सांस्कृतिक पक्षको हिसाबले पनि यो अत्यन्तै महत्वपूर्ण बाजा हो र यो के अरे चाहिँ अपरिहार्य के अरे चाहिँ मुन्दुमी बाजा पनि हो त्यसो भएको कारणले गर्दाखेरि यसलाई संरक्षण गर्न जरुरी छ यो कारण चाहिँ केपाङ केलाङ भन्ने बित्तिकै च्याब्रुङ नाच भन्ने बित्तिकै यो एउटा किंवदन्तीसँग पनि जोडिन्छ मुन्दुम ट्रस्ट विश्वाससँग पनि जोडिन्छ मुन्दुम अनुसार कारण चाहिँ आमा तिगेन्जनाका कारण चाहिँ दुई भाइ छोराहरू हुन्थे ती छोरा जेठो केसामी केसामी बाघ हो र कारण चाहिँ भाइ नामसामी हो र दुवैको कारण चाहिँ एकअर्कामा के अरे चाहिँ अत्यन्त मिलनसार हुने के अरे चाहिँ मिलाप हुने गर्दथ्यो मुन्दुमको व्याख्या अनुसार उनीहरू बिचमा एक अर्काको आहाराको लागि सङ्घर्ष दैनिकी चलिरहन्थ्यो र एक दिन के अरे चाहिँ भोको परिसके पछाडि केसामी र नामसामी बिचको केही द्वन्द भयो र द्वन्दको बेलामा केसामीले नामसामीले अथवा दाजुले भाइलाई समेत के अरे चाहिँ खाने परिस्थिति निर्माण भइसके पछाडि अन्तत के अरे चाहिँ केसामी मान्छे थियो केसामी बाघ थियो नामसामी मान्छे थियो त्यसो भएकोले उनीहरू दाजुभाइको द्वन्द्वले जुन खालको पछि के अरे चाहिँ एक खालको दाजुभाइमा सम्झौता गरे सम्झौता गरे पछाडि अन्तत के अरे चाहिँ एक अर्कामा बच्ने र बचाउने एउटा के अरे चाहिँ प्रक्रिया चल्यो यो मुन्दुमी विश्वास अनुसार आफ्नो के अरे चाहिँ अन्तत के अरे चाहिँ केसामी बाघ के अरे चाहिँ को मृत्यु भयो नामसामी जीवित रह्यो र केसामीको के अरे चाहिँ सम्झनामा दाजुको सम्झनामा के अरे चाहिँ यो अमर जतै जहिले जहिलेसम्म पनि अमर रहोस् भन्ने हिसाबले दाजुको सम्झनामा च्याब्रुङ बजाएर के अरे चाहिँ अब जीवन्त राख्ने एउटा विश्वास एउटा मानव सभ्यताको विकाससँग जोडिएको कथन छ यस अर्थमा अहिले त्यसलाई सांस्कृतिक पक्षमा जुनसुकै चिजहरूमा प्रयोग गर्दै आइरहेको यो विश्वासलाई आज के अरे चाहिँ प्रयोगको हिसाबले कतिपय ठाउँहरूमा घट्दो हिसाबले छ र कतिपय ठाउँहरूमा सांस्कृतिक महत्त्वको हिसाबले अहिले संस्कृतिहरू लोकका शिकार बनिराखेका छन् कतिपय ठाउँमा के अरे चाहिँ परम्परागत मूल्य मान्यताहरूलाई के अरे चाहिँ बिस्तारै के अरे चाहिँ पछिल्लो संस्कृतिले ओझेल पार्दै लगाइराखेको परिस्थिति छ यो परिस्थितिमा स्वाभाविक रूपमा जगेर्ना गर्न जरुरी छ यसो भन्दैमा अहिले नेपाली समाजको लिम्बू समुदायमा लोप भइसकेको भन्ने चिज पनि छैन अहिले लिम्बू समुदायको सांस्कृतिक पक्षको हिसाबले केही जगेर्नाको कामहरू पनि अगाडि बढिराखेको छ विभिन्न गाउँ टोल बस्तीहरूमा पनि यसको जगेर्नाका पक्षहरूमा पनि काम भइरहेको देखिन्छ नै तर प्रत्येक घरमा हिजो प्रत्येक टोलमा घरमा डुज्दाखेरि एउटा कारण चाहिँ घरको माथिको निदालमा एउटा च्याब्रुङ झुन्डेको हुन्थ्यो अथवा के अरे चाहिँ बरन्डामा च्याब्रुङ झुन्डेको हुन्थ्यो अथवा खोल्माको के अरे चाहिँ माथि निदालमा एउटा च्याब्रुङ झुन्डेको हुन्थ्यो कि अरू फुर्सदको बेलामा च्याब्रुङसँग मान्छे रम्ने र रमाउने गर्दथे सुखद कार्यमा च्याब्रुङको बाजासँग के अरे चाहिँ मान्छे बाँच्ने गर्दथे आफ्नो खुसी साट्ने गर्दथे अनि हाम्रा सांस्कृतिक शुभ कार्यहरूमा अनिवार्य कि च्याब्रुङको तालमा के अरे चाहिँ एक हिसाबले एउटा उत्सव सभा समारोहको हिसाबले अनि के अरे चाहिँ बिहे अथवा वर्ग अथवा के अरे चाहिँ सांस्कृतिक शुभ कार्यहरूको हकमा जसलाई तालको हिसाबले सांस्कृतिक महत्त्वका साथ अगाडि बढ्थ्यो आज ती चिजहरू अलिक लोप हुँदै गएको कारणले गर्दाखेरि संरक्षण गर्न जरुरी छ
0: संवर्धन
1: गर्न जरुरी छ अगाडि बढ यसमा काम
0: तपाईँहरू लाग्नु भएको रहेछ खुसी लाग्यो र चाहिँ सन्तवीरजी आज तपाईँको सुरुमा टेलिफोन मैले ट्राई गरिरहेको थिएँ टेलिफोन लागेन त्यसले बल्ल अलिकति समय खाइदियो पुरा कुरा गर्न अझै पनि मलाई इच्छा छ त्यसले गर्दाखेरि आज तपाईँसँग चिन्जान भयो र यो संस्कृतिलाई मेट्न दिनु हुँदैन, तपाईँ हामी सबैको कर्तव्य हो। जे होस् आज हामीलाई च्याब्रुङको बारेमा केही जानकारी गराउनु भयो। पल्टनमा हुँदाखेरि दसैँ र अरू चाडपर्वमा उधौली उभौलीमा पनि हाम्रा साथीहरूले बजाएर नाचेको मैले इन्जोय गरेको छु र तपाईँबाट धेरै जानकारी पाएँ। आगामी दिनमा यो बारेमा अझै चर्चा गरौँला, मुन्दुमको बारेमा कुराकानी गरौँला। आजलाई समयको अभावमा मैले तपाईँलाई धन्यवाद भन्दै बिदा लिनुपर्छ। जानुभन्दा पहिला तपाईँको पनि आफन्त कोही हुनुहुन्छ होला, के भन्न चाहनुहुन्छ बेलायतमा?
1: मेरो गाउँघर टोलबस्ती 70 गाउँपालिकाभित्र, म 70 गाउँपालिकाको अहिले गाउँपालिका प्रमुख पनि भएकोले मेरो 70 गाउँपालिकाभित्र रहेका तमाम क्यारेते बेलायतवासी हाम्रा दाजुभाइ दिदीबहिनीहरू, तेह्रथुम परेकोले तेह्रथुमवासी दाजुभाइ तथा दिदीबहिनीहरू, म यो पूर्व क्षेत्रबाट बोलिराखेकोले गर्दाखेरि पूर्व क्षेत्रमा रहने तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबै सबैजनालाई मेरो एकदमै घरैको सम्झेर सबैजनालाई मिठो माया सम्झना छ।
0: थ्याङ्क यू सो मच। तपाईँको कन्ट्याक्ट छ, अब अरू जानकारी लिनु परेमा, हाइलाइट गर्नु परेमा, जगेर्ना गर्नु परेमा हामी तपाईँको हातेमालो हुनुपर्छ जस्तो लाग्छ। गर्दाखेरि समय दिनुहुन्छ होला, अहिलेलाई मैले बिदा लिएँ है सर। हस् थ्याङ्क यू, थ्याङ्क यू। आदरणीय श्रोताहरू, सोसाट धेरै कुरा गर्न पाइएन। अध्यक्ष सन्तवीर लिम्बू तेह्रथुम छत्तर गाउँपालिका हुनुहुन्छ, उहाँले मुन्दुम र साथसाथमा यो बाजा च्याब्रुङको बारेमा भनिदिनु भयो। भन्दै अब लागौँ आजको समीक्षातर्फ।
2: नमस्कार, दैनिक समीक्षा लिएर भीम उपस्थित भएको छु। आज मिति 2083 साल असार 25 गते बिहिबार, असार कृष्ण पक्ष नवमी तिथि, नेपाल सम्वत 1146, तदनुसार 9 जुलाई 2026। सुरु गरौं नागरिक दैनिकको खबरबाट। विद्युतबाटै मुलुकको समृद्धि शीर्षक राखेर नागरिकले मुख्य खबर छापेको छ। सन् 2030 नेपालको प्रति व्यक्ति विद्युत खपत वार्षिक 1500 किलोवाट घण्टा पुर्याउने सरकारको लक्ष्य छ। हाल नेपालको प्रति व्यक्ति ऊर्जा खपत 400 देखि 450 किलोवाट घण्टा मात्रै छ। ऊर्जा विज्ञ तथा उद्योग क्षेत्रका अगुवाहरूले विद्युतलाई आर्थिक वृद्धिको प्रमुख साधन बनाउनु पर्नेमा जोड़ दिएका छन्। नेपालले विद्युत निर्यातमा मात्र निर्भर नभएर स्वदेशमै उद्योग र डिजिटल पूर्वाधार मार्फत विद्युत खपत बढाउनु पर्ने उनीहरूको भनाइ छ। नेपाल रिपब्लिक मिडियाको आयोजनामा हिजो काठमाडौँमा सम्पन्न पावर नेपाल कन्क्लेभ 2083 वक्ताहरूले उत्पादनशील आर्थिक गतिविधिको आधार बनाउँदै कम्प्युटिङ सेवा निर्यात गर्न सके नेपालले अझ ठूलो आर्थिक लाभ लिन सक्ने बताएका छन्। सम्मेलनको उद्घाटन गर्दै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले नेपालको जलविद्युत क्षेत्रलाई उद्योग, यातायात, रोजगारी सिर्जना र आयात प्रतिस्थापनसँग जोडेर नयाँ पुस्ताको समृद्ध भविष्य निर्माण गर्ने दृढता व्यक्त गर्नुभएको छ। ऊर्जा मन्त्री श्रेष्ठले सरकारले आगामी सन् 2030 नेपालको प्रति व्यक्ति विद्युत खपत वार्षिक 1500 किलोवाट घण्टा पुर्याउने लक्ष्य राखेको बताउनुभयो। श्रेष्ठले वर्तमान अवस्थामा प्रति व्यक्ति खपत अत्यन्त न्यून रहेको उल्लेख गर्दै यो महत्वाकांक्षी लक्ष्यलाई पूरा गर्न स्वदेशमै आन्तरिक औद्योगिक खपत बढाउनुको विकल्प नभएको पनि बताउनु भएको छ। कर्मचारी प्रशासनमा तरङ्ग, 36 नम्बरका कार्की मुख्य सचिव शीर्षक राखेर नागरिकले नै अर्को खबर छापेको छ। भुवन शर्माको बाइलाइनमा, सरकारले निजामती सेवाको सबभन्दा माथिल्लो पद मुख्य सचिवमा सचिवहरूको वरियता क्रममा 36 नम्बरमा रहेका गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले वरिष्ठता क्रममा निजामती सेवा प्रशासन सेवातर्फ 18 नम्बर तथा सबै सेवातर्फ गरी 36 नम्बरमा रहेका कार्कीलाई मुख्य सचिव नियुक्त गरेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयका सचिव कार्की मुख्य सचिवमा नियुक्त हुनुभएको हो। मन्त्री परिषदले परम्परा लत्याउँदै सचिवहरूको वरिष्ठता क्रममा 36 स्थानमा रहेका कार्कीलाई मुख्य सचिव बनाउने निर्णय गरेपछि निजावती सेवामा खैला बैला मचिएको छ। कार्यरत मुख्य सचिव सुमनराज अरियाल 58 वर्ष उमेर हदका कारण भोलि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। अरियाल गत मङ्सिर 8 गते मुख्य सचिव नियुक्त हुनुभएको हो। उहाँ वरिष्ठताका आधारमा मुख्य सचिव नियुक्त हुनुभएको थियो। यसपटक भने सरकारले वरिष्ठता मिचेर मुख्य सचिव बनाएको छ। यसअघि सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो। संकटमा बीपी प्रतिष्ठान शास्त्री भोग्दै बिरामी, ठगी आरोपमा 12 पक्राउ, शीर्षक राखेर नागरिकले अर्को खबर पनि छापेको छ। अमर खड्काको बाइलाइनमा, इटरी डेडलाइनको खबर हो यो। भोजपुर सडानन्द नगरपालिका 12 का उत्तर बहादुर मगर अस्ति सोमबार धरान आएर मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुग्नु भयो। उहाँ 3 वर्ष अघि पनि प्रतिष्ठानमा उपचारका लागि आउनु भएको थियो। त्यति बेला सहजै उपचार पाएका उहाँले यसपटक भने ठूलो झन्झट बेहोर्नु पर्यो। यसपटक त निकै ठाउँ धाइसके उहाँले भन्नुभयो। डाक्टरले शुक्रबार आउनु भन्नुभयो। घर टाढा रहेको बताएपछि स्वास्थ्य जाँच त भयो तर रिपोर्ट कहिले आउने हो टुङ्गो छैन। उहाँ फोक्सोको समस्या लिएर अस्पताल आउनु भएको छ। धान रोप्ने चटारो छ, छिट्टै उपचार भयो हुन्थ्यो। कति दिन लाग्ने हो केही थाहा भएन, उहाँले भन्नुभयो। 13 थुमको मोराहाङका गंगाबहादुर तामाङले पनि उत्तम बहादुरले जस्तै सहज उपचार नपाएको गुनासो गर्नुभयो। पेटको उपचार गर्न आएको हुँ, बिहानै जाँच गराए पनि 4 बजेसम्म रिपोर्ट आउँछ भनिएको थियो तर आधा घण्टा बितिसक्दा पनि आएको छैन, उहाँले भन्नुभयो। उहाँका छोरा चेतनले प्रतिष्ठानको सिस्टम नबुझेका व्यक्तिलाई उपचार पाउन गाह्रो हुने बताउनु भयो। कर्मचारीले पनि सही सूचना दिनन् अनि बढी दुःख पाइन्छ, उहाँले भन्नुभयो। सारा बिरामीलाई त गाह्रो छ, बिरामीको धेरै चाप हुँदा व्यवस्थापनमा कठिनाई भएको र लाइन बस्नुपर्ने र पर्खनु पर्ने समस्या छ, अस्पताल प्रशासनले भनेको छ। यो खबर आज नागरिकले फ्रन्ट पेजमा छापेको छ। कान्तिपुर दैनिकले 100 दिनपछि प्रधानमन्त्रीले थाले संवाद सुरुमै भेटे निजी क्षेत्र शीर्षक राखेर खबर छापेको छ। निजी क्षेत्रका व्यवसायीसँग हिजो भेटेका प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्न लाग्नु भएको छ। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग संवाद थाल्नु भएको छ। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै संवाद नगरेका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढाउने तयारी गर्नुभएको छ। यसअघि 2 पटक विभिन्न देशका राजदूतसँग संवाद गरेका उहाँले अस्ति मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डासँग भेटवार्ता गर्नुभएको थियो। लगत्तै हिजो नेपालका निजी क्षेत्रका व्यवसायीसँग वार्ता गर्नुभयो। त्यस्तै आजका लागि निर्माण व्यवसायीसँग छलफल तय गरिएको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद विदुषी राणाले मिलाउनु भएको थियो। आर्थिक समृद्धिलाई प्राथमिकता दिन सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छात्र संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताउनु भयो। प्रधानमन्त्रीका प्रमुख 2 एजेण्डा सुशासन र आर्थिक समृद्धि हो। पहिलो 100 दिनमा सुशासनका लागि थिति बसाल्ने काम भइरहेको यो अवधिमा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्तिलाई अनुसन्धान पक्राउ कारवाही भएका छन्। उहाँले भन्नुभयो अब सरकारको प्राथमिकता समृद्धि हो, समृद्धिको इन्जिन निजी क्षेत्र हो, यसकारण प्रधानमन्त्रीले निजी क्षेत्र भेट्न खोज्नु भएको हो, मैले सहजीकरण मात्र गरिदिएको हो। भेटघाटको पहिलो दिन निजी क्षेत्रका छात्र संगठनसँग भेटे पनि यो क्रम नियमित हुने र अरू विभिन्न क्षेत्रका प्रतिनिधिसँग पनि प्रधानमन्त्रीको भेट्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभएको छ। होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित खातामा पैसा न खानाको टुङ्गो। सरकारले 25,000 रुपियाँ लिएर होल्डिङ सेन्टर छाड्न सुकुम्बासीलाई अल्टिमेटम दिएको थियो तर सो व्यवस्थापनमा जाने पैसा दिन नसक्दै होल्डिङ सेन्टरमा 2 दिन खाना बन्द गरियो। समर्पण श्रीको बाइलाइनमा यो खबर छापिएको छ। विस्थापित सुकुम्बासीले आश्रय लिइरहेको भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो। यसबाट प्रभावित हुने मध्ये एक थिइन् कालीमाया परियार। बुधबार होल्डिङ सेन्टरमा भेटिएकी उहाँले दुखी छ पख्नुभयो। खाना त के जार सबैभित्र राखेर हामीलाई पानी पनि दिइएन। मान्छेले धर्म गर्न बाटो बाटोमा पानी राख्छन्, यहाँ त सरकारले सुकुम्बासी भनेर धेरै हेप्यो। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई भोकै पारिएको विषयमा आलोचना बढेपछि सरकारले मंगलबार साँझदेखि खाना उपलब्ध गराइरहेको छ तर फेरि कहिलेदेखि खाना रोकिने हो थाहा छैन। कालीमायाले भन्नुभयो सो व्यवस्थापनका लागि सरकारले दिने भनेको 25,000 रुपियाँ पनि आफ्नो खातामा अझै नआएको उहाँले सुनाउनु भयो। सरकारले 8 असारमा सूचना जारी गरेर विस्थापित सुकुम्बासीको खातामा 25,000 रुपियाँ हालिदिने जानकारी दिँदै 12 असारभित्र होल्डिङ सेन्टर खाली गरी सो व्यवस्थापन गर्न अल्टिमेटम दिएको थियो। पछि अर्को सूचना निकालेर 19 असारभित्र होल्डिङ सेन्टर खाली गर्न ताकेता गरियो। विभिन्न बाध्यतामा रहेका केही परिवार होल्डिङ सेन्टरमै छन्। सरकारले उनीहरूका लागि सोमबार साँझ र मंगलबार बिहानको खाना खाजा बन्द गरेको थियो। मनहराको घर भत्काएपछि कालीमायाको 8 जनाको परिवार बिचल्ली भएको हो। उहाँका 2 नातिलाई आफन्तको कोठामा राखिएको छ। खातामा पैसा नै आयो भने पनि 25,000 रुपियाँले परिवार व्यवस्थापन गर्न नसकिने उहाँको भनाइ छ। 8 जनाको परिवार छ, 25,000ले के गर्नु, त्यति त कोठा भाडा नै लाग्छ। सामान पनि शून्यदेखि जोड्नु पर्यो। खाट ओछ्यान केही पनि छैन, छोराको जागिर छैन, हात भाँचिएर बसेको छ। उहाँले भन्नुभयो 3 नाति नातिनाको पढाइ बिग्रिएकोले अर्को चिन्ताले कालीमायालाई पिरोलेको छ। उहाँका अनुसार पहिलेको स्कुलमा 48,000 रुपियाँ तिर्न बाँकी थियो। अहिले पहिलो त्रामासिक परीक्षाको बेला भएको छ तर नाति नातिनालाई स्कुल भर्ना गर्न पाएकी छैन, किताब पनि किन्न सकेकी छैन। उहाँले भन्नुभयो 25,000 त जिब्रोमा अमिलो चाटे जस्तो हुन्छ। यो खबर आज कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। गोर्खापत्र दैनिकले भन्छुनले अब हुँदैन सरुवा शीर्षक राखेर खबर छापेको छ। नरेन्द्र सापकोटाको बाइलाइनमा कर्मचारी सरुवामा भन्छुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ। लामो समयदेखि झाँगिँदै आएको सरुवाको व्यतिथि नियन्त्रण गर्न सरकारले सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरुवाको परम्परा अन्त्य भएको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरुवा गर्नेबारे अवगत गराउने गर्छ, जसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नबोक्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले गत सातादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भन्छुन र पहुँचका भरमा हुँदै आएको कर्मचारी सरुवा प्रणालीको अन्त्य भएको हो। सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार कार्यक्रम अन्तर्गत 100 कार्यसूचीमा कर्मचारी सरुवा प्रणालीलाई प्रविधि मैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरुवा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ।
0: हजुर, भीम मात्रको आजको समीक्षा यति नै भयो। जाँदा जाँदै तपाईँलाई एउटा गीत राख्दै म विनोद खड्का पनि कार्यक्रमबाट बिदाको अनुमति चाहन्छु र मुन्दुम र विशेष गरी च्याब्रुङको बारेमा अझै कुराकानी गर्ने इच्छा थियो, त्यो हुन सकेन। सन्तवीर लिम्बुजीसँग मेरो सम्पर्क भएको छ, उहाँले फेरि भोलिपछि कुराकानी गर्छु भन्नुभएको छ। यो चारकीको साथमा अब लागौँ गीततर्फ। मलाई बिदा दिनुहोस्, नमस्ते, हेभ अ ग्रेट एन्ड फ्यान्टास्टिक डे, बाई बाई। गाउँदै हुनुहुन्छ नवीन के भट्टराई।

0: Radio. Gorkha Radio. नेपाली काँग्रेसका सांसदहरूले संविधानसँग बाझिएका प्रतिनिधि सभा नियमावली 2083का केही व्यवस्था बद्ध गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका छन्। काँग्रेस सांसदहरूले नियमावलीको व्यवस्था बद्ध गर्न माग गर्दै रिट पेश गरेको सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त, सचेतक पदमबहादुर परियार लगायतले रिट निवेदन दिनुभएको हो। रिटको सुनवाई संवैधानिक इजलासै गर्नुपर्ने काँग्रेस सांसदहरूको माग छ। रिटबारे अध्ययन भइरहेको कोइरालाले बताउनुभयो। जेठ 17 गते प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधि सभा नियमावली 2083 प्रतिनिधि सभा बैठकबाट पारित भएको थियो। रिटमा उक्त नियमावलीको नियम 140 11 र नियम 259 बदर गर्न माग गरिएको छ। रासोपा सांसद बिना गुरूङले पूर्व गोर्खाका सन्तानलाई अविच्छिन्न नागरिकता दिने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरूङ,
1: आज त्यही गोर्खा र तिनका सन्ततिले नेपाली नागरिकता एन 2063 दफा 10 उपदफा 1 कारण वंशजको नागरिकता गुमाउने अवस्था भोगिरहेका छन्। नेपाल सरकारकै सहमतिमा बेलायतको आवश्यक अधिकार प्राप्त गरेको आधारमा उनीहरूलाई नागरिकताबाट वञ्चित गराउनु न्यायसम्मत हुनै सक्दैन। गोर्खा तथा तिनका सन्ततिले अविच्छिन्न रूपमा वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्न नागरिकता ऐन आवश्यक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने अवधारणालाई अवलम्बन गरी उनीहरूको जायज मागलाई सम्बोधन गरोस् भन्ने विनम्र अनुरोध सरकारसँग रहेको छ।
0: प्रतिनिधि सभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन्। सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभाको कार्यवाही शुरू भएको घोषणा गरे लगत्तै विपक्षी दलका सांसदले उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुखले काँग्रेसकी सांसद हरिना देवी कामीलाई बोल्न समय दिनुभएको थियो। सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा संसदकै रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने माग गर्नुभएको छ।
2: आज म कुनै दलगत आग्रह लिएर उभिएको छैन, म उभिएको छु संसदको गरिमा, राष्ट्रिय स्वाभिमान र प्रधानमन्त्रीको संस्थागत उत्तरदायित्वको पक्षमा उभिएको छु। नेपाल सरकार सीमा जस्तो संवेदनशील विषय सम्माननीय प्रधानमन्त्रीज्यूबाट व्यक्त अभिव्यक्ति पछि देशभर प्रसन्न उठेको छन्। ती प्रश्नको उत्तर रोडले मागेको होइन, सामाजिक सञ्जालले मागेको होइन, यस सार्वभौम सत्ता संसदले मागेको हो। प्रधानमन्त्रीज्यू दलको मञ्चमा भाषण गरेर होइन, यही संसदमा आएर जवाब दिनुपर्छ प्रधानमन्त्रीज्यू, किनकि पार्टीको मञ्चले सरकारलाई होइन संसदले सरकारलाई जवाबदेही बनाउँछ। लोकतन्त्रमा बहुमतले सरकार बनाउँछ, तर संसद भन्दा ठुलो बहुमत कुनै हुँदैन। संसदलाई व्यवस्था गरेर लोकतन्त्र बलियो हुँदैन।
0: सभामुख टिपी आर्यले विपक्षी दललाई विरोधको शैली फेर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलले करिब 40 दिनदेखि सदनमा विरोध जारी राखेपछि सभामुखले शैली फेरिदिन आग्रह गर्नुभएको हो।
3: मैले मान्य सदस्यहरूलाई आग्रह गरे बमोजिम नै, मान्य सदस्यहरूको अब विरोध गर्ने शैली पनि विरोध केही विषयवस्तुमा मात्रै बोल्नुहोस्, त्यहाँबाट बाहिर नजानुहोस् भनेर सभामुखले भनिरहनु पर्ने अवस्था आउनु राम्रो होइन। त्यस कारणले विरोध जुन विषयवस्तुको लागि विरोध सुरुवात गरिएको छ त्यही भित्र बसेर आफ्नो भनाइ राख्दाखेरि त्यसको औचित्य पनि पुष्टि होला र सबै मान्य सदस्यहरूलाई मेरो अनुरोध विपक्षी बेन्चतर्फ, फेरि पनि एकजना मान्य सदस्यहरूले यहाँहरू सबैलाई प्रतिनिधित्व गर्दै बोली नै सक्नु भएको हुनाले हामी दैनिक कार्यसूचीमा प्रवेश गरौं, मान्य सदस्यहरू बसेर सहयोग गर्नुहोस् भन्ने मेरो आग्रह हो।
0: आजको संसदमा पनि प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सबै विपक्षी दलले संसदमा विरोध जनाएका छन्। काँग्रेसले जेएनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद अर्जुन नरसिंह केसी,
4: आयोगको प्रतिवेदन र सिफारिसहरूको उपेक्षा गर्नु केवल राष्ट्रिय मानव अधिकार आयोगको अवमूल्यन र अवहेलना मात्र होइन, यो अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयताको विधिको शासन र लोकतन्त्रको छविलाई नै उपहास गर्ने कार्यक्रम हो। आयोगका अध्यक्ष अनुसार केवल 13% मात्र सुझाव कार्यान्वयनमा भएको कुरा आएको छ, तसर्थ आयोगको सदस्य मान्य लिली थापाको प्रतिवेदन अझै सार्वजनिक नहुनु दुःखद मात्र होइन खेदपूर्ण छ। प्रतिवेदन यथाशीघ्र सार्वजनिक होस्, मान्य सदस्यहरूलाई उपलब्ध हुनुको साथै अविलम्ब कानुनी कारवाही प्रारम्भ गरियो।
0: त्रिपुरेश्वरमा एकजना युवाले दिनदहाडै आत्मदाहको प्रयास गरेका छन्। मुगुका 25 गणेश नेपालीले आफूमाथि पेट्रोल खनाएर शरीरमा आगो लगाउनु भएको हो। उहाँले राजधानी विभागको 3 गेटमा मोटरसाइकल पार्किङ गर्नुभएको थियो। काठमाडौँ महानगरको नगर प्रहरीले मोटरसाइकल जथाभावी पार्किङ गरेको भनेर व्हील लगाइदिएपछि व्हील लक लगाइदिएपछि आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर उहाँले शरीरमा आगो लगाउनु भएको।

हजुर नमस्कार, बिएबिएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खा आजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो ठनामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धारान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखराका श्रोताहरूले, पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन। अब लाउँ सोधारू आजको तिथिमिति कुरातिर, तर त्यसभन्दा अगाडि मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उठानमा आज मैले गम्बुज शेर्पा र इन्दिरा गोलेको स्वरमा रहेको एउटा रमाइलो सेलो गीतबाट कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उठान गरिसकेको छु। र गम्बुज शेर्पा नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै लामो समयदेखि कर्म गर्दै आइरहेका गायक र पछिल्लो समय भने उहाँ गायन पेसालाई चाहिँ अल्टरनेटिभको रूपमा राख्दै राजनीतिमा पनि सक्रिय हुनुहुन्छ। र उहाँ चाहिँ अहिले ओखलढुङ्गा जिल्लाको खिजी तेम्बा गाउँपालिकाको चाहिँ प्रमुख पनि हुनुहुन्छ, गाविस अध्यक्ष अर्थात् पालिका प्रमुख हुनुहुन्छ। र मैले आज गम्बुज शेर्पा र अमर श्रेष्ठा इन्दिरा गोलेको स्वरमा रहेको गीतबाट कार्यक्रमको ढोका उगारिसकेको छु। र भोलिको कार्यक्रममा चाहिँ म गम्बुज शेर्पासित कुराकानी गर्ने एउटा सोच बनाएको छु, जबरको गरेको छु। भोलिको कार्यक्रम पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु।

लागु सदारु तिथि मितितिर पनि आज मिति विक्रम सम्बत 2083 साल असार 25 गते नवमी तिथि बिहीबार नेपाल सम्बत 1146 तदनुसार आज भने 9 जुलाई सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू मौसममा आज पनि बदलाव देखिएको छ। कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएछ। काठमाडौँ उपत्यकामा भने यति बेला भने कतै भारी मात्रामा र कतै चाहिँ छिटफुट पानी परिरहेको अवस्था हो र नेपालमा आज सूर्योदय बिहान 5:15 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 7:03 जाँदा हुँदैछ।

0: श्रोताका शब्दहरू फुल जस्तै फुल्नेछन् श्रोताहरू, अनि भावनाका वासनाहरूले बगैँचाका सुगन्ध बिर्साइदिनेछ। मन हुन्छ सृजनामा, जीवन हुन्छ सृजनामा। साहित्य, सङ्गीत र सृजनशीलताको सुन्दर सङ्गम पनि हो श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिका। र आजको व्यवसायमा जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका स्रष्टाका सृजनाहरूलाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा म समेट्दै जानेछु। आशा छ बेबेस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोताहरूले पक्कै पनि कार्यक्रम सुनेर साथ दिने हुनेछ। अनि शिल्पी मनहरूले, सर्जकहरूले आफ्ना सृजनाहरू पनि लेखेर पठाउन सक्नुहुनेछ र तपाईँ आदरणीय श्रोताहरूले प्रतिक्रियाहरू पनि लेखेर पठाउन सक्नुहुनेछ। र तपाईँका प्रतिक्रिया अनि तपाईँका सृजनाको प्रतीक्षा गर्दै अब भने यो विषयमा एउटा छोटो विश्राम पनि लिइहाल्छु र त्यसपछि भने म एउटा गीत राख्नेछु।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
3: BFBS गोर्खा रेडियो।

0: एफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम।
1: हजुर श्रोताहरू, यो गीत राखेँ यहाँहरू माझमा र गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा लीलराज कामाङजीको स्वरमा रहेको यो गीत सुनाइसकेपछि यो गीतको बारेमा केही चिज आएको छ, सुनाइहाल्छु है त। यो सुमधुर गीत मैले यहाँहरू माझमा राखेँ मेचु धिमाल र परेश राईको स्वरमा गीत रचना रहेको थियो लीलराज कामाङको, भने सङ्गीत यसमा पुष्कर सुनवारको रहेको थियो। र यो गीत पश्चात बेबेस गोर्खा रेडियोको बिहिबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा फेरि पनि रेडियो सुनेर बस्ने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यसै गीतको सेरो फेरोमा अल्झेर यहाँ लेख्नुहुन्छ कनेक्टिकट युएसए बाच्य कवियात्री शर्मिला अधिकारी। नमस्ते तुलसी सर, लैजाउन कान्छ आदरणीय गीतका लीलराज सरको यही गीतलाई आधार बनाएर यो मेरो सानो प्रयास हो, विश्वास छ सबैजनाले मन पराइदिनुहुन्छ। हजुरहरू नभेटे पनि, हजुरहरूसँगको कुराकानी नभए पनि रेडियो र तुलसी सर मार्फत एकदमै नजिक हुने मौका पाए, हजुरहरूप्रति म एकदमै आभारी छु। आज रेडियोबाट हजुरहरू सबैजनालाई सम्झँदै गर्दा सबैलाई नमस्कार पनि भन्न चाहे। मेरो गीत लेख्ने बानी छुटिसकेको थियो, थाहा छैन म कहाँनिर चुके, सम्झे भने आफैलाई दुखी बनाउँछ। हिजो गइसक्यो फर्किँदैन, अब सकेको राम्रो गर्ने कोसिस गर्ने हो, तर आज जानी नजानी लीलराज कामाङ सरको लागि यो मेरो दुई शब्द गर्दैछु। लीलराज सर, मैले यो गीत हजुरलाई सुम्पिए, शब्दहरू माया पिरतीका भए पनि आदरणीय दाजु सम्झेर टक्राए है स्वीकारिदिनु, शब्दहरूमा सम्मान भेट्नु भएन भने माफ गरिदिनु होला, दस औँला जोडी क्षमा पनि चाहन्छु है भनेर लेख्नु भएको रहेछ। र उहाँले चाहिँ यही गीतलाई भर्खरै बजेको गीतलाई सुनेर भिडियो हेरेर सिर्जना पठाउनु भएको रहेछ कनेक्टिकट युएसएबाट। हाम्रा कवियात्री गीतकार पनि हुनुहुँदो रहेछ शर्मिला अधिकारीजी, उहाँलाई धन्यवाद दिन चाहन्छु। कान्छी छोरी उहाँको टाइटल रहेको छ। कोशी है परदेश पाँचथर जिल्ला फालेलुङ गाउँ तिम्रो, गुराँसै फुल्दा कोइली बोल्दा स्वर्गजै ठाउँ तिम्रो, गुराँस फुल्दा कोइली बोल्दा स्वर्गजै ठाउँ तिम्रो, फालेलुङ डाँडा गुराँसै फुल्दा मै पर्खी बस्छुला, टपक्कै टिपी लाइदेऊ न शेरमा मायाले कसौँला, फाक्सेलुङ बसी बाख्राको पाटो खेलाउँथ्यौँ हामीले, सालको पात बेरेर सुसेली हाल्दै गीत गाउँथ्यौ तिमीले, बिर्स्यौ कि क्या हो पछ्यौरी ओढी पिरती लाएको, बिर्स्यौ कि क्या रे पछ्यौरी ओढी पिरती लाएको, तल है दोबान पर्यो नि छाया डरले भगाको, दार्जिलिङ लान्छु भनेर ढाँटी सिलगढी पुर्यायो, दार्जिलिङ लान्छु भनेर ढाँटी सिलगढी पुर्यायो, फर्किन्छु चाँडै भनेर गयो यो ज्यानलाई रुवायो, छुकछुके रेलमा चढाउँछु भन्थ्यौ राखेर आडमा, बिरही माया छुट्टिन पर्यो पुग्यौ नि टाढामा, बहाना बनाई बोलाउँथ्यौ मलाई फालेलुङ डाँडैमा, धरधरी रुन्थ्यौ छुट्टिनु पर्दा बसेर आडैमा, दसैँको बेला गाउँको मेला सम्झन्छु झल्झली, चचहुई गर्दै झुल्दथ्यौँ हामी रमाउँथ्यौँ पिङ खेली, लिङ्गे पिङ झुल्थ्यौँ रोटे पिङ खेल्थ्यौँ त्यो हाम्रो पालामा, दुःख र सुख यस्तै हो कान्छा आऊ अर्को सालामा, दुःख र सुख बाँडौला मिली बसेर आडमा, आऊ कान्छा फर्की मै बस्छु पर्खी फालेलुङ डाँडामा, आऊ कान्छा फर्की मै बस्छु पर्खी फालेलुङ डाँडामा। आहा सुन्दर गीत शर्मिला अधिकारीजी, साह्रै खुसी लाग्यो लीलराजजीको गीत सुनेर यति मिठो सिर्जना गर्नुभएछ। अब भने यो सिर्जना पढेपछि मलाई तपाईँलाई धन्यवाद शब्दहरूबाटै दिन मन लाग्यो। आहा गीत सुनेर सिर्जना लेख्ने राम्रो कला, एक्काइस तोपको सलामी छ है हाम्रो शर्मिला। आहा गीत सुनेर सिर्जना लेख्ने राम्रो कला, एक्काइस तोपको सलामी छ है हाम्रो शर्मिला। कहिले लोग्ने मान्छेको बिम्ब टिपेको कविता, कहिले लोग्ने मान्छेको बिम्ब टिपेको कविता सिर्जना क्षमता त मान्नै पर्छ तिम्रो शर्मिला, सिर्जना क्षमता त मान्नै पर्छ तिम्रो शर्मिला। यति बोलेर धन्यवाद दिएपछि अब लीलाजीलाई पनि झकझकाउँछु। लीलाराज कामाङ जो बेलायतको अक्सफोर्डमा बस्नुहुन्छ गीतकार, उता लीलाजीको लीला सुनाउनै बाँकी छ। लुहै लुङ्गा अमेरिकाबाट शर्मिलाजी आकी छ, उता लीलाजीको लीला सुनाउनै बाँकी छ। लुहै लुङ्गा अमेरिकाबाट शर्मिलाजी आकी छ, सुन्दर शब्द लहर बगेर काबेली जस्तै सुसाउँदै, सुन्दर शब्द लहर बगेर काबेली जस्तै सुसाउँदै, सिर्जना बाटिकामा आज कवियत्री छाकी छ, सिर्जना बाटिकामा आज कवियत्री शर्मिला अधिकारी छाकी छ। लहै लीलाराजी तपाईँको पनि अब सिर्जना आउन बाँकी छ। यति बोल्दै गर्दाखेरि हङकङमा रहेकी जानु कामाङ लिम्बुको पनि एउटा सिर्जना मेरो हातमा रहेको छ, यो सिर्जना पनि पढिहाल्छु। लेख्नुहुन्छ जानु कामाङ लिम्बु, कविता हो पराई धरती, शीर्षक रहेको छ, म उभिएको धरती मेरो होइन, यहाँको माटोमा मेरो पुर्खाहरूको सुगन्ध छैन, म उभिएको धरती मेरो होइन, यहाँको माटोमा मेरो पुर्खाहरूको सुगन्ध छैन, न त यसको छातीमा मेरो बाल्यकालको डोब नै छ, तर पनि म बलियो गरी उभिएको छु, थाहा छ किन, किनकि मैले टेकेको जमिन पराई भए पनि मेरो स्वाभिमान थाप्ने सङ्कल्प मेरै हो, सङ्घर्ष गर्ने हत्केला आफ्नै हो, र सङ्घर्ष गरिरहेको तातो रगत पनि आफ्नै हो, जहाँ पैताला अडिन्छ त्यहाँ एउटा नयाँ इतिहास बन्छ, अनि त्यहीँबाट नयाँ यात्रा आरम्भ हुन्छ, निरन्तर निरन्तर अनन्तसम्म, अनि त्यहीँबाट नयाँ यात्रा आरम्भ हुन्छ, निरन्तर निरन्तर अनन्तसम्म। कवियत्री जानु कामाङजीको पराई धरती शीर्षकको यो कविता राखे, उहाँलाई पनि धन्यवाद दिँदै अब भने पराई धरतीमै रहेकी हङकङमा रहेकी कवियत्री गीतकार जानु कामाङले आफ्नै थाकथलो आफ्नै गाउँठाउँलाई सम्झेर लेख्नुभएको एउटा गीत यहाँहरू माझमा राखिहाल्छु। हेमन्त शर्मा र अमृता लिम्बुको स्वरमा गीत रचना जानु कामाङ लिम्बुको, सङ्गीत रहेको छ यसमा ताराप्रकाश लिम्बुको।

0: के तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति, बिहिबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना भाटिकामा फेरि पनि सम्पूर्ण रेडियो सुनेर बस्नुहुने आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आदरणीय श्रोताहरू, सृजना कुशल परिभाषा भन्नुपर्ने हो पर्दा श्रोताहरू, कल्पना, सोच, अनुभव र प्रतिभाको प्रयोग गरी नयाँ अर्थपूर्ण कृति निर्माण गर्ने प्रक्रियालाई नै सृजना भन्ने गरिन्छ। गीत, कविता, गजल लेख्नु, कथा लेख्नु, उपन्यास, नाटक लेख्नु पनि सृजना हो। अनि कम्पोज गर्नु, चित्र कोर्नु, चलचित्र निर्माण गर्नु, नयाँ आविष्कार गर्नु, सबै सृजना हो। र ती सृजनामा चाहिँ मौलिकता हुनुपर्दछ। र यसबीचमा केही सृजनाहरू मैले पाइसकेको छु र पाउने क्रम पनि निरन्तर रहिरहेको छ। र यहाँ मिनी कालीकोटे रायजीले चाहिँ नमस्ते तुलसीदाई भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु, बेलायतबाट हुनुहुन्छ। अनि लीलाराज काम्बाङजी लेख्नुहुन्छ बेलायतबाट, केही चिन अघि मैले शर्मिला अधिकारीजीले लेखेर पठाउनु भएको एउटा सिर्जना पढेको थिएँ, कान्छी छोरी शर्मिला अधिकारी जो कनेक्टिकट युएसमा बस्नुहुन्छ, उहाँले चाहिँ लीलाराज काम्बाङजीको गीत सुनेर एउटा सिर्जना कोरेर पठाएछु है भनेर लेख्नु भएको थियो। र मैले उक्त सिर्जना पढि नै सकेछु। र अब भने म लीलाजीले पनि केही लेखेर पठाउनु भएको छ, लीलाराज काम्बाङजीले उहाँ लेख्नुहुन्छ, तुलसी बस्ने सर नमन गरे स्वर्णिम सङ्गम सृजनाको फुलबारीमा म लोभी भमरा भई घुम्दै आइपुगे है। तपाईँको फुलबारीमा धेरै फुलहरू फुलेका रहेछन्, भमराको जात नै रस लिने, त्यसै सिलसिलामा एउटा यस्तो फल जसको बारेमा धेरै पहिले नै सुवास सुनेको थिए। तपाईँको फुलबारीमा यस्ता यति धेरै फुलहरू छन् जो आफ्नो सुवास रङ्गै बिरङ्गीका हुन्छन्, जो आफ्नै वासनाहरूले भरेका छन्। कवि, सर्जक, कथाकार, गायक आदि इत्यादि आज म लोभी भमराको रूपमा उपस्थित हुँदै गर्दा हजुरको फुलबारीमा एउटा यस्तो फुल जो श्री आठ कवियात्री शर्मिला अधिकारी ज्यू भनेर उहाँ लेख्दै हुन्थ्यो। फेरि अर्को पनि पोस्ट गर्नुभयो, शर्मिला अधिकारी ज्यूले वैशाखको लाली गुराँस जस्तो ढकमक्क फुलेको फुल देखे, यो फुल यो मन टक्क अडियो, क्यारम क्यारम भयो। त उहाँको फुलको बारेमा धेर थोर पहिले नै थाहा थियो, तर तपाईँको फुलबारी सिर्जना बाटिकामा ढकमक्क फुलेकी छिन् भन्ने थाहा थिएन। अब हजुरको अनुभूति भए म के गरौँ, ल उसो भए ल म के गरौँ उसो भए, आकाशै बाँधौँ, पातलै बाँधौँ, चारै सुर बाँधौँ, भूतप्रेत बाँधौँ, मसानै बाँधौँ, तुलसी सरलाई बाँधौँ, कोटी कोटी देवता बाँधौँ, श्रोतालाई बाँधौँ, सर्जक बाँधौँ, यो पञ्च भला आदमी बाँधौँ, यथार्थलाई बाँधौँ, कसैलाई रिस आवेग नसाधौँ, कसैलाई रिस आवेग नसाधौँ भनेर लेख्नु भएको रहेछ। गीतकार हो, गीतमै बकिन सक्छ, शब्द शब्दमा मायाका थुङ्गा ठोकिन सक्छ, त्यसैले त सृजना बाटिकाको यो बसाईमा अमेरिका र बेलायतको मन भेटिन सक्छ। सुन्दर दुईवटा सर्जकको सृजना पढेर लीलाजी अगाडि लेख्नुहुन्छ, कहाँ होला दो ओ भनेर लेख्नु भएको छ, दोभान लेख्नु भयो कि दो जोभान लेख्नु भएको, अलिकति म पनि कन्फ्युज भयो, कहाँ होला भनेर लेख्नु भएको छ। यथार्थमा ओइलै जाने लाली जोबन हो, कहाँ होला जोबन लेख्नु भएको छ, मैले बुझे, यथार्थमा ओइली जाने लाली जोबन, बग्दै आए दुई नदी, कहाँ होला सङ्गम, कहाँ होला धोबान, बग्दै आए दुई नदी, कहाँ होला सङ्गम, कहाँ होला धोबान, प्रत्येक वसन्तका फालुवा जस्तै पाइला पलाइरहन् शर्मिलाजी हजुरका सृजनाका मुना र फुलहरू, पलाइरहन् शर्मिलाजी हजुरका श्रद्धा सृजनाका मुनाहारा फुलहरू म त एउटा सामान्य गाउँले छोरो म त एउटा सामान्य गाउँले छोरो मलाई माफ गरिदिनु लेखाइमा धेरै धेरै छन् भुलहरू धेरै धेरै छन् भुलहरू त्यस्ता भुल त केही छैन सुन्दर सिर्जना लेख्ने शिल्पी मन हुनुका धनी हुनुहुन्छ हाम्रा लीलाराज कामाङजी यस्ता राम्रा सिर्जनाहरू लेखेर पठाउनु भएको छ शर्मिलाजीको सिर्जना अनि लीलाराज कामाङजीको सिर्जना मैले पढेँ दुवैजनालाई धन्यवाद दिन चाहन्छु लीलाराजी लेख्न त माहिरै हुनुहुन्छ घरिघरि त चिटिक्कै पारेर चटक्कै त्यो भनौँ न नुनमा अचार चकिलो पारे जसरी पनि लेख्नुहुन्छ शर्मिलाजी उस्तै छ तिमी सागर पारी म सागर वारी भुइँको धुलो कुल्चिएर अर्कैकै भइहाल्यो आखिर नस्का नचस्काऊ यो छाती घरिघरि तिम्रो लागि भनी सोचेको साँचेको छु बना राशी सारी लोभी नजर पापी मन बिर्सनु म कसरी फकाई ल्याउने हिम्मत अझै छ मेरो तिरेरै भए पनि जारी पोको पन्दरा बाँधिराख्नु लान्छु म तिमीलाई सात समुद्र पारी भनेर पनि सिर्जना गर्नु भएको छ लीलाराज कामाङजीले यो वास्तवमा शिल्पी मनहरूको यो एउटा खुबी पनि हो श्रोताहरू आफ्ना सिर्जनाबाट सिर्जनाकै रूपमा जवाफ फर्काउने अघि कान्छी छोरीले पठाउनु भएको सिर्जनामा यहाँ लीलाराज कामाङजीले थप्दै जानुभएको छ र उहाँहरू दुवैजनालाई धन्यवाद दिँदै एउटा गीत राख्न चाहन्छु यति धेरै सिर्जना पस्कनु भएको छ आज लीलाराज कामाङजीले होइन यो आँसु कवि जस्तै भएर फटाफट लेखिरहनु भएको छ धन्यवाद दिन चाहन्छु र शान्तिश्री परियारले गाउनु भएको गीत राख्छु अब क्रममा शब्द लीलाराज कामाङको सङ्गीत शङ्कर थापा स्मालको

यो गीत राखे लीलराज कामाङले लेख्नु भएको थियो शान्ति श्री परियारले। लीलराजजीले यता हाम्रो अफिसियल फेसबुकको इनबक्समा पनि सिर्जना पठाउनु भएको छ, यता चाहिँ मेरो नजर पुगेन लोभी नजर शीर्षकमा उहाँले पठाउनु भएको यो सिर्जनालाई मैले छुटाउन चाहिन। तिमी सागर पारी म सागर वारी, भुइँको धुलोलाई कुल्चिएर अर्कै कि भइहाल्यो आखिरी, नचस्काउ यो छाती घरिघरि, नचस्काउ यो छाती घरिघरि, तिम्रै लागि भनी साँचेको बनारासी सारी, लोभी नजर पापी मन बिर्सनु म कसरी, फकाइ ल्याउने हिम्मत अझै छ मन अझै छन् मेरा, तिरेरै भए पनि जारी, पोको पन्तरा बाँधिराख्नु, लान्छु तिमीलाई सात समुद्र पारी, माथि है माथि सैलुङ्गे लेखमा गाई मैले चराएको, रासनै बोकी आउँदा तिमीलाई मैले मनैदेखि मन पराएको, दही मोही बोकाई फर्केर जाँदा मन साह्रो डराएको, डाँडैमा बसी फर्केर आऊ भन्दै मैले नि कराएको, घुम्न जाऊ कान्छी दार्जिलिङ सहर भन्दै मैले गीत गाएको, जिन्दगी बित्यो तिमीलाई कुर्दा खै फर्की आएको, गरिबको छोरा अवागी मोरा भात खान्छु पातैमा, तुलसी दाईले चिट्ठी पो दिए थमाई हात, तुलसी दाईले चिट्ठी नै दिए थमाई हातैमा, तुलसी दाई भन्छन् नपर्नु भर, उनी भन्छन् अब अर्कैको साथैमा, माइबेनी मेला मान्छेको भेला, औँठी है साटेको, तिमीले दिएको मायाको चिनो छैन है फाटेको, सबै दोष मलाई दि युएसए गयौ रे, सोधीमा ल्याउँदा ग्रिन कार्डसँग बिहे पो भयो रे, सिमाना पारी खोजी है गर्दा समात्यो कठालो, शर्मिला जिउ हवाई जहाजमाथि मै गाई गोठालो भनेर आफ्नो दुखेसो पोख्नु भएको रहेछ। अघि शर्मिलाजीको कविताको चाहिँ भनौँ यो सग्लो जवाब जस्तो लाग्यो, तल है दोबन पर्यो नि छाया डरले भागेको, दार्जिलिङ लान्छु भनेर नाटी सिलगढी पुर्यायो, यो सिर्जनाको जवाब जस्तो लाग्यो। धन्यवाद दिन चाहन्छु लीलराज कामाङजीलाई। र पनि म एउटा गीत रञ्जन राईले लेख्नुभएको गीत राख्न चाहन्छु, नारी हस्ताक्षर गीतकार रञ्जन राईको गीत रचना सुरेश अधिकारीको सङ्गीत अनि सञ्जीवनीको स्वरमा, र यो गीत पश्चात पनि यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ। समाचारपछि हामी दोस्रो चरणमा भेट्नेछौँ।

0: संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई प्रक्रिया थालेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की र आयुक्त राजीव सुब्बाका साथै गुरूप्रसाद वाग्लेको सुनवाई प्रक्रिया अगाडि बढ़ाएको हो। उनीहरूको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभएको छ।
1: प्रस्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिका सम्बन्धमा सूचना वा उजुरी संकलन गर्ने उद्देश्यले सो सम्बन्धी सूचना सरकारी संचारका माध्यमहरू र संघीय संसद सचिवालयको विद्युतीय पेज मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने विषयलाई अनुमोदन गरिदिनु हुन मान्य सदस्यहरूलाई अनुरोध गर्दछु।
2: सदस्यहरू, सुनवाईको लागि समितिमा प्राप्त नाम आम नागरिकलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा सूचना तथा उजुरी संकलन गर्ने उद्देश्यले सरकारी संचारका माध्यमहरू र संघीय संसद सचिवालयको विद्युतीय पेज मार्फत सूचना सार्वजनिक गर्न समिति सचिवलाई निर्देश गर्दछु।
0: प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरिएको छ। संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको र पार्टीको प्रस्तावमा सरकारका तर्फबाट स्पष्ट जवाफ नआएको भन्दै एमाले कार्यदलबाट बाहिरिएको हो। शुरूको चरणमा एमालेबाट डाक्टर भीम अधिकारी सहभागी भए पनि कार्यदलको काम कार्यवाही चित्त बुझ्दो नभएकाले फिर्ता बोलाउने निर्णय भएको एमाले जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजकलाई पत्र लेख्दै कार्यदलको काम शुरूदेखि नै संदिग्ध प्रकृतिको देखेर सरकारको भूमिका बारे स्पष्ट जवाफ माग्दा नदिएपछि कार्यदलबाट बाहिरिएको जानकारी दिनुभएको हो। संविधान संशोधनका विषय किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको एमालेको भनाइ छ। वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने, विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले दृढ भए पनि आधारभूत संरचना नै खलबल्याउने कार्यदलको उद्देश्य देखेपछि आफ्ना प्रतिनिधि उपस्थित हुन छाडेको समेत एमालेको भनाइ छ। यसअघि नेकपा लगायतका 4 दल पनि कार्यदलबाट बाहिरिएका थिए। नेपाली कांग्रेस भने शुरूदेखि नै कार्यदलमा गएको थिएन। रौतहटमा प्रधानमन्त्री पालेन्द्र शाहको पुतला जलाइएको छ। मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर आन्दोलनरत पक्षले प्रधानमन्त्री बालेनको पुतला दहन गर्दै प्रदर्शन गरेका हुन्। मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आन्दोलन गरेका हुन्। प्रदर्शनकारीले बिजुली पानीको भुक्तानी गर, सम्मानित अदालतको आदेश पालना गर, मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर, मौलापुरलाई हाकिमविहीन बनाउनेहरू होसियार लगायतका नारा लगाएका थिए। विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत विहीन बनाइनु गलत भएको उनीहरूको भनाइ थियो। प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिएर अभिव्यक्ति दिएका नेपाल प्रहरीका एकजना डीएसपीलाई जिल्लामा झिकाइएको विषयमा कांग्रेस सांसदले आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा यो घटनाबारे बोल्दै कांग्रेस सांसद खड्ग साईले सरकारले अधिनायकवादी शैली अपनाएको टिप्पणी गर्नुभएको छ।
3: हिजो मात्रै कैलालीमा लागू औषध विरुद्धको जनचेतना कार्यक्रममा नेपाल प्रहरीका कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुन अनुसार चल्ने संस्था हो भन्ने भनाइमा एकजना डीएसपी प्रसन्न राज चौधरीलाई सो भनाइ बारेमा जानकारी लिन आवश्यक सोधपुछ वा स्पष्टीकरणका लागि जिल्लामा बोलाइएको छ। सामान्य सभामा महोदय, एउटा राष्ट्र सेवक व्यक्तिले हामी राजनीतिक नेतृत्वको नभई कानुनको सेवक हौ भन्नु गलत हो र सो भनाइप्रति डीएसपीले सजाय खानुपर्ने हो भने यो अधिनायकवादी शैलीको सरकारले हरेक क्षेत्रमा कर्मचारीदेखि लिएर सम्पूर्ण सबै क्षेत्रमा त्रास जन्माएको छ। यसको बारेमा म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु।
0: चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेमा डार्ट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई 24 घण्टा निगरानीमा राखिनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: हो।

मनमा राख मलाई महलमा होइन गायिका चन्दा देवीको स्वरमा रहेको यो गीत राखे गीत लेख्नु भएको थियो शिव पलासले सङ्गीत बेबी अनुरागीको रहेको थियो र यसै सुमधुर गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकाको व्यवसायको दोस्रो खण्ड अर्थात् दोस्रो घण्टाको उठान गरिसकेको छु र बिएबिएस गोर्खा रेडियो सुनेर बस्नु सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। यहाँ होमा पाइम लिम्बू लेख्नुहुन्छ, सेवारो तुलसीज्यू मैले पनि साउको मेलाबाटै मिठा सिर्जनाहरू सुनिरहेछु, मिठा मिठा सिर्जनाहरू। त्यसैमा शर्मिलाजी र लीलाराज कामबाङ भाइ साथै हजुरको मिश्रण सिर्जनाहरूले त झनै रोचक बनायो। हजुरहरू सम्पूर्णमा सृजनशील मनहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। हजुरको कलम, हजुरहरूको कलम चाहिँ यसरी नै अघि बढिरहोस् शुभकामना हुनुभएको छ। धन्यवाद दिन चाहन्छु म हाम्रा होमा पाइम लिम्बुज्यूलाई। अनि यसै गरी यहाँ लेख्नुहुन्छ कुलराज दुराजी बेलायतबाट हुनुहुन्छ, नमस्ते सबैजनालाई भन्नुभएको छ। कुलराज दुराजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु बेलायतबाट हामीसित यसरी प्रत्यक्ष रूपमा जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ लेख्नुहुन्छ सेम लिम्बू, उहाँ लेख्नुहुन्छ, माफ गर्नु सुमी लिम्बू लेख्नुहुन्छ, सेवारो नमस्ते तुलसी, आज एउटा सानो शब्दरूपी गजलका शेरहरू यसरी बगाउँदैछ है भनेर सुमी लिम्बू लेख्नुहुन्छ। उहाँ लेख्नुहुन्छ सम्भव भए वाचन गरिदिनु होला, र उहाँले चाहिँ आदरणीय दाई लीलाराज कामबाङलाई मिठो सम्झना र उहाँको शब्दहरूलाई अर्थात् उहाँको शब्दप्रतिको उत्तर दिन खोजेको छु है भनेर लेख्नु भएको छ सुमी लिम्बूले। उहाँ लेख्नुहुन्छ आकाश बाँध्ने शक्ति त प्रेमकै मुटुमा रहोस् पातलमा होइन, आकाश बाँध्ने शक्ति त प्रेमकै मुटुमा रहोस् पातल होइनन्, विश्वासको डोरी सधैँ गहिरो रहोस् रिस आवेश र अहंकार सबै टाढा भइरहन्, माया र सद्भावले नै हाम्रो सम्बन्ध अटल रहोस्, बाँध्ने भए प्रेमले बाँध मनलाई नबाँध है रिस र राग होइन माया, माइर बाँधौ देउता साक्षी रहन् सत्य बाटो नछुटोस्, शुभ भावको डोरीले हाम्रो सम्बन्ध बाँध है शुभ भावको डोरीले हाम्रो सम्बन्ध बाँध है भनेर लीलाजीलाई लेख्नु भएको छ है लीलाजी हाम्रो सुमी लिम्बूज्यूले, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु सुमी लिम्बूज्यूलाई। अनि शर्मिला अधिकारीजीले एउटा लामो कविता पठाउनु भएको छ, त्यो कविता चाहिँ अर्को हप्ताको लागि, र अघि लीलाजीको यो सिर्जना पढेको थिएँ मैले माथि माथि सैलुङ्गे लेखमा गाई मैले चराको रासनै बोकी आउँदा तिमीलाई मैले मन पराएको, दही मोही बोकाई फर्केर जाँदा मन साह्रै डराएको, डाँडैमा बसी फर्किआउ भन्दै मैले नै कराएको, यो सिर्जना पढेको थिएँ। सिमाना पारी खोजिरहे भनेर यो सिर्जना पढेको थिएँ शर्मिलाज्यूलाई भनौँ, उहाँ चाहिँ सिमाना पारी खोजिए गर्दा समात्यो गोठालो, शर्मिलाज्यू हवाईजहाज माथि मै भैँसी गोठालो भनेर लेखेर पठाउनु भएको थियो, सायद त्यसैको प्रत्युत्तर जस्तो पनि लाग्यो। यहाँ शर्मिलाज्यूको एउटा कविता चाहिँ म अर्को हप्ता पढ्नेछु। उहाँ लेख्नुहुन्छ जोरी पारी हाँस्लान फेरि सुनि हाम्रो कुरा, जोरी पारी हाँस्लान फेरि सुनि हाम्रो कुरा, लोभी नजर पापी मन म भन्दा नि छुरा, रेडियोको सवालको रेडियोमै जवाब, चेलीलाई चेली सम्झी नगर्नु मन खराब, उता पाउन यता डलर पर्ला फेरि भारी, म त तिम्रो कान्छी बहिनी के को तिर्छौ जारी, यता सुन्नु दाजु हजुर पिरती नबुन्नु, गीत पठाए रेडियोमा ध्यान दिएर सुन्नु, कालो कपाल रातो रिमिन चट्ट कपाल कोरी, भाउजूलाई नै दिनुहोला त्यो बनारसी सारी भनेर लेख्नु भएको रहेछ। धन्यवाद दिन चाहन्छु हाम्रा शर्मिला अधिकारीजीलाई यो सुन्दर सिर्जना लेखेर पठाउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र भने म श्रोताहरू यहाँ एउटा गजल वाचन गर्छु, यो बसाइमा पुण्यप्रसाद घिमिरे लेख्नुभएको गजल हो, लेख्नुहुन्छ पुण्यप्रसाद घिमिरे। झुपडीको तालो फाटो बाबालाई सम्झन्छु म, झुपडीको तलो फाट्यो बाबालाई सम्झन्छु म, बाजो फेर्ने हलो फाट्यो बाबालाई सम्झन्छु म, बाजो फेर्ने हलो फाट्यो बाबालाई सम्झन्छु म, झुपडीको
तलो फाट्यो बाबालाई सम्झन्छु म। घोगै घोगा लट्ठारिन्थे जङ्गल बिचै मकै बाली, घोगै घोगा लट्ठारिन्थे जङ्गल बिचै मकै बारी, बाँदर राज थल्यो फाट्यो बाबालाई सम्झन्छु म। बाँदर राज थलो फाट्यो बाबालाई सम्झन्छु म, बाजो फेर्ने हलो फाट्यो बाबालाई सम्झन्छु म। परजीवी सिपहीन अपाङ्ग म वर्तमानै, परजीवी सिपहीन अपाङ्ग म वर्तमानमै, गोठ सार्ने बलो फाट्यो बाबालाई सम्झन्छु म। गोठ सार्ने बलो फाट्यो बाबालाई सम्झन्छु म, बाजो फेर्ने हलो फाट्यो बाबालाई सम्झन्छु म। खरा हुन्थे बाका कुरा काम खरा कुरा जस्तै, खरा हुन्थे बाका कुरा काम खरा कुरा जस्तै, सत्य बोल्दा भलो फाट्यो बाबालाई सम्झन्छु म। सत्य बोल्दा भलो फाट्यो बाबालाई सम्झन्छु म। तिम्रो रित्तो खेतबारी मुहान सब थल बसे, तिम्रो रित्तो खेतबारी मुहान सबै थला बसे, आयस्ताको खलो फाट्यो बाबालाई सम्झन्छु म। आयस्ताको खलो फाट्यो बाबालाई सम्झन्छु म। झुपडीको तलो फाट्यो बाबालाई सम्झन्छु म। पाजो फेर्ने हलो फाट्यो बाबालाई सम्झन्छु म। यो सिर्जना राखे, गजल राखे पुण्यप्रसाद घिमिरेको कलमबाट उहाँलाई धन्यवाद दिँदै, अब यहाँ बाबालाई सम्झेको होइन गोरीभन्दा कालीलाई चाहिँ मन पराएको एउटा गजल सुनाउन चाहन्छु यहाँहरू माझमा। सत्यराज आचार्यको स्वरमा गजलका शेरहरू पनि सत्यराज आचार्यले लेख्नुभएको भने सङ्गीत पनि सत्यराज आचार्यकै रहेको छ।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk BFBS गोर्खा रेडियो

दिव्य खालिनको शब्द संगीत अनि स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको यो सुमधुर गीत पश्चात बीएबएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना बाटिकामा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। सृजनशील हातका सृजनाहरूलाई त मैले समेटिनिरहेको छु र यसबीचमा यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजी हुनुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। नमस्कार तुलजी, साथै सधैँ आज हाम्रो लोकप्रिय कार्यक्रम स्वर्णिम संगम सृजना बाटिकामा सम्पूर्ण सृजनशील हातहरूलाई नमन गर्दछु। विशेष गरी मेरो सम्धीज्यू लीलाराज काम्बाङ अनि शर्मिला अधिकारीजी अनि जानु काम्बाङ सबैमा धेरै धेरै नमन। आजका सृजनाहरूको साथमा सम्धीज्यूको रचनाको गीतहरूले झनै यो कार्यक्रमलाई हिमचुली झै उच्च बनाइदिएको छ। है तुलसीजी, धन्यवाद हजुरलाई अनि तिनैजना स्रष्टाहरूलाई मेरो नमन छ। द्वारिका थापा मगर जर्मनीबाट भन्नुभएको छ। आज मैले शर्मिला अधिकारीजीले लीलाराज कामाङजीको गीत सुनेर लेखेर पठाउनु भएको सिर्जना पढेँ। लीलाराज कामाङजीले फेरि प्रत्युत्तर पठाउनु भयो, त्यो पनि पढेँ। जानु कामाङजीको पराई धरती कविता पढेँ, उहाँको गीत पनि राखेको थिएँ र यी सबै कुरालाई यहाँ कोट गर्नुभएको छ। हाम्रा द्वारिका थापा मगरजीले धन्यवाद दिन चाहन्छु। हङकङमा रहेकी जानु कामाङजीले पनि कार्यक्रम चाहिँ सुनिरहनु भएको छ। नमस्ते तुलसी जी, कार्यक्रम सुनिरहेको छु भनेर लेख्नु भएको छ। सेवा र तुलसीजी, मैले पनि हाजिर जना है सुन्ने दिन सुन्न त दिनै सुनिरहेको हुन्छु, भाग लिन मात्रै चुक्छु समयको अभावले। सम्पूर्ण प्यारा प्यारा श्रोतागणमा पनि हार्दिक नमन सेवाहरू भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। जानु काम्बाङ लिम्बुज्यूलाई अनि यहाँ कैलाश अनिता लिम्बुले ननिटन युकेबाट नमस्ते तुजलाई, बिहिबारको लभली कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा सृजनाहरू गीत गजल कविता मुक्तक सुनेर इन्जोय लिइरहेको छु भन्दै नयाँ बजार स्वरका नम्रता निराश्रितले लेख्नु भएका मुक्तक पठाउनु भएको छ। कैलाशजीलाई धन्यवाद दिन चाहन्छु। लेख्नुहुन्छ नम्रता निराश्रित। जीवनको यात्रा नदीको छालसँगै जारी छ, सुन्दर महल घेरेको पर्खालसँगै जारी छ। जीवनको यात्रा नदीको छालसँगै जारी छ, सुन्दर महल घेरेको पर्खालसँगै जारी छ। समयले धेरै कुरा यहाँ बिर्सनलाई सिकायो, समयले धेरै कुरा यहाँ बिर्सनलाई सिकायो। या त अझै त्यो मनको हालसँगै जारी छ, या त अझ त्यो मनको हालसँगै जारी छ। अर्को मुक्तक पनि छ यहाँ नम्रता निराश्रितजीको। माया दुर्लभ चिज हो, पाउन सजिलो छैन, मनको गर्वमा हुन्छ देखाउन सजिलो छैन। माया दुर्लभ चिज हो, पाउन सजिलो छैन, मनको गर्वमा हुन्छ देखाउन सजिलो छैन। आफ्नो साथमा आएपछि सधैँ ख्याल गर्नु, आफ्नो साथमा आएपछि सधैँ ख्याल गर्नु। निस्वार्थ प्रेम पथमा हिँडाउन सजिलो छैन, निस्वार्थ प्रेम पथमा हिँडाउन सजिलो छैन। सुन्दर दुई मुक्तको लागि सर्जक नम्रता निराश्रितलाई धन्यवाद दिँदै गर्दा यो मुक्तक साभर गरेर पठाउनु हुने कैलाश अन्ता लिम्बुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ अर्को पनि सिर्जना यहाँ प्राप्त भएको छ। स्याङ्जाली श्रष्टा गीतकार घनबहादुर थापा मगर लेख्नुहुन्छ, नमस्कार तुलसी सर, तपाईँलाई सुन्दै गर्दाखेरि आज असार 25 गते, अब को 4 दिन पश्चात भानु जयन्ती परेको हुनाले मैले एउटा सृजना पठाएको छु र उहाँले चाहिँ साहित्य विकास परिषद युकेले चाहिँ यही 11 जुलाईमा भानु जयन्तीको अवसर पारेर कार्यक्रम पनि गर्दैछ जस्तो यहाँ प्रतिक्रिया लेखेर पठाउनु छ। उक्त कार्यक्रममा चाहिँ जान सकिनँ, त्यही भएर मगरसङ्घ युकेको संरक्षकको हैसियतले उक्त कार्यक्रममा सहभागिता जनाउन नसके तापनि भानुभक्तलाई चाहिँ सम्झेर एउटा सृजना लेखेर पठाएको छु। असार 29 गते भानु जयन्ती परेको हुनाले टाढैबाट श्रद्धा सुमन शीर्षकै भन्ने लेख्नु भएको छ। घनबहादुर थापा मगर लेख्नुहुन्छ, मनमा तिमी मुटुमा तिमी मधोस बनाई आउँछु भानु कलम बनी सृजना जगाई। मनमा तिमी मुटुमा तिमी मधोस बनाई आउँछौ भानु कलम बनी सृजना जगाई। अपार छन् तिम्रा देन भाषालाई सिङ्गारी, रामायण तिम्रो त्यो ठूलो देन साहित्य चिनारी। समाजलाई गर्यौ एकीकरण तिमीले रामायण लेखेर, समाजलाई गर्यौ एकीकरण तिमीले रामायण लेखेर।
नेपाली हामी कृतज्ञ छौ सधैँ तिम्रा दिन सम्झेर नेपाली जन यो संसारभरि जासुकै रहेनी जन्मदिन तिम्रो मनाइरहन्छौ जे जस्तो भए नि बाध्यताले भए नि टाढा माया छ गाढा भानुलाई बाध्यताले भए नि टाढा माया छ गाढा भानुलाई यसपालि म आउन सकिन गरिदेऊ माफ मलाई स्वीकार मेरो पुकार टाढै बाट श्रद्धा सुमन तिमीलाई चढाउँछु यही सिर्जना पाउमा तिमीले दिएको मलाई म पनि बुढो भए रोगले नि च्यापु भेटुन गाह्रो भयो न खुट्टा चल्छ न आँखा बल्छ हिँड्न नै साह्रो भयो आउनलाई मन थियो सकिन आउन गरिदेऊ माफ मलाई स्वीकार मेरो पुकार टाढैबाट श्रद्धा सुमन तिमीलाई यो मनभरि तिमी छौ भानु म आफै आउन नसके पनि यो मनभरि तिमी छौ भानु म आउन नसके पनि यो मनको पीडा बुझ्नलाई आउँछौ मनभित्र सधैँ सधैँ चेतना बनी भेट गर्न मन थियो सकिन भेट्न गरिदेऊ माफ मलाई स्वीकार मेरो पुकार टाढैबाट श्रद्धा सुमन तिमीलाई स्वीकार मेरो पुकार टाढैबाट श्रद्धा सुमन तिमीलाई असार 29 जन्मदिन तिम्रो मनाउन कति रहर हुन्छ मनभरि सयौँ श्रद्धाभाव जाग्छन् नेपाली बोल्दा गर्वले छुन्छ यी कुरा भन्न अति नै मन थियो सकिन आउन माफ गर मलाई स्वीकार मेरो पुकार टाढैबाट श्रद्धा सुमन भानु तिमीलाई स्वीकार मेरो पुकार टाढैबाट श्रद्धा सुमन भानु तिमीलाई गणबहादुर थापा मगर सल्लाहकार एनआइडिसी भने लेख्नु भएको छ साहित्य विकास परिषद युकेको 11 जुलाईमा भानु जयन्ती छ र म जान सकिनँ र मैले सिर्जना पठाएँ भने लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु यो भानुभक्तलाई सम्झनु भयो असार 29 गते भानु जयन्ती हरेक वर्ष पर्ने गर्दछ भानुभक्त आदिकवि भानुभक्तलाई सम्झनु भयो यहाँलाई धन्यवाद दिँदै गर्दाखेरि यति बेला भने म दिपा लामाले गाउनुभएको गीतकार घनबहादुर थापा मगरकै कलमबाट लेखेको गीत यहाँहरूलाई सुनाउन चाहन्छु श्रोताहरूलाई जसमा सङ्गीत भने डाक्टर किराँतको रहेको छ।

0: सुमधुर गीत राखेछु दारु मैले यहाँ माझमा दिपा लामाको स्वरमा गीत लेख्नु भएको थियो गणबहादुर थापा मगरले सङ्गीत यसमा डाक्टर किरातको रहेको थियो र गणबहादुर थापा मगरले भानु जयन्तीको पूर्व सन्ध्यामा भानुभक्त ढकाल माफुनु आचार्यलाई सम्झन पुग्नु भएको थियो मैले गायक भानुभक्त ढकालको नामको उच्चारण गर्न पुगेछु त्यसको लागि क्षमा चाहन्छु र भानुभक्त आचार्यको भानु जयन्ती जन्मदिन आउँदै गरेको पूर्व सन्ध्यामा गणबहादुर थापाले पठाउनु भएको सिर्जना पढिसकेको छु र यहाँ जानु जुनिना राई बहिनी लेख्नुहुन्छ धानकुटाबाट हुनुहुन्छ नमस्ते तुलजाई मैले पनि सुन्दैछु धनकुटाबाट आज धेरै दिनपछि आजभोलि धान रोपाईले व्यस्त भएर उपस्थित जनाउन सकिरहेको छैनौँ छुइनँ तर पनि सम्झना छ है उस्तै सबैलाई मिठो सम्झना भन्ने लेख्नु भएको छ जुनिना राई बहिनीले धानकुटाबाट जुनिना राई बहिनी व्यस्त हुनुहुन्छ भन्ने त थाहा भइसकेको छ दुईचोटि हरिराईजीले फ्यामिली कनेक्टिङमा तपाईँको नम्बर बेलायतबाट दिनुभएको थियो मैले दुईवटा मङ्गलबार फोन गर्दा फोन उठेन रिङटोन गए तापनि तपाईँ व्यस्तै हुन्छ भन्ने मैले पूर्व अनुमान लगाइसकेको छु अन्तर्राष्ट्रिय चेली धनकुटाको चेली बन्न पुग्नु भयो क्या हो फोनै उठाउनु भएन भनेर मैले गएको हप्ता बोलेको पनि थिएँ र आज चाहिँ सुनिरहनु भएको रहेछ धन्यवाद दिन चाहन्छु बरु आज हरिराईजी चाहिँ हराउनु भएको छ है तपाईँ आउनु भएर हो कि कसो हो यहाँ मैले हरिजीको चाहिँ मैले प्रतिक्रिया देखिरहेको छैन जुनिना राई बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु रग भट्टराईजी चाहिँ आज यात्रातिर हुँदै हुनु नमस्ते रोड आइल्यान्ड बा एयरपोर्टबाट आज एटलान्टाको लागि यात्रा हुँदैछ एयरपोर्टमा चेक इनले व्यस्त बनाए बल्ल पो सुन्न थाले भने लेख्नु भएको छ रघुजीलाई शुभयात्रा भन्न चाहन्छु र एनपीजीले पनि एनपी परदेशीले पनि नर्स क्यारोलिनाबाट रघु भट्टराईजीलाई शुभयात्रा भन्नुभएको छ नसुनेको कारण चाहिँ बल्ल थाहा भयो ल खुसी लाग्यो यात्रामा हुनुहुँदैछ शुभयात्रा भन्न चाहन्छु है तपाईँलाई अनि यहाँ लेख्नुहुन्छ लीलाराज कामबाङजीले यहाँ अघि एउटा मैले सिर्जना पढेको थिएँ सुमी लिम्बूको उहाँ लेख्नुहुन्छ सुमी लिम्बू चलाउने रेडियो अनलाइन तरेली नजिम्काउ यता त्यो आँखाको परेली खोजी गर्दैछु कालो कराई खाइदिउँ जस्तो लाग्यो तिमी मेरो तिते करेली खाइदिउँ जस्तो त्यो लाग्यो तिमी मेरो तिते करेली भनेर लेख्नु भएको छ लीलाराज कामबाङजीले धन्यवाद दिन चाहन्छु लीलाराजजीलाई अनि उहाँले शर्मिलाजीलाई बिट मारे है आज भनेर एउटा फेरि सिर्जना पठाउनु भएको रहेछ अघि शर्मिलाजीको पनि सिर्जना पढिसकेको छु फालेलुङ काटे सैलुङ्गै काटे फाटेन गलबन्दी तिमीलाई भनी ल्याएको थिएँ शिरैमा शिरबन्दी नाकैमा फुली कानैमा झुम्का चोली नि चौबन्दी छोडेर गयो यो गरिबलाई पुगेछौ लालबन्दी छोडेर गयो यो गरिबलाई पुगेछौ लालबन्दी तोडेर गयो मायाको गाँठो पारेछौ फेरि नयाँ सन्धि फुलेर जाऊ फलेर जाऊ यो मन नजलाऊ चस्केर दुख्छ पुरानो घाउ घरिघरि अब नभल्झाऊ चस्केर दुख्छ पुरानो घाउ भन्दै गर्दाखेरि लीलाजी मलाई एउटा गीतको सम्झना आयो लाक्पा शेर्पाले गाउनु भएको गीत मन्जु शर्माले लेख्नुभएको मदन दिब्बिमको सङ्गीत रहेको गीत झस्केर दुख्छ यो मुटु मेरो सम्भवतः कहिलेकाहीँ झस्किँदा पनि मुटु दुख्ने गर्दछ अहिलेलाई भने यही गीत राख्न चाहन्छु लाक्पा शेर्पाको स्वरमा तर छोटो विश्राम
1: तिमी अनलाइनमा हो
2: हो
1: के गर्दै गरेको
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
1: ए ल ल हुन्छ हुन्छ
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

यस सुमधुर गीत पश्चात आदरणीय श्रोता रुबी बेस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेस गोर्खा रेडियोको बिहिबारको बसाइ कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने यहाँ सुमिन विवश सावा लेख्नुहुन्छ, नमस्कार सेवारो, म कलङ्कीबाट मिठो आवाजमा कार्यक्रम सुन्दैछु। प्रत्युत्तर लीला सरलाई सुमी लिम्बुले के कस्तो मिठो सरल तरिकामा रिप्लाई दिनुभयो, खुसी लाग्यो। ती सृजना र सृजनशील कलमहरू अघि बढिरहोस्, हार्दिक शुभकामना सुमी बहिनीलाई। मेरो घर तेह्रथुममा रहनुहुने आमा बाबुलाई मिठो सम्झना र छरछिमेक आफन्तको पनि मिठो सम्झना भनिदिनुहोस् होला है तुलसी सर, धन्यवाद भनेर सुमिन विवश सामाजी लेख्नुहुन्छ कलङ्कीबाट। उहाँलाई धन्यवाद दिन चाहन्छु। प्रकाश उहाँले लीलाजी र सुमी लिम्बुलाई पनि सम्झनु भएको छ, धन्यवाद दिन चाहन्छु। र आफ्नो तेह्रथुममा रहनुहुने बुवामा छरछिमेकलाई पनि आफन्तजनलाई सम्झनु भएको छ, खुसी लाग्यो। सुमिन विवश सामाजिकको यो सिर्जना मैले आज पहिलोपल्ट प्रतिक्रिया पनि पढ्न पाएँ, धन्यवाद दिन चाहन्छु। प्रकाश गुरुङज्यू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ। नमस्कार तुल सर, केही हप्ताको अन्तरालपछि फेरि केही मुक्तक लिएर उपस्थित भएको छ, वाचन गरिदिनु होला भनेर लेख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, प्रकाश गुरुङजी हुनुहुन्छ लाङ्दी पर्वतका स्रष्टा, अहिले भने बेलायतबाट हुनुहुन्छ, सायद अल्सोटतिर हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, भुरुङ्ग जस्तै घुमेर फुरुङ्ग नाचौँ झै लाग्यो ढल्किएर, कहाँ गएर पोखिने हो यो वन जवानी छल्किएर। भुरुङ्ग जस्तै घुमेर फुरुङ्ग नाचौँ झै लाग्यो ढल्केर, कहाँ गएर पोखिने हो यो यौवन जवानी छल्केर। मरुभूमिको मरुदान हौ प्रियसी तिमी तृष्णा मेट्ने, मरुभूमिको मरुदान हौ प्रियसी तिमी तृष्णा मेट्ने। धाएको हुँ म तिम्रो मायाले नठान्नु आयो पल्केर, धाएको हुँ तिम्रो मायाले नठान्नु आयो पल्केर। अर्को पठाउनु भएको छ, को आए को कति कारणले आएनन् गन्न पाए हुन्थ्यो, आउनेहरू माझ पनि मनको कुरा धेरै थोरै भन्न पाए हुन्थ्यो। को आए को कति कारणले आएनन् गन्न पाए हुन्थ्यो, आउनेहरू माझ पनि मनको कुरा धेरै थोरै भन्न पाए हुन्थ्यो। यस्तो भयो भेटघाट, कस्तो रमाइलो भेटघाट भए हुन्थ्यो सधैँ, यस्तो यो भेटघाट कस्तो रमाइलो भेटघाट भए हुन्थ्यो सधैँ। अनि उनको मनमा पनि के खेलिरहेको छ जान्न पाए हुन्थ्यो, अनि उनको मनमा पनि के खेलिरहेको छ जान्न पाए हुन्थ्यो। आहा सुन्दर, धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ लेख्नुहुन्छ एनपी परदेशीजी नर्थ क्यारोलिना युएसएबाट, मुक्तकै पठाउनु भएछ। कर्ण भन्नुहुन्छ, आफूले सकेको दान गर्नु राम्रो हो, स्वस्थ शरीर राख्न नियमित व्यायाम गर्न राम्रो हो। कर्ण भन्नुहुन्छ, आफूले सकेको दान गर्नु राम्रो हो, स्वस्थ शरीर राख्न नियमित व्यायाम गर्न राम्रो हो। मनमा उर्लेका कुश मुकुशहरूबाट मुक्ति पाउन, मनमा उर्लेका उकुश मुकुशहरूबाट मुक्ति पाउन। गौतम बुद्ध भन्नुहुन्छ, दैनिक ध्यान गर्नु राम्रो हो। गौतम बुद्ध भन्नुहुन्छ, दैनिक ध्यान गर्नु राम्रो हो। दैनिक ध्यान गर्न पक्कै पनि राम्रो हो, त्यसको लागि आवश्यक। अत्यन्त सुन्दर ठाउँ भनेको चाहिँ नेपाल हो, माथि ओसो है। आउनुहोस्, कविता श्रेष्ठ र निशान भट्टराईले गाउनुभयो गीत जस्तो, हेलो सुन्दैछु यसपालि त नेपाल आउने हो भने जस्तै तपाईँ पनि आउनुपर्छ। गौतम बुद्धले भने जस्तै ध्यान गर्नको लागि ओशो तपोवनमा है त।

कुरा मिल्यो मन मिल्यो घरजम गर्ने हो यो गीत राखेँ मैले यहाँहरू माझमा निशान भट्टराई र कविता श्रेष्ठको स्वरमा गीत लेख्नु भएको थियो एनपी परदेशीले पनि सङ्गीत रहेको थियो यसमा सङ्गीतकार पनि कविता श्रेष्ठ नै हुनुहुन्थ्यो र अब भन्ने श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकाको पुछारतिर आइसकेको छु बिछौनीतिर आइसकेको छु र यहाँ बेलायतबाट खेलमती लिम्बू लेख्नुहुन्छ नमस्कार सेवारो तुलसीजी तपाईँको कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकामा मिठा मिठा सृजनाहरू पनि सुनिरहेको छु र तपाईँको पनि सिर्जना सुन्न पाए हुन्थ्यो भनेर लेख्नु भएको रहेछ खेलमती लिम्बूलाई धन्यवाद दिन चाहन्छु समय धेरै छैन म एउटा छोटो सिर्जना यो गीत हो देशभक्ति गीत म सुनाइहाल्छु है त त्यसो भने यही सिर्जना चाहिँ आजको बसाइको म भनौँ बिट मार्ने आग्रहको साथ यहाँहरू माझ राख्न चाहन्छु घर छेउको जङ्गे पिलर कता हरायो दस गजामा नेपालीको पहिचान हरायो घर छेउको जङ्गे पिलर कता हरायो दस गजामा नेपालीको पहिचान हरायो लिपु लेखसँगै रोयो हाम्रो लिम्पिया धुरा काला पानी भन्दै छिरे पार्यो मलाई टुरा नाला पानी टिस्टाको व्यथा सुनाऊ कसरी सिमानामा जङ्गे पिलर जोगाऊ कसरी घर छेउको जङ्गे पिलर कता हरायो दस गजामा नेपालीको पहिचान हरायो र अन्तिम अन्तरा मेचीतिर हात्ती आउँछ बाली खानलाई कालीतिर लात्ती हान्छ माटो लानलाई थोरी सुस्ता महेशपुरको कथा बेग्लै छ छिमेकीको थिचो मिचो साह्रै अग्लो छ घर छेउको जङ्गे पिलर कता हरायो दस गजामा नेपालीको पहिचान हरायो यति बोले यति सुनाए कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकाको बिसौनीमा र भने पुच्छारमा सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै स्रष्टा सर्जक र शिल्पी मनहरूलाई पनि धन्यवाद दिँदै दीपक लिम्बू र अन्जु पन्तको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा हेमकुमार राईको गीत रचना अनि महेश खड्काको सङ्गीतमा यही गीतको साथ आजलाई भने म पनि बिदा हुन चाहन्छु तपाईँहरूको बाँकी पल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: त्रिपुरेश्वरको राहदानी विभागको 3 नम्बर गेटमा आत्मदाह प्रयास गरेका 25 वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। गणेशको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न प्लास्टिक सर्जन डाक्टर पियुष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण गणेशलाई आईसीयूमा राखेर उपचार गर्ने तयारी भइरहेको छ। बिरामीको झण्डै 60% शरीरको भाग जलन भएको डाक्टर दाहालले बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगमा भदौ 23-24 गतेका घटना सम्बन्धी आयोगको प्रतिवेदन सच्याउन माग गर्दै निवेदन दर्ता गराउनु भएको छ। ओलीको तर्फबाट केन्द्रीय सदस्य महेश बरतौलाले आयोगका अध्यक्ष तप बहादुर मगरलाई भेटेर निवेदन बुझाउनु भएको हो। भदौ घटना सम्बन्धी आयोगको निर्णय नम्बर 177 सच्याउन माग गर्दै निवेदन दर्ता गरेको नेता बरतौलाले जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरिएको छ। संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा लेखिएको र पार्टीको प्रस्तावमा सरकारका तर्फबाट स्पष्ट जवाफ नआएको भन्दै एमाले कार्यदलबाट बाहिरिएको हो। शुरूको चरणमा एमालेबाट डाक्टर भीम अधिकारी सहभागी भए पनि कार्यदलको काम कारवाही चित्त बुझ्दो नभएकाले फिर्ता बोलाउने निर्णय भएको एमाले जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजक पत्र लेख्दै कार्यदलको काम शुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको देखेर सरकारको भूमिकाबारे स्पष्ट जवाफ माग्दा नदिएपछि कार्यदलबाट बाहिरिएको जानकारी दिनुभएको हो। संविधान संशोधनका विषय किटान नगरिएको वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको एमालेको भनाइ छ। वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले दृढ भए पनि आधारभूत संरचना नै खलबल्याउने कार्यदलको उद्देश्य देखेपछि आफ्ना प्रतिनिधि उपस्थित हुन छाडेको समेत एमालेको भनाइ छ। यसअघि नेकपा लगायतका 4 दल पनि कार्यदलबाट बाहिरिएका थिए। नेपाली कांग्रेस भने शुरूदेखि नै कार्यदलमा गएको थिएन। सांसद बीना गुरूङले गोर्खाहरूको मुद्दा उठाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरूङ,
4: आज त्यही गोर्खा र तिनका सन्ततिले नेपाली नागरिकता ऐन 2063 को दफा 10 को उपदफा 1 का कारण वंशजको नागरिकता गुमाउने अवस्था भोगिरहेका छन्। नेपाल सरकारकै सहमतिमा बेलायतको आवश्यक अधिकार प्राप्त गरेको आधारमा उनीहरूलाई नागरिकताबाट वञ्चित गराउनु न्यायसम्मत हुनै सक्दैन। गोर्खा तथा तिनका सन्ततिले अविच्छिन्न रूपमा वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्न नागरिकता ऐन आवश्यक संशोधन गरी एकपटकको नेपाली सधैँको नेपाली भन्ने अवधारणालाई अवलम्बन गरी उनीहरूको जायज मागलाई सम्बोधन गरोस् भन्ने विनम्र अनुरोध सरकारसँग।
3: प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले प्रधानमन्त्री बालेन शाहले नेपालको सीमा बारिदिएको अभिव्यक्तिमा सत्तापक्ष सांसदहरूको भूमिकालाई लिएर प्रश्न उठाउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओली,
5: राष्ट्रको विषयमा लिएको तपाईँहरूको मौनता पनि एउटा राजनीतिक अभिव्यक्ति हो। तपाईँहरू सत्ता पक्षका सांसद साथीहरूको मौनतालाई 3 करोड नेपाली जनताले कसरी बुझ्ने? राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन? इतिहासले सत्ता पक्षको यो लाचारीपन अवश्य हेर्नेछ। तपाईँहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ।
3: प्रधानमन्त्रीको अभिव्यक्तिका बारेमा बारम्बार बोलिराख्न बाध्य बनाइएको उहाँको भनाइ छ।
5: यो हाम्रो रहर नभएर बाध्यता हो। संसदको नियमित कार्यसूची अवरोध नहोस्, जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारी बोधका साथ हामीले संयमता अपनायौं, तर सरकारले त्यसलाई कमजोरी छानेको जस्तो स्पष्ट देखिएको छ।
3: उहाँले प्रधानमन्त्रीसँग 3 वटा माग राख्नु भएको छ।
5: आज म प्रधानमन्त्रीसँग 3 वटा स्पष्ट माग गर्दछु। पहिलो, आफ्नो अभिव्यक्ति सार्वजनिक रूपमा क्रोर्स करेक्सन गर्नुहोस्। दोस्रो, राष्ट्रिय हित विरुद्ध प्रश्न उठाउने ती अभिव्यक्तिहरू संसदको अभिलेखबाट हटाउन आफै पहल गर्नुहोस्। तेस्रो, यही संसदमा उपस्थित भएर सम्पूर्ण नेपाली जनता समक्ष स्पष्ट जवाफ दिनुहोस्। कहिलेकाहीँ आफूबाट भएका त्रुटि सच्याउनु नेतृत्वको कमजोरी होइन, उत्तरदायित्वको सर्वोच्च उदाहरणको रूपमा स्थापित हुन्छ। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, हामी सीमा बिर्सने पुस्ता होइनौ, सीमा जोगाउने पुस्ताको प्रतिनिधि हौ। हामी संसदको गरिमा, संविधानको मर्म र नेपालको राष्ट्रिय संविधान भन्दा माथि कुनै दल, कुनै सरकार, कुनै पद वा कुनै व्यक्तिलाई कहिले पनि राख्न सक्दैनौ।
3: हस्त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

जगदीश समाल र दीपा लामाले गाउनु भएको यो सुमधुर सांगीतिक कोसेली सँगसँगै प्रिय श्रोतावृन्द कार्यक्रम आजको हाम्रो आफ्टरनुन शो दिवा कोसेलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत न्यानो युवादन टक्राउँदै तपाईँसँग यो सहयात्रामा अगाडि बढ्नको लागि म शिरी सनवार हाजिर भइसकेकी छु। यहाँहरू सबैजनाले अहिले सुनेर साथ दिनुभएको छ र कार्यक्रमको अन्तिम चरणसम्म नै साथ तपाईँको मलाई मिल्नेछ भन्ने आशा गर्दछु। यो बेलामा भेरी गुड आफ्टरनुन युकेवासी हाम्रा सम्पूर्ण श्रोताहरूलाई अनि युके बाहिर जहाँ जहाँ जुन जुन समयमा हामीलाई सुन्दै हुनुहुन्छ त्यहीको स्थानीय समय अनुसारको अभिवादन स्वीकार्नुहोस् मेरो तर्फबाट। त प्रिय श्रोताबृन्द समय अहिले दिउँसोको 1:12 गएको छ। ठिक 4 बजेसम्म नै म तपाईँको सेवामा यसै गरिकन रहन्छु र तपाईँ सबैले साथ दिनुहुन्छ भन्ने आशा पनि गर्दछु। र आज पनि विभिन्न मिठा मिठा विभिन्न गीत सङ्गीतहरू अनि साथसाथमा चाहिँ नि हाम्रो विविध सरसामग्रीहरू दिएर तपाईँको सेवामा म हाजिर भइसकेको छु। यहाँहरू सबैजना चाहिँ मलाई साथ दिइरहनु भएको छ होला भन्ने आशा गर्दछु। अब आज त बिहिबारको दिन भइसक्यो, यो वर्किङ विकको चाहिँ नि आज 4th डे हो। भोलि शुक्रबार, पर्सि त शनिबार, आइतबारको अब यो विकेन्डको चाहिँ समय आइ नै हाल्यो होइन। त्यो कारण गर्दाखेरिमा चाहिँ नि अब आजको यो बसाई अब तपाईँसँग म सेयर गर्दैछु। आज बिहिबारको कार्यक्रममा मैले तपाईँलाई स्वागत गरेकी छु। तिथिमितिको पनि कुरा गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला त तिथिमितिको कुरा गर्नु पर्दाखेरि मा चाहिँ नि तपाईँलाई अब नेपाली क्यालेन्डरतर्फ लिएर जान्छु। आज विक्रम सम्वत 2083 साल असार महिनाको 25 गते हो। असार महिना पनि सकिने आँटिसक्यो, अब ठिक एक सप्ताह मात्र बाँकी छ, त्यस पश्चात त हामी श्रावणमा लागिहाल्छौँ। र अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 9 जुलाई 2026 हो आज बिहिबारको दिन। र आज चाहिँ कार्यक्रम अगाडि बढ्नु पर्दाखेरि अब मिठा मिठा गीत सङ्गीतहरूको अलावा अब हेल्थ सेगमेन्ट छँदैछ, यो चरणमा राख्नेछु। अनि त्यस पश्चात भने अर्को चरणमा 2 बजेको समाचार पश्चात कार्यक्रममा अगाडि म तपाईँलाई लिएर जानेछु। हाम्रै स्थानीय कलाकारका मिठा मिठा गीत सङ्गीतहरू सुनाउने मेरो तयारी रहेको छ दोस्रो चरण अन्तर्गत। अनि त्यसै गरिकन तेस्रो चरणतर्फ लाग्नु पर्दाखेरि 3 बजेको समाचार पश्चात हामी लाग्नेछौँ। आजको प्रस्तुतिमा चाहिँ नेपाल कप फाइनलको बारेमा तयार पारिएको सामग्री तपाईँले सुन्न सक्नुहुन्छ, हाम्रो दिदी रूपा राणाले तयार पार्नु भएको छ यसलाई। प्रिय श्रोताबृन्द यिनै विविध सर सामग्रीसहित ठिक 4 बजेसम्म आज म तपाईँको सेवामा रहनेछु। तपाईँ सबैले साथ पक्कै पनि दिनुहुन्छ होला भन्ने आशा गर्दछु। मौसमको पनि कुरा गरौँ अब अलिकति है। मौसमको कुरा गर्नुपर्दाखेरि आज चाहिँ बदली छ धेरै जस्तो ठाउँमा, विशेष गरिकन पश्चिमी भूभागहरूतिर, अनि चिसो भन्दाखेरि पनि शीतल नै रहने देखिन्छ, अलिकति बदली रहने देखिन्छ, हावा चल्ने देखिन्छ। उत्तर पश्चिमी स्कटल्यान्डका भूभागहरूमा हल्का फुल्का त्यहाँ वर्षा पनि हुन्छ। अन्यत्र भने गर्मी दिन्छ, आज लामो समयसम्म घाम लाग्ने देखिन्छ, बिचबिचमा तुहानो लागे तापनि घाम भने कन्टिन्युसली लाग्ने नै छ। अनि आज राति पनि स्कटल्यान्डको उत्तर पश्चिम भेगतिर पनि दिउँसो जस्तो बेलुका पनि बदली र वर्षा हल्का फल्का हुन्छ। बाँकी भूभागमा चाहिँ नि आज न्यानो रातको रूपमा नै आजको रातलाई लिन सकिन्छ। त मौसमी विवरण मैले तपाईँसँग सेयर गरिसकेँ आदरणीय श्रोतामा। यतिखेर अब भने म तपाईँलाई अगाडि लिएर जान चाहन्छु। अगाडि हाम्रो कार्यक्रम अन्तर्गतका सरसामग्रीको बारेमा त मैले तपाईँलाई कुरा गरि नै सकेकी छु। र आजको दिनको विशेषताको कुरा गर्नुपर्दा के कस्ता कुराहरू छन् त भनेर भन्दाखेरिमा चाहिँ नि अब आजबाट चाहिँ नि यो वर्ल्ड कप अब यो ग्रुप स्टेजेसको सम्पूर्ण खेलहरूलाई चाहिँ सकाएर अगाडि बढ्दैछ होइन। र तपाईँहरूले पनि यसलाई चाहिँ मजाले फलो गरिराख्नु भएको छ होला। र यो चाहिँ नि एकदमै इन्ट्रेस्टिङ खेलहरू भइरहेको छ। अनि आज चाहिँ क्वार्टर फाइनलको प्रथम खेल हुँदैछ फ्रान्स र मोरक्को बिचमा रातिको 9 बजे बेलायतको समयअनुसार चाहिँ 9 बजे हुन गइरहेको छ। र यो खेलमा चाहिँ तपाईँले हेर्ने चाहिँ मौका मिलाउँदै हुनुहुन्छ होला। भोलि चाहिँ 8 बजे क्वार्टर फाइनलको दोस्रो खेल स्पेन र बेल्जियम बिचमा हुँदैछ। अनि त्यस पश्चात क्वार्टर फाइनलको अर्को खेल चाहिँ नर्वे र इङ्ल्यान्डको बिचमा हुँदैछ। र यो चाहिँ शनिबारको दिनमा तपाईँले रातिको 10 बजे हेर्न सक्नुहुन्छ। स्पेसली अब इङ्ल्यान्डमा भइसके पश्चात इङ्ल्यान्डको गेम त हामी हेर्छौँ नै हेर्छौँ होइन। र
गत पटक चाहिँ इङ्ल्यान्डको गेम कति राति भएको थियो होइन, यो चाहिँ एकदमै राति आइतबारको राति थियो भने शनिबारको राति भयो त केही थिएन, आइतबारसम्म बिहानसम्म सुत्दा त हुन्थ्यो, तर आइतबारको राति भन्दाखेरि पनि इनफ्याक्ट यो चाहिँ सोमबारको बिहान भन्नुपर्छ, किनभने मध्यरात 12 बजेपछि त आइतबारलाई सकाएर हामीले सोमबारलाई अप्नाइसकेका थियौँ, गर्दाखेरिमा 1 बजे त्यो पनि अब के कारणले गर्दाखेरि ढिले भएर लगभग यहाँ बेलायती समयअनुसार बिहानको 2 बजे सुरु भएको थियो है। तर फुटबल फ्यान्सहरू यति चाहिँ डाई हार्ड फ्यान्स छन् कि उनीहरूले अलार्म लगाइ भए पनि उठेर हेरे, मेरो घरमा नै चाहिँ त्यस्तो खालको स्थिति भएको थियो, सबै घरमा सायद त्यस्तो स्थिति थियो होला, स्पेसली इङ्ल्यान्डको गेम भएको कारणले गर्दाखेरि हामी एक्साइटेड हुनु स्वाभाविकै हो होइन। यसपटक चाहिँ 10 बजे रहेछ, थ्याङ्कफुली शनिबार रातिको बेलामा नर्वे भर्सेस इङ्ल्यान्ड छ, यो चाहिँ शनिबार होस् 11 जुलाईमा अनि 12 जुलाईमा बिहानको 2 बजे हुँदैछ, चाहिँ 12 जुलाई सन्डे चाहिँ बिहानको 2 बजे तपाईँले चाहिँ अर्जेन्टिना भर्सेस स्विजरल्यान्ड हेर्न सक्नुहुन्छ। र यसै कस्तो भयो भने अब स्याटरडे 11 जुलाई रातिको 10 बजे भइहाल्यो होइन, अब 10 देखि 11-12 त बजी नै हाल्ने भयो स्वत, त्यस पश्चात सन्डे आइहाल्यो अनि सन्डे बिहानको 2 बजे भनिसकेपछि यो स्याटरडे नाइट टु सन्डे मर्निङसम्म फेरि यसपटक पनि सुत्ने मौका सायद छैन होला, किनभने अर्जेन्टिना र स्विजरल्यान्डको गेम हेर्नलाई पनि फ्यान्सहरू त्यति नै इच्छुक हुनुहुन्छ होला होइन। र यो 4 क्वार्टर फाइनल सकिसके पश्चात चाहिँ 14 जुलाई ट्युजडेको दिनमा र 15 जुलाई वेन्सडेको दिनमा सेमी फाइनल्स हुन्छ, 2 सेमी फाइनलका खेल, अनि त्यस पश्चात चाहिँ शनिबार 18 जुलाईको दिनमा चाहिँ रातिको 10 बजे त्यो चाहिँ 3rd प्लेसको लागि जुन सेमी फाइनल्समा खेलेका 4 टिममध्ये अब एउटा सेमी फाइनलमा एकजना विनर हुने भयो, अर्को सेमी फाइनलमा अर्को विनर हुने भयो होइन, सेमी फाइनल विनर 2 जना त अब फाइनलमा पुगिहाले, अनि सेमी फाइनलमा पुगेर हार्नेहरू टिम 2टाले चाहिँ फेरि 3rd प्लेसको लागि चाहिँ खेल्ने गर्दछन्, प्रतिस्पर्धा गर्ने गर्दछन्। त्यो 3rd प्लेसको गेम चाहिँ 18 जुलाई स्याटरडे बेलुकाको 10 बजे अनि फाइनल चाहिँ त्यसको भोलिपल्ट 19 जुलाई सन्डेको दिनमा रातिको 8 बजे हुँदैछ। हेरौँ कुन कुन टिमहरू त्यहाँ पुग्ने हुन् होइन, हामी सबैले त अब टिम इङ्ल्यान्डलाई चाहिँ सपोर्ट गरिरहेका छौँ, अब तर त्यहाँ कहिले पुग्छ के हुन्छ त्यो आफ्नो ठाउँमा छ होइन। त आजदेखि अब यो क्वार्टर फाइनल्स सुरु हुँदैछ, त्यस कारणले गर्दाखेरि पक्कै पनि तपाईँहरू सबजना पनि यसको लागि चाहिँ एकदमै एक्साइटेड हुनुहुन्छ नै होला है। र यो चाहिँ अब म अगाडि तपाईँलाई लिएर जान्छु, अब यो खबर सँगसँगै खबर हुँदाखेरि पनि यो जानकारी सँगसँगै होइन। र यो मोरक्को र फ्रान्सको कुरा गर्नुपर्दाखेरि सन् 2022 कतार विश्वकपमा सेमी फाइनलमा खेलेका थिए यी दुई टोलीले, र यो पटक भने क्वार्टर फाइनलमा नै भिड्न लागेका हुन्, त्यसैले आजको रातमा हुने यो खेल चाहिँ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ भन्दा फरक पक्कै पनि नपर्ला। लास्ट टाइम चाहिँ सन् 2022 भएको यो वर्ल्ड कपमा फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै फाइनलमा पुगेको थियो, र यो कारण गर्दाखेरि अब हेरौँ मोरक्कोले त्यति बेलाको जुन तितोपन थियो त्यसलाई चाहिँ अब अहिले मेटाउने कोसिस गर्ने हो कि होइन, कि फ्रान्सले लास्ट टाइमको जस्तै फेरि मोरक्कोलाई परास्त गरेर अगाडि सेमी फाइनलको जुन यो यात्रा छ त्यसलाई तय गर्ने हो, यो हेरेर बाँकी नै छ, भनेको गेम चाहिँ इन्ट्रेस्टिङ हुन्छ होला सायद सबैको लागि। यति भन्दै अगाडि बढेँ म, अब जगदीश समाल र दिपा लामाले गाउनु

0: சீரியஸ் கோர்கா ரேடியோ.
1: खाना कस्तो थियो हजुर?
2: अँ राम्रै थियो, धन्यवाद.
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त.
2: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि फेरि नआउला नि यहाँ.
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ. साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ. यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk.
4: BFPS. Gorkha Radio.

हजुर, दादर यस्ता पनि दिवा कोसेलीमा स्वास्थ्य चर्चाको पालो परिसकेको छ र यतिखेर म शिरेश तपाईँको सेवामा अब भने यो सेगमेन्ट सहित हाजिर भइसकेकी छु। आज पनि स्वास्थ्यसँग सम्बन्धित केही चर्चा परिचर्चा लिएर त आज स्वास्थ्यसँग सम्बन्धित के प्रसङ्ग तपाईँसँग सेयर गरौँ भन्दै जाँदाखेरि ठ्याक्क याद आइहाल्यो कि कहिलेकाहीँ मलाई कुनै कुनै कुराहरू सम्झना गर्न स्मरण गर्न अलिकति कठिनाइ हुन्छ भनेर बिर्सिन्छु कहिलेकाहीँ है। र अब हुन त बिर्सिने समस्या मेरो मात्र होइन, तपाईँ हामी सबैको एउटा साझा समस्या नै हो। तर यो बिर्सिने समस्या किन हुन्छ, यो जुन स्मरण शक्ति कमजोर किन हुन्छ भन्ने कुरालाई हेर्दै जाँदाखेरि आज यही नै प्रसङ्ग तपाईँसँग सेयर गरौँ यस्तो लागेको छ। तपाईँ हामी सबैले कहीँ न कहीँ कुनै न कुनै समयमा केही न केही कुरा भुलेका पक्कै पनि छौँ होला होइन। जस्तो सुकै राम्रो स्मरण शक्ति हुने मान्छेले पनि जिन्दगीमा केही न केही कुरा चाहिँ कहीँ न कहीँ भुलेकै हुन्छ होइन। र यो कारण गर्दाखेरि हामीले घरिघरि कुराहरूलाई चाहिँ दोहोऱ्याइ तेह्राइ गरिरहन्छौँ। जस्तो कि मूल ढोका हामीले राति सुन्नुभन्दा अगाडि राम्ररी बन्द गऱ्यौँ गरेनौँ भनेर घरिघरि जाँच्न जान्छौँ होइन। यसै गरिकन कहिलेकाहीँ चाहिँ एउटा सामान एक ठाउँमा राखेर भुल्ने समस्या हुन्छ। बिहान स्कुल जाने बेलामा केटाकेटीहरूले पनि आफ्नो सामानहरू राखेको ठाउँ बिर्सिएर कहिलेकाहीँ त एकदमै ठुलो समस्या नै लिएर आउने गर्दछन्। हामी आफैले पनि कहिलेकाहीँ गाडीको चाबी एक ठाउँमा राखेर अर्को ठाउँमा खोजिरहेका हुन्छौँ होइन। यो कहिलेकाहीँ हुनु स्वाभाविक नै हो, तर यदि यो धेरै पटक भइरहेको छ भने यो निराशाजनक पनि हुनसक्छ। मेमोरी यानि कि स्मरण शक्ति एउटा एकदमै राम्रो उपहार हो हाम्रो लागि। राम्रो स्मरण शक्ति चाहिँ धेरै पटक बुद्धिको साथमा जोडिएको पनि हुन्छ। भुल्नु यसको मुख्य कारण भनेको एकाग्रताको कमी नै हो। र धेरै समयमा चाहिँ मानिसहरूले हल्का फुल्का रूपमा कुराहरू भुलेर फेरि सम्झना गर्नु स्वाभाविक नै हो। तर यदि बारम्बार यो भइरहन्छ भने यसलाई चाहिँ हामीले अलिकति नजिकबाट निहाल्नु जरुरी पनि हुन्छ। र हाम्रो शरीरमा के कमी छ, के पुगिरहेको छैन, अथवा के गडबडी छ जुन कारणले गर्दाखेरि हाम्रो स्मरण शक्ति यति कमजोर भइरहेको छ त भन्ने कुरालाई निहाल्नु अत्यन्तै आवश्यक हुन्छ। कमजोर स्मरण शक्तिको लक्षणहरूको अब के कुरा गरौँ है। यो सिधै कुरा भुल्ने, कुनै पनि कुरालाई राम्ररी सम्झना राख्न नसक्ने, यो नै सबैभन्दा ठुलो लक्षण हो भन्दा फरक नपर्ला। र एउटा खराब स्मरण शक्ति हुनाले हाम्रो जीवनलाई एकभन्दा पनि अनेक तरिकाबाट प्रभावित पारिरहेको हुन्छ। कमजोर स्मरण शक्ति या भुल्ने बिमारी, स्मृति हानि भनेर पनि भनिन्छ होइन, यसबाट पीडित बच्चाहरू छन् भने उनीहरूलाई स्कुलमा एकदम एभरेज स्टुडेन्टको रूपमा लिइन्छ अथवा पोअर स्टुडेन्टको रूपमा लिइन्छ। हुन त उनीहरू को माझमा चाहिँ उनीहरूभित्र चाहिँ एकदमै महान कौशलहरू हुनसक्छ, गुणहरू हुनसक्छ, सिपहरू हुनसक्छ होइन, तर कुनै पनि तथ्यहरूलाई पुनः प्राप्त गर्नमा असमर्थता जब उनीहरूको हुन्छ याददाश्तको कमजोरीको कारणले गर्दाखेरि त्यही नै सबैभन्दा ठुलो कमजोरी हुन्छ उनीहरूको विद्यार्थी जीवनमा। धेरै मानिसहरूले आफ्नो महत्त्वपूर्ण चाहिँ सामानहरू, कागजहरू, पैसाहरू एक ठाउँमा राखेर त्यो बिर्सिदिनाले त्यो हराएको सामान नै भइरहेको पनि हुनसक्छ। तर वास्तवमा खराब स्मृतिबाट चाहिँ पीडित मानिसहरूलाई चाहिँ नर्मली मानिसहरूले लापरवाह भएको एउटा चाहिँ ट्याग लगाइदिन्छन्। तर वास्तवमा खराब स्मृति एउटा शारीरिक समस्या हो, मानसिक समस्या नै हो भन्दा फरक नपर्ला। तर यो कुरालाई नबुझ्दाखेरि हाम्रो सम्बन्धहरूमा गडबडी भइरहेको हुनसक्छ होइन, हाम्रो कार्यालयमा हाम्रो कामहरू प्रभावित भइरहेको हुनसक्छ, जस कारण गर्दाखेरि हामीमा चाहिँ तनाव हुनसक्छ, अवसादको कारणहरू हुन पनि सक्छन्। यस कारण गर्दाखेरि आउनुहोस् आज चाहिँ नि अब यो कमजोर स्मरण शक्तिको कुरा गरौँ। यसको कारणहरू के हुन् त भन्दा सबैभन्दा अगाडि स्वास्थ्य भोजनको कमी। स्वास्थ्य भोजनको कमीले गर्दाखेरि हाम्रो स्मरण शक्ति कमजोर हुँदै जाँदो रहेछ। अनि यसै गरिकन उमेरको कारणले गर्दाखेरि दबाईहरूको अधिक सेवन, दिमागको कमजोरी, निन्द्रा राम्ररी नपुग्नु, तनाव अनि हाम्रो शिरमा चाहिँ गहिरो चोट लाग्नु, यी यावत कुराहरूले चाहिँ याददाश्त यानि कि हाम्रो स्मरण शक्ति कमजोर हुँदो रहेछ। आउनुहोस् यी कारक तत्त्वहरूलाई अलिकति डिटेलमा हामी निहालौँ। अब स्वास्थ्य भोजनको कमी होइन, अधिकतर बेसी चाहिँ चिनीयुक्त गुलियो खानेकुरा अनि भारी भोजन खाइसके पश्चात चाहिँ मस्तिष्क स्वास्थ्यको लागि यो राम्रो मानिँदैन। अतिरिक्त मसलादार र एकदमै डिप फ्राई गरिएको भोजनहरू हाम्रो स्वास्थ्यलाई राम्रो हुँदै होइन होइन, इन जेनरल पनि, र विशेष गरिकन याददाश्तको लागि हाम्रो स्मरण शक्तिको लागि त अत्यन्तै नराम्रो मानिँदो रहेछ। अनि मदिराको अत्याधिक सेवनले पनि स्मरण शक्तिलाई कमजोर बनाउँछ। र यो मदिराको सेवनको साथसाथमा मासु मांस बढी अनि प्रोसेस खाद्य पदार्थ खानु पनि मस्तिष्कको कामकाजको लागि हानिकारक सिद्ध हुन्छ। हामीले हाम्रो दैनिक भोजनमा भिटामिन B1 र भिटामिन 12 को कमी हुन दियौँ भने पनि मस्तिष्कको स्वास्थ्यलाई यसले प्रभावित पार्दो रहेछ। यसै गरिकन उमेरको कारणले गर्दाखेरि पनि स्मरण शक्ति
कमजोर हुन्छ। उमेरको कारणले गर्दाखेरि स्मरण शक्ति कम हुनु एउटा एकदमै जानी मानेको एउटा चाहिँ कारक तत्त्व हो, तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो होइन। तर यो यसको मतलब यो होइन कि उमेर बढ्दै जाँदाखेरि स्मरण शक्ति पक्का पक्की कमजोर हुँदै नै जान्छ भन्ने पनि होइन। मस्तिष्कको कोशिकाहरूको मरम्मतमा हाम्रो शरीर अलिकति प्रभावपूर्ण रूपबाट काम गर्न सक्दैन, जस कारण गर्दाखेरि मस्तिष्कको कोशिकाहरूलाई चाहिँ भनौँ न होइन कुनै पनि कुराहरू सम्झना गर्नको लागि काम गर्छ मस्तिष्कको कोशिकाहरूले। तर यो जसरी जसरी उमेर बढ्दै जान्छ त्यसरी त्यसरी नै मस्तिष्कको कोशिकाहरू कमजोर हुँदै गर्दाखेरि अनि शरीरले पुनः यसलाई चाहिँ रिपेयर गर्नमा प्रभावपूर्ण ढङ्गबाट काम नगर्ने कारणले गर्दाखेरिमा हामीलाई उमेर सँगसँगै हाम्रो स्मरण शक्ति अलिकति कमजोर भएको जस्तो महसुस हुनु स्वाभाविक हो। अनि यसै गरिकन दबाईहरूको अत्याधिक सेवनले गर्दाखेरि पनि मस्तिष्कको कमजोरी हुँदो रहेछ। अल्जाइमर रोग ती बिमारीहरूमध्येको एक हो जो हाम्रो स्मरण शक्तिलाई प्रभावित गर्न सक्षम छ। यो मस्तिष्कको कोशिकाहरू जुन छ यो ब्रेन सेल्स भनौँ न होइन यसमा चाहिँ नोक्सान पुग्दाखेरि यो अल्जाइमर रोगहरूको सुरुवात हुने गर्दछ। केही अन्य विकारहरूमा हर्मोन सम्बन्धी विकारहरू पनि सामेल हुन सक्छ जसले गर्दाखेरि स्मरण शक्तिलाई प्रभावित पार्दछ। विशेष रूप गरिकन यो थाइरोइड जुन छ यो पनि एक प्रकारको हर्मोन हो, योसँग सम्बन्धित समस्याहरूले गर्दाखेरि पनि अलिकति स्मरण शक्तिमा यसले नकारात्मक असर पुर्याउन सक्छ। यसको अलावा ओभर द काउन्टर किन्ने दबाईहरूको अत्याधिक सेवनबाट पनि स्मृतिमा हाम्रो प्रभाव पर्न सक्छ। यसै गरिकन ड्रग्स को कारणले गर्दाखेरि पनि यो हाम्रो स्मरण शक्ति अलिकति प्रभावित हुन सक्छ होइन। र कुनै पनि प्रकारको चाहिँ ड्रग्सहरूको अत्याधिक उपयोगले गर्दाखेरि हाम्रो याददाश्त यानि कि हाम्रो स्मरण शक्ति कमजोर हुँदै जान्छ। ड्रग्सको मस्तिष्कका केही हिस्साहरूमा सिधा प्रभाव पर्न सक्छ, जस्तो कि तम्बाखु जब हामी चपाउँछौँ र जब स्मोकिङ गर्छौँ त्यति बेला हाम्रो मस्तिष्कलाई यसले सोझै प्रभावित गर्छ र यसले मस्तिष्कको जुन कोशिकाहरू छ यसमा चाहिँ अक्सिजन जुन मात्रामा पुग्नुपर्ने हो त्यो पुग्नमा यसले चाहिँ बाधा पुर्याउँदछ, जसको कारण गर्दाखेरि सिधै असर यसको स्मरण शक्तिमा पुग्दछ। यस कारण गर्दाखेरि यस प्रकारको ड्रग्सहरू जुन चाहिँ नर्मली हामी खान्छौँ तम्बाखु चुरोट बिडी होइन यिनीहरूलाई चाहिँ सकेसम्म नलिनु नै एकदमै राम्रो मानिन्छ। यसै गरिकन निन्द्राको सोझो सम्बन्ध हाम्रो स्मरण शक्तिसँग पनि परेको छ। विभिन्न प्रयोगहरूको माध्यमबाट देखिएको छ कि निन्द्राको कमी मस्तिष्कलाई चाहिँ स्मरण शक्ति को जुन एउटा युज गर्नबाट मस्तिष्कलाई चाहिँ यसले चाहिँ रोकावट पैदा गर्दो रहेछ। जब हामी सुत्छौँ नि त्यति बेला हाम्रो मस्तिष्क ती घटनाहरूलाई चाहिँ सेभ गर्नपट्टि लाग्छ जो दिनभरिमा घटित भएको हुन्छ। यदि कोही व्यक्तिले पर्याप्त निन्द्रा लिएको छैन भने यसको असर उसको स्मरण शक्तिमा पर्न सक्छ। त आदरणीय श्रोताबृन्द, यतिखेर अब भने यो कुराकानीलाई अब यहाँनिर यो हाम्रो चर्चा परिचर्चालाई अलिकति स्थगित गरेर एउटा छोटो विश्राम लिने बेला भएको छ। साङ्गीतिक विश्राममा अब हामी लाग्छौँ, त्यस पश्चात फेरि पनि बाँकी रहेको सामग्री सहित आउनेछु। अहिलेको लागि एउटा मिठो गीत तर्फ नै तपाईँको ध्यान आकर्षण गराउन चाहे आउनुहोस् यसतर्फ।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेन अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

यसै गरिकन तनाव पनि मेमोरी लसको एउटा मुख्य कारण तत्व हो। तनाव अनि अवसाद यदि हामीलाई यसले सताइरहेको छ भने यसको चाहिँ कारणले गर्दाखेरि हाम्रो मस्तिष्कमा प्रभाव परिकन हाम्रो स्मरण शक्ति कमजोर हुँदै जाने समस्या बढ्ने सम्भावना धेरै हुन्छ। यसै गरिकन हाम्रो शिरमा यदि कुनै गहिरो चोट लागेको छ भने पनि यसबाट पनि स्मृति हानि हुन सक्छ। प्राय देखिएको छ कि एकदमै दर्दनाक चोट या दुर्घटनाबाट चाहिँ ठिक भए पश्चात मानिसहरूले चाहिँ अगाडि घटेका घटनाहरूलाई याद गर्नमा अलिकति सक्षम हुँदैनन्। यसमा चाहिँ मेमोरी लस भएको भनेर हामीले बुझ्न सक्छौँ होइन। यस्तो मेमोरिजहरू यस्तो जुन स्मृतिहरू छन् त्यो केही थेरापीहरू पश्चात चाहिँ पुनः यसलाई चाहिँ ताजा बनाउन सकिन्छ। तर केही गम्भीर मामलामा चाहिँ मेमोरी स्थायी रूपबाट पनि हट्न सक्छ अथवा अगाडिको सम्पूर्ण मेमोरी जुन स्मृति छ त्यो सम्पूर्ण चाहिँ मानिसले गुमाउन पनि सक्छ। त कमजोर स्मरण शक्तिबाट कसरी बच्ने त भन्ने कुरा गर्नुपर्दाखेरिमा चाहिँ दिमागलाई तेज गर्नको लागि केही यस्तो खानेकुराहरू खान सकिन्छ जसबाट हाम्रो स्मरण शक्ति राम्रो हुन सक्छ। जस्तो कि तपाईँलाई थाहा छ त्यसमा हामीले जे खान्छौँ त्यसैको प्रभाव हाम्रो शरीरमा पर्छ भनेर होइन। यस कारण गर्दाखेरि हाम्रो आहारमा हामीले एकदमै हरियो सागसब्जीको सेवन पर्याप्त मात्रामा गर्ने, भिटामिन B1 र भिटामिन 12 समृद्ध खाद्य पदार्थहरूलाई आफ्नो आहारमा सामेल गर्ने, आफ्नो भोजनमा घिउको नियमित उपयोग गर्ने, घिउको सेवन हाम्रो स्मरण शक्तिलाई बढाउनको लागि राम्रो मानिन्छ। यसै गरिकन अत्याधिक मदिरा पिउने बानी छ भने त्यसलाई छोड्ने, अनि यसै गरिकन राम्रो स्वास्थ्यको लागि सुपाच्य योग्य भोजनहरू खाने, अनि प्रतिदिन एक गिलास तातो दुध पिउनाले पनि हाम्रो स्वास्थ्यको लागि विशेष गरिकन मस्तिष्क स्वास्थ्यको लागि राम्रो मानिँदो रहेछ। अनि बदाम पनि खानु राम्रो हो किनभने बदामले दिमागलाई तेज गर्नको लागि बडो महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। अनि यसै गरिकन आफ्नो आहारमा हामीले चाहिँ जुन यो बदाम भयो अनि ब्लुबेरिजहरू भयो अनि यसै गरिकन ओखरहरू भयो यसको चाहिँ हामीले प्रयोग गर्ने, यसै गरिकन अल्सीको तेल यानि कि यो चाहिँ आलस भनेर भन्छ यसलाई फ्ल्याक्सिड भनेर भनिन्छ अङ्ग्रेजीमा, यसको तेल पनि राम्रो हो। एभोकाडो, कड लिभरको चाहिँ माछाको तेल आदि इत्यादि पनि हाम्रो स्वास्थ्य र विशेष गरिकन हाम्रो स्मरण शक्तिको लागि राम्रो मानिन्छ। यसै गरिकन पर्याप्त मात्रामा निन्द्रा लिनुहोस्। प्रत्येक दिन प्रत्येक राति भनौँ न इन्फ्याक्ट होइन, तब तपाईँ सुत्नुहुन्छ त्यति बेला हाम्रो हरेक शरीरको सेल्सहरूलाई चाहिँ रिपेयर गर्ने त्यो समय हुन्छ, हाम्रो बडीले यसलाई रिपेयर गर्न सुरु गर्छ। र यदि हामीले निन्द्रा राम्रो लिएका छैनौँ भने हाम्रो शरीरको अन्य भागको साथसाथमा मस्तिष्कमा पनि यसको असर पुग्न सक्छ। उचित निन्द्रा लिँदाखेरि हामीले दिनभरि घटेको घटनाहरूलाई चाहिँ हाम्रो मस्तिष्कले सही ठाउँमा लगेर स्टोरेज गर्छ अनि पछि सम्झनको लागि सजिलो हुन्छ। तर यदि राम्रो निन्द्रा लिएको छैन भने त्यो दिनको जुन घटनाक्रमहरू छ त्यो राम्रोसँगले हामीले चाहिँ रिकलेक्ट गर्न सक्दैनौँ अथवा सम्झना गर्न सक्दैनौँ। यसैले गर्दाखेरि राम्ररी सुत्नुहोस् राति। अनि कुनै पनि प्रकारको ड्रग्सहरू जुन हामीले सेवन गर्छौँ त्यसलाई चाहिँ नलिऊँ होइन। यो ड्रग्सको सेवनले सांसारिक समस्याहरू जुन छ यसबाट एक किसिमको लागि मुक्ति दिएको जस्तो महसुस त हुन्छ होला हामीलाई। जस्तो कि हामी रक्सी पनि पिउँछौँ भने, मदिरा सेवन गर्छौँ भने, चुरोट खान्छौँ, तम्बाकु खान्छौँ भने अलिकति हल्का भएको महसुस, अलिकति रिल्याक्स भएको महसुस त गर्छौँ होला। तर त्यो लामो समयसम्मको लागि हुँदैन। लामो समयसम्मको लागि यसको चाहिँ बरु नकारात्मक प्रभाव नै पर्छ। यसको सेवनले हाम्रो याददाश्तलाई कमजोर बनाउन सक्छ र मस्तिष्कमा गहिरो प्रभाव पनि पार्न सक्छ। हाम्रो स्मरण शक्तिलाई सुधार्ने हो भने ड्रग्सको उपयोग बिल्कुलै नगरौँ, धुम्रपान पनि बिल्कुलै नगरौँ, अनि हाम्रो कुनै पनि तनाव छ भने त्यसबाट टाढा रहौँ। तनाव र अवसादलाई चाहिँ हामीले यदि लिइरहने हो भने यसबाट हामीले कुनै पनि कुराहरूलाई याद राख्ने क्षमतालाई कमजोर गरिदिन्छ। तनाव र अवसाद हाम्रो मस्तिष्कलाई सिधा प्रभावित गर्छ यसले, र मस्तिष्कको काम गर्ने जुन क्षमता छ यसलाई पनि कम गरिदिन्छ। यस कारण गर्दाखेरि तपाईँ यस्तो मनोरञ्जनको साधनहरू अप्नाउनुहोस् जसले तपाईँलाई खुसी राख्न सक्छ, तनावहरूबाट टाढा राख्न सक्छ, साथीभाइ परिवारहरूसँग समय बिताउनुहोस् अनि त्यही काम गर्नुहोस् जसबाट तपाईँलाई खुसी मिल्दछ। अनि विभिन्न प्रकारको ब्रेन एक्सर्साइजहरू गर्नुहोस्, दिमागी टेस्टहरू गर्नुहोस् जसले गर्दाखेरि हाम्रो मेमोरी जुन छ, हाम्रो स्मरण शक्ति जुन छ त्यो इन्हान्स भएर जान्छ। जस्तो कि क्रसवर्ड पजल्सहरू भयो यसलाई सुल्झाउनुहोस्, गणितको जटिल प्रश्नहरूलाई सुल्झाउनुहोस् र आफ्नो दिमागलाई टेस्ट गर्नको लागि कुनै पनि जे काम आफूलाई राम्रो लाग्छ त्यो नै गर्नुहोस् होइन। र तपाईँले यसको लागि सुडोकु एउटा एकदमै राम्रो उपाय हुनसक्छ जसले तपाईँको ब्रेनलाई चाहिँ एकदम एक्टिभ राख्न पनि सक्छ। तपाईँ यो जुन हाम्रो
चाहिँ मस्तिष्कको जुन एउटा विकार त नभनिहालौँ तर एक प्रकारको यो एउटा समस्या नै हो, स्मरण शक्ति कमजोर हुनु, कुनै पनि कुरा बिर्सिनु होइन। यस विषयमा आज मैले अलिकति कुरा गरेँ, कसरी कुन कुन कारणले गर्दाखेरि मस्तिष्कले चाहिँ स्मरण शक्ति गुमाउन सक्छ अथवा भनौँ हाम्रो मस्तिष्कले चाहिँ राम्ररी काम नगरिकन स्मरण शक्ति कमजोर हुनसक्छ भन्ने विषयवस्तुमा कुरा गरेँ, अनि के कुराहरू गर्नुपर्छ, कस्तो कुराहरूबाट बस्नुपर्छ भन्ने कुराहरू पनि मैले तपाईँसँग अलिकति सेयर गरे। त अब भने समयतिर ध्यान दिनैपर्ने हुन्छ, 2 बज्ने आँटेको छ, 2 बज्नको लागि अब भने समय धेरै बाँकी रहेको छैन र यो कारणले गर्दाखेरि तपाईँहरूबाट अबको लागि बिदा लिने मेरो तयारी रहेको छ। तपाईँसँग भेट्नको लागि फेरि पनि म अगाडि 2 बजेको समाचार पश्चात अर्को चरणमा त फेरि पनि फर्केर आउने नै छु। अहिलेको लागि एउटा मिठो गीत सुनाउने तयारीमा छु, गीत सुनाउँदै तपाईँलाई म अगाडि लिएर जान चाहन्छु। अब भने 2 बजेको

0: विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेकापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यवसायिक अधिकृत संगीता पहाड़ी लगायतमाथि दायर मुद्दामा विशेष अदालतले सबै आरोपितहरूलाई सफाई दिएको हो। नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का लगाउँदा 33.5 करोड़ रूपियाँ भ्रष्टाचार भएको दावी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले सफाई दिएको हो। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले टेलिकमका पूर्व प्रबन्ध निर्देशकहरू सुनिल पौडेल, संगीता पहाड़ी लगायत 18 जनालाई सफाई दिएको हो। ठेका सम्झौताको शर्त विपरीत ठेकेदारलाई बढ़ी रकम दिएर भ्रष्टाचार गरेको अख्तियारको दावी थियो। जारी फिफा विश्वकपको आजदेखि क्वार्टर फाइनल चरण शुरू हुँदैछ। पहिलो क्वार्टर फाइनलमा दुईपटकको विश्व विजेता फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को आमने सामने हुँदैछन्। नेपाली समयअनुसार खेल आज राति 2:15 शुरू हुनेछ। उपाधिको प्रमुख दावेदार मानिएको फ्रान्स र पछिल्ला वर्षहरूमा विश्व फुटबलको नयाँ शक्तिको रूपमा उदाएको मोरक्को बीचको भिडन्तलाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक मानिएको छ। टोली फ्रान्सले यो विश्वकपमा अहिलेसम्म सबै 5 खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। फ्रान्सले 5 खेलमा 14 गोल गरेको छ भने 2 गोल खाएको छ। मोरक्कोले समूह सीमा स्कटल्याण्ड र हाइटीलाई हराउँदै तथा ब्राजिलसँग बराबरी खेल्दै 7 अंकसहित दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो। अन्तिम 32 मोरक्कोले नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा 3-2 हराएको थियो। त्यसपछि अन्तिम 16 क्यानाडालाई 3-0 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। ललितपुरको सदर चिडियाखाना परिसरमा रहेका मरेका कागमा बर्ड फ्लू संक्रमण पुष्टि हुने क्रम अझै जारी छ। केन्द्रीय भेटेनरी प्रयोगशालाले पछिल्लो पटक पठाएको मरेका कागको नमूनामा पनि बर्ड फ्लू पुष्टि भएको हो। चिडियाखानामा रहेका गिद्ध, लाटोकोसेरो, हाँस जस्ता पंक्षी तथा वन बिरालो लगायतमा समेत बर्ड फ्लू संक्रमण पुष्टि भएपछि असार 5 चिडियाखाना बन्द छ। संक्रमणबाट यहाँका पंक्षी मरे पनि चिडियाखाना प्रशासनले घटना लुकाउने प्रयास गरेको आरोप समेत लागेको थियो। यो घटनाबारे छानबिन समिति नै बनाइएको थियो। दैनिक करिब 2000 र विदाको दिन 5000 जनाले अवलोकन गर्ने चिडियाखाना बन्द भएपछि हालसम्म करिब 2 करोड़ राजस्व गुमेको अधिकारीहरूले बताएका छन्। संक्रमण पुष्टि भइरहेकाले तत्काल खुल्ने अवस्था नरहेको चिडियाखानाका प्रवक्ता गणेश कोइरालाले बताउनु भएको छ। केन्द्रीय भेटेनरी प्रयोगशालाबाट बर्ड फ्लू नभएको प्रतिवेदन पाएपछि र इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुमति दिएपछि मात्रै चिडियाखाना सर्वसाधारणको लागि खोलिने चिडियाखाना प्रशासनले जनाए। प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले प्रधानमन्त्री बालन शाहले नेपालको सीमाना बारे दिएको अभिव्यक्तिमा सत्तापक्षीय सांसदहरूको भूमिकालाई लिएर प्रश्न उठाउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै ओली,
1: राष्ट्रको विषयमा लिएको तपाईँहरूको मौनता पनि एउटा राजनीतिक अभिव्यक्ति हो। तपाईँहरू सत्ता पक्षका सांसद साथीहरूको मौनतालाई 3 करोड़ नेपाली जनताले कसरी बुझ्ने? राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन? इतिहासले सत्ता पक्षको यो लाचारीपन अवश्य हेर्नेछ। तपाईँहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ।
0: प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा बारम्बार बोलिराख्न बाध्य बनाइएको उहाँको भनाइ छ।
1: यो हाम्रो रहर नभएर बाध्यता हो। संसदको नियमित कार्यसूची अवरोध नहोस्, जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारी बोधका साथ हामीले संयमता अपनायौं, तर सरकारले त्यसलाई कमजोरी छानेको जस्तो स्पष्ट देखिएको छ।
0: त्रिपुरेश्वरको राहदानी विभागको 3 नम्बर गेटमा आत्मदाहको प्रयास गरेका 25 वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। गणेशको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न प्लास्टिक सर्जन डाक्टर पियुष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण गणेशलाई आइसियूमा राखेर उपचार गर्ने तयारी भइरहेको छ। बिरामीको शरीरको झण्डै 60% भाग जलन भएको डाक्टर दाहालले बताउनुभयो। एनएसएसिया टोलीसँग समन्वय गरी आइसियूमा सार्ने तयारी भइरहेको उहाँको भनाइ छ। डाक्टर दाहालले बिरामीले सामान्य रूपमा बोल्न सक्ने भए पनि स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताउनुभयो। बिरामीको अनुहार, टाउको, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भागमा गम्भीर जलन भएको छ। गणेश राइड सेयरिङ एप मार्फत राइडरको काम गर्नुहुन्थ्यो। मोटरसाइकलमा ह्विल लक लगाएपछि घटना भएको गणेशले आफ्ना दाई मदन नेपालीलाई बताउनु भएको छ। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार गणेशले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गर्नुभएको थियो। पछि त्यसमा महानगर प्रहरीले ह्विल लक गरिदिएको थियो। मेरेका अनुसार आफ्नो बाइकमा ह्विल लक लगाएको भन्दै गणेशले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाउनु भएको। अहिलेसम्मका खबर यति नै। नमस्कार।

संयोजनी पाउन सकिन्छ सकिन्न यो जुनी त तिमीलाई नै हो मिठो गीत अहिले सुन्दै हुनुहुन्छ तपाईँले जगदीश समाल र रजिना रिमालको आवाजमा र यही गीतको साथसाथमा आदरणीय श्रोताबहिनीहरू सबैलाई कार्यक्रममा स्वागत अभिवादन एकपटक फेरि पनि मैले टक्राएँ तपाईँहरूकै रेडियो मित्रमा शिरीष सुनवार आज कार्यक्रमको साथमा यो समयमा तपाईँसँग रहेकी छु यहाँहरू सबै सबैलाई अब सँगसँगै लिएर अगाडि बढ्न चाहन्छु त यतिखेर तपाईँलाई अब भने यस्तै गीत सङ्गीतहरूको चाहिँ झातमा म अगाडि लिएर जान्छु आज चाहिँ पर गएको छ बिहिबारको दिन र सधैँको बिहिबार चाहिँ आजको यो दिनमा पनि आजको यो बिहिबारको दिनमा पनि म तपाईँको लागि चाहिँ हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू सुनाउँछु र स्थानीय कलाकार भन्ने बित्तिकै हाम्रो विज्ञान प्रकाशमा रहनुभएका कलाकारहरू हुनुहुन्छ उहाँहरूले नै गाउनुभएका केही गीत सङ्गीतहरू तपाईँको सेवामा आज राख्नेछु यो चरणमा आउनुहोस् यही सिलसिलामा अब अर्को गीत पनि सुनिहालौँ र अर्को गीत सुनाउँदै तपाईँलाई अगाडि लिएर जान्छु आकाश सुनुवारको आवाजमा रहेको छ यो अलि पुरानो गीत हो इन्जोय गर्नुहोस् है त

को वार्षिक भेटघाट कार्यक्रम रहेछ र उहाँहरूको यो कार्यक्रम चाहिँ एम्पायर हल अल्डरशोटमा हुँदैछ र यो कार्यक्रम चाहिँ दिउँसोको भनौँ अथवा बिहान नै भन्नुपर्छ दिउँसो भन्दाखेरि पनि बिहानको 11 बजेबाट दुई रातिको 10 बजेसम्म यो कार्यक्रम उहाँहरूको रहेको छ। यो चाहिँ 12 जुलाईको कार्यक्रम हो, अब आउने विकेन्डमा आइतबारको दिनको कार्यक्रम रहेको छ। र 12 जुलाईको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि अब यो जानकारी भइहाल्यो। अब तपाईँलाई 11 जुलाईको एउटा कार्यक्रमको बारेमा जानकारी गराइहाल्छु। इस्टलाई गोर्खा नेपाली एसोसिएसनको नेपाली मेला कार्यक्रम हुन गइरहेको छ। हुने स्थान रहेको छ हाई ब्रिज फार्म इस्टलाई हाम्सर, यसको पोस्ट कोड SO5 06 HN रहेको छ। दिउँसोको 12 बजेबाट सुरु हुँदैछ कार्यक्रम। त यो 11 र 12 जुलाईको अब आउने शनिबार र आइतबारको कार्यक्रमको बारेमा मैले जानकारी तपाईँसँग सेयर गरिसकेका छु। र अब भने यसैको साथसाथमा यी जानकारीहरूको साथसाथमा अगाडि बढ्न चाहन्छु। अन्य जानकारीहरू पनि छन्, अगाडि म तपाईँसँग सेयर गर्दै त जाने नै छु। अहिलेको लागि यो गीत म शीतल पुनको आवाजमा सुनाउँछु तपाईँलाई।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

मिठो गीत सुन्नुहुन थियो यतिखेर तपाईँले, जुन गीत मानिसिङ डोल्माको आवाज थियो, हाम्रो दिदी निर्मला राई परिवेशले लेख्नुभएको अत्यन्तै सुन्दर भावले यो गीत चाहिँ सजिएको थियो। साँच्चै नै हो, धेरै जन्म होइन, एउटै जन्म भए पनि पुग्छ, तर त्यो जन्म चाहिँ सफल बनाउनको लागि असल मानिस बन्न पर्यो होइन। र यो चाहिँ एकदमै मिठो भाव प्रस्तुति थियो हाम्रो दिदी निर्मला परिवेश राईको। हजुर, आज हामी सुन्दैछौँ हाम्रो स्थानीय कलाकारका केही गीत सङ्गीतहरू, हाम्रो ब्रिगेड प्रकाशमा रहनुभएका कलाकारका गीत सङ्गीतहरू। यतिखेर समय भने दिउँसोको 2 बजेर अहिले 34 मिनट जाने आँटेको छ। बिएफएस कार्यक्रम रेडियोलाई सुन्दै हुनुहुन्छ, कार्यक्रम रहेको छ दिवा कोसेली, म शिरी सरवार तपाईँको सेवामा छु। त अहिले अब हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू सुनिरहँदाखेरि अर्को एउटा मिठो गीत फेरि पनि राख्ने बेला भइसकेको छ, त्यसतर्फ तपाईँलाई लिएर म अब गइहाल्छु। तर त्योभन्दा पनि अगाडि एक दुईवटा जानकारीहरू फेरि पनि कार्यक्रमको यहाँ गर्न चाहे, मैले समय भएको बेलामा यसलाई समेटिहाल्न चाहे। 25 जुलाईको कार्यक्रम छ यो चाहिँ, बारपाकी समाज युकेका सम्पूर्ण सदस्यहरूले चाहिँ आयोजना गर्नुभएको छ। चेलीबेटी टोली र चाहिँ जति पनि नेपालबाट आउनुभएको भिजिटर्सहरू, उहाँहरू सबैको लागि पनि यो कार्यक्रम आयोजना गरिएको छ। र हुने स्थान भने यो रहेको छ स्यामुएल कोली स्कुल फानब्रो, यसको पोस्टकोड G148SN। यो चाहिँ 25 जुलाई 2026 दिनमा बिहानको 10:30 बेलुकाको 10 बजेसम्म हुन गइरहेको छ। यो चाहिँ 21 बारपाकी समाज युकेको भेटघाट कार्यक्रम, वार्षिक भेटघाट कार्यक्रम उहाँहरूको रहेको छ। 25 जुलाईमा ओपन कन्सर्ट पनि हुँदैछ, मगर एसोसिएसन युकेले प्रत्येक साल यसलाई चाहिँ प्रेजेन्ट गर्ने गर्दछ। यसपटकको लागि नेपाली ओपन कन्सर्टमा नीता कुमारी थापा मगर आउँदै हुनुहुन्छ, भोइस अफ नेपाल सिजन 7 विनर हुनुहुन्छ उहाँ। अनि साथसाथमा मन्त्र ब्यान्ड, एकदमै रमाइलो, एकदमै मनोरम यो एउटा चाहिँ नि साङ्गीतिक प्रस्तुति हुँदैछ रसमुर अरिना ओल्ड सर्टमा, July 25 दिनमा दिउँसोको 1 बेलुकाको 10:30 कार्यक्रम हुँदैछ। त यो 25 जुलाईको कार्यक्रमको कुरा मैले गरेँ आदरणीय श्रोतावृन्द, यो कार्यक्रम नेपाली ओपन कन्सर्टको बारेमा। अनि 25 जुलाईको अन्य थुप्रै कार्यक्रमहरू पनि छन्, यसको बारेमा पनि म कुरा गरिहाल्छु। अहिलेको लागि 25 जुलाईको अर्को कार्यक्रम याङ्जा कोट परिवार युकेको 18 वार्षिक भेटघाट कार्यक्रम रहेको छ। हुने स्थान क्रानफर्ड कलेज कम्युनिटी हल होन्सलो, TW59PD, यसको पोस्ट कोड 11:00 बाट। 25 जुलाईको अर्को कार्यक्रम पञ्चासी समाज युगीको वार्षिक भेटघाट कार्यक्रम हुँदैछ। हुने स्थान अल्डरवुड लिज सेन्टर, टङ्गम रोड अल्डरसोट, GU12 4AS, यसको पोस्ट कोड 12:00 बेलुकाको चाहिँ 9 बजेसम्म कार्यक्रम हुँदैछ। त यो जानकारीहरू यतिमै मैले सीमित गरेँ, अब 25 जुलाईको कार्यक्रमको कुरा गरेँ, अब बाँकी रह्यो कार्यक्रमहरू फेरि पनि म एकैछिन पश्चात, अब यो साङ्गीतिक विश्रामहरू पश्चात समयले साथ दिउन्जेलसम्म तपाईँहरूको लागि राखि नै हाल्नेछु। अहिलेको लागि सुनिता लिम्बू थेबेलले गाउनु भएको एउटा मिठो गीत मेरो प्लेलिस्टमा छ।

0: रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

आदरणीय श्रोताहरू देश रोएको बेलामा अत्यन्तै यो तपाईँले सुन्नुभएको गीत मर्मस्पर्शी थियो भन्दा फरक नपर्ला र यो देशको पीडा एउटा मातृभूमिको पीडा वर्णन गरिएको थियो. एउटा स्पाइल राईको आवाज थियो यसमा, चन्डिका राईको शब्द रचना तपाईँले सुन्दै हुनुहुन्थ्यो. र यो गीतको साथसाथमा हामी अगाडि बढेका छौँ र अगाडि बढ्नु पर्दा कार्यक्रमको यो दोस्रो चरणको अन्तिम अन्तिम मोडमा आइसक्यो भन्दा फरक नपर्ला. अगाडि 3 बजेको समाचार रहन्छ, त्यस पश्चात पनि हाम्रो वन आरजिया भन्दाखेरि पनि नेपाल कप फाइनलको बारेमा तयार पारिएको सामग्री पनि तपाईँले सुन्न सक्नुहुन्छ. र यसैको साथसाथमा अब हामी अगाडि बढ्दैछौँ. अगाडि बढ्नु पर्दा अर्को एउटा अब मिठो गीत नै तपाईँको लागि म राख्छु र यसैको साथमा अगाडि तपाईँलाई म लिएर जान चाहन्छु 3 बजेको समाचार तिर. त आज हाम्रो स्थानीय कलाकारका केही गीत सङ्गीतहरू सुनिरहेका छौँ र यही सिलसिलामा अब अर्को एउटा गीत अहिलेको लागि अन्तिम गीत मैले भनि नै सकेँ तपाईँहरूलाई होइन सुनाउँछु भनेर. र यो गीत सँगसँगै अगाडि तपाईँलाई अब 3 बजेको समाचारतर्फ पनि लिएर जाने मेरो तयारी रहेको छ. र यो गीतको कुरा गर्नुपर्दाखेरि यो धेरै पुरानो गीत छ. यो गीतमा तपाईँले अहिले बत्सल तामाङको आवाज सुन्न सक्नुहुन्छ. र मैले पहिला पनि भनेको थिएँ अहिलेको मात्र होइन यो क्रम चाहिँ होइन धेरै पहिलादेखिको नै हो. हाम्रो ब्रिगेडमा रहनुभएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूले गीत सङ्गीतको लागि नेपाली गीत सङ्गीतको लागि कुनै न कुनै तौरबाट सेवा पुर्याइरहनु भएको छ. यही सिलसिलामा धेरै पुरानो पुरानो गीतहरू पनि छन् हामीसँग, भर्खरै भर्खरै आएका गीतहरू पनि छन् हामीसँग. गर्दाखेरि ती सम्पूर्ण गीतहरूलाई मिश्रण गरेर नै हामी कार्यक्रममा इन्जोय गर्ने गर्दछौँ. यही सिलसिलामा अब बत्सल तामाङले गाउनुभएको यो एउटा गीत सुनाउँछु अनि यसैको साथमा लगत्तै तपाईँहरूलाई म अगाडि हाम्रो आजको 3 बजेको समाचारतर्फ लिएर जान्छु. त्यसपश्चात कार्यक्रमको अन्तिम चरण लिएर फेरि पनि म हाजिर हुन आउनेछु तपाईँहरूको सेवामा.

0: assets in Kuwait, Bahrain and Qatar. The BBC's Carrie Davis injury
1: प्रणाली ठेक्का पट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ. नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल लगायतमाथि दायर मुद्दामा अदालतले सबै आरोपितहरूलाई सफाई दिएको हो. नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का लगाउँदा 33.5 करोड भ्रष्टाचार भएको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सफाई दिएको हो. अख्तियारले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, संगीता पहाड़ी, प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठ, झविन्द्र लाल उपाध्याय, देवेन्द्र खतिवड़ा, विनीता श्रेष्ठ, अमूल प्रधान विरूद्ध मुद्दा दायर गरेको थियो. त्यस्तै आयोगले राजीव कुमार केसी, हेमप्रभा कर्ण सहित 14 कर्मचारीमाथि 33.48 करोड बढ़ी बिएको दावी गर्दै मुद्दा दायर गरेको थियो. आयोगले चिनिया कम्पनी एशिया इन्फो, त्यसका सीईओ, त्यसै गरी प्रोजेक्ट म्यानेजर वाङ वे र नेपाल एजेन्ट आर्निको इन्टरनेशनलका निर्देशक शैले श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको थियो. बदनियत राखेर संस्थालाई हानि पुर्याएको वा व्यक्तिगत लाभ लिएको प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेकाले आरोपी सबैले सफाई पाउने आज सार्वजनिक संक्षिप्त फैसलामा जनाइएको हो. प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरिएको छ.
2: संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा लेखिएको र पार्टीको प्रस्तावमा सरकारका तर्फबाट स्पष्ट जवाब नआएको भन्दै एमाले कार्यदलबाट बाहिरिएको हो. शुरूको चरणमा एमालेबाट डाक्टर भीम अधिकारी सहभागी भए पनि कार्यदलको कामकारवाही चित्त बुझ्दो नभएकाले फिर्ता बोलाउने निर्णय भएको एमाले जनाएको छ. एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजक लाई पत्र लेख्दै कार्यदलको काम शुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको देखेर सरकारको भूमिकाबारे स्पष्ट जवाब माग्दा नदिएपछि कार्यदलबाट बाहिरिएको जानकारी दिनुभएको हो. संविधान संशोधनका विषय किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको एमालेको भनाइ छ. वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने, विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले दृढ भए पनि आधारभूत संरचना नै खलबल्याउने कार्यदलको उद्देश्य देखेपछि आफ्ना प्रतिनिधि उपस्थित हुन छाडेको समेत एमालेको भनाइ छ. यसअघि नेकपा लगायतका चार दल पनि कार्यदलबाट बाहिरिएका थिए. नेपाली कांग्रेस भने शुरूदेखि नै कार्यदलमा गएको थिएन.
1: यता नेपाली कांग्रेसले भने दलहरू कार्यदलबाट बाहिरिने अवस्था आउने कुरा वैशाखमै थाहा भएकाले आफ्ना प्रतिनिधि नपठाएको तर्क गरेको छ. आज पार्टी मुख्यालय सानेपामा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषय कार्यक्रममा सभापति गगन थापाले वैशाखमै राम्रो छाट नदेखेपछि कार्यदलमा प्रतिनिधि नपठाइएको बताउनुभयो. संविधान संशोधनलाई सरकारले अत्यन्तै हल्का, अपरिपक्व, सतही रूपमा लिएको भन्दै थापाले सरकार बनाउनु जस्तो गणितको आधारमा संविधान सभाको जस्तो अभ्यास गर्न नसकिने टिप्पणी पनि गर्नुभएको छ. वर्तमान सरकारले संविधान संशोधनलाई खेलाँची सोचेको समेत थापाले आरोप लगाउनु भयो.
3: एउटा निर्वाचनबाट संसद बनाउनका निम्ति, सरकार बनाउनका निम्ति निर्माण भएको संसदले मसँग भएको गणितको आधारमा म संविधान सभाको जस्तो अभ्यास गर्छु भनेर ठान्यो भने त्यो फन्डामेन्टली नै गलत हुन्छ. लेजिस्लेटिभ पावर र कन्स्टिट्युन्ट पावर जुन छ यो आधारभूत रूपमा भिन्न कुराहरू भन्नेतर्फ सरकारको ध्यान पुगिरहेको देखिँदैन. यसरी एकैपटक हामीले संविधान संशोधन गरौँ, सबै विषयमा हामी खुला गरौँ, छलफल गरौँ भनेर भन्ने कुराले 8 वर्ष 10 वर्ष लगाएर हामीले बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एकपल्ट नेपाल एउटा ठुलो आगोको घुङ्रोमा पर्न सक्दछ भन्ने नेपाली कङ्ग्रेस पार्टीको चिन्ता हो. हाम्रो संविधान बनाउने बेलामा यो राष्ट्रियता, जनताको अधिकार लगायत यी विषयहरू बाहेक सबै विषयमा संशोधन गर्न सकिन्छ भनेर भन्नुको अर्थ जे पनि यो साथी हो भनेर हामीले भन्यौँ भन् ठान्यौँ भनेदेखि भने त्यो संविधान सभामा संविधान कसरी बनाइयो भने इतिहास चेतको ज्ञानको अभाव भएको हुन्छ.
1: संविधान संशोधनको विषयमा सर्वोच्चका बहालवाला अवकाश प्राप्त न्यायाधीश र विज्ञ सम्मिलित वा संसदभित्रैबाट समिति बनाएर छलफल शुरू गर्न सकिने उहाँको भनाइ छ. संविधानले नै 10 वर्षमा पुनरावलोकन गर्नुपर्ने कुरा औल्याएको विषयमा पहिलो चरणमा संशोधन हुनुपर्ने र त्यसपछि मात्रै शासकीय स्वरूप, निर्वाचन प्रणाली, संहिता लगायतका विषयमा प्रवेश गर्न सकिने थापाले बताउनु भएको छ. नेपालमा दलाई लामाको 91 जन्मोत्सव मनाइएको विषयमा चीनका लागि पूर्व नेपाली राजदूतहरूले आपत्ति जनाएका छन्। चीनका लागि पूर्व राजदूतहरू राजेश आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुप्रकाश श्रेष्ठ र कृष्ण प्रसाद ओलीले विज्ञप्ति जारी गर्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। पूर्व राजदूत टंक कार्की,
4: कुनै समुदाय विशेषले नेपालमा दलाई लामाको जन्मोत्सव मनाउँदा आपत्ति मान्नुपर्ने कुरा के छ?
5: एउटा कुरो कान्यरी के हो भन्दाखेरि दलाई लामा धार्मिक नेता मात्र होइन, राजनैतिक नेता पनि, जो चाहिँ एक चीन नीतिका बरखिलाफमा छन् र तिब्बतको स्वतन्त्रताको पक्षमा छन्। त्यस्तो व्यक्तित्वको बारेमा कुनै कार्यक्रम अर्को मुलुकमा, तेस्रो मुलुकमा हुँदा या हाम्रो सन्दर्भमा भन्दाखेरि हाम्रो मुलुकमा हुँदाखेरि जसका फरेन पोलिसीले ती मान्यतालाई अङ्गीकार गर्दैन, एक चीन नीतिको पक्षधर नेपालभित्र त्यस्ता गतिविधिहरू हुनु चाहिँ चीनसँगको हाम्रो जुन कमिटमेन्ट हो, हाम्रो वैदेशिक नीतिको जुन आधार हो त्यसलाई सुहाउँदैन, त्यो सङ्गतिपूर्ण छैन। त्यसै कारणले हामीले यसबारेमा चिन्ता प्रकट गरेका हौँ। यदि यो विषयलाई लिएर चीनले तिमी एक चीन नीतिप्रति इमान्दार रहेनछौ भनेर उनले क्वेसन गरे भनेदेखि त्यस्तो अवस्थामा हाम्रो फरेन पोलिसीमा पर्ने, हाम्रो मुलुकभित्र पर्ने प्रभावहरूको बारेमा हामी चिन्तित हौँ।
4: अनि नेपाल सरकारले औपचारिक रूपमा मनाएको होइन लामाको जन्मदिन, एउटा कुरा, दलाई लामाका भक्त छन्, समुदाय छ, उनीहरूले मन पराउँछन्, मनाउँछन्, यो एक चीन नीति विरुद्ध कसरी हुन्छ कार्कीजी?
5: तपाईँको यतिका कूटनीतिज्ञहरू सामेल भएका छन्, आजभन्दा अगाडि कुनै यस्ता कार्यक्रममा प्रत्यक्ष रूपमा बाह्य कूटनीतिज्ञहरू सामेल भएका छैनन्। शङ्का के पनि गर्न सक्छन्, यस विदेशी कूटनीतिज्ञ शुद्ध सामेल हुन सक्ने वातावरण कसरी निर्माण भयो, हाम्रो क्वेसन हो।
4: अर्को कुरा भनिदिनु नि त, नेपालका ठाउँ ठाउँ डाँडा काँडामा तिब्बती गुम्बा छन्, विद्यालय पनि तिब्बती नै रहेछ, त्यो चाहिँ के हो? यो चाहिँ खुल्न दिने एउटा नेताको, ल धार्मिक नेताको जन्मदिन चाहिँ मनाउन नदिने भन्ने हुन्छ?
5: होइन, धार्मिक नेता मात्र, मैले अघि भनिहालेँ, तपाईँले फेरि अन्यथा मलाई पाठ नबढाउनु। कुरोकानी के हो भने हामी के भनिरहेछौँ भने दलाई लामा धार्मिक नेता मात्र होइन, राजनैतिक नेता पनि हुन्। राजनैतिक नेताको हैसियतमा होइन, अर्को पक्षले त्यो हाम्रो इमिडिएट छिमेकीले ती कन्सर्नहरू सदा सर्वदा देखाइरहेछ। यस्तो अवस्था हामीले उसलाई अनादेखि गरेर हामी कुनै पनि चीन विरोधी गतिविधि हुन दिँदैनौँ भन्ने हाम्रो जुन कमिटमेन्ट हो, त्यो कमिटमेन्ट अप्रत्यक्ष ढङ्गले त्यसलाई पुट पर्याउने खालका कामहरू चाहिँ गर्नु हुँदैन भन्ने मात्रै हाम्रो दलिल हो क्या।
4: मेरो प्रश्नको ठ्याक्कै जवाफ आएन नि, त्यो तिब्बती गुम्बाहरू, तिब्बती स्कुलहरू के गर्ने?
5: तिब्बती गुम्बाहरू त अब धार्मिक संस्थाहरूको बारेमा, धार्मिक संस्थाहरू जुन निर्माण, त्यो पनि फेरि तिब्बती होइन नि त, त्यो नेपाली नै हो, तिब्बती मूलका नागरिकहरूले निर्माण गरेर, त्यो तर नेपाली हो, त्यो धार्मिक हो, राजनैतिक होइन।
4: यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत असर पर्ने भन्नुभएको छ तपाईँहरूले?
5: वैदेशिक सम्बन्धहरूमा त्यसले नकारात्मक असर गर्न सक्छ र त्यो वैदेशिक सम्बन्धहरूमा नकारात्मक असर हुन साथै हाम्रो वैदेशिक सहयोगको या साझेदार मुलुकको हामी प्रतिको रेस्पोन्समा पनि प्रतिकूल असर पर्न सक्छ। त्यसले गर्दाखेरि अप्रत्यक्ष ढङ्गले हाम्रो आर्थिक सामाजिक विकासमा प्रभाव पर्न सक्छ।
4: सिधा बुझ्दाखेरि चीनले हस्तक्षेप गर्छ, गर्न सक्छ भन्न खोज्नु भएको तपाईँहरूले?
5: चीनले होइन, उसका कन्सर्न छन्, उसका चासो छन्, त्यो चासोलाई हामीले, हाम्रो आफ्नै पनि कमिटमेन्ट छ, त्यो कमिटमेन्ट अनुरूप हामीले व्यवहार गर्न जान्छौँ।
4: अनि एउटा स्वतन्त्र मुलुकले कुनै धर्म समुदायको आस्थामाथि रोक लगाउन चाहिँ मिल्छ कि मिल्दैन?
5: होइन, धर्म सम कुनै त्यो धर्म धर्ममा धर्मको यो विषय नै होइन, राजनीतिको त्यो विषय, धर्मको मामिलामा त हामी न्युट्रल छौँ, हाम्रो मुलुक न्युट्रल छ, तटस्थ छ, धर्म निरपेक्ष छ, त्यस्तो हामीले हाम्रो मुलुकको त्यो त्यहाँभित्र कुनै त्यस्तो नकारात्मक भाव छैन।
4: वर्तमान सरकार
5: फरेन पोलिसीलाई अन्यथा हुने गरिकन होइन, यस्ता गतिविधिहरू चाहिँ वाञ्छित छैन।
4: वर्तमान सरकारले चीनलाई चिड्याउन खोजेको हो भन्ने निष्कर्ष चाहिँ हो कि होइन तपाईँहरूको?
5: होइन, शङ्का गर्ने ठाउँहरू छ, यो किन यस्तो गतिविधिहरू हुन दिइयो? सरकारको नजरमा छ छैन, सरकार संवेदनशील हुनुपर्छ पर्दैन, हाम्रो प्रश्न यति मात्रै हो।
1: काठमाडौँको नागार्जुनको नामग्याल विद्यालयमा असार 22 गते दलाई लामाको जन्मोत्सव मनाइएको खबर सार्वजनिक भएको थियो। अब खबर फटाफट।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा 90 योजना सम्पन्न गर्यो। हुम्लामा 32, मुगुमा 28, डोल्पामा 8, जुम्लामा 20 र कालीकोटमा 2 योजना निर्माण सम्पन्न। कञ्चनपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा, 9 पालिकाका सबै बालबालिका नियमित तथा छुट खोपको पहुँचमा। ललितपुर महानगरपालिकाले आगामी साउन 15 गतेदेखि बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा दिने, बिरामीको अवस्था हेरी उपचार गरिने, सम्भव नभएका बिरामीलाई एम्बुलेन्स मार्फत अन्य अस्पताल पठाइने।
1: बेलायती लेबर सांसद एन्ड्री बर्हमले औपचारिक रूपमै आफूलाई पार्टी नेताको एक्लो दावेदारको रूपमा प्रस्तुत गर्नुभएको छ।
6: यो BFBS गोर्खा रेडियो हो।

म चन्द्रमा हुँ, समीक्षा अधिकारी र श्री विजय अधिकारीको आवाजमा यो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले। र यसैको साथ साथमा कार्यक्रम हाम्रो आजको यो दिमाग कोसेली अगाडि बढिसकेको छ। कार्यक्रमको अन्तिम चरणमा छौँ, 3 बजेर अहिले दिउँसोको 17 मिनट भएको छ। कार्यक्रमको यो अन्तिम चरणमा तपाईँको लागि नेपालका प्रकाशमण्डल कप 2026 बारेमा तयार पारिएको सामग्री राख्ने तयारीमा छु। त्यसतर्फ लगत्तै तपाईँलाई लिएर गइहाल्छु। त्योभन्दा अगाडि म यस काफले र अस्मिता अधिकारीले आउनुभएको एउटा गीत छ, म्युजिकल ब्रेक। त्यस पश्चात हामी नेपाल कप र काठमाडौँ कप जुन गत शनिबार भएको थियो त्यसको विषयमा तयार पारिएको सामग्री दिदी रूपा राणाले तयार पार्नु भएको छ, त्यसतर्फ हामी लाग्नेछौँ।

0: BFBS Gorkha Radio 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।
1: बीएफबीएस गोर्खा रेडियो।

0: ஆர்எஸ் கோர்க்கா ரேடியோ.
1: हजुर, आदरणीय श्रोताहरू, नेपाल कपको फुटबल पिचबाट हामी बोलिरहेका छौँ र नेपाल कप हुनुभन्दा अगाडि यहाँ अहिले भर्खरै काठमाडौँ कप फाइनल सकिएको छ. क्विन्स गोर्खा इन्जिनियर्स भर्सेस आरजिआरको म्याच एकदमै टफ थियो र अहिले 2-0 आरजिआर भने विनर भएको छ. सबैभन्दा पहिला त हाम्रा आरजिआरका भाइहरू तपाईँहरूलाई ह्युज कङ्ग्रेचुलेसन.
2: हजुर, धन्यवाद दिदी.
1: भाइ, हाम्रो टिम क्याप्टेन हुनुहुन्छ आरजिआरबाट, यहाँको पुरा नाम के पर्यो?
2: हजुर, मेरो हेमकर्ण राई.
1: ओके, र यो वर्ष तपाईँहरू काठमाडौँ कप विनर हुनुभयो, यो खुसियालीलाई कसरी व्यक्त गर्नुहुन्छ?
2: हजुर दिदी, हामी लास्ट इयर पनि फाइनल खेलेको थियौँ क्युजिएसँगै, तर हामीले हारेको थियौँ. यसपालि चाहिँ लकिली हामीले जित्न सफल भयौँ. सबै आरजिआर 1 or 2 आरजिआरको गुर्जी साहबहरू, भाइहरू, खेलाडीहरूलाई सबैलाई थ्याङ्क यू. एकदमै राम्रो पर्फर्म गरिदिनु भयो सबैलाई, एकदमै मेरो तर्फबाट थ्याङ्क यू भन्न चाहन्छु.
1: ज्यू, नेपाल कप आफ्नो ठाउँमा छँदैछ होइन. गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूले आफ्नो युनिटमा ट्रेनिङ गर्न पाउँछन्, तर यो काठमाडौँ कपको लागि तपाईँहरू सबै आफ्नो लोकल एरियामा बसोबास गर्नुहुन्छ, यो ट्रेनिङ गर्ने मौका कतिको पाउनु भएको थियो?
2: हामी त ट्रेनिङ गर्ने मौका त पाउँदै पाउँदैन
1: है.
2: एकैचोटि टिम भेला हुने हो, एकैचोटि खेल्ने हो. हामी आज पनि त्यसरी नै खेलेको थियौँ, तर हामी कति खेलाडीहरू चाहिँ पहिलासँगै खेलेको हुनाले अलिअलि हामीले कसरी खेल्छौँ भन्ने कुरो अलिअलि थाहा छ, त्यही अनुसारले नै खेल्ने हो.
1: ओके भाइ, तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
2: म मिडफिल्डबाट खेल्छु दिदी.
1: अनि नेपाल कप पनि पहिला कति पटक खेल्ने मौका पाउनुभयो?
2: नेपाल कप मैले खेलेको थिएँ एक दुई पटक 2000, तर कहिले पनि जित्नु चाहिँ सकिएन. यो मेरो दोस्रो काठमाडौँ कप हो, लास्ट इयर फाइनलमा हारे, त्यसपालि चाहिँ जित्यो.
1: ओके, यो लास्ट इयर तपाईँहरू पनि फाइनलमा पुगेर हार्नुभयो, तर यसपटक भने तपाईँहरूको लास्ट इयरको जुन एउटा भनौँ न कमी कमजोरीलाई अझ यसरी गर्नुपर्छ भनेर तपाईँको माइन्ड मेकअपमा भनौँ, तपाईँको डाइरेक्सनमा अझ खेल्दा इम्प्रुभ गर्ने मौका पाउनुभयो?
2: हजुर दिदी, यो फुटबल चाहिँ अब उहाँ इन्जिनियर पनि एकदमै राम्रो हुनुहुन्थ्यो, तर जसले गोल फर्स्ट छिनाउँछ त्यसै एडभान्टेज पाउने योग्य अरे. त्यसले गर्दा लास्ट इयर हामीले गोल लाउनै सकिएन, ड्रममा गएर पेनल्टीमा हारेको थियौँ. त्यसले गर्दा यसपालि चाहिँ जति सक्दो फर्स्ट गोल लाउने नै हाम्रो खुसी थियो, त्यो नै हामीले ट्राई गरेको, सफल भयो.
1: भाइ, वान्स अगेन यो खुसियाली, काठमाडौँ कपको ट्रफी उचाल्ने मौका पाउनुभयो. वान्स अगेन तपाईँहरूको सम्पूर्ण टिमलाई ह्युज कङ्ग्रेचुलेसन.
2: थ्याङ्क यू दिदी, 2 सप्ताह राख्ने समय दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद. अब नेपालको फाइनल 1-0 र सिक्मसलाई, दुईटै टिमलाई गुड लक भन्न चाहन्छु.
1: अवश्य, अब जुन टिमले जिते पनि गोर्खा ब्रिगेडको युनिटले जित्ने हो नेपाल कप, यसको लागि हामी हेर्न अब तयारी छौँ होइन त?
2: हजुर, एकदमै दिदी.
1: अवश्य, थ्याङ्क यू भाइ तपाईँको समयको लागि.
2: हजुर, थ्याङ्क यू दिदी,
1: थ्याङ्क यू. त्यसै गरी हामीसँग आरजिआरबाट फेमस प्लेयर हुनुहुन्छ भाइ, तपाईँको पुरा नाम?
3: मेरो चोक गुरुङ दिदी.
1: तपाईँ सिङ्गर पनि हो, फुटबल पनि एकदमै राम्रो खेल्नुहुन्छ, मैले धेरै पटक तपाईँ फुटबल खेलेको देखेको छु, यो वर्ष पनि तपाईँ खेल्नुभयो, तपाईँ कुन इन्टेकको हुनुहुन्छ?
3: म 2000 दिदी.
1: 2000 अनि यो काठमाडौँ कप खेल्नु भएको कति भयो?
3: म त यो त सुरुवातदेखि नै खेलेको, धेरै वर्ष भइसक्यो. हजुर,
1: कति वर्ष भयो अहिलेसम्म?
3: 5-6 भयो होला.
1: वाउ, 5-6
3: सुरुवाती समयदेखि नै.
1: चोक भाइ, तपाईँको सुरुवातीदेखि नै अहिलेसम्म पनि होइन, तपाईँले यो काठमाडौँ कप खेल्दा तपाईँको स्टेमिना भनौँ न, तपाईँको यो फुटबल ग्राउन्डमा तपाईँको रनिङदेखि लिएर होइन एभ्रिथिङ राम्रो, यसलाई कसरी मेन्टेन गर्नुभएको छ?
3: यो चाहिँ हामी प्रयास खेलिरहेको छौँ, यो टुर्नामेन्टहरू अलिकति उमेरले डाँडा काटे पनि हामी चाहिँ प्रयास नेपाली टुर्नामेन्टहरू हुन्छ त्यसमा चाहिँ हामी खेलिरहेको छौँ, र मैले चाहिँ यता आरएफ वेकमबाट पनि खेलिरहेको छु साथीहरूसँग, यङ साथीहरूसँग. जस अहिले त्यसरी नै अब हामी एक्सर्साइज चाहिँ गरिरहेको छौँ दिदी, त्यही भएर स्टामिना चाहिँ हामीले इम्प्रुभ गर्दै राखिरहेको छौँ अहिलेसम्म चाहिँ दिदी. हजुर,
1: तपाईँको पोजिसन?
3: मेरो स्ट्राइकर
1: देखेको. वाओ, स्ट्राइकर होइन, बुढो भन्न मिल्दैन, अझै पनि फ्युचरमा तपाईँ खेल्नुहुन्छ होला होइन?
3: कोसिस गर्दैछु दिदी, अब अहिलेसम्म जस मन चाहिँ मरेछ नि दिदी, जस अर्को वर्ष आउने वर्षहरू पनि जस खेल्ने चाहिँ जारी नै छ दिदी.
1: ओके, काठमाडौँ कपको फाइनल खेलमा गोल गर्नुभयो?
3: मैले चाहिँ गरिनँ, थोरै एसिस्टहरू चाहिँ गरेँ.
1: जस
3: अब जस राम्रो खेल्नुभयो हाम्रो टिमले, र इन्जिनियरको पनि नराम्रो होइन, एकदमै राम्रो थियो, प्रतिस्पर्धात्मक खेल थियो
1: एकदम.
3: तर यो घामले अनि अलिकति इफेक्ट गरेको जस्तो लाग्यो, जस एकदमै राम्रो गेम भयो जस्तो मलाई चाहिँ महसुस भयो दिदी.
1: अवश्य, चोक भाइ, तपाईँले घामको कुरा गरिरहँदा ओल्ड सर्टमा वेदर पनि 29 डिग्री सेल्सियस पुगेको छ. यो घाम मिड डे होइन, खेलमा विनिङ मेन्टालिटी अनि तपाईँहरूको डेडिकेसन अनि तपाईँहरूको स्ट्रेन्थ होइन, एभ्रिथिङ इज फाइन थियो. नेक्स्ट इयरको लागि पनि गुड लक, अहिलेको लागि ह्युज कङ्ग्रेचुलेसन.
3: हजुर दिदी, धन्यवाद. सम्पूर्ण यो बेबेस गोर्खा रेडियोलाई सुनिराख्नुभएका सम्पूर्ण श्रोताहरू दर्शकहरू सबैलाई एकदमै धन्यवाद दिन चाहन्छु. दिदीलाई एकदमै धन्यवाद दिन चाहन्छु र सबै सबै अब यो नेपाल कप हुँदैछ फाइनल, त्यसमा गुड लक भन्न चाहन्छु. जेस हामीलाई सुनिदिनु भयो, जेस एकदमै धन्यवाद दिदी, फेरि पनि मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिदी.
1: एकदमै यो खुसीको कुरा हो हाम्रो होइन. ओके, थ्याङ्क यू भाइ, थ्याङ्क यू. हजुर, त्यसै गरी आदरणीय श्रोताहरू, काठमाडौँ कपको लागि क्विन्स गोर्खा इन्जिनियर्सबाट खेल्नुहुने हाम्रो गास गुरुङ भनिसकेपछि तपाईँहरूले विभिन्न स्पोर्ट्समा देख्नुहुन्छ. आज यो काठमाडौँ कपको फाइनल म्याच पनि उहाँ यस्तो राम्रो खेल्नुभएको थियो. भाइ, यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ.
0: हजुर, थ्याङ्क यू, धेरै धेरै धन्यवाद दिदी.
1: Okay. भाइ, तपाईँहरूको विनिङ मेन्टालिटीको साथ साथमा तपाईँहरूको यो फिजिकल स्ट्रेन्थ एकदमै राम्रो थियो र पनि अब फुटबलमा गोल हुनुपर्छ होइन, तपाईँहरूको टफ एनर्जी पर्फर्मेन्स थियो र यो गोल गर्नमा कसरी चुकेको जस्तो फिल भयो भाइ?
0: आई थिङ्क फुटबल चाहिँ एज अ टिम स्पोर्ट्स हो, सो त्यसले गर्दाखेरि कम्बिनेसन मिल्नु एकदमै जरुरी छ के, डिफेन्डर टु मिडफिल्ड, मिडफिल्ड टु स्ट्राइकर. सो त्यसले गर्दाखेरि अब त्यो चाहिँ अलिकति हामी आज अलिकति तपाईँको कम्बिनेसनमा चाहिँ चुकेर चाहिँ हामी अलिकति त्यो थ्रु चाहिँ गर्नु सकिएन दिदी.
1: तपाईँको जुन अब यो खेल्ने बेलामा यो फोकस गर्नुपर्ने हुन्छ नि होइन, विशेष गरेर खेलमा, र तपाईँ एकदमै राम्रो खेल्नु भएको थियो. हाम्रो आरजेआरको टिमबाट जुन स्ट्राइकर हुनुहुन्थ्यो यङ भाइ, उहाँको रनिङ होइन 90 मिनट नै म थ्रु एउटै रफ्तारमा कुदेको देखाएको थिएँ. त्यस्तै गरी हाम्रो घाँस भाइको पनि त्यस्तै देखाएको थिएँ.
0: हजुर दिदी, फुटबल आई थिङ्क दुइटै टिमले राम्रै खेलेको हो. किन क्युजी अगेन लास्ट 3 इयर च्याम्पियन पनि हो, सो अगेन उनीहरूलाई अलिकति कम प्रेसर थियो, वेयर इज अब आरजिआर दे निड टु विन होइन, सो त्यसले गर्दाखेरि उहाँले कम ब्याक गर्नुभयो, सो विच इज रियली गुड.
1: ओके, अनि भाइ तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
0: म चाहिँ पहिला वेन लेट्स से वेन म यङ हुँदा म सेन्टर मिडफिल्ड हो क्युजीको, सो म चाहिँ त्यही फ्लोटिङ अराउन्ड अलिकति नम्बर 10-9 अलिकति अगाडि, स्ट्राइकरभन्दा अलिकति पछाडि चाहिँ त्यो पोजिसनमा खेल्छु.
1: ओके, अनि तपाईँ नेपाल कप पनि खेल्ने मौका पाउनुभयो तपाईँको आर्मी करियरमा?
0: हजुर दिदी, म अगेन पहिला फुटबलको एकदम भूत थियो मलाई, सो एकदम क्रेजी, अनि हामीले नेपाल कप खेल्यौँ, जित्यौँ पनि धेरैचोटि. त्यही मौकामा चाहिँ म तपाईँको यङ हुँदाखेरि चाहिँ आर्मीको अन्डर 23 पनि म होला फर्स्ट नेपाली, त्यो पनि खेल्ने एउटा अवसर मलाई आज याद आइरहेको छ दिदी.
1: अनि त्यस्तै गरी तपाईँ यो फुटबल त भइहाल्यो, गल्फको तपाईँ टाइगर वुड नै हो, अनि त्यस्तै गरी अन्य स्पोर्ट्सहरू के खेल्नुहुन्छ?
0: हजुर दिदी, टाइगर वुड सायद दिदीले यो कलर देखेर नि भन्नुभयो होला है.
1: यो मात्रै होइन, तपाईँले एभ्री म्याच है, इज एन्ड एभ्री म्याच तपाईँ विनर हुनुहुन्छ, तपाईँकै पक्षमा हो भनेपछि अब तपाईँ एकदमै राम्रो, अब 0 ह्यान्डिक्याप, अब नेपालीको त प्रो नै हो.
0: हजुर दिदी, अगेन अलिकति इतिहास भन्नुपर्दा म फुटबलमा एकदम क्रेजी थिएँ, तर जुन स्तरमा पुग्नुपर्ने, जुन लेभलमा खेल्नुपर्ने, त्यो चाहिँ मैले अलिक सकेन भनौँ न, तर गल्फले चाहिँ मलाई एउटा अर्को अपर्च्युनिटी दियो क्या दिदी, सो आइएम रियली ग्रेटफुल, आइएम रियली फर्चुनेट. अब म अहिले आर्मीलाई रिप्रेजेन्ट गर्छु होइन, एउटा सिङ्गल नेपाली, एउटा गोर्खालीको नाम, एउटा झन्डा फरफराउँदा पनि आई थिङ्क इट्स अ बिग डिल, अनि अहिले स्टिल रिप्रेजेन्ट गरिरहेको छु. सो यहाँ म आई लभ टु प्ले लट्स अफ स्पोर्ट्स, तर मेरो वाइफले चाहिँ श्रीमान एउटै खेल्नु, बरु राम्रो खेल्नु भन्नुभयो के, सो आई गेट इन टु गल्फ.
1: ओके, जित्नु मात्रै खेल होइन होइन, तपाईँले खेलमा एकदमै राम्रो डिसिप्लिन सहित खेल्नु र सोमेनसिप भनिन्छ स्पोर्ट्समा, पक्कै पनि तपाईँहरूको एकदमै राम्रो थियो. सबै टिमहरूलाई फ्युचरको लागि अल द बेस्ट.
0: हजुर दिदीलाई एकदम धन्यवाद, अनि वेलकम ब्याक स्ट्रङ.
1: यो वर्षको लागि काठमाडौँ कपको रिजल्ट र प्लेयर्सहरूसँगको कुराकानी सुनिसकेपछि भने साङ्गीतिक विश्राम लिउँ र त्यसपछि भने सेकेन्ड पार्टमा हामी यो वर्षको नेपाल कपका विनर्स, त्यस्तै गरी द क्विन्स गोर्खा सिग्नल्सका प्लेयरहरू अनि आयोजकहरूसँग पनि हामी कुराकानी गर्नेछौ. रेडियो सुन्दै गर्नुहोला.

0: रेडियो हो।
1: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: BFPS गोर्खा रेडियो।

0: Kiss Gorkha Radio.
1: हजुर आदरणीय श्रोताहरू, ब्याकग्राउन्डमा एकदमै ठुलो हल्ला छ। वान आर्जरले यसपटकको नेपाल कप 2026 सफलतापूर्वक ट्रफी आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ र ब्याकग्राउन्डमा निकै हल्ला रहेको छ। यो हल्लाको साथसाथमा अब यो वर्षको नेपाल कप द क्वीन्स गर्खा सिग्नल्स भर्सेस आरजेआरको बीचमा भएको थियो र यो वर्ष नेपाल कप विनर हुन सफल भएको छ वान आरजेआर। अहिले हामी द क्वीन्स एभेन्यू ओल्ड सर्टको फुटबल पिचबाट यो कार्यक्रम रेकर्ड गरिरहेका छौं। आउनुहोस् अब भने यस वर्षको लागि नेपाल कपको यो फाइनल सम्बन्धी यस कार्यक्रमका आयोजक साथै दुवै टिमका प्लेयरहरूसँग पनि हामी कुराकानी गर्ने कोसिस गर्नेछौ र सबैभन्दा पहिला त वान आर्जरका प्लेयरसँग हामी कुराकानी गरौं।
2: टिम क्याप्टेन सनिम भाइ, ह्युज कंग्रेचुलेसन, वान आर्जरले यो वर्षको नेपाल कप जित्न सफल भयो र यो खुसियालीलाई कसरी व्यक्त गर्न चाहनुहुन्छ?
3: खुसियालीलाई चाहिँ म मेरो टिमलाई सुरुमा चाहिँ म धन्यवाद दिन चाहन्छु, जसले चाहिँ धेरै हार्डवर्क गरेर जित हासिल गर्न सक्यो। साथसाथै हाम्रो आज जति पनि आउनुभएको अडियन्सहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि नट फर्गेटिङ हाम्रो पल्टन जसले चाहिँ हामी खेल्न दिनुभयो, त्यसलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हामी आज एकदमै धेरै खुसी छौँ अनि एकदमै धेरै प्राउड छौँ।
2: ओके, र तपाईँले नेपाल कप खेल्नु भएको कति वर्ष भयो?
3: मेरो यो लगायत चाहिँ 5 वर्ष हुन्छ।
2: ओके, 5 वर्षसम्म तपाईँले अहिलेसम्म कतिपटक जित्ने मौका पाउनुभयो?
3: मेरो चाहिँ 2 सेमिफाइनल अनि 2 फाइनल 24 फाइनल चाहिँ हामीले क्युजेससँगै हारेको थियो अनि यो वर्ष चाहिँ जेस भयो।
2: अनि भाइ, तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
3: म चाहिँ अहिले यो गेममा चाहिँ हजुर सेन्टर एट्याकिङ मिड भन्छ दिदी, जस मिडफिल्डमा खेल्छु, तर म अरू पोजिसनहरू पनि स्ट्राइकर खेल्छु, गर्ने खेल्छु।
2: Once again, तपाईँहरूलाई ह्युज कङ्ग्रेचुलेसन, थ्याङ्क यू भेरी मच।
3: धेरै धेरै धन्यवाद दिदी,
2: थ्याङ्क यू। वान आर्जरको गोर्खा मेजर हाम्रो बविन्द्र गुरुङ भाइ हुनुहुन्छ। भाइ हजुरलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ अनि वान आर्जरले यो वर्षको नेपाल कप 2026 जित्न सफल भयो, यो खुसियाली कसरी व्यक्त गर्न चाहनुहुन्छ?
4: थ्याङ्क यू दिदी, तपाईँकै के अरे मलाई समय दिनुभयो, एकदमै एक्सिलेन्ट न्युज। इट्स बिन लङ, नियरली 9 वर्षको कुराइपछि वान आर्जेआर चाहिँ ब्याक टु फेरि विनरको नेपाल कप विनर यो वर्ष, त्यसको लागि चाहिँ आई थिङ्क एक्सिलेन्ट एफोर्ट सबै टिम अनि सपोर्टरको लागि, जो जो आज यहाँ आएर सपोर्ट गरिदिनु भयो वान आर्जेआरको टिमलाई, त्यसको लागि चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू दिदी।
2: नेपाल कपको टिमको भाइहरूसँग पक्कै पनि तपाईँहरूको पार्टी सेलिब्रेसन त हुन्छ होला?
4: अवश्य नै दिदी, के अरे भोलि हामी लेडिज भलिबल टिमसँग मेसिङ छ बेलुकामा, अनि वाइसी साहबसँग कुरा गरेर अनि हाम्रो नेपाल कप टिमसँग पनि डेफिनेटली हुन्छ दिदी,
2: बाँकी समय पनि इन्जोय गर्नु होला।
4: हस्, थ्याङ्क यू दिदी, हस्
2: थ्याङ्क यू। र यसै क्रममा वान आरजेआरको ओवाइसी हुनुहुन्छ मेजर गिरी प्रसाद गुरुङ भाइ,
5: थ्याङ्क यू दिदी, थ्याङ्क यू। आज एकदम रमाइलो छ
2: र हामीले नेपाल कपको लाइभ गर्दै गर्दा पनि हामीले सुन्ने मौका पाएका थियौँ हजुरलाई, र यति बेला यो रेकर्डेड भर्जनमा पनि एकदमै यो खुसियाली मनाइरहँदा, यो क्विन्स एभेन्यू ओल्ड सर्टमा वान आर्जरले नेपाल कप जितेको खुसियाली मनाइरहँदा हजुरलाई यहाँ भेट्ने मौका मिल्यो र यो खुसियाली छँदैछ। अब यो सेलिब्रेसन गर्नको लागि पनि विशेष तपाईँहरूको पार्टी हुन्छ होला?
5: हजुर, विशेष गरेर अब भाइहरूको दुःखलाई हामीले सम्झिनुपर्छ अनि त्यस हामी सँगै बसेर मिसिङ खाने यताउता प्लान हुन्छ, अब त्यो गर्ने प्लान छ। सिओ साहबले अहिले भर्खरै सोध्दै हुनुहुन्थ्यो, गर्दाखेरि त्यो हेरौँ कुन दिनमा हुन्छ, तर आई थिङ्क भोलि चाहिँ उनीहरूलाई हामी कम्प्लिट अब शनिबार सरी सन्डे पनि हो, भोलि चाहिँ रेस्ट दिने हो, त्यसपछि चाहिँ अरू प्लान हामी गर्दै गर्छौँ दिदी। अब
2: भाइ एकदमै यो खुसियालीको बाँकी समय पनि रमाइलोसँग मनाउनु होला, थ्याङ्क यू भेरी मच।
5: थ्याङ्क यू दिदी, थ्याङ्क यू।
2: यो वर्षको नेपाल कपको डिफेन्डिङ च्याम्पियन, 2 वर्षसम्म कन्टिन्यू उहाँहरूले नेपाल कप जित्नु भएको, तर यो वर्ष पनि उहाँहरू फाइनलमा पुगेर अब ह्याट्रिक गर्ने मौका थियो। यसै क्रममा हाम्रो क्विन्स गर्खा सिग्नल्स त्यो ह्याट्रिक गर्ने मौका चाहिँ मिलेन र पनि केही छैन, खेल हो, हार जित हुन्छ। भाइहरू तपाईँहरू एकदमै राम्रो खेल्नुभयो, खेल एकदमै टफ थियो। म यसै क्रममा क्विन्स गर्खा सिग्नल्सको टिमबाट टिम क्याप्टेन प्रवेश गुरुङ भाइ, तपाईँहरू एकदमै राम्रो खेल्नुभयो र नतिजा जे जस्तो भए पनि खेल हो, हार जित भइहाल्छ, र तपाईँहरूले एकदमै राम्रो खेल्नुभएको, ओभरअल एक्सपिरियन्स कस्तो रह्यो?
4: एज इन होल टुर्नामेन्ट वाइज चाहिँ हाम्रो एक्सपिरियन्स एज अ टिम एज अ प्लेयर एकदम राम्रो थियो दिदी, मेनी थिङ्स टु लर्न। जस आज जस जेसुकै भए पनि थ्रु द टुर्नामेन्ट आई थिङ्क वी प्लेड रियली वेल, त्यो कुरा चाहिँ हामी लिनुपर्छ।
0: आई थिङ्क आजको रिजल्ट जसुकै भए पनि आई थिङ्क वी निड टु मुभ अन दिदी अपकमिङ इयर्सको लागि स्टिल चान्सेस छ टु क्रिएट अनदर इयर्स सो आई थिङ्क बिङ पोजिटिभ लेट्स बी पोजिटिभ आई थिङ्क मेरो एप्रोच चाहिँ त्यही छ दिदी आफ्टर दिस गेम चाहिँ थ्याङ्क यू
1: एकदमै राम्रो विचार भयो अब यो थिङ्क पोजिटिभ होइन जहिले पनि हामी पोजिटिभ भइराख्नुपर्छ यो वर्ष मात्र होइन अन्य वर्षहरू पनि कन्टिन्यू आउँदैछन् र तपाईँहरूको ओभरअल टिमले एकदमै राम्रो खेलेको हो र आशा पनि थियो कि अब यो वर्ष क्युजेसले ह्याट्रिक गर्छ तर त्यो हुन सकेन तपाईँ टिम क्याप्टेन ओभरअल कोच कस्तो भइरहेको थियो
0: ओभरअल हाम्रो सिजन चाहिँ एकदम राम्रो भइरहेको थियो दिदी ट्रेनिङ वाइज हाम्रो गेम प्र्याक्टिस वाइज इन्डिभिजुअल प्लेयर्स एकदमै राम्रो छ आई थिङ्क हाम्रो फ्युचर नेक्स्ट लेट्स टेक अनदर 5-6 इयर्स इफ अझै राम्रो प्लेयर आयो भने चाहिँ अझै बेटर हुन्छ हाम्रो म्यानेजमेन्ट टिम एकदम राम्रो हुन्छ एकदम एक्सपिरियन्स प्लेयर वाइज पनि यङ छ बढे अगेन एक्सपिरियन्स छ भनौँ न त्यही भएर विल कम ब्याक बन्स ब्याक नेक्स्ट इयर अनि यो वर्षको लागि टु होल टिम म्यानेजमेन्ट टिम चाहिँ एकदम म थ्याङ्क यू भन्न चाहन्छु इट वाज गुड एक्सपिरियन्स अभियसली रिजल्ट सोचे जस्तो भएन आई थिङ्क बट विल बाउन्स ब्याक स्ट्रङ्गर नेक्स्ट इयर त्यही भन्न चाहन्छु दिदी थ्याङ्क यू
1: भाइ डोन्ट वरी अब खेल हो भन्नु सकिँदैन होइन वर्ल्ड कपमा पनि राम्रो टिमहरू बाहिरिरहेका छन् है तपाईँहरू सबै विनर हो तपाईँहरू सबै अल स्टार हो तपाईँहरूले राम्रो खेल खेल्नुभयो र जित्नु मात्रै होइन डिसिप्लिनमा रहेर स्वमेनसिप देखाउनु पनि एकदमै राम्रो हो तपाईँहरूलाई थ्याङ्क यू भेरी मच
0: हुन्छ थ्याङ्क यू दिदी थ्याङ्क यू भेरी मच
1: हजुर आदरणीय श्रोताहरू यो वर्षको लागि नेपाल कप रन गर्ने क्याप्टेन शिवकुमार राई केजिओओ भाइ यो वर्षको नेपाल कप एकदमै सफलतापूर्वक सम्पन्न भयो यो वर्ष एकदमै रमाइलो पनि भयो धेरै दर्शकहरूको सहभागिता पनि रह्यो र तपाईँको अनुभव कस्तो रह्यो
6: दिदी नमस्ते अनि धन्यवाद यो कम्पिटिसन मेरो हेराइमा एकदम राम्रो तरिकाले सकियो किनभने टाइमिङमा हामीले सक्यौँ जुन प्लान गरेको थियौँ त्यही टाइमिङमा त्यसले गर्दाखेरि आई थिङ्क सबैजना आफ्नो त्यो एउटा प्रोग्राममा स्टिकन हुन सक्नुभयो खुसी हुनुहुन्छ अनि अब कम्पिटिसन एकदम टफ थियो लास्टमा गोल भएर डिसिजन भयो त्यसले गर्दाखेरि आई थिङ्क एभ्रीबडी इन्जोयड अनि हाम्रो वेदर पनि अब गर्मी भन्दा पनि त्यस्तो गर्मी होइन अलिकति सन चाहिँ दिउँसो चाहिँ देखियो तर ब्रिजले गर्दाखेरि हामीलाई साह्रै साह्रो त परेन अनि खेलाडीहरूलाई पनि हामीले अब हाइड्रेसन ब्रेक अनि हाम्रो त्यो जुन एउटा प्लान थियो त्यसले काम गर्यो नत्र भने अलिकति गाह्रो हुन्थ्यो होला अनि सो आई थिङ्क वेन्ट वेल कोही पनि केही भने सेफली कन्डक्ट भयो मलाई चाहिँ त्यो राम्रो लाग्यो गुड एक्सपिरियन्स
1: अनि त्यसै गरी यो वर्षको लागि दर्शकहरू कति जतिको उपस्थिति जनाउनु भएको थियो
6: यो चाहिँ नम्बर एक्ज्याक्ट त मैले अब यहाँ गेटमा त्यो रेकर्ड राखेको होला रफी कति आयो भनेर मलाई त अहिले त थाहा भएन तर नम्बर हेर्दाखेरि निकै गुड नम्बर थियो यसपालि चाहिँ सबै मान्छेहरू अलिकति गरिब भएर पनि होला निकै टेन्टमा भरिदेखेँ मैले अनि वरिपरि पनि छाता ओढेर सबै उभिएर हेरिराख्नु भएको थियो त्यसले गर्दाखेरि नम्बर चाहिँ आज चाहिँ क्वाइट हाई होला मेरो विचारमा लास्ट इयरको भन्दा जस्तो लाग्यो तर एक्ज्याक्ट नम्बर चाहिँ मलाई पनि थाहा भएन थियो तर गुड नम्बर
1: हजुर भाइ यो वर्षको लागि धेरै दर्शकहरूको सहभागिता पनि रह्यो एकदमै राम्रो पनि भयो सफलतापूर्वक सम्पन्न भएको छ थ्याङ्क यू भेरी मच तपाईँको हार्डवर्क अनि सबैको लागि थ्याङ्क यू
6: दिदी तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद किनभने तपाईँहरूले हामीलाई जहाँ पुगे पनि आउनुभयो सपोर्ट गर्नुभयो कभरेज गरिदिनुभयो होइन त्यही भएर सबैलाई थाहा पनि भयो के हुँदैछ भनेर अनि आज पनि यहाँ आउनुभयो घाममा तपाईँहरूले दिइराख्नु भएको छ त्यसले गर्दाखेरि धन्यवाद तपाईँहरूलाई पनि है बिएबिएसलाई अलवेज हामीले एप्रिसिएट गर्छौँ किनभने तपाईँहरू बिना त हामीले अब यस्तो इभेन्टहरू गर्दाखेरि दर्शक श्रोताहरूप्रति हाम्रो त्यो जुन एउटा म्यासेज पुग्दैन नि त थ्याङ्क यू तपाईँहरूलाई पनि है
1: यो हाम्रो खुसीको कुरा हो भाइ वान्स अगेन तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन थ्याङ्क यू भेरी मच
6: हस् दिदी है थ्याङ्क यू हस्
1: हौस् त आदरणीय श्रोताहरू अब भने द क्विन्स एभेन्यू ओल्ड सर्टबाट म रूपा राणा पनि बिदा चाहन्छु नमस्ते बाई
7: यो PFBS Radio Home.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मध्य पूर्वमा फेरि सुरु भएको द्वन्द्वले हजारौं नेपाली परिवारमा आर्थिक समस्या निम्त्याउन सक्ने चिन्ता,
1: रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ,
0: ठेक्का अनुसार काम नसकेर म्याथ थप्ने प्रवृत्ति बारे प्रधानमन्त्रीसँग के कुरा भयो,
2: अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
0: निर्माण व्यवसायी महासंघका अध्यक्ष र इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै विस्फोटन। तर सुरुमा प्रमुख विश्व समाचार,
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिका र इरानले एकअर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय सहर बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएका छन्। जवाफमा इरानले पनि कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका सेबास्टियन असर भन्छन्, यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौँ। बीबीसीका सेबास्टियन असर। लगातार छ दिनसम्मको श्रद्धाञ्जलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिन जियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो दूरीका अमेरिकी टोम हक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अङ्काराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोम हक क्षेप्यास्त्र तैनात गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रुसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको त्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाब्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोभ क्षेत्रका गभर्नरले सिएफ आजोभ क्षेत्रमा 2 तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्त्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरुद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफ्रीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएसनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफ्री प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध सुरु भएसँगै रेमिटान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता सुरु भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधिभन्दा 2/3 घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3,853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध सुरु भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2,000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भङ्ग भएसँगै पुनः चिन्ता बढेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाडौँ आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्यपूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
4: उहाँ गएर काम गरिरहेका कोही 2 वर्ष 4 वर्ष 6 महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनु पर्ने अवस्था र यहाँबाट अब सहजै ढङ्गमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव 2-4 महिना भित्रै त नदेखेला तर 4-6 महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठुलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
0: श्रम स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्यपूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
1: ती देशहरूमा कहीँ पनि त्यस्ता बङ्करहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका त्यति होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठुलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
0: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेसन घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
1: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
0: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव सुरु हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जुनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता सुरु भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी सुरुमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भए भनेर सोधेका छौँ।
5: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिला किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो ढिलो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौँ भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
0: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
5: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाँटीमा जुन यो नाकाबन्दी भएर यो पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन। होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानुनले पनि दिएको छ हाम्रो होइन सार्वजनिक खरिद ऐनको 2063 दफा 55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ। तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौँ र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याप थप गराइ पाऊँ, यो असार मसान्तमा सकिएको म्याप थप गराइ पाऊँ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखि पाऊँ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने काम हुन सक्ने ठेक्काहरूको पनि म्याप थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफरक गरौँ, त्यसलाई टुङ्ग्याउँ भन्ने कुराहरूमा हामीले ध्यान दिलायौँ।
0: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
5: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो 1 महिना यो 3 महिना चाहिँ हामीले यस्तै जुन जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने होइन र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यौँ। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, अब योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पुरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथ थपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथ थप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथ थप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वस्त पार्नुभयो हामीलाई।
0: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
5: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन, त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकम अन्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिलेको यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकम अन्तर अर्थात् रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ। हजुर
0: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो, यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
5: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेका लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो, तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
0: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नु पर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था, त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीज्यूसँग कुरा भयो कि भएन?
5: भयो भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेका रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ, र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
0: उनी थिए नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बाहरेनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय सहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढेका विवरणहरू आएका छन्। लगातार 6 श्रद्धाञ्जली कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

SBS कर्का रेडियोबाट यहाँहरू सबै सबैलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको आज विक्रम सम्बत 2083 साल असार महिनाको 25 गते तदनुसार आज बिहिबार 9 जुलाई सन् 2026 हो। आजको साँझको कार्यक्रम गोधुलीमा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको सन्दाजे आज पनि यो कार्यक्रमको पहिलो घण्टामा हामी मिठा मिठा गीतहरू सुन्नेछौँ र यदि तपाईँ पनि फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने बिएफबिएस गर्खा रेडियोमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क टेलिफोन नम्बर 01303-246-730, इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई भेट्न सक्नुहुनेछ। कार्यक्रमको यो पहिलो घण्टा हो। कार्यक्रमको दोस्रो घण्टामा भने समाचारपछि आज हामीले सुन्नेछौँ आज बिहिबारको दिनमा पिपल नेपाल कप T20 क्रिकेट पोखरेली मन्स युकेका भूतपूर्व प्रेसिडेन्ट करम गुरुङसँग हाम्रा सहकर्मी साथी युगराज राईले गर्नुभएको कुराकानी हामी सुन्नेछौँ। अनि त्यसै गरी कार्यक्रमको दोस्रो घण्टामा भने छविमाया पुन छड्के सलाममा छविमाया पुनज्यूसँग सहकर्मी साथी युगराज राईजीले गर्नुभएको कुराकानी आज भने एपिसोड 5 सुन्न सक्नुहुनेछ। अनि त्यस्तै गरी कार्यक्रमको थर्ड आवरमा भने बागलुङ समाज युकेको कार्यक्रममा निमन्त्रणा दिएर युएसएबाट आउनुभएका कलाकार दिलीप श्रीसँगको कुराकानी पनि तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रमको थर्ड आवरमा। हजुर, यिनै कुराकानी यानि कि आजको भनौँ न साँझको कार्यक्रम गोधुलीले समेति ल्याएका विषयवस्तुहरू गोधुली कार्यक्रमले समेटिएका विषयवस्तुहरू यति नै रहेका छन्। अबको प्रस्तुतिमा भने म तपाईँलाई मिठा मिठा गीतहरू सुनाउँछु र यसै क्रममा अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु यो गीत।

हजुर, आउनुहोस् अब भने आजको मौसमको बारेमा पनि थोरै चर्चा गरौँ। आजको तापक्रम तपाईँहरूको 34 डिग्री सेल्सियस हो, कुनै कुनै लोकल एरियामा भने 36 पनि रहेको छ। विशेष गरेर आजको दिन तपाईँहरूमध्ये धेरै धेरैलाई यो टेम्परेचरको पनि अत्याधिक गर्मी भइरहेको छ र विशेष गरेर एम्बर र येलो हेल्थ, यो हिट हेल्थ अलर्ट गरिएको छ। श्रोता तपाईँहरूलाई आज यो हेल्थ सेक्रेटरी एजेन्सी भन्यो अथवा यो हेल्थ सेक्युरिटी एजेन्सीले पनि यो सिग्निफिकेन्ट इम्प्याक्ट पर्न सक्छ भनेर, विशेष गरेर जो घरदेखि बाहिर हिँडुल गर्न सक्नुहुन्न उहाँहरूको लागि पनि, सायद यहाँहरूमध्ये धेरैले टेलिभिजनमा पनि देख्नु भएको थियो होला र यी कार्यक्रमहरू हुँदैछन् तपाईँहरूको, विशेष गरेर हेल्थ एन्ड सोसल केयर सर्भिसहरूले यो हाई टेम्परेचर भएको कारण पनि उहाँहरूसँग गएर कुराकानी गरेको अथवा यो के कस्तो भइरहेको छ तपाईँहरूको स्वास्थ्यमा आदि इत्यादि कुराहरू रहेका छन्। आज धेरैजसो स्थानहरूमा मौसम सुक्खा रहे, गर्मी बढी एकदमै अत्याधिक बढिरहेको छ र इङ्ल्यान्डमा आज बिहिबार भने 34 डिग्री सेल्सियस र भोलि शुक्रबार भने अझै 35 र 36 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। आज बिस्तारै दक्षिणी भूभाग र युकेका पूर्वीय क्षेत्रका केही स्थानहरूमा पनि अत्याधिक गर्मी बढिरहेको छ र विकेन्डमा पनि नेक्स्ट विकसम्म यसरी नै बढ्न सक्ने पनि बताइएको छ श्रोता। र आजको दिनमा विशेष गरेर यो फोरकास्ट टमले पनि, उहाँ डिप्युटी चिफ हुनुहुन्छ, उहाँले पनि उहाँले जानकारी गराए अनुसार अब नेक्स्ट विक पनि यसरी नै गर्मी बढ्दै जान सक्ने अनुमान गरिएको छ श्रोता। र विशेष गरेर आजको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस हो। आज युकेमा सूर्योदय बिहानको 5:06 बाँकी छँदा भएको थियो भने सूर्यास्त बेलुकी 9:17 हुनेछ अनि भोलि पनि अत्याधिक मात्रामा गर्मी बढ्न सक्ने अनुमान गरिएको छ। भोलि शुक्रबार हो, शुक्रबारको दिनमा पनि विशेष गरेर आज रातको समयमा पनि धेरैजसो स्थानहरूमा मौसम सुक्खा रहे, आकाश सफा देखिनेछ र पूर्वीय क्षेत्रबाट बहने चिसो हावाको बहावले भने केही चिसो हुन सक्ने अनुमान गरिएको छ र भोलि पनि अर्को एकदमै तातो र गर्मी दिन भोलि पनि हुनेछ श्रोता। र भोलि कुनै कुनै स्थानहरूमा आजको तुलनामा कमी हुने र कुनै कुनै स्थानहरूमा अझै गर्मी बढ्न सक्ने अनुमान गरिएको छ अनि भोलिको लागि अधिकतम तापक्रम कुनै कुनै स्थानहरूमा भने भोलि पनि 36 डिग्री सेल्सियससम्म पुग्नेछ अनि कुनै कुनै स्थानहरूमा 30 डिग्री सेल्सियस पनि रहनेछ। र अहिले पनि धेरैजसो स्थानहरूमा 34 डिग्री रहेको छ, रेडिङमा 34, क्याम्बरले 33 रहेको छ अनि त्यस्तै गरी तपाईँहरूको विभिन्न स्थानहरूमा भनौँ न स्विन्डनमा पनि 34 डिग्री रहेको छ अनि लन्डनको मेलबर्न एरियामा भने 33 रहेको छ। त्यस्तै गरी कुनै कुनै स्थानहरूमा अत्याधिक गर्मी छ भने कुनैमा अलिकति तापक्रम घटी बढी मात्रै हो तर गर्मी भने उत्ति नै छ। र यसरी एवं रीतले गर्मी निरन्तर अर्को हप्तासम्म पनि रहने मेट अफिसले जानकारी गराएको छ। मौसम सम्बन्धी कुनै परिवर्तन भएमा पक्कै पनि हामी तपाईँहरूलाई जानकारी गराउँदै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने अर्को एउटा साङ्गीतिक विश्राम लिउँ र तपाईँको लागि म सुनाउँदैछु अर्को गीत र गीत सुनिसकेपछि भने कार्यक्रमको दोस्रो घण्टामा तपाईँले अन्तर्वार्ताहरू अनि छड्के सलाम सुन्न सक्नुहुनेछ। यो हप्ता पनि छवि माया पुनज्यूसँग गरेको कुराकानी, बागलुङ समाज युकेका भूतपूर्व प्रेसिडेन्ट हुनुहुन्छ छवि माया पुनज्यूसँग गरिएको कुराकानीको 5 श्रृङ्खला भने आज कार्यक्रमको दोस्रो घण्टामा तपाईँले सुन्न सक्नुहुनेछ। अब भने हामी अर्को एउटा मिठो गीत सुनौ, यो गीत सुनेर रमाइलो गर्नुहोला।

गोर्खा रेडियो तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि, र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org।

हजुर, मिठो गीत यहाँहरूले सुन्नुभएको थियो समीन राईको स्वरमा। र समय अब भने 5 बज्नको लागि 6 मिनट मात्र बाँकी रहेको छ र 5 बजेपछि भने हामी अन्तर्वार्ताहरू सुन्दै जानेछौँ। सहकर्मी साथी युवराज राईजीले गर्नुभएका कुराकानीहरू तपाईँहरूले सुन्न सक्नुहुनेछ बेलुकी 5 बजेपछि। अहिलेको लागि भने आजको दिनमा आज तपाईँहरूले वर्ल्ड कपको क्वार्टर फाइनल म्याच हेर्न सक्नुहुनेछ। आज फर्स्ट क्वार्टर फाइनल म्याचमा फ्रान्स वर्सेस मोरक्को बेलुकी ठिक 8 बजे। अनि त्यस्तै गरी तपाईँहरूले आजको दिनमा अन्य प्रोग्रामहरू पनि हेर्दै हुनुहुन्छ होला, होइन? अनि यो गर्मी छँदैछ, अनि वर्ल्ड कप छ अर्कोतिर, अनि अर्कोतिर चाहिँ फेरि तपाईँहरूले टेनिस पनि हेर्दै हुनुहुन्छ होला, होइन? ओके, इन्जोय गर्नुहोस्। स्पोर्ट्स इन्जोय गर्दै आजको दिन अथवा अन्य दिनहरू पनि रमाइलो गर्दै हुनुहुन्छ होला। अब आउनुहोस् कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्नको लागि जगदीश समालले गाउनुभएको एउटा मिठो गजल परेको छ। नबिर्से तिमीलाई, नपाएँ तिमीलाई, तर बिना अर्थ दिलमा सजाएँ तिमीलाई। यही मिठो गजल सुनौ।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राजधानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै गणेशको गृह जिल्ला मुगुवासीले काठमाडौँमा प्रदर्शन गरेका छन्। मुगुको सोरु एकका 25 वर्षीय नेपालीले आज दिउँसो आत्मदाह प्रयास गर्नुभएको थियो। गणेशको न्यायका लागि भन्दै मुगुवासीले आज साँझ माइतीघरमा प्रदर्शन गरेका हुन्। त्रिपुरेश्वरको राजधानी विभागको 3 नम्बर गेटमा आत्मदाह प्रयास गरेका 25 वर्षका गणेश नेपालीको वीर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न प्लास्टिक सर्जन डाक्टर पीयूष दाहालले जानकारी दिनुभएको छ। उहाँको शरीरको झण्डै 60% भागमा जलन भएको दाहालले बताउनुभयो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले मेलम्ची बन्द भएको र उपत्यका वरपरको पानीको स्रोत वृद्धि नभएका कारण पानी वितरणमा कठिनाई भएको जनाएको छ। केयुकेएलका अनुसार विगतका वर्षमा मेलम्ची बन्द हुँदा बागमती लगायतका उपत्यका साना ठूला मुहानको पानी वितरण गरिँदै आएको थियो। मेलम्चीबाट दैनिक आउने 17 करोड़ लिटर पानी वितरण गर्दै आएको केयुकेएलले उपत्यकावासीलाई वैकल्पिक स्रोतबाट पानीको व्यवस्थापन गर्ने प्रयास भइरहेको जनाएको छ। पानी नपरेका कारण योपल्ट काठमाडौँ भक्तपुर र पाटन क्षेत्रका मुहानको पानी बढ्न सकेको छैन। रिपरमा खोलाको पानी सुरुङमा पठाएर सुन्दरी जलको प्रशोधन केन्द्रमा ल्याउने प्रयास भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्यायको भनाई छ। बाढ़ीको असर मुख्य मुहान नजिकैको रिवरमा खोलामा पनि परेकाले पानी सुरुङमा पठाउन नसकिएको उहाँले जानकारी दिनुभयो। वर्षामा स्रोत बढ़ेका बेला यो खोलाबाट प्रतिदिन 5 करोड़ लिटर पानी सुरुङमा पठाउन सकिने उपाध्यायले बताउनुभयो। केयुकेएलले दैनिक 28 करोड़ पानी वितरण गर्दै आएकोमा अहिले 5 देखि 6 करोड़मा झरेको छ। यसबाट वितरण प्रभावित भएको छ, तर सकेसम्म तत्कालका लागि पानीको ठूलो समस्या नहुने कर्मचारीको दावी छ। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख रामकुमार श्रेष्ठले बागमतीको थप पानी ल्याउन पाइपको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। शिक्षा मन्त्रालयले अनुमति नलिई ए लेभल, सीबीएसई, आईबीडीपी लगायत विद्यालय तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्नेको विवरण मागेको छ। अनुमति बेगर सञ्चालनमा रहेका यस्ता शैक्षिक संस्थाबारे लिखित रूपमा इमेल गर्न मन्त्रालयले आह्वान गरेको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाको इमेल ठेगानामा लिखित सूचना दिन मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले सूचना जारी गर्नुभएको छ। यस्ता कार्यक्रमहरू विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर मन्त्रालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था रहेको पनि मन्त्रालयले जानकारी गराएको छ। तर केही शैक्षिक संस्थाले अनुमति नलिई प्रचलित कानूनी व्यवस्था विपरीत नै सञ्चालन गरिरहेको र अनुमति लिएको भनेर गलत सूचना दिएर प्रचार प्रसार गर्दै आएको पनि मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार यसरी सञ्चालन हुँदै आएका शैक्षिक संस्थाबारे आन्तरिक रूपमा बुझ्ने काम भइरहेको छ। करिब 2.5 लाख बढी सवारी चालकले जरिवाना बापतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ।
4: 2,61,000 भन्दा बढी सवारी चालकले जरिवाना बापतको रकम नतिरेको पाइएको हो। यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारी साधन खरिद, सवारी साधन नामसारी खरिद बिक्री, लाइसेन्स नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ। लामो समयसम्म ती चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोकका प्रक्रिया अगाडि बढाइसकिएको छ। जरिवाना बापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोक्का हुने प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। जरिवाना बापतको रकम पूर्ण रूपमा बुझाएपछि मात्र ती सेवा पुनः प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयले अब कुनै पनि नयाँ सेवा लिनु अघि सम्बन्धित चालकले ट्राफिक जरिवाना बापतको रकम राज्य कोषमा तिरेको पुष्टि अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।
3: कोष खाएको आरोपमा दोषी ठहर भएका पूर्व सभासद डोलबहादुर डीबी कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याउनु भएको छ। नेकपा पोली ब्युरो सदस्य समेत रहेका कार्कीलाई च्यासलमा एक कार्यक्रमका बीच एमालेमा भित्राइएको हो। कार्की पहिलो संविधान सभा सदस्यमा एमालेबाट समानुपातिक सांसद बन्नुभएको थियो। अदालतले कार्की पहिलो संविधान सभाको सभासद भएका बेला एक व्यक्तिलाई इन्स्पेक्टर बनाइदिने भनी 4 लाख रूपियाँ घुस खाएको आरोपमा दोषी ठहर गरेको थियो। जारी फिफा विश्वकपको आजदेखि क्वार्टर फाइनल चरण शुरू हुँदैछ। पहिलो क्वार्टर फाइनलमा दुई पटकको विश्व विजेता फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को आमने सामने हुँदैछन्। नेपाली समाचार

0: रूपै राम्रो रूपातालको रजनी राईले गाउनु भएको मिठो गीत हामीले सुनिरहेका थियौँ। समय बेलुकीको 5:10 गयो, अहिले एकदमै घाम लागिरहेको छ श्रोता, र तपाईँलाई पुनः कार्यक्रमको दोस्रो घण्टामा स्वागत गर्न चाहन्छु। आउनुहोस् अब भने कार्यक्रमको दोस्रो घण्टामा हामीले फटाफट कार्यक्रम सम्बन्धी विभिन्न इन्टरभ्यूहरू सुन्नेछौँ। यसै क्रममा सहकर्मी साथी युगराज राईजीले गर्नुभएको कुराकानी हामी सुन्नेछौँ। आज बिहिबारको दिनमा यो कुराकानी रहेको छ पिपल नेपाल कप T20 क्रिकेटको विषयमा। पोखरेली मञ्च युकेका भूतपूर्व प्रेसिडेन्ट हुनुहुन्छ करम गुरुङ, उहाँसँग सहकर्मी साथी युगराज राईले गर्नुभएको कुराकानी अबको केही समयमा। अनि त्यसपछि भने छड्के सलाम, छड्के सलाममा आज पनि बागलुङ समाज युकेकी भूतपूर्व अध्यक्ष हुनुहुन्छ छविमाया पुनज्यूसँग गरिएको कुराकानीको आज 5 श्रृङ्खला तपाईँले सुन्न सक्नुहुनेछ। अब भने ढिलो नगरेर हामी पिपल नेपाल कप T20 क्रिकेटको बारेमा हामी सुनौ।
1: हजुर नमस्ते, कार्यक्रम बिएबेस सम्वादबाट म योगराज राईको बिएबेस सम्वादमा म करम गुरुङज्यू हुनुहुन्छ र उहाँ चाहिँ पोखरेली मञ्च युकेको पूर्व अध्यक्ष हुनुहुँदो रहेछ र नवौ पिपल नेपाल कप T20 क्रिकेट अहिले भइरहेको छ रेडिङको चाहिँ रेडिङ क्रिकेट क्लबमा, र यो T20 क्रिकेटको चाहिँ उहाँ संयोजक हुनुहुँदो रहेछ, स्पोन्सर बाई पिपल मोर्गेज। यसै सम्बन्धी कुराकानी गर्नेछौँ। करमज्यू नमस्कार हजुरलाई।
2: नमस्ते हजुर। नमस्ते
1: हजुर, पहिला पनि कुराकानी गरे जस्तो लाग्यो, हजुर बस्ने त कता पो? ओके, अब तपाईँहरूले यो नवौ पिपल नेपाल कप T20 क्रिकेट अहिले गर्दै हुनुहुँदो रहेछ, कस्तो जाँदैछ? 5 सुरु भइसकेको रहेछ होइन, फाइनल चाहिँ यो सन्डे।
2: हजुर हजुर, एकदम राम्रो गइरहेको छ। हाम्रो नेपाली टिमहरूको राम्रो सहभागी छ, खेलाडीहरूले पनि राम्रो राम्रो गेमहरू खेल्दै हुनुहुन्छ र हामी एकदमै उत्साहित छौँ।
1: कति टिमहरू चाहिँ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ त?
2: यसपटक हामीसँग 11 टिमहरू प्रतिस्पर्धामा हुनुहुन्छ र केही प्रो खेलाडीहरू र केही स्थानीय खेलाडीहरू पनि खेल्दै हुनुहुन्छ।
1: राइट, अनि एउटा टिममा चाहिँ कतिपय फुटबलतिर यहाँको स्थानीयहरू पनि मिसाउनुहुन्छ, यहाँ कस्तो छ टिमको स्ट्रक्चर चाहिँ?
2: हामीहरूको एउटा टिममा 11 प्लेयरहरू हुन्छन् र एक्स्ट्रा सहित अरू पनि राख्न पाइन्छ, र एकजना प्रो प्लेयर भन्छौँ हामी जो चाहिँ स्थानीय अथवा नेपालबाट आउने कुनै पनि राष्ट्रिय स्तरको प्लेयरहरूलाई चाहिँ हामी प्रो प्लेयर भन्छौँ र एकजना टिममा चाहिँ राख्न सकिन्छ। र यसपटक पनि सदा जैम योभन्दा पहिले पनि यसरी आउनुभएको थियो, अहिले पनि नेपालबाट टिमहरूमा नेपालको प्लेयरहरू पनि हुनुहुन्छ र अहिले हाम्रा स्थानीय यहीँका लोकलहरू पनि हुनुहुन्छ।
1: अनि कतिको एक्साइटिङ छ, कस्तो छ माहौल क्रिकेटको?
2: अब एकदम रमाइलो छ, अब फुटबल जस्तो त्यस्तो कुम्भ मेला हुँदैन, क्रिकेट अलिकति भिन्नै हुन्छ, धेरै मान्छेहरूले क्रिकेटको रुल रेगुलेसन नबुझेर पनि होला। जे होस् क्रिकेट एकदम राम्रोसँग भइरहेको छ, अब हाम्रो 5 र 8 गेमहरू सबै सकिसकेको छ अहिलेसम्म।
1: अब यो क्रिकेट त मलाई त्यति साह्रो थाहा छैन होइन, अब जस तपाईँले यहाँ गरिराख्नु भएको रहेछ, नेपालीहरूको क्रिकेट प्रतिको मोह कस्तो पाउँदै जानु भएको छ नौ अब अहिले यो कम्पिटिसन गर्दै हुँदो रहेछ?
2: हजुर एकदम राम्रो छ, क्रिकेटमा पनि हाम्रो नेपाली दाजुभाइहरू बहिनीहरूको विषयमा त मलाई दिदी बहिनीहरूको विषयमा त्यति राम्रो ज्ञान छैन, र नेपाली भाइहरूको चाहिँ एकदम राम्रो लगाव छ। अहिले हाम्रो भाइहरू स्थानीय क्लबहरूमा आफ्नो लिगहरू पनि खेल्दै हुनुहुन्छ र नेपालबाट पनि केही प्रो एनपिएल खेलिसकेको अनि त्यसपछि राम्रो राम्रो टुर्नामेन्ट खेलेको भाइहरू पनि हामीसँग जोडिनु भएको छ। त्यसले गर्दाखेरि युवा पिँढीमा स्पेसियली बेलायतमा चाहिँ क्रिकेटको त यो हाम्रो होम नै हो, त्यसले गर्दा खेलाडीहरू एकदम राम्रो इन्ट्रेस्ट छ र खेल्दै हुनुहुन्छ। नयाँ नयाँ खेलाडीहरू हरेक वर्ष चाहिँ नयाँ खेलाडीहरू चाहिँ जोडिँदै आउनु भएको छ।
1: नेपालबाट चाहिँ प्रो भन्नुभयो, कतिजना आउँदै हुनुहुन्छ? अनि तपाईँहरूले नै स्पोन्सर गरेर ल्याउनु भएको
2: हो? होइन, त्यो हामीले गर्दैनौँ, जुन जुन क्लबको राम्रो भनौँ न फाइनेन्सियल ब्याकग्राउन्ड पनि हुनसक्छ अथवा उहाँहरू एकदम आफ्नो टिमलाई बलियो बनाउन चाहनुहुन्छ, उहाँहरूले चाहिँ नेपालबाट त्यही हाम्रो पिपल नेपाल कपको लागि नै भनेर उहाँहरू खेलाडीहरू लिएर आउनुहुन्छ।
1: प्रत्येक वर्ष यो पिपल मोर्गेजले नै स्पोन्सर गर्दै आउनु भएको है, कस्तो हो?
2: होइन होइन, त्यसरी होइन, उहाँहरू क्लबले नै गरेर आउनुहुन्छ।
1: यो त निकै एक्सपेन्सिभ पनि हुन्छ होला है, त्यो कस्तो छ, ग्राउन्डहरू बुक गर्नुपर्छ कि फ्री पाउनु भएको छ कि कस्तो हो यो?
2: होइन, हामी त्यो ग्राउन्डहरू बुक गर्नुपर्छ, अनि क्रिकेट चाहिँ अलि भिन्न किसिमको गेम भएको हुनाले यसमा अलिकति आर्थिक पाटो त छँदैछ।
1: यो त अब मेन इभेन्ट होला, अनि अल इयर राउन्ड चाहिँ अरू इभेन्टहरू पनि गर्नुहुन्छ क्रिकेटको?
2: पोखरेली मञ्च युकेले हरेक वर्ष 2 प्रोग्रामहरू गर्छ, जसमध्ये यो क्रिकेट एउटा हो र अर्को चाहिँ हामी हाइकिङ गर्छौँ। यसपटक पनि हाम्रो अर्को हाइकिङको नाम अलिक चेन्ज गरेर क्याम्प नेपाल भन्ने हामी सुरु गर्दैछौँ। यो चाहिँ जुलाईको 24-25 हामी बासिटीमा गर्दैछौँ।
1: राइट, यो जब तपाईँले इस्टाब्लिस गर्नुभयो पोखरेली यो मञ्च, यो चाहिँ किन आवश्यकता देख्नुभयो अनि के एम लिएर इस्टाब्लिस गर्नुभएको थियो अनि कति सालको कुरा हो यो?
2: पोखरेली मञ्चको स्थापना 2008 सालमा भएको हो अनि विशेष गरेर नेपालदेखि बेलायत आउनुभएको साथीभाइ आफन्तहरूलाई एक ठाउँमा ल्याउने कोसिस गर्ने र त्यस अन्तर्गत रहेर विशेष गरेर अब सामाजिक सेवा त हामी अब त्यो धेरै ठुलो कुरा भयो, त्यो पनि भेटघाट चिनजान गरौँ अनि एउटा माहौल बनाऊ जसले गर्दाखेरि भविष्यमा हाम्रो जुन नेपालदेखिको सम्बन्ध थियो यो पोखरा को सम्बन्ध थियो त्यो पनि बेलायतमा गएर त्यो सम्बन्ध स्थापित रहिरहोस् भनेर हामीले यो संस्थाको स्थापना गरेका हौँ। र स्वदेशमा पनि हामीले केही गर्न सकिन्छ, केही सहयोगहरू पनि गर्न सकिन्छ भने त्यो पनि गर्ने भन्ने हाम्रो विशेष एउटा थिम थियो, त्यही अनुसार हामी पोखरेली मञ्च युकेको स्थापना गरेका हौँ।
1: अब यो नेपालीहरू बिच यो क्रिकेट त वर्षमा एकपटक खेल्नु हुँदो रहेछ, यहाँको स्थानीयहरूसँग पनि कुनै प्रतियोगिताहरू आयोजना गर्नु भएको छ कि यो तपाईँहरू बिच मात्रै सीमित रहेको छ?
2: यो बेसिकली हामीले नेपाली खेलाडीहरूलाई एउटा प्लेटफर्म दिएर अगाडि लानको लागि गरेका हौँ। उहाँहरू अलरेडी नै आफ्नो तर्फबाट लोकल क्लबहरूमा खेलिरहनु भएको छ, खेल्दै हुनुहुन्छ र हाम्रो मुख्य यो क्रिकेट खेलाउनेको मुख्य अभिप्राय चाहिँ अब विभिन्न क्लबहरूमा नेपालीहरू खेल्दैछन् र उहाँहरू एक ठाउँमा आउने एउटा भेटघाट गर्ने चौतारीको रूपमा उहाँहरू हुनुहुन्न। फेरि यो हामीले गरेको टुर्नामेन्ट चाहिँ फुल्ली T20 क्रिकेट टुर्नामेन्ट हो जहाँ खेलाडीहरूले आफ्नो खेल पूर्ण रूपमा देखाउने एउटा समय हो, किनभने अब T20 बाहेक सानो सानो लिगहरू पनि हुन्छ तर के हुन्छ भने तपाईँको 5-10 मिनटभित्र त्यो गेम सकिहाल्छ अनि कुन खेलाडी राम्रो कुन नराम्रो त्योलाई एक्सपिरियन्स पनि उहाँले गर्न पाउनुहुन्न। सो यसमा चाहिँ पुरै T20 खेल्न पाउनुहुन्छ, फुल स्मुथमा खेल्न पाउनुहुन्छ जसले गर्दा खेलाडीहरूलाई अलिकति समय पनि निक्लिन्छ, उहाँहरूको कला उहाँहरूको शक्ति उहाँहरूको खेल्ने अब उहाँको भनौँ न एक किसिमको फावट देखाउने एउटा हाम्रो स्थान हो। त्यसले गर्दाखेरि सबै खेलाडीहरू सबै टिमहरू चाहिँ हाम्रो यो पोखरेली मञ्चले आयोजना गरेको क्रिकेट टुर्नामेन्टमा आउनको लागि एकदम रेडी भएर प्लानिङ गर्नुहुन्छ।
1: यो क्रिकेट बाहेक चाहिँ अरू एट्र्याक्सनहरू के चाहिँ राख्नु भएको छ?
2: हामीले क्रिकेटमा अन्य कुराहरूलाई पनि समेटेर गर्दै थियौँ लास्ट इयरतिर, तर यो खेलाडी भाइ भाइहरूले चाहिँ हामी नितान्त क्रिकेट भएको हुनाले तपाईँहरूले अन्य कुराहरू भन्दा क्रिकेटमै अलिकति आफ्नो समय दिनुहोस्, यसको क्वालिटी बढाउनु समय दिनुहोस्, अब अन्य पनि कार्यक्रम हुन्छ तर त्यसले गर्दाखेरि अब यो अलिकति क्वाइट पनि गेम भएको डिस्टर्ब नहुने खालको भएको हुनाले उहाँले चाहिँ सकेसम्म क्रिकेटलाई मात्रै फोकस गर्नुहोस् भन्नुभयो, हामीले पनि त्यसलाई नै ठिक लाग्यो र त्यही अनुसार हामी गरिरहेको छौँ।
1: सन्डेको फाइनल चाहिँ कति बजी हो अनि स्पेक्टेटर्सहरू कति बजी आइपुग्दा ठिक हुन्छ अनि कति बजी चाहिँ सुरु हुन्छ गेम?
2: अब यो हाम्रो 5 र 8 दुईवटा दिनको गेमहरू प्री क्वालिफिकेसन ग्रुप स्टेजको गेमहरू भइसकेको छ र हामी सेमी फाइनल र फाइनल चाहिँ यो 12 खेल्दैछौँ र 4 टिमहरू सेमी फाइनलमा पुग्नु भएको छ। बिहान 10 बजेदेखि ग्राउन्ड ओपन हुनेछ, त्यसमा 2 पिच हाम्रो 2 पिचमा 2 ग्रुपले भाग दियो, सेमी फाइनल 1 र सेमी फाइनल 2 र सेमी फाइनलबाट विनर भएको र सेमी फाइनल 2 विनर भएको टिम चाहिँ फाइनलमा खेल्दछ र हामी फाइनल 2:30-2:30 फाइनल सुरु गर्नेछौँ र यो क्रिकेट म्याचले लामो भएको हुनाले सम्भवतः 6 हामीले गेम सम्पन्न गर्ने प्लानिङ गरिरहेको छौँ र हाम्रो अतिथिको रूपमा क्यान नेपालको अध्यक्ष चतुरबहादुर छन् र क्यानकै सचिव पारस खड्का हाम्रो कार्यक्रमको लागि आउँदै हुनुहुन्छ, उहाँहरू कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ र यो नै सबैभन्दा राम्रो हाम्रो यसपटकको आकर्षण हो।
1: एन्ट्रेन्स फीहरू कार पार्कहरू कस्तो छ?
2: कार पार्क एकदमै फ्री इन्ट्रेन्स फी छ, त्यसमा कुनै लाग्दैन, दर्शकको लागि फीहरू छैन, कारको लागि पनि कुनै यस्तो शुल्कहरू छैन, उहाँहरू झन्डै 200 जति कारहरू अटाउने स्थान छ हामीसँग, त्यसले गर्दा समस्या छैन।
1: हजुर ल करमजी, मलाई यो क्रिकेट सम्बन्धी त्यति याद भएन, यति मात्रै सोधे, अरू हजुरको केही छन् कि?
2: खास गरेर पोखरेली मञ्चले आयोजना गरेको यो क्रिकेट टुर्नामेन्ट अहिले 9 आएको छ, म स्पेसियली पिपल मोर्गेज कस्टोरे ग्रुप जसले हामीलाई सुरुको दिनदेखि नै एक किसिमको इभेन्टको लागि सपोर्ट गर्दै हुनुभएको छ, म उहाँलाई धेरै धेरै सम्झन चाहन्छु। त्यसै गरी फर्स्ट प्रोजको लागि माया ग्रुपको राज पाण्डे जसले हामीलाई फर्स्ट पुरस्कारको सहयोग गर्नुभएको छ, म उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरेर हाम्रो बेस्ट ब्याट्सम्यान बेस्ट बोलर एन्ड प्लेयर अफ द सिरिजको लागि पनि हाम्रो स्पन्सर प्राप्त भएको छ, म उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी विभिन्न हाम्रा पोखरेलीहरूलाई माया गर्ने, पोखरेली संस्थालाई माया गर्ने विभिन्न व्यक्तित्वहरूबाट पनि, त्यसरी उद्योग व्यवसायहरू पनि हामीलाई सहयोग प्राप्त भएको छ। म उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि त्यसै गरी दर्शकहरू, आफन्तहरू, पोखरेलीलाई माया गर्ने सम्पूर्ण दर्शक तथा बिएफबिएस गोर्खालाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। कृपया हामीसँग जोडिनु होला यो जुलाईको 12 हाम्रो फाइनल खेल हुँदैछ। धन्यवाद।
1: हजुर हुन्छ सर, कार्यक्रम सफल होस्। थ्याङ्क यू भेरी मच।
2: हस् धन्यवाद। थ्याङ्क यू गाइस। थ्याङ्क यू।
1: हजुर करम गुरुङज्यू हुनुहुन्छ पोखरेली मञ्च युकेको चाहिँ पूर्व अध्यक्ष अनि यो नवौ पिपल नेपाल कप T20 क्रिकेटको चाहिँ संयोजक हुनुहुन्छ। उहाँको फाइनल चाहिँ यो आउँदो सन्डे हुँदैछ रेडिङमा भन्दै र उहाँलाई धन्यवाद दिँदै मैले बिदा मागेँ। हस् त नमस्ते।

0: होस् गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

0: right, left, left, follow team on the march, left, salute.
1: कार्यक्रम छड्के सलाम.
2: हजुर, कार्यक्रम छड्के सलामबाट नमस्कार. म योगराज राईको र यो कार्यक्रममा चाहिँ बिगडाउ गोर्खासबाट चाहिँ रिटायर हुनुभएका मेम्बर्सहरू हुनुहुन्छ, उहाँहरूसँग कुराकानी गर्ने गर्छौँ. यो एपिसोडमा चाहिँ हाम्रो दिदी छवि मायापूर्ण हुनुहुन्छ. उहाँ एक समाजसेवी, गृहिणी अनि अब लाउरिनी त भइहाल्नु भयो, त्यसले गर्दा उहाँको लाउरिनीको कथाहरू तपाईँले सुनिराख्नु भएको छ. आज हामी पाँचौँ एपिसोडमा छौँ. उहाँको श्रीमान चाहिँ फर्स्ट सेकेन्ड जिआरमा हुनुहुन्थ्यो र रिटायर हिरा बहादुर पूर्णज्यू 1981 भर्ती हुनुभयो र 1994 पेन्सन जानुभएको हो. र हामी चारौँ एपिसोडसम्म आइपुग्दा चाहिँ उहाँहरूको विवाह भयो, त्यसपछि चाहिँ उहाँको श्रीमान चाहिँ परदेशतिर लाग्दै हुनुहुन्थ्यो. त्यही प्रसङ्गबाट आज हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ. दिदी फेरि नमस्कार हजुरलाई.
3: भाइ नमस्कार, र जति पनि यो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताबिनमा म छवि मायापुनको नमस्कार साथै न्यानो अभिवादन टक्राउन चाहन्छु भाइ. धन्यवाद हजुरलाई.
2: हजुर, अस्ति चाहिँ दाई चाहिँ अब घर तपाईँलाई छोडेर परदेशतिर लाग्दै हुनुहुन्थ्यो, त्यो प्रसङ्ग म जोड्छु. तर दिदी अब आजभोलि त अब हामी चाहिँ प्रेम विवाह हुन्छ, तिन चार वर्ष प्रेममा गएर हामी त्यसरी कम्फर्टेबल भएर विवाह गर्छौँ. त्यति बेलाको जमाना त्यस्तै थियो. अब तपाईँले टोटल्ली नचिनेको अथवा अन्जान व्यक्तिसँग विवाह गर्नुभयो, त्यो माया चाहिँ कसरी बढ्दै जाँदो रहेछ दिदी? कतिको त्यो कम्फर्टेबल चाहिँ कसरी हुँदै गइँदो रहेछ?
3: यो चाहिँ एकदमै ज्यू भाइ, अब कसैको पहिला चाहिँ लभ हुन्छ भने पछि अब के हुन्छ थाहा हुँदैन होइन. यो चाहिँ मेरो चाहिँ एरेन्ज म्यारिज भाइ, अनि गर्दाखेरि चाहिँ माया चाहिँ पछि मात्रै बढ्दो रहेछ कि भाइ, होइन. अनेस्टली भन्नु पर्दा एकदमै हाम्रो चाहिँ गहिरो माया चाहिँ पछि भयो
2: भन्नु न. हजुर, अनि त्यो टोटल्ली अन्जान व्यक्तिहरूसँग अब सँगै बस्नु पर्यो, सँगै खानु पर्यो, सँगै हिँड्नु पर्यो, माइत जाँदा घर जाँदा, त्यो क्षणहरू चाहिँ कस्तो लाग्छ तपाईँलाई?
3: त्यो क्षणहरू चाहिँ सम्झिँदाखेरि रमाइलो भाइ होइन, अनि माया पहिला चाहिँ रिस उठ्ने होइन, नजिक नआए पनि हुन्थ्यो, त्यस्तो हुन्थ्यो, अनि नबोले पनि हुन्थ्यो भन्ने हुन्थ्यो भाइ. अब पछि पछि चाहिँ समय भनौँ न होइन भाइ, अब सोच्दै पनि गयो, एउटा समय पनि भयो, अनि नजिक पनि हुँदै गयो. नजिक हुँदै गएपछि एउटा माया लाग्दो रहेछ भाइ होइन, एकदमै त्यो माया चाहिँ एकदमै, म चाहिँ के भन्छु भने एरेन्ज पछिको लभ चाहिँ एकदमै त्यो डिपली लभ हुँदो रहेछ जस्तो लाग्छ कि भाइ मलाई चाहिँ होइन.
2: अब हाम्रो पनि दिदीहरू भाउजूहरू चाहिँ माइतबाट आउँदा चाहिँ त्यो रोटीहरू लिएर आउनुहुन्थ्यो, रक्सीहरू लिएर आउनुहुन्थ्यो, अनि अलिअलि कसैले बाँड्नुहुन्थ्यो कि गाउँभरि. तपाईँहरूकोतिर चाहिँ कस्तो थियो प्रचलन, तपाईँ अब माइत जाँदा अथवा माइतबाट घर आउँदा चाहिँ कसैले बोक्नु?
3: त्यो चाहिँ थियो भाइ. अब जब म माइत जान्छु भन्यो भने चाहिँ हाम्रो सासूहरूले चाहिँ लगाइदिनु हुन्थ्यो रोटी रक्सी होइन, अथवा एउटा कोसेली हुन्छ नि, अब माइत के चिज छैन होइन, त्यो चिज चाहिँ लगाइदिनु हुन्थ्यो, अनि रोटी रक्सी त अब भइहाल्यो भाइ होइन. अनि फेरि माइतबाट पनि घरमा जाँदा, आज छोरी माइत घरमा जाँदैछ, हामीले कोसेली बनाइदिनु पर्छ भनेर चाहिँ कोसेली लगाइदिनु हुन्थ्यो कि, छुट्टै घरको लागि छुट्टै, अनि यो चाहिँ बाटोमा खाऊ छोरी भान्जाले भनेर त्यसरी लगाइदिनु हुन्थ्यो कि भाइ. त्यो चाहिँ एउटा छुट्टै, कस्तो सोच्दा पनि एउटा रमाइलो पन होइन, त्यो चाहिँ सम्झिन्छु कि भाइ, त्यो चौतारीहरू होइन. अहिले यो थ्याङ्क यू सो मच भन्न चाहन्छु म हजुर लगायत बिएस परिवारलाई होइन. यो अहिले मैले यो स्टोरीले गर्दाखेरि म चाहिँ त्यहाँ पो पुगेछु कि भन्ने चाहिँ हुन्छ कि भाइ मलाई, त्यो म फेरि त्यहाँ फर्के कि होइन, त्यस्तो खालको एउटा आफूलाई. हजुर,
2: त्यही त हाम्रो दाई भाउजूहरू पनि माइततिर जाँदा अथवा घरतिर आउँदा चाहिँ भाउजू चाहिँ कि अगाडि अगाडि जानुहुन्थ्यो, दाई चाहिँ अलिक पछाडि पछाडि, कि दाई चाहिँ अगाडि कि भाउजू चाहिँ पछाडि हुनुहुन्थ्यो. त्यो घर र माइत जाँदा चाहिँ कसरी सम्झिनुहुन्छ तपाईँहरू विवाह भएपछि?
3: त्यो चाहिँ म माइत जाँदा चाहिँ म अगाडि भाइ है, एउटा खुसीले माइत जाँदा चाहिँ म अगाडि, अनि बुढो चाहिँ फेरि पछि पछि जानुहुन्थ्यो. फेरि घरमा जाँदा चाहिँ ठ्याक्कै उल्टो कि भाइ, बुढोलाई अगाडि लगाउँथे, म चाहिँ पछि पछि जान्थेँ भाइ.
2: त्यही त एउटा चेलीको लागि अब माइत जानु त ठुलो कुरा होला है, किनकि हाम्रो भाउजूको सम्झना आउँछ माइत जाने भनेपछि उहाँ एकदमै खुसी हुनुहुन्थ्यो कि, त्यो एकदमै त्यो त्यस्तो हुन्थ्यो. तपाईँलाई पनि त्यो हुन्थ्यो होला होइन?
3: एकदमै एकदमै भाइ, माइत अब यति दिन हामीले यसरी डेटहरू गर्ने कि भाइ होइन, दिनहरू गर्थ्यौँ, यतिखेर चाहिँ म माइत जाने भनेपछि ए यो दिन कहिले आउला त्यस्तो हुन्थ्यो कि, अनि यति दिन बाँकी रह्यो है, मैले घरमा यति छाक खानु छ त्यस्तो खालको कि भाइ, त्यति मात्र खानु छ, त्यसपछि म माइत जान्छु होइन भनेर त्यसरी मैले काउन्ट गर्थेँ कि भाइ. त्यो चाहिँ त्यो पल त पक्कै पनि डेफिनेटली हो भाइ.
2: अनि घरमा काम चाहिँ सासूले राम्रो तपाईँलाई व्यवहार गर्नुहुँदैछ छोरी जस्तै भन्नुभयो। बिहान चाहिँ कति छिटो उठ्नु पर्थ्यो? हाम्रो पनि भाउजूहरू 3-4 बजेतिर उठेर खाली खुट्टा पानी लिएको, भाँडा माझेको, बाहिर घरहरू लिपेको मलाई सम्झना छ। त्यस्तोहरू गर्नुहुन्थ्यो दिदी?
3: होइन गरे भाइ, त्यो चाहिँ मैले ढाड्दिनँ। एउटा म लाउरेको छोरी होइन, धेरै नपढे पनि थोरै पढे तापनि एउटा पढेको लैन छोकरी होइन भाइ भए तापनि मैले चाहिँ मलाई कसैले पनि सिकाउनु पर्दैन थियो होइन। अनि मैले चाहिँ के सोच्थेँ भने म एउटा बुहारी छोरीबाट म बुहारी भएँ होइन, म चाहिँ छिटो उठ्नु पर्छ होइन, अब दैला पोतो गर्नुपर्छ होइन, घाम नझुल्किँदै भनेर म चाहिँ छिटै उठ्ने गर्थेँ भाइ। म कहिले अब झाँतो पनि पिसे ढाड्ने कुरा आउँदैन गाउँमा होइन भाइ, त्यसैले गर्दाखेरि चाहिँ त्यो पिसकुट नहुँदाखेरि चाहिँ अलिक ढिलो 4 बजेतिर म उठ्ने गर्थेँ। अनि म सासूले त सुता सुता भन्नुहुन्थ्यो बिचरा होइन, उहाँले त अब भन्नु नै हुने भयो होइन, एउटा बुहारी भए तापनि छोरी बराबर मान्नुहुन्थ्यो। तर मेरो मनले चाहिँ होइन, मेरो रेस्पोन्सिबिलिटी हो होइन, मैले गर्नुपर्छ उहाँले त भन्नुहुन्छ भनेर चाहिँ म चाहिँ छिटै उठ्ने गर्थेँ भाइ। अनि कहिले काहीँ मेरो श्रीमान हुँदा चाहिँ पानी लिन जाउँ भनेर मैले उहाँलाई उठाएर लैजान्थे होइन, उहाँले चाहिँ साथ दिनुहुन्थ्यो कि उहाँ हुँदाखेरि चाहिँ।
2: अनि भाँडाबाट पानी चाहिँ उहाँले बोक्नुहुन्थ्यो कि तपाईँले नि बोक्नुहुन्थ्यो?
3: उहाँले नि बोक्नुहुन्थ्यो, उहाँले सघाउनुहुन्थ्यो कि। अनि म चाहिँ एउटा बच्चा जस्तो कहिले चिप्लिन्थे भाइ, अब होइन बाटो चिप्लो होइन, चिप्लेर चाहिँ गाडी पनि पल्टाएको छु भाइ, त्यो चाहिँ म एकदम सम्झिन्छु कि। अनि घरमा जाँदा चाहिँ म चाहिँ त्यो पखेरामा त्यो बाटोमा जाँदा मैले यहाँ यस्तो गरेको थिएँ नि है बुढो भन्छ बुढोलाई होइन, त्यो रमाइलो हुन्छ कि भाइ त्यो सम्झिँदाखेरि।
2: अनि अब तपाईँको विवाह भएपछि बिस्तारै बिस्तारै तपाईँ क्लोज हुँदै जानु भयो, अब श्रीमान चाहिँ दिन प्रतिदिन प्रदेश जाने बेला आउँदै थियो होला होइन, त्यो क्षण चाहिँ कस्तो हुँदो रहेछ तपाईँले अब श्रीमान त जाने भयो भनेर, त्यो एक किसिमको माइन्डमा त्यस्तो खेल्थ्यो दिदी?
3: त्यो खेल्यो भाइ, पछि पछि त अब माया बस्दै गयो अनि नरमाइलो पनि लाग्दै गयो कि भाइ होइन। अब उहाँले पनि म अब यति दिन छ जानुलाई होइन भनेर मलाई धेरै सम्झाउनुहुन्थ्यो होइन, अनि मैले पनि अब यति दिन मात्र बाँकी छ भनेर यसरी सम्झिन्थे, अनि त्यो दिन आइदिए पनि हुन्थ्यो होइन, त्यस्तो खालको हुन्थ्यो कि पछि पछि चाहिँ भाइ होइन। अनि आखिर बेलामा त फेरि त्यो दिन आयो पनि होइन, अब छोडेर जानै पर्यो। म बुझ्थेँ भाइ, अब लाउरे मेरो दाई पनि छविलाल पुन हुनुहुन्छ इन्जिनियरको, उहाँ पनि लाउरे त्यसरी नै छोडेर जानुहुन्थ्यो, थाहा थियो। बाबा पनि लाउरे होइन गर्दा थाहा त थियो नि भाइ, तर पनि के होइन आफू पनि लाउरीसँग विवाह भएको हुनाले छोडेर एक दिन त जानै पर्छ, अनि किन छोड्नु पर्ने होला त्यस्तो खालको के भाइ, त्यसरी आउँथ्यो कि, तर जानु त पर्यो होइन भाइ, त्यो चाहिँ मैले सम्झिन्छु हजुर।
2: अब परदेश जाने दिन पनि आयो, तपाईँले अफकोर्स बिदाई दिनु पर्यो, त्यो क्षणलाई चाहिँ कसरी सम्झिनुहुन्छ अहिले?
3: एकदमै भाइ त्यो चाहिँ त्यो क्षणलाई चाहिँ म एकदमै नरमाइलो क्षण सम्झिन्छु है, त्यो दिनको त्यो दिन चाहिँ मलाई एकदमै नरमाइलो लाग्यो। अब उहाँले चाहिँ होइन, अब मैले डाँडासम्म पुर्याउन आएँ अनि अलि तलसम्म पनि
2: आएँ,
3: म जेठाजु आउनुभएको थियो मसँगै, अनि सासूले हेर्नुभयो घरबाट, अनि बुढीले चाहिँ अलि माथिसम्म जाऊ अनि त्यसपछि फर्क्यो नरमाइलो हुन्छ भन्नुभयो, तर चाहिँ जेठाजु आउनुभयो, जेठाजुले नै लगान्छे तिमी र भाइ जाऊ तलसम्म म यहीँबाट फर्किन्छु भन्नुभयो, फेरि जेठाजु नै फर्किनु भयो कि। अनि मैले चाहिँ म चाहिँ अलिक तलसम्म जान्छु नि त भनेर एउटा माया भाइ होइन गएँ, तलसम्म गएँ, अनि त्यसपछि चाहिँ उहाँले चाहिँ ल यहाँबाट अब तिमी घर फर्क्यौ म चाहिँ जानै पर्छ भन्नुभयो। म यति रोएँ भाइ, जुन पहिला मैले विवाह गर्दैन भनेर म रोएको थिएँ होइन, त्योभन्दा बढी रोएँ कि भाइ त्यतिखेर हजुर। अनि रोएँ अनि उहाँले पनि मलाई जाऊ भन्नुभयो, अनि उहाँ गएपछि चाहिँ त्यो डाँडा काँडाहरू भाइ होइन यति हेरे कि यस्तो बाबु घुन्छ हजुर सुन्ने भयो, अनि किनभने त्यति बेला चाहिँ अब कार्की नेता भएर जानु पर्थ्यो भाइ होइन, बाटो त्यही थियो अनि आली खोला तरेर त्यस्तो थियो नि त त्यति बेलाको जमाना, अनि गाडी भनेको चाहिँ नौ डाँडा मात्रै चढेर जानुहुन्थ्यो होइन, त्यो थाहा थियो किनभने उहाँ जानुभन्दा अगाडि चाहिँ मलाई काठमाडौँ घुमाउनु लिनुभएको थियो होइन भाइ, त्यो थियो गर्दाखेरि साह्रै नरमाइलो, त्यो चाहिँ मिलन पछिको बिछोड चाहिँ साह्रै नरमाइलो।
2: हाम्रो दिदी छवि माया पुन दिदीको चाहिँ उहाँको स्टोरीहरू सुनिरहेका छौँ, बेलायत फानबाट बसोबास गर्नुहुन्छ, आज फिफ्थ एपिसोडको पहिलो पार्टमा छौँ, अब यो बिचमा दुईवटा गीत सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा फेरि दिदीसँग बाँकी कुराकानी हामी अवश्य पनि सेयर गर्नेछौँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, हेम्पसेयर, इसेक्स तथा चेसरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: गोर्खा रेडियो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम छड्के सलाममा हामी दिदी छविमा पूर्णसँग चाहिँ कुराकानी गरिरहेका छौँ। फानबाट बासी हुनुहुन्छ उहाँको श्रीमान। फर्स्ट सेकेन्ड जिआरमा 1981 उहाँ भर्ती हुनुभयो अनि 1994 पेन्सन जानुभयो। हिरा बहादुर पूर्णज्यू र उहाँले पनि पक्का सिन्दै हुनुहुन्छ होला। दिदी एकदमै एक्टिभ हुनुहुन्छ, तपाईँहरूले चाहिँ अब फेसबुकतिर उहाँको एक्टिभिटीहरू देखिराख्नु भएको छ होला। समाजसेवी हुनुहुन्छ, बडो एक्टिभ व्यक्ति हुनुहुन्छ, बोल्नमा पनि त्यस्तै माहिर हुनुहुन्छ। त्यसै मैले दिदीलाई कहाँ छानेको छु र अनि कोही तपाईँहरू पनि यस कार्यक्रममा आएर श्रीमान श्रीमती नै आएर आफ्नो स्टोरी सुनाउन चाहनुहुन्छ भने कृपया मलाई जानकारी गराउनु होला। दिदी फेरि वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू सो मच भाइ हजुरलाई।
1: हजुर, अलिकति स्टोरी पनि मिक्स गर्दै जानु पर्यो, अलिक जे जे कुराहरू मलाई यहाँ दिमागमा आउँछ त्यही कुरा नै म सोध्नु पर्यो। अब एउटा दिदी बेग्लै प्रसङ्ग, अब तपाईँ त हस्पिटलमा पहिलादेखि त्यहाँ काम गर्नुभएको रहेछ, अब हस्पिटलमा त कति बिरामीहरू आउनुहुन्छ होला, कतिपय चाहिँ कोही बेला त्यस्तो दुःख क्षणहरूको पनि त्यहाँ तपाईँहरूले देख्नुपर्छ होला। कस्तो हुन्छ दिदी त्यो हस्पिटलमा काम गर्दाको अनुभव चाहिँ?
2: त्यो चाहिँ मलाई कस्तो दुःख लाग्छ कि भाइ, होइन, अरू बिरामीहरू देख्नु पर्दा है, अब बिचाराहरू मेन त झन् अझ कोरोनाको बेलामा भाइ यस्तो देखियो, होइन, राम्रै मान्छेले राम्रै पेसेन्टले पनि खाना खाँदै गरेको, चिया खान्छु भनेर सोध्दै गर्दा यस प्लिज भनिरहेको मान्छे पनि एकछिनमा फेरि ल छैन रे भन्दाखेरि यस्तो स्याड के भाइ है, एकदमै स्याड भइदो रहेछ। अनि आज भोलि त्यो हस्पिटलमा काम गर्ने भए चाहिँ साह्रै माया लाग्छ कि भाइ, होइन, त्यो चाहिँ साह्रै दुःख लाग्छ। नत्र भने पेसेन्टहरू पनि अब कोही कोही चाहिँ अब भनौँ न डिमेन्सिया भएकोहरू हुन्छ, अनि हामीले चाहिँ माया गर्नुपर्छ, हेल्प गर्नुपर्छ, एउटा बिरामी हो नि भन्ने खालको चाहिँ मलाई भावना आउँछ के भाइ। अनि त्यो भएको भएर मैले झन् समाजसेवी गर्छु, होइन, मैले गर्नुपर्छ, सबैलाई माया गर्नुपर्छ भन्ने खालको त्यो भावना छुट्टै आउँछ भाइ फेरि मलाई।
1: अब त्यहाँ हस्पिटलमा धेरै नेपालीहरू आउनुहुन्छ होला, कतिले अब भाषा बुझ्नुहुन्न होला, कतिलाई ऊ अप्ठ्यारो हुन्छ होला, तपाईँ जस्तो एउटा नेपाली देख्दा उहाँहरूले एकदमै खुसी हुनुहुन्छ होला है?
2: एकदमै खुसी हुनुहुन्छ, उहाँहरू चाहिँ एकदमै प्राउड फिल गर्नुहुन्छ। नानी कोही कोही बुढाबुढीहरू आउनुहुन्छ, नानी यहाँ त धेरै नेपालीहरू रहेछ नि नानी भन्नुहुन्छ, हजुर भन्छु। अनि फेरि कोही कोही चाहिँ बिचरा अलिक पहिला कुरा है, अब 6-7 वर्ष अगाडि कुरा चाहिँ कोही कोही लडेर बिचरा भर्खर नेपालबाट आउनु भएको, उहाँको आफ्नो मान्छेहरू हुनुहुन्न थियो, होइन, अनि उहाँ लडेपछि चाहिँ मलाई खबर गर्नुहुन्थ्यो, लौ न तिमी त एउटा सोसियल वर्क रहेछौ, कसैलाई यसो रिपोर्ट गरिदेऊ न भनेर भन्नुहुन्छ, होइन। अनि मैले चाहिँ यसो हाम्रो कमिटी टिममा चाहिँ एउटा नेपालीको नाताले एउटा म ग्रेटर हाउसमा नेपालीमा काम गर्थेँ, होइन, नेपिस कमिटीमा त्यसरी खबर गरिदिन्थे भाइ। अनि कोही कोही चाहिँ फेरि बिचराहरू बिरामी हुनुहुन्छ अनि टाढा टाढा हुनुहुन्छ उहाँहरूको फ्यामिली, अनि म एउटा वार्डमा काम गर्छु भने उहाँले चाहिँ मेरो सासू हुनुहुन्छ, मेरो ससुरा हुनुहुन्छ, फलाना वार्डमा लौन छवि दिदी, लौन छवि बहिनी, लौन छवि आन्टी भन्नुहुन्छ कि, त्यो चाहिँ मैले चाहिँ पर्मिसन लिएर आफ्नो वार्डमा यसो भन्नुभएछ है भनेर म चाहिँ त्यसरी चाहिँ गइदिन्छु कि भाइ, उहाँहरूलाई के कस्तो पर्यो भने त्यसरी म गइदिन्छु। हजुर
1: हजुर, अब
2: सेवा नै धर्म हो भन्ने जस्तो लाग्छ कि
1: मलाई चाहिँ। हजुर, अब यो कोरोनाको बेला त अब तपाईँहरू हस्पिटलमा एकदमै अब रिक्स नै थियो होला, कतिले त जब पनि छोड्नुभयो, तपाईँले चाहिँ कसरी सम्झिनुहुन्छ ती दिनहरूलाई? तपाईँले त एकदमै आफ्नो भनौँ न ज्यान नै त्यागेर काम गरे हो नि त त्यति बेला त।
2: हो नि, हो भाइ, सही कुरा, एकदमै त्यो दिन सम्झिँदा ओहो त्यो दिन चाहिँ नआओस् ए भगवान भन्ने हुन्छ भाइ। मलाई पनि लाग्यो, होइन, मलाई लाग्दाखेरि आफूले भोगेको कुरा हो, होइन, जस स्ट्रगल गर्दै थिएँ, जस भनिन्छ नि भाइ लडाइँमा मरिन्छ कि बाँचिन्छ, होइन, त्योसम्म थियो के हाम्रो चाहिँ। ल अब जागिर छोड्नु कसरी छोड्नु भाइ, होइन, अब नछोड्नु के
1: नछोड्नु
2: फेरि कसरी नछोड्नु, हजुर, त्यो स्थितिमा थियो कि, अनि जे पढ्ला पढ्ला ठिकै छ, होइन, भनेर चाहिँ त्यसरी अगाडि बढिन्थ्यो कि भाइ, म चाहिँ त्यसरी अगाडि बढ्थेँ कि, जे हुन्छ हुन्छ ठिकै छ भन्थे। अब त्यसै गर्दा गर्दै पनि अब दिनमा त 2-3 वटा मम्मी बनाउने राख्ने, होइन भाइ, एकदमै दुःख लाग्दो, हाम्रो साथीहरू पनि हाम्रो दाजुभाइ पनि बित्नु भयो, एकदमै स्याड, होइन, त्यस्तो हुन्थ्यो कि। त्यो भएर चाहिँ त्यो दिन चाहिँ कहिले नै नआओस् भन्छु, अनि मैले भोगेको भएर त्यस्तो चाहिँ कसैलाई पनि नहोस्, तपाईँहरू पनि यो बाटो चाहिँ जोगिनु होला है भन्छु, उहाँलाई चाहिँ एकदम सजेसन चाहिँ दिन्छु कि। तर हुन त अब मान्छेलाई मर्न त कसरी मरिन्छ थाहा हुँदैन भाइ,
1: होइन,
2: यस्तो डर लाग्दै भयो कि भाइ हस्पिटल।
1: अब हामीलाई त डर लाग्थ्यो भने बिचरा तपाईँ त त्यो हस्पिटल जहाँ चाहिँ त्यहाँ कोभिडको ट्रिटमेन्ट गरिन्छ, होइन, त्यहाँ बिरामी आउँछ,
2: एकदमै
1: स्यालुट छ दिदीहरूलाई। ओके दिदी, फेरि फेरि गाउँ फर्क्यौँ, तपाईँ चाहिँ अब दाइत पल्टन हिँड्नुभयो, त्यसपछि तपाईँ माइतमै बस्नुभयो कि घरमै बस्नुभयो, कस्तो रह्यो दिदी तपाईँको दिनचर्या चाहिँ?
2: त्यो दिनमा चाहिँ बुढो जानुभयो, होइन, त्यसपछि चाहिँ म फर्केँ, घरमा फर्केँ, घरमा फर्केपछि चाहिँ नरमाइलो भयो, दिउँसो घाम लाग्यो भने अँध्यारो भयो, होइन भाइ, अनि मलाई सासूले चाहिँ चाहिँ बाहिर कुरिराख्नु भएको रहेछ बुहारी आयो होइन खाना खाने भनेर होइन अनि उहाँले चाहिँ ल म भात पस्काउँछु बुहारी आऊ खाना भन्नुभयो अनि त्यसपछि चाहिँ मलाई भात खाने मन छैन भन्यो भाइ होइन होइन खानुपर्छ भन्नुभयो अनि आऊ सासु बुहारी चाहिँ हामी खानुपर्छ बुहारी आऊ के गर्ने पल्टन अब लाउरी भएपछि जानुपर्छ अरूको अब पल्टन घरको नुन पानी खाएपछि जानुपर्छ बुहारी हामीले बुझ्नुपर्छ भन्नुभयो अनि त्यो खाना खाँदाखेरि यति रोएँ कि भाइ है
1: सासुको अगाडि
2: हजुर सासु पनि रुनु भयो म पनि रुएँ कि होइन बिचरा उहाँले सम्झाउनु भयो अनि त्यसपछि मैले चाहिँ फुपू भन्छौँ कि भाइ हामीले होइन फुपू म चाहिँ भोलि म घर भन्थेँ कि भाइ मैले माइत भन्दैन कि होइन त्यति बेला है अनि म चाहिँ भोलि म मेरो घरमा जान्छु भनेर भने अनि त्यसपछि फुपूले चाहिँ हुन्छ हुन्छ जाऊ केही छैन जाऊ नरमाइलो नि लाग्यो होला तिमीलाई केही छैन भन्नुभयो अनि बिचरा त्यो दिनमा के के खुसीहरू बनाउनु भयो अनि भोलिपल्ट चाहिँ मलाई चाहिँ ससुर पुऱ्याउनु जानुभयो कि भाइ पुसै मेरो पुसै चाहिँ पुऱ्याउनु जानुभयो अनि माइत गएँ अनि माइत गएर चाहिँ बसेँ अनि म घर चाहिँ माइत चाहिँ घर जस्तो गरेर त्यसरी चाहिँ मेरो चल्यो होइन अनि के पूजा आजा भयो भने लिन जानुहुन्थ्यो मलाई अनि अब पहिल्यै बाचाको पनि माइतै राख्छु पढाउँछु भनेर नै विवाह गर्नुभएको
1: त्यो बाटोमा आउँदा जाँदा त उहाँसँग हिँडेको बोलेको ठाउँ ठाउँ बसेर खाजा
2: भाइ त्यो एकदमै आउँथ्यो भाइ अब चौतारीमा बसेको होइन खाजाहरू खाएको अनि उहाँले जिस्काउनु हुन्थ्यो होइन त्योहरू फोटोहरू पनि छ भाइ त्यो सम्झना आउँदो रहेछ हजुर अनि उहाँले फोटो खिच्न भन्नुहुन्थ्यो कि तर मैले चाहिँ नमान्ने कि मान्दै नमान्ने कि फोटो खिच्न लजाउने होइन त्यस्तो खालको थियो तर आज भोलि फेरि उठाएकै उल्टो भन्छ आज भोलि फेरि मैले फोटो खिच्नु भन्छु मेरो
1: केटाकेटी पनि त्यस्तै थियो दिदी त्यति बेला त हाम्रो ब्ल्याक एन्ड व्हाइट फोटो हुन्थ्यो खिच्दै नमान्ने अनि सानोको मेमोरी नै छैन नि मेरो दिदी
2: जिजो
1: फोटो खिच्दै नमान्ने इभन ट्रेनिङ कम्पनीमा हुँदा पनि रेक्रुटतिर हुँदा पनि खिचेको फोटोहरू कता गो गो आज भोलि यसो सम्झिँदा त्यो त ठुलो हिस्ट्री थियो ठुलो मेमोरी रहेछ नि त
2: एकदमै मेमोरी हुँदो रहेछ भाइ अनि मेरो चाहिँ बुढोले कर गरेर खिच्नु भयो विवाहको चाहिँ मैले खिच्न दिएन भाइ विवाहको चाहिँ छैन मैले नै खिच्न नदिएको उहाँलाई अनि नागरिकता बनाउन आउँदाखेरिको त्यो ब्ल्याक एन्ड व्हाइट चाहिँ छ बुढाबुढीको होइन त्यो चाहिँ म चाहिँ रजाइ डराइ डराइ बसेको कि बुढोसँग अनि एकजना मेरो कान्छा बाबा हुनुहुन्थ्यो उहाँ चाहिँ बित्नु भयो पुलिस हुनुहुन्थ्यो बागलुङमा अनि छोरी ल नागरिकता बनाउनु पर्छ बस्नु पर्छ सँगै बसेर फोटो खिच्नु पर्छ भान्जासँग भनेर त्यो खिच्नु भएको त्यो चाहिँ मेरो एकदमै मेमोरी छ अनि त्यो फोटो अझै स्टिल छ कि श्रीमानले चाहिँ उता हङकङ लगेर ठुलो बनाउनु भयो त्यो चाहिँ छ भाइ
1: त्यही त हाम्रो त्यो गाउँघरको चौतारी उकाली ओह्राली भन्ने त्यस्तो राम्रो चाहिँ ठाउँ रहेछ स्वर्ग रहेछ आजभोलि मलाई त्यो याद आउँछ कि मलाई जाउँ जाउँ लाग्छ अब संसार अलिअलि घुम्यो अब सबै पुग्यो मलाई कहाँ गएर चाहिँ घुम्छस् भने त्यो नेपालको डाँडा पाखा नै याद आउँछ कि दिदी
2: एकदमै एकदमै भाइ मलाई पनि एकदमै
1: त्यो चौतारीमा बसेको सिले हावा आउँछ होइन त्यहाँ बसेको फेरि हिँडेको साह्रै सम्झना आउने कि
2: एकदम भाइ आनन्द कि त्यो त्यो प्रकारको त्यो सम्झना चाहिँ छुट्टै प्रकारको सम्झना मेमोरी हुँदो रहेछ पहिला पहिला चाहिँ हामी उकालो हिँड्नु पर्ने ओह्रालो हिँड्नु पर्ने भनिन्थ्यो होइन भाइ तर अहिले चाहिँ यस्तो रमाइलो लाग्छ कि म चाहिँ अब गएर त्यहाँ टिकटक बनाउँछु अहिले पनि टिकटक जमाना जाने भाइ होइन
1: अहिले त सबै त्यो त्यस्तो कन्टेन्ट खोज्न त गाउँतिर जान्छन् नि त
2: जान्छन् हजुर भाइ
1: त्यहाँको मान्छे राम्रो हावा पानी राम्रो खाना राम्रो होइन दिदी
2: अहिले त हेर्नुहोस् न घरमै धारा छ घरमै टोइलेट छ होइन हाम्रो पालामा थिएन अहिले त घरमा पनि छ माइतमा पनि छ कति सुख छ कि हाम्रो बुहारीहरूलाई
1: अनि
2: आँगनमै
1: माइत र घर त सधैँ स्कुल जाँदा पनि तपाईँलाई त्यस्तो याद आउँथ्यो होला पढाइतिर पनि कन्सन्ट्रेसन हुन्थेन होला साथीहरूले तेरो बुढा त गयो भने जिस्काउँथेन
2: जिस्काउँथेन भाइ एकदमै जिस्काउँथेन बुढाको माया लागेन भन्दै लागेन म चाहिँ मुखले चाहिँ लागेन
1: भन्दै जलिरहेछ मुटु जलिरहेछ होइन
2: हजुर भाइ त्यो त अवश्य भाइ त्यो त होइन माया हजुर एकदमै अविस्मरणीय भयो भाइ
1: अनि छोड्दा चाहिँ अब दाइको त लुगाहरू थियो होला घरमा होइन अब छोडेर जानुभएको तपाईँको केही चिनोहरू लानुभयो उहाँले पछ्यौरीहरू अब चलन थियो त्यस्तोहरू होइन
2: एकदमै थियो नि भाइ रुमाल दिएको थिएँ भाइ मैले रुमाल जुन त्यति बेला त हामीले रुमाल बुन्थ्यौँ नि भाइ रुमालहरू त्यो सेतो कपडामा चाहिँ हामीले बुन्ने गर्थ्यौँ कि रुमाल चाहिँ हजुर मैले बुन्थेँ अनि त्यो सेतो रुमालमा चाहिँ भर्ने बुट्टा भर्ने धागोले चाहिँ बुन्ने त्यस्तो खालको चलन थियो नि त भाइ होइन अनि त्यसमा चाहिँ मैले केही लेखेको थिएँ होइन त्यो चाहिँ लिएर जानुभएको थियो अनि फोटोहरू त अब भइहाल्छ होइन त्यो लिएर जानुभएको थियो
1: त्यो चाहिँ अब उहाँ जाँदै हुनुहुन्छ भनेर नै तपाईँले बुन्नु भएको कि
2: होइन मैले चाहिँ पहिले बुनेर राखेको थिएँ पछि फेरि उहाँले म यही रुमाल लैजान्छु नि त भनेपछि फेरि मैले केही थपेँ त्यसमा
1: के लेख्नु भएको थियो भन्न मिल्छ
2: खै नभन होला, एउटा माया भने त्यो मेरो नाम मात्रै लेखेको
1: ए,
2: हुन्छ
1: किनभने म तिमीलाई प्रेम गर्छु, आई लभ यु, त्यस्तै त प्रायः लेखिन्छ होइन?
2: त्यस्तो त मलाई त्यो त थाहै भएन भाइ, मैले जान्दै जानेन भाइ
1: त्यति बेला, त्यो आई लभ यु म तिमीलाई माया गर्छु भन्ने भन्नु त ठुलै आँट चाहिन्थ्यो नि त, होइन दिदी?
2: एकदमै ठुलो आँट चाहिन्थ्यो भाइ, तर त्यो मैले भन्न पनि भनेन, कसैले पनि भनेन, भन्नेलाई पनि मैले भन्न पनि दिँदैन थिएँ होला होइन?
1: किनभने म पनि अफगानिस्तानमा धेरै पटक यो अफगानिस्तान वारमा रिपोर्टिङ गएँ, अनि त्यहाँ दाजुभाइहरूसँग कुराकानी गर्दा त्यहाँबाट लाइफ गरिन्थ्यो नि त, ल अनि श्रीमतीले के भन्नुहुन्छ कि भन् मैले भनेर सोध्थेँ है, त्यही हो त्यही भन्नुहुन्थ्यो, होइन आई लभ यु त भन्नुहोस् न भन्दा त्यो एक किसिमको इम्बारस जस्तो त्यो वातावरण त्यहाँ हुन्थ्यो कि, हाम्रो त युज टु हुँदैन नि त, होइन? अहिलेको नयाँ हाम्रो छोराछोरीले पो त्यो प्रब्लम छैन, होइन दिदी?
2: हो नि, अहिले त अब देश घुमेको भेष, यहाँ त झन् केही पनि छैन, आई लभ यु भनेको माया गर्छु भनेको रहेछ भने बुझिन्छ नि त भाइ,
1: कमन शब्द रहेछ नि त, होइन?
2: केही जस्तो लाग्दैन, हजुर।
1: हुन्छ दिदी, यो हप्ताको कार्यक्रमबाट हामी बिदा हौ, र अर्को हप्ता फेरि तपाईँको बाँकी कुराकानी एपिसोड 6 गर्छौँ है त दिदी?
2: हुन्छ भाइ, थ्याङ्क यू सो मच हजुरलाई।
1: हजुर दिदी, छवि महापुनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र 6 एपिसोडमा फेरि बाँकी कुराकानी गर्ने बाचा राख्दै कार्यक्रम छड्के सलामबाट मैले पनि बिदा मागे। हस्त नमस्ते।

0: नेपालमा दलाई लामाको 91 औं जन्मोत्सव मनाइएको विषयमा चीनका लागि पूर्व नेपाली राजदूतहरूको आपत्ति जनाएका छन्। चीनका लागि पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले विज्ञप्ति जारी गर्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। पूर्व राजदूत टंक कार्की:
1: कुनै समुदाय विशेषले नेपालमा दलाई लामाको जन्मोत्सव मनाउँदा आपत्ति मान्नुपर्ने कुरा के छ?
2: एउटा कुरो कानेर के हो भन्दाखेरि, दलाई लामा धार्मिक नेता मात्र होइन, राजनैतिक नेता पनि, जो चाहिँ एक चीन नीतिका बर्खिला छन् र तिब्बतको स्वतन्त्रताको पक्षमा छन्। त्यस्तो व्यक्तित्वको बारेमा कुनै कार्यक्रम अर्को मुलुकमा, तेस्रो मुलुकमा आउँदा या हाम्रो सन्दर्भमा भन्दाखेरि, हाम्रो मुलुकमा आउँदाखेरि जसका फरेन पोलिसीले ती मान्यतालाई अङ्गीकार गर्दैन, एक चीन नीतिको पक्षधर नेपालभित्र त्यस्ता गतिविधिहरू हुनु चाहिँ चीनसँगको हाम्रो जुन कमिटमेन्ट हो, हाम्रो वैदेशिक नीतिको जुन आधार हो, त्यसलाई सुहाउँदैन, त्यो सङ्गतिपूर्ण छैन। त्यसै कारणले हामीले यसबारेमा चिन्ता प्रकट गरेका हौँ। यदि यो विषयलाई लिएर चीनले तिमी एक चीन नीतिप्रति इमान्दार रहेनछौ भनेर उनले क्वेसन गरे भनेदेखि, त्यस्तो अवस्थामा हाम्रो फरेन पोलिसीमा पर्ने, हाम्रो मुलुकभित्र पर्ने प्रभावहरूको बारेमा हामी चिन्तित हौँ।
1: अनि नेपाल सरकारले औपचारिक रूपमा मनाएको होइन लामाको जन्मदिन, एउटा कुरा, दलाई लामाका भक्त छन्, समुदाय छ, उनीहरूले मन पराउँछन्, मनाउँछन्, यो एक चीन नीति विरुद्ध कसरी हुन्छ कार्कीजी?
2: तपाईँको यतिका कूटनीतिज्ञहरू सामेल भएका छन्, आजभन्दा अगाडि कुनै यस्ता कार्यक्रममा प्रत्यक्ष रूपमा बाह्य कूटनीतिज्ञहरू सामेल भएका छैनन्। शङ्का के पनि गर्न सक्छन्, यस विदेशी कूटनीतिज्ञ शुद्ध सामेल हुन सक्ने वातावरण कसरी निर्माण भयो, हाम्रो क्वेसन हो।
1: अर्को कुरा भनिदिनु नि त, नेपालका ठाउँ ठाउँ डाँडा काँडामा तिब्बती गुम्बा छन्, विद्यालय पनि तिब्बती नै रहेछ, त्यो चाहिँ के हो? यो चाहिँ खुल्न दिने एउटा नेताको, ल धार्मिक नेताको जन्मदिन चाहिँ मनाउन नदिने भन्ने हुन्छ?
2: होइन, धार्मिक नेता मात्र, मैले अघि भनिहालेँ, तपाईँले फेरि अन्यथा मलाई पाठ नबढाउनु। कुरोकानी के हो भने, हामी के भनिरहेछौँ भने, त्यो दलाई लामा धार्मिक नेता मात्र होइन, राजनैतिक नेता पनि हुन्, राजनैतिक नेताको हैसियतमा होइन, अर्को पक्षले त्यो हाम्रो इमिडिएट छिमेकीले ती कन्सर्नहरू सदा सर्वदा देखाइरहेछ। यस्तो अवस्था हामीले उसलाई अनादेखि गरेर हामी कुनै पनि चीन विरोधी गतिविधि हुन दिँदैनौँ भन्ने हाम्रो जुन कमिटमेन्ट हो, त्यो कमिटमेन्ट अप्रत्यक्ष ढङ्गले यसलाई पुट पर्याउने खालका कामहरू चाहिँ गर्नु हुँदैन भन्ने मात्रै हाम्रो दलिल हो क्या।
1: मेरो प्रश्नको ठ्याक्कै जवाब आएन नि, त्यो तिब्बती गुम्बाहरू, तिब्बती स्कुलहरू के गर्ने?
2: तिब्बती गुम्बाहरू त अब धार्मिक संस्थाहरूको बारेमा, धार्मिक संस्थाहरू जुन निर्माण, त्यो पनि फेरि तिब्बती होइन नि त, त्यो नेपाली नै हो, तिब्बती मूलका नागरिकहरूले निर्माण गरेर, त्यो त नेपाली हो, त्यो धार्मिक हो, राजनैतिक होइन।
1: यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत असर पर्ने भन्नुभएको छ तपाईँहरूले?
2: वैदेशिक सम्बन्धहरूमा त्यसले नकारात्मक असर गर्न सक्छ, र त्यो वैदेशिक सम्बन्धहरूमा नकारात्मक असर हुन साथै हाम्रो वैदेशिक सहयोग या साझेदार मुलुकको हामी प्रतिको रेस्पोन्समा पनि प्रतिकूल असर पर्न सक्छ, त्यसले गर्दाखेरि अप्रत्यक्ष ढङ्गले हाम्रो आर्थिक सामाजिक विकासमा प्रभाव पर्न सक्छ।
1: सिधा बुझ्दाखेरि चीनले हस्तक्षेप गर्छ, गर्न सक्छ भन्न खोज्नु भएको तपाईँहरूले?
2: चीनले होइन, उसका कन्सर्न छन्, उसका चासो छन्, त्यो चासोलाई हामीले, हाम्रो आफ्नै पनि कमिटमेन्ट छ, त्यो कमिटमेन्ट अनुरूप हामीले व्यवहार गर्न जान्छौँ।
1: अनि एउटा स्वतन्त्र मुलुकले कुनै धर्म समुदायको आस्थामाथि रोक लगाउन चाहिँ मिल्छ कि मिल्दैन?
2: होइन, धर्म सम कुनै त्यो धर्म धर्ममा धर्मको यो विषय नै होइन, राजनीतिको त्यो विषय, धर्मको मामिलामा त हामी न्युट्रल छौँ, हाम्रो मुलुक न्युट्रल छ, तटस्थ छ, धर्म निरपेक्ष छ, त्यस्तो हामीले हाम्रो मुलुकको त्यो त्यहाँभित्र कुनै त्यस्तो नकारात्मक भाव छैन।
1: वर्तमान सरकार
2: फरेन पोलिसीलाई अन्यथा हुने गरिकन होइन, यस्ता गतिविधिहरू चाहिँ वाञ्छित छैन।
1: वर्तमान सरकारले चीनलाई चिड्याउन खोजेको हो भन्ने निष्कर्ष चाहिँ हो कि होइन तपाईँहरूको?
2: होइन, शङ्का गर्ने ठाउँ छ, यो किन यस्तो गतिविधिहरू हुन दिइयो? सरकारको नजरमा छै छैन, सरकार संवेदनशील हुनुपर्छ है पर्दैन, हाम्रो प्रश्न यति मात्रै हो।
0: बेलायती लेबर सांसद एन्डी बर्नहमले औपचारिक रूपमै आफूलाई पार्टी नेताको एक्लो दावेदारका रूपमा प्रस्तुत गर्नुभएको छ। सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै बर्नहमले प्रधानमन्त्री कार्यालयको दौड़मा भाग लिँदा आफैलाई अनौठो लागेको पनि बताउनु भएको छ।
3: I'm still the only candidate in the race. We'll get the first indication about 7 PM tonight. But yeah, it's all starting to feel very real.
0: You're
4: BFBS गोर्खा रेडियो हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुल कारवाही हो।

हजुर आदरणीय श्रोताहरू, अहिले प्रस्तुत मिठो गीत हामीले सुनिरहेका थियौँ। यस गीतमा स्वर भर्ने कलाकार अन्जु पन्त र दीपक लिम्बू रहेका थिए। समय बेलुकीको 6:15 गयो र हामीले यहाँहरूलाई जानकारी गराइसकेका छौँ आज भने बागलुङ समाज युकेको वार्षिक भेटघाट कार्यक्रमको लागि युएसएदेखि नै हामीसँग एकदमै राम्रो कलाकार आउनुभएको थियो र नेपालदेखि पनि आउनुभएको थियो। अनि त्यस्तै गरी यहाँको लोकल आर्टिस्टहरू अनि नौमती पञ्चे बाजाको बेजोडको प्रस्तुतिहरू हामीले सुनिरहेका थियौँ। अब यसै क्रममा आज भने मसँग बागलुङ समाज युकेले आयोजना गर्नुभएको यो कार्यक्रमको लागि अमेरिकादेखि आउनुभएको कलाकारसँग हामी कुराकानी गर्नेछौँ। तर त्यसभन्दा अगाडि भने म एकैछिन तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु र यो गीत सुनिसकेपछि भने हामी उहाँसँग कुराकानी गर्नेछौँ। अहिले भने हाम्रो लिस्टमा परेको छ लोकभाकाका गीतहरू सुन्ने क्रममा अबको प्रस्तुतिमा हामी यो गीत सुनौँ।

0: हजुर, बीएबीएस गर्क रेडियो सुनिराख्नु भएको छ। आउनुहोस् अब भने मैले यहाँहरूलाई जानकारी गराए अनुसार बागलुङ समाज युके को वार्षिक भेटघाट कार्यक्रमको लागि अमेरिकादेखि आउनुभएको कलाकार हुनुहुन्छ दिलीप सुरेशजी। हामी उहाँसँग मिठो कुराकानी गर्नेछौ र सबैभन्दा पहिला त यहाँलाई बीएबीएस गर्क रेडियोमा वेलकम छ अनि एकदमै स्वागत पनि गर्न चाहन्छु।
1: र मलाई यहाँसम्म ल्याइपुर्याउने सागर रोका मगरलाई पनि धन्यवाद दिन चाहन्छु र यहाँ सुनिरहनुभएका समस्त नेपाली तथा नेपाल तथा विदेश जनसुकै संसारका कुनाबाट सुनिरहनुभएका आदरणीय श्रोताहरूलाई पनि मेरो न्यानो न्यानो नमस्कार।
0: हजुर, बागलुङ समाज युकेको वार्षिक भेटघाट कार्यक्रममा यहाँको दमदार प्रस्तुति हामीले हेर्यौँ, होइन, स्टेजमा आगो नै लगाउनु भएको थियो र तपाईँको अनुभव चाहिँ कस्तो रह्यो?
1: हजुर, बागलुङ समाजको यो यति बेला 18 वार्षिक उत्सव रहेछ। प्रत्येक वर्ष उहाँहरूले बागलुङमा जन्मिनुभएका नेपाली कलाकारहरूलाई स्थान दिँदै आउनुभएको रहेछ। त्यो सुनेपछि यसपटक चाहिँ अमेरिका गएको बेलामा नाताले मेरो बजी भन्नुहुन्छ छवि माया पुन मगर, मेरो माइतको बजी भन्नुहुन्छ नाताले, उहाँ अमेरिका गएको बेला हामीले यसरी कलाकारहरू बोलाउने गर्छौँ। वार्षिक रूपमा केटाकेटी मिलेर बोलाउने गरिन्छ। तिम्रो पनि अमेरिकामा राम्रै रहेछ, त्यताखेरि माहौल बुझ्नुभयो। त्यसपछि यसपालि हामी अप्लाई गरिदिन्छौँ, के छ आउनुहुन्छ भन्ने खालको कुरा गर्नुभयो। मैले त्यस्तो अवसर मिल्छ भने ठिकै छ आउनु त, यहाँ पनि मैले प्रोग्रामहरू गरिरहेको छु। यो अवसर घुम्न त यति यसै पनि गइन्थ्यो होला, तर कुनै पनि कार्यक्रममा एउटा गेस्ट बनेर जाँदा अनुभव फरक हुन्छ, त्यहाँको वेलकमिङ राम्रो हुन्छ। त्यसकारण जाउँ त नि, 18 वर्ष पुगे एउटा जवान भनेछ बागलुङ समाज, त्यहाँ बसेका नेपाली बागलुङेहरूलाई सँग भेटौँ। मेरो पनि नाता धेरै हुनुहुन्छ, उहाँहरूसँग भेट्ने अवसर पर्छ भनेर मैले ओके भनिदिएँ। उहाँले स्पोन्सर लेटर पठाइदिनु भयो, त्यो अनुसार भिजा अहिले त ई भिजा भएछ, त्यो गरेर अनि दुई हप्ताको बिचमा नै डिसिजन गरेर म आएको हो। र यहाँ आएपछि चाहिँ बागलुङ समाजमा त्यहाँको उत्साह, त्यहाँको आफन्तीहरू भेट्दा म अत्यन्तै खुसी र अत्यन्तै गौरवान्वित भने, किनभने 10-15 वर्ष अगाडि काठमाडौँमा बस्दा भेटिएका चिनिएका बागलुङ्गीहरू त्यति बेला चाहिँ धोबियाट आमासम्म भनेर चाहिँ बागलुङतिरका हुनुहुन्थ्यो कि,
0: हजुर, प्राय गरेर
1: प्राय गरेर हुनुहुन्थ्यो, म पनि धोबियाटमा बस्थेँ मेरो आन्टीसँग। त्यति बेला चाहिँ उहाँहरूले चाहिँ युकेतिरबाट आएका हाम्रा लाउरेको फ्यामिलीलाई भनेपछि उहाँहरू जाँदा चाहिँ वेलकम गर्ने, गीतहरू गाउने, मादल बस्ने, जस बागलुङतिरको त्यो झ्याउरे रोइदी बसिन्छ नि, त्यस्तो हुन्थ्यो कि। त्यति बेला चाहिँ म भर्खरको केटा, उहाँहरूले चाहिँ आमाहरूले ल ल यसले गीत गाउँछ जाम भनेर लानुहुन्थ्यो कि,
0: स्टिल तपाईँ यङ।
1: हजुर हजुर, अनि उहाँहरूसँग जाँदा त्यति बेला भेटिएका आमाहरू पछि सबै फ्यामिली लिएर युके आउनु भएको छ। मैले त्यहाँ भएको 50%लाई सबैलाई चिने कि त्यो बेला देखेको भएर, त्यसले गर्दा पनि एकदमै खुसी लाग्यो र छुटिएका आफन्तीहरू भेट्ने एउटा मिठो समय बन्यो। त्यसले गर्दा पनि बागलुङ समाजलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
0: थ्याङ्क यू। अनि त्यसै गरी अब यहाँले विभिन्न किसिमको भनौँ न अब हरेक गीतहरू सजिलैसँग गाउनु हुँदो रहेछ, हामीले त त्यही लाइभ कार्यक्रममा देख्यौँ। विशेष गरेर आफ्नो बेस्ट हुन्छ नि अब यहाँलाई मनपर्ने त्यस्तो कुनै गीत छ?
1: यस्तो गीतको पनि एउटा फ्लेभर हुन्छ नि त, होइन, गाउँमा हुँदा त मैले लोकगीत नै सुनेर हुर्केको हो, किन हाम्रो बागलुङको मान्छे पश्चिममा विशेष गरी लोक नै सुनिन्छ। तर बिस्तारै बुझ्दै जाँदा चाहिँ मेरो फेभर अलिकति लोकबाट लोक पपहरू के लोक पपहरू रहेछ भन्ने कुरा मैले महसुस गर्दै कि। तर मैले म्युजिक सिक्दै क्रममा चाहिँ मेरो भोकलले चाहिँ आधुनिक गीतहरू पनि सुट गर्छ भन्ने थियो, र अहिले मैले भर्सटाइल भन्दा मिल्छ, किनभने मैले एल्बम पप सङहरू पनि गरेको छु, विशुद्ध लोकगीत पनि गरेको छु, र लोक पप तथा आधुनिक सबै खालको फ्लेभर भएको हुनाले त्यो गीतलाई पनि सुट गर्नुपर्छ नि त। मेरो भोकल अलिकति मोटो खालको भएको भएर सबै गीतलाई सुट गर्छु जस्तो लाग्छ, तर मैले लोक पप वाला सङलाई चाहिँ अलिक न्याय गर्छु कि जस्तो लाग्छ, तर दोहोरी पनि गाउँछु मैले किनकि बागलुङमा जन्मेको भएर।
0: अवश्य, त्यो त अब दोहोरी अथवा लोकगीत भन्ने बित्तिकै होइन, यो गीत सङ्गीतको सुरुवाती नै हो, होइन, त्यसकारण अब तपाईँले

0: गजल हाइकु टाङ्गाहरू यसरी साहित्यका विधाहरूमा कलम चलाउँथे अनि अलिअलि गीत पनि गाउँथे. जब मैले म्युजिक सिक्न
1: गएँ
0: अनि त्यहाँ चाहिँ त्यो प्रोसेसहरू बुझियो क्या, कसरी म्युजिक गर्छ भन्ने कुरा. त्यो प्रोसेस बुझिसकेपछि मैले लेखेको गीतलाई चाहिँ मैले मेरो म्युजिक गुरुलाई होइन यस्तो खालको लेखाएको छु, के हुन्छ नि यसलाई म्युजिक भन्यो भने त गीत बन्छ त, गीत बन्ने भनेकै यसरी यही भावनाहरूबाट त हो भन्नुभयो कि. त्यसपछि मैले त्यो गीतलाई गराएको
1: थिएँ.
0: गीत कस्तो थियो भने डाक्यो डाक्यो आँखाको भाषाले ढाक्यो मलाई, मायाले बोल्नै दिएन, मायाले बोल्नै दिएन, मार्यो मार्यो नसालु हेराइले मार्यो मलाई, मायाले बोल्नै दिएन, मायाले बोल्नै दिएन भन्ने खालको एउटा गीत थियो.
1: मिठो रहेछ यो रेकर्ड भर्जनमा पनि छ कि
0: छैन? छ तर रेकर्डेड भए पनि यो मैले 12 रेकर्ड गरेको गीत. पछि म 2014 म युएस गएँ. मैले 18 मात्रै भिडियो गरेको हो. डाक्यो डाक्यो भन्ने गीत छ, जो चाहिँ त्यति बेला मेरो आफ्नो युट्युबमा नभएर सङ्ग्स नेपालमा छ. झन्डै झन्डै 2,00,000 मान्छेले हेर्नु भएको छ. 2018 बनाएको भिडियो छ.
1: ओके, अनि त्यसलाई अहिले आफ्नो वेबसाइटमा लिन मिल्छ कि मिल्दैन?
0: अब त्यसको लङ प्रोसेस रहेछ. मैले चाहिँ युएसमा भिडियो बनाएर अखेसा विष्ट र सौर्णराज तुलादले गर्नुभएको थियो.
1: हजुर.
0: अनि नेपालमा पठाएर नेपालको सङ्ग्स नेपालमा हालेको थिएँ. अब चाहिँ मैले त्यो गीतलाई चाहिँ मेरो हो भन्नको लागि सङ्ग्स नेपालमा गएर विभिन्न प्रक्रियाहरू रहेछ. त्यो चाहिँ अब जति पनि केही आछ भने सबै सङ्ग्स नेपालले खाइरहेछ
1: है. ओके, एकदमै मिठो गीत गाउनु हुँदो रहेछ. अहिले पनि एकदमै रमाइलो लाग्यो. र यहाँले अब धेरैभन्दा धेरै कार्यक्रमहरू अमेरिकामा पनि गर्नुहुन्छ. अमेरिका जानुभएको कति भयो अनि कुन ठाउँमा बसोबास गर्नुहुन्छ?
0: म 2014 मा गएको
1: हो. हजुर.
0: म अप्रिलको फर्स्टमा गएको थिएँ, त्यहाँ त्यो अप्रिल फुलको दिन. अनि 14 म सुरुमा न्युयोर्क सिटीमा गएको, गएदेखि नै मैले अहिलेसम्म त्यही नै छु. अहिले यत्रो वर्ष भयो. अब नेपालमा हुँदा गीत सङ्गीतको चाहना त थियो, तर नेपालमा त्यो एउटा अहिले जस्तो युट्युबमा पैसा आउने जमाना पनि थिएन कि त्यति बेला. जति बेला यो 70 भन्नुपर्छ नेपालमा अस्तव्यस्तै थियो नि है त्यति बेला. संविधान मात्रै 72 आएको भनेपछि संविधान बनेको थिएन. हडतालहरू हुन्थ्यो, चक्काजामहरू हुन्थ्यो है, तपाईँलाई थाहै छ
1: एकदमै.
0: अनि इभन लोड सेडिङकै कुरा गर्दा पनि त्यो कुलमान घिसिङ आएपछि भनेपछि त्यो सम्भवतः 73, 74, 75 हो लोड सेडिङ. 18 कम्प्युटर सिक्न जाँदा 18 लोड सेडिङ खेप्नुपर्ने. अनि घरबाट पनि अब म्युजिकमा लाग्छु भन्दा म्युजिकमा करियरै छैन नि, के छ त भन्ने खालको एउटा अवस्थामा.
1: हजुर.
0: अब छोरालाई समयमै विदेश पठाइदिएपछि उसले गरिखान्छ भनेर 70 म गएँ.
1: हजुर.
0: त्यसपछि मैले विदेश गइसकेपछि विदेश आइसक्यो म्युजिकमा अब भन्ने किसिमले छोडे जस्तै थियो कि, बिर्सिसकेको थियो भनौँ न.
1: हो, किनभने विदेशमा त अलिकता व्यस्त जीवनशैली,
0: भाषा अर्कै, अब त्यहाँको समाज अर्कै, साथीभाइ पनि छैन. त्यसपछि बिस्तारै फेरि आफ्नो प्यासन नजाँदो रहेछ होइन.
1: हो नि, त्यो त प्यासन हो,
0: प्यासनको कुरा हो. बरु स्पोर्ट्सै हो भने अब बुढेसका लागि छोडिएला
1: हो नि,
0: तर यो म्युजिक भन्ने कुरा त जति बुढो भए पनि गर्न सकिने चिज रहेछ. त्यसपछि हाम्रो कम्युनिटी बढ्दै बढ्दै गयो.
1: हजुर.
0: मैले चाहिँ गीत गजल कविताहरू पुत्याउने गर्थे, किनकि हाम्रो विशेष मगरहरूको माघे सङ्क्रान्ति ठुलो हुने, त्यहाँ चाहिँ म नाच दिने गीतहरू गाउने गर्दा गर्दै उहाँहरूले मेरो एउटा क्षमता देखेपछि यो पोटेन्सियल छ, यो यसलाई स्थान दिऊ भनेर जब 18 मैले चाहिँ स्टेजहरू सम्हाल्न थालेँ.
1: ओके.
0: त्यसपछि चाहिँ हाम्रो कम्युनिटी पनि बढ्दै बढ्दै गयो. 2018-19 चाहिँ मैले ठुला ठुला इभेन्टहरूमा मैले प्रोग्राम एउटा एङ्कर होस्टको रूपमा पनि गरिरहेको छु. हिजो आज पनि मलाई सम्झिनुहुन्छ.
1: ओके, राम्रो कुरा.
0: एकदम म अब यो जुलाईको 13 फर्किँदैछु.
1: हजुर.
0: त्यही दिनमा पनि प्रोग्राम छ, जुलाईको 18-19 पनि छ, 22 पनि छ, अनि 25 पनि छ. स्केजुलहरू पनि बिजनेस र मैले इभेन्टहरू प्रोग्रामहरू पनि गरिरहन्छु.
1: स्टेज प्रोग्राम साथै होइन तपाईँको अब उद्घोष त छँदैछ, यसको अलावा आफै गाउने होइन भनेपछि त यो त कस्तो भनिन्छ नि, सुनमा सुगन्ध जस्तो पो हुँदो रहेछ होइन. साँच्ची नै, किनभने हामी पनि कहिले काहीँ स्टेजमा गयौँ भने कहिले काहीँ जाँदा अब गीत गाउन जान्ने भए कस्तो रमाइलो हुन्थ्यो भनिन्छ होइन. तर हामीसँग अब तपाईँको जस्तो गला छैन, हामीसँग त कला छैन होइन, गला छैन, कला छैन, हामीसँग घाँटी मात्रै छ केवल.
0: हजुर. हो, त्यही त्यही हो. प्रोग्राम होस् एक्टिङ गर्दा एउटा रुपियाँ एउटा कमी के छ भने,
1: हजुर,

0: मैले अलिक ठट्टा गर्न जान्दिनँ
1: no.
0: हो कसै कसैले चाहिँ जब प्रोग्राममा माइक समाइसकेपछि हँसाउँदै हँसाउँदै प्रोग्रामलाई रन गरेर आउँछ नि हो त्यो चाहिँ मसँग अलिकति ल्याक्छ म चाहिँ जान्दिनँ
1: तर जे भन्नु चाहिँ गीतबाट नै भन्नुहुन्छ नि ओके त्यो पनि अब हरेक मान्छेलाई सबै कुरा दियो भने त होइन भगवान्ले पनि सबैलाई बाँडिदिनु पर्यो नि त त्यो कुरा ओके
0: अनि अर्को कुरा भन्नुपर्दा चाहिँ
1: हजुर
0: धेरै जस्तो मान्छेहरू चाहिँ नेपालमा कलाकार बनेर विदेश गएको हुन्छ नि म चाहिँ विदेशबाट फर्केर कलाकार बनेको मान्छे खासमा
1: कस्तो राम्रो
0: मैले 12-13 चाहिँ दुईटा तिनवटा गीत चाहिँ मैले गरेको त्यो लहै लहैमा म्युजिक सिक्दै गरेको त्यसपछि म 14 गएँ अनि त्यसपछि 18 चाहिँ म बल्ल ब्याक टु ब्याक गीतहरू गर्दै गर्दै गएर अनि नेपालतिर छुट्टी जाने फेरि 2-3 गीत गर्ने फेरि जाने 2-4 भिडियो बनाउने गर्दै गर्दै मैले युट्युबतिर हाल्न थालेँ र मसँग दर्जन बढी गीत छ तर म चाहिँ के भन्छु भने विदेशबाट फर्केर बनेको एउटा कलाकार
1: एकदमै राम्रो यो भनेको नेपाली माटोको सुगन्ध हो नि होइन हाम्रो पन हाम्रो नेपालीत्वपन अनि हामी नेपाली हो भनेर विश्वभरि चिनाउनु नै हाम्रो एकदमै राम्रो कुरा हो र यसरी गीत सङ्गीतले नै मानिसलाई यो आफ्नो देशको पहिचान राष्ट्रियता आदि इत्यादि नै देखाउने गर्छ र यसै क्रममा यहाँले अहिलेसम्म कतिवटा गीत गाएको छु भन्नुभयो
0: ठ्याक्कै रेकर्ड चाहिँ मसँग 13 सङ्ग छ
1: हजुर
0: यो चाहिँ अफिसियल सङ्गहरू भयो बाँकी चाहिँ अर्को गीतमा चाहिँ दोहोरीहरू दोहोरीहरू च्यालेन्ज हुन्छ नि किनकि दोहोरी खेलेर हालेको भिडियोहरू पनि छ अनि 3 सङ्ग चाहिँ मेरो रेडी छ अहिले मसँग मोबाइलमा छ
1: ए हजुर हजुर
0: अब यसको चाहिँ भिडियो बनाएपछि मात्रै अब रिलिज गर्नुपर्छ रेकर्डिङ हुन्छ एकदम
1: एउटा गीत हामी सुनौ हजुरकै आवाजमा अनि त्यसपछि भने हामी रेकर्डेड भर्जनको गीत पनि सुन्नेछौँ
0: हुन्छ अर्को एउटा चाहिँ मैले एउटा लाउरेहरू हामी परदेशीहरूलाई सम्झेर आउ खेलो जुहारी जिम्माल बाको आगानीमा आउ खेलो जुहारी कस्तो छ भने मेरो फ्लेभरमा
1: हजुर
0: सबै गीतमा चाहिँ राइम मिल्नुपर्छ भन्ने छैन कि
1: मेरो
0: चाहिँ कोही गीतमा चाहिँ त्यस्तो पनि छ कि अनि यो चाहिँ परदेशबाट गएको लाउरेले आफ्नो मायाहरूलाई सम्झेर ल आज जिम्मर बाको आगनीमा रोदी छ त्यहाँ हो त्यहाँ अनि त्यहीँबाट रमाइलो गरौँला भनेर चाहिँ प्रियसीलाई सम्झेर बनाएको एउटा गीत छ त्यो गाउँछ है त पोहोर साल परदेश भयो परार पनि उतै बल्ल यो साल स्वदेश हो मन हलुका बाछ छुट्टी मेरी माया मलाई सम्झे पर्खी राखी होली तिम्रो मान्छे फर्की आयो चढाइ लन्छ डोली।

0: छुहारी भन्ने खालको
1: मिठो स्वर होइन, एकदमै मिठो स्वर. अनि यहाँले चाहिँ जुनसुकै जनरको गीत पनि गाउन सजिलै गाउन सक्नुहुँदो रहेछ, एकदमै खुसी लाग्यो. अब भने हामी छोटो विश्राम लिउँ, साङ्गीतिक विश्राम, र यो गीत सुनिसकेपछि भने पक्कै पनि उहाँले गाउनुभएको एउटा गीत पनि हामी सुन्नेछौँ. त्यो गीत अहिले रेडी भइसकेको छैन, अबको केही समयपछि हाम्रा आदरणीय श्रोताहरूलाई म सुनाउनेछु.

0: हजुर, अहिले प्रस्तुत गीत हामीले सुनिरहेका थियौं दुर्गा गुरुङ र गणेश गुरुङको युगल स्वरमा। समय बेलुकीको 6:36 गयो, अब तपाईँ हामीसँगै रहनेछौ 7 बजेसम्म। र आज भने मेरो गेस्ट हुनुहुन्छ बागलुङ समाज युकेको वार्षिक भेटघाट कार्यक्रमको लागि अमेरिकाबाट आउनुभएका कलाकार दिलीप श्रीष मगर हुनुहुन्छ। यहाँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: हजुर, धन्यवाद
0: ज्यू। अब अमेरिका र यहाँको सबै कुराहरू अलिकति फरक छ होइन, विशेष गरेर ट्राफिक रुल्सहरू। अब अमेरिकामा चाहिँ ड्राइभर लेफ्ट साइडमा अनि
1: एक्ज्याक्टली
0: अनि एक्जिट चाहिँ राइट साइडबाट हुन्छ भने हाम्रो ठ्याक्कै अपोजिट छ। यहाँ सुरुमा त अलि नौलो लाग्यो होला है।
1: एकदम एकदम, जब एयरपोर्टबाट निस्केपछि
0: हजुर
1: गाडीमा चढ्दा बित्तिकै भान्जाले गाडी चलाउनु हो, मेरो भान्जा पनि लाहोरी नै हुनुहुन्छ उहाँ
0: ज्यू,
1: क्युओजिएलआर
0: यस क्युओजिएलआर
1: के लेन्स कर्पोरेट होइन,
0: हजुर लेन्स कर्पोरेट हजुर,
1: त्यो त्यो पोजिसनमा हुनुहुन्छ। अहिले म भान्जासँगै नै भान्जा कटरमा बसिरहेको छु।
0: हजुर,
1: मेरो भान्जा, मेरो दिदीको एकमात्र छोरा, हामी चाहिँ 4 भाइ हौ। दिदीको मेरो एकमात्र दिदी, दिदीको 2 छोरी र एउटा छोरा, तिनैजना युकेमै छन्। भान्जा लाउरी, भान्जा गाडीमा चढ्दा बित्तिकै के भयो भने भान्जा राइट साइडतिर बसेँ। म कस्तो, हामी त युएसतिर म पनि ड्राइभिङ गर्छु, त्यो गाडीमा चढ्दा बित्तिकै त्यो मेरो फिलिङ चाहिँ होइन
0: कसरी त्यहाँ गएको
1: कुरे, मैले भान्जालाई माया गरेर कुरे भन्छु, म 5 वर्ष खान्छु
0: हजुर,
1: कुरे तिमी त राइट साइड भनेपछि मामा नझुकिन न यो युग्यो भन्नु भने कि भान्जाले।
0: सही कुरा।
1: त्यसपछि अनि फेरि कुरा भयो, अनि भान्जाले जहाँ जहाँ अब यो ब्रिटिसले रुल गर्यो इन्डियातिर नेपालतिर चाहिँ राइट साइडमा छ, हाम्रोतिर लेफ्ट साइडतिर, त्यसपछि हिँड्दै गयो, त्यति हाईमा त्यति ट्राफिक थिएन, अनि यो राउन्ड अबाउट म गइसकेपछि चाहिँ
0: फेरि कन्फ्युज,
1: कस्तो कन्फ्युज है, कस्तो गाडीहरू पनि कस्तो मजाले होइन मजाले पास भइरहेछ कि,
0: एकदमै
1: हामी त वहाँ गाडी होस् नहोस् रेड लाइनमा बसिहाल्छौँ त्यो। अनि मैले यसो फिल गर्दा यो राम्रो अरूले गर्दा झन् ट्राफिक झन् स्मुथली गएको हो कि, ट्राफिक कन्ट्रोल होइन यस्तो राम्रो भएको जस्तो लाग्यो कि,
0: वहाँ
1: त हामी जे भए पनि त्यो कुर्नु परिहाल्यो, कुर्दा त पछाडि कति लाइन भइसक्यो हुन्छ
0: एकदमै,
1: त्यसले गर्दा त्यो चाहिँ एकदमै नौलो लागेको थियो। त्यसपछि
0: अनि नेपालतिर राउन्ड अबाउट भए पनि अब जसको अलिकता बल छ जो आटिलो छ होइन
1: पेल्दै जाने हुन्छ, यहाँ त रमाइलो त्यो लाग्यो
0: हजुर।
1: त्यसपछि नि हावा पानी त अहिले उहाँ पनि गर्मी नै थियो
0: हजुर,
1: बरु म आएपछि यता अलिकति हावा चलेको जस्तो लागेर न्यानो के अरे अलिक शीतल यसरी फिल भइरहेको छ
0: हजुर,
1: उता त्यो गर्मी छ, सबैभन्दा गर्मी चाहिँ त्यहाँ अहिले वर्ल्ड कप चलिरहेको छ, टिकट पनि एकदमै महँगो पर्यो।
0: सही कुरा,
1: अरूसँग सोधेको त मलाई त ठ्याक्कै डबल भएर रहेछ, किन भन्दा म न्युयोर्क सिटीमा छु र जुलाई 19 वर्ल्ड कपको फाइनल पनि हाम्रो न्युयोर्कमा छ, जुलाई 19 लागि उनीहरूको पहिले स्केड्युल छ
0: एकदमै,
1: त्यो वर्ल्ड कपले गर्दा चाहिँ त्यहाँ त्योवाला गर्मी पनि चढिरहेको छ कि,
0: अवश्य अवश्य हो, यो फुटबलको गर्मी वर्ल्ड कप त यो त संसारभर नै हो,
1: एकदम एकदम त्यही छ
0: हजुर।
1: अनि फेरि म जुलाई 13 फर्किँदै छु, अनि त्यहाँ खै सेमी फाइनल कि सेमी फाइनल पनि एउटा म्याच त्यही छ, अनि फाइनल पनि त्यहाँ छ भनेपछि टुरिस्टको एकदमै टुरिस्टको जाम छ होला
0: हजुर,
1: अनि टिकट चाहिँ मलाई महँगो परेको थियो, अनि अब म पनि 13 गएर वर्ल्ड कपको माहौलमा म पनि उतै हुन्छु
0: अवश्य, अनि त्यसपछि त फेरि अब अर्को रमाइलो सधैँ छ त्यहाँ होइन। ओके, अब यहाँ यो ट्राफिक मात्रै अलिकति फरक, अनि गर्मी सिमिलर पाउनुभयो यो समर सिजनमा आउँदा, तर विन्टर सिजनमा त एकदमै चिसो हुन्छ यहाँ है, अनि जे होस् एकदमै खुसी लाग्यो। अनि अर्को कुरा, अब तपाईँले बागलुङ्गेहरूलाई भेटे भन्नुभयो, तपाईँकै आफ्नै फ्यामिली त अब एकदमै भेटिहाल्नुभयो, त्यसको अलावा कुनै एकदमै स्पेसल व्यक्तिहरूलाई पनि
1: मैले सम्झनुपर्छ, मेरो बाबाको पनि 4 भाइ र एउटा फुपू हुनुहुन्छ, फुपूको तर्फबाट चाहिँ कान्छा भिनाजु, मगरको त अब दिदी लगे पनि नलगे पनि भिनाजु साइन हुन्छ, भिनाजु हुन्छ जिटकाउजा, बागलुङ समाजको सहको साथी हुनुहुन्छ, उहाँसँग भेट भयो वर्षौँपछि, उहाँ प्रोफेसर हुनुहुन्थ्यो पोखरामा
0: हजुर,
1: तर अब परदेश यसरी तान्दो रहेछ, प्रोफेसर होस् कि डक्टर होस् परदेशले यसरी तान्दो रहेछ होइन,
0: हजुर
1: उहाँसँग भेट भयो, उहाँको फ्यामिली, अनि जेठोबाको तर्फ हुनुहुन्न, माइलाबाको तर्फबाट चाहिँ माइलाबा ब्रिसारमै हुनुहुन्थ्यो
0: हजुर,
1: उहाँ चाहिँ स्वर्गार हुनुहुन्थ्यो, माइली आमा र उहाँको छोरा, उहाँसँग भेट भयो, साइलाबाको तर्फबाट उहाँको छोरी हुनुहुन्छ
0: हजुर
1: बिना दिदी बिना पुन, र उहाँको हस्बेन्ड जितपुन जो चाहिँ बाग्लुङ समाजको महासचिव हुनुहुन्छ, उहाँको फ्यामिली, अनि उहाँको बहिनी जो फेरि रुद्र छन्त्यालको फ्यामिली, बेन्चा दिदी, अनि म कान्छाको भयो, मेरो तर्फबाट फेरि अब दिदी, दिदीको जेठी छोरी, छोरा र कान्छा कान्छी छोरी लगायतसँग यो त कोर फ्यामिली भयो। त्यसको अलावा मेरो गाउँले अनि मेरो गाउँ घर घरबाट अलिकति गाउँ गाउँबाट अलिकति गाविस हुँदै अनि हाम्रो काठेखोला गाउँपालिका अनि जिल्ला हुँदै गर्दा त यति धेरै मान्छेसँग भेट भयो, कतिसँग चाहिँ पहिलोचोटि भेट भयो, कति पहिलाई चाहिँ मैले चिन्ने, मैले चिन्ने उहाँहरूले नचिन्नेहरूसँग फेरि पनि चिन्जानु भयो, कतिलाई चाहिँ मेरो आमाको बाबाकोहरूको नाम लिँदा पनि चिन्ने। जस यहाँ आएपछि मलाई यस्तो लाग्यो, सबभन्दा धेरै मेरो रिलेटिभ्स नेपालमा छ, त्यसपछि अमेरिकामा छ, र अझ तेस्रोमा चाहिँ बेलायतमै छ भन्ने मलाई फिल भयो। र यहाँ आउँदा चाहिँ सबै आफ्नो भेटेपछि मलाई एकदमै खुसी लागेको छ, र मैले धेरै धन्यवाद चाहिँ माइतीको बजी छविमाया छन्त्याल, ए छविमाया पुन, जो बाग्लुङ समाजको पूर्व अध्यक्ष, उहाँलाई र महासचिव जितपुन बिराजु दाई, उहाँ दुईटालाई चाहिँ दिलदेखि नै धन्यवाद भन्नुपर्छ यहाँ आउनु पहल गर्नु लागि।
0: अनि त्यस्तै गरी अब बाग्लुङ समाज,
1: बाग्लुङ समाजलाई, ओ बाग्लुङ समाज त
0: मैले एन्टायर कमिटी
1: के उहाँले चाहिँ फेलो फेयरवेल गर्छु भन्नुभएको छ 12 मा, उहाँले त मैले व्यक्तिगत रूपमा पनि मेन्सन गर्नुपर्छ, र अहिले पनि यहाँबाट भन्नुपर्दा चाहिँ अध्यक्ष ज्यू खड्ग थापा, अनि उपाध्यक्ष ज्यू गुमनसिंह थापा, अनि अब महासचिव त बिराज हुनुभयो जितपुन, अनि ट्रेजरको हुन्थ्यो लक्ष्मणपुन, लक्ष्मण राणा, उहाँ लक्ष्मण जित काउचा लगायत इन्टायर
0: सबै मेम्बर्सहरू, सबैको नाम त आएन, मैले पनि अस्ति बाग्लुङ समाजको यहाँ हामीलाई दिनुभएको थियो, मैले त्यही सम्झिहालेँ। हजुर,
1: उहाँलाई चाहिँ मैले फेयरवेलको दिन व्यक्तिगत रूपमा चाहिँ चिन्ने प्रयास गर्दै उहाँलाई सबैलाई मेन्सन गर्छु भनेको छु।
0: ओके, अब हजुरलाई यहाँसम्म बोलाउने हजुरकै बज्यू बज्यू हुनुहुन्छ होइन, बजै हजुर, हाम्रो छविमाया पुन्जीले लाउन त एउटा नातिको गीत सुनौ भनेर रिक्वेस्ट गर्नुभएको छ, गाइदिनुहुन्छ कि अथवा रेकर्डेड भर्जनमा हामी एउटा गीत सुनौ
1: बजेको लागि भनेर त्यही साली जिउने काम न त, किनभने बजेको नातिनीहरू पनि बेकरी मिल्छ,
0: हजुर
1: माइतको बजी पर्नुहुन्छ,
0: हजुर
1: त्यही त्यही कुरालाई मनन गर्दै बजेको डेडिकेसनमा होइन सालीजी छोरे
0: नसक्छ
1: मैले र चर्चित गायिका मिल्ने राईले गाएका छौँ।
0: हजुर छवि दिदी, अब तपाईँको लागि गीत आयो गायक दिलीप सुरेश र मेलिना राईको युगल स्वरमा।

0: रेडियो हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर, अब यो गीत सँगसँगै आजको मेरो गेस्ट हुनुहुन्छ गायक दिलीप सुरेश मगर, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। र छविमाया थापा, छविमाया पुन दिदी होइन, छवि थापा, यहाँ थुप्रै हुनुहुन्छ छवि नाम गरेको, एकदमै राम्रो नाम छवि। अनि छवि दिदीले पनि सुन्ने मौका पाउनु भएको रहेछ। अनि योभन्दा अगाडि उहाँकै छड्के सलाम कार्यक्रम पनि थियो आज। यो छड्के सलाममा विशेष गरेर गोर्खा ब्रिगेडका रिटायर्ड पर्सनहरूसँग हामी उहाँहरूको अतीतहरू, जस्तो कि अब कुनै समयमा तपाईँले अघि भन्नुभयो नि, जस्तो कि म विदेश गएँ अनि फर्केर फेरि मैले आफ्नै गाउँठाउँमा फर्केर नेपाली सङ्गीतलाई माया गरेर रेकर्ड गरेँ भने जस्तै, उहाँले पनि अब गोर्खा ब्रिगेडमा रहँदा उहाँहरूले के कस्ता काम गर्नुभयो, अनि आफ्नो प्रेयसीलाई, आफ्नो श्रीमतीलाई, प्रेयसी अब प्रेमीहरू त त्यति बेला खासै हुँदैन हजुर, अब भए पनि मनभित्रै हुन्थ्यो
1: होला प्रियतमहरूलाई
0: हजुर। विशेष गरेर उहाँले भन्नुभएको थियो आजको प्रोग्राममा, आजको श्रृङ्खलामा भनौँ होइन, अनि बिहे कसरी भयो भन्दा मग्नी बिहा भयो होइन, मागेर बिहे भयो, अनि पहिला नदेखेको रिस उठ्थ्यो अरे, अनि पछि चाहिँ आफ्नो भइसकेपछि माया लाग्यो अरे, यस्तै रमाइलो कुराहरू थिए हजुर। अब हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ र छुटिनुभन्दा अगाडि के भन्न चाहनुहुन्छ यहाँले?
1: सपनाको देश बेलायत, संसारभरि साम्राज्य फैलाएको एउटा देश, कस्तो थियो, कस्तो रहेछ भन्ने त सम्भवतः आम नेपाली सबैलाई देख्न मन लाग्छ होला, किनभने हाम्रो अर्थतन्त्र पनि त्यसरी नै चल्यो देशमा, पहिलेदेखि लाहुरेहरूको चहल पहल, यो देशमा आउने सपना मैले लगायत हामी जसलाई धेरैले देख्यौँ, तर सीमित भाग्य मैले मात्रै हो देख्न पाउने। र यो अवसर चाहिँ म उता गएपछि उताको कारणले गर्दा नै भएको जस्तो लाग्छ, नत्र झ्याप्पी पनि त पाइँदैन नि, होइन र
0: सही कुरा।
1: त्यस कारण यसको लागि फेरि पहल गरिदिने, विशेष गरी म माइतीको बजै छैमाया पुन, र बजै भन्दा पनि खास बाजेबाट चाहिँ बजे चाहिँ लागेको, किनभने बाजे हिरापुन
0: हजुर,
1: र मेरो आमाहरू चाहिँ एउटै खानदानको पर्नुभयो, उहाँहरू चाहिँ जेठो आङ्गा, उहाँहरू चाहिँ साइलो काइलो आङ्गा, र बाजेले लिएपछि बजे भन्नुभयो नि त, त्यस कारण विशेष हिरापुन बाजे, माइतको बाजे, अनि माइतको बजे छवि पुन, उहाँहरूलाई दिलदेखि सम्मानसहित सम्झन चाहन्छु। त्यसपछि दिदी बिनाजु
0: बजै पनि गीतकार हुनुहुन्छ नि,
1: हुनुहुन्न रहेछ, मैले बजेको त्यो चहल पहल, बजेको त्यो एक्टिभ देख्दा, बजे तपाईँ त अहिलेको जमाना भए त हिरो नै बन्ने मान्छे भन्छु, अनि बजे हाँस्नुहुन्छ, ए हिरो नै मात्रै होइन, म त स्पोर्ट्सको खेलाडी पनि हो, कहाँ के अरे के वीरेन्द्र सिलहरू पनि खेलेको भन्दै हाँस्नुहुन्थ्यो अस्ति,
0: पहिलेको समयमा है,
1: पहिलाको समय
0: वीरेन्द्र
1: सिलै खेलेको भनेपछि त्यो बेलाको ठुलो मान्छे हो, एकदम राम्रो प्लेयर हो भन्नुपर्छ,
0: स्कुलबाट
1: त्यो हामीले चाहिँ देखेनौँ भोगेनौँ,
0: उहाँको त अलिकति हाइट पनि वीरेन्द्र सिल भन्ने बित्तिकै त्यहाँ रनिङ हुन्थ्यो, भलिबल हुन्थ्यो
1: हजुर, अनि उहाँहरू, त्यसपछि मेरो साइला बाको छोरी भान्जा जित पनि प्लस बिना दिदी
0: हजुर,
1: उहाँहरूलाई सबभन्दा धेरै पहल गरिदिनु भएको कारणले गर्दा उहाँहरूलाई चाहिँ म दिलदेखि सम्मान प्रकट गर्न चाहन्छु। त्यो बाहेक अन्य नातेदार होइन, क्याप्टेन रुद्र छन्त्याल लगायत, अब सबै सबैलाई मेजर रुद्र छन्त्याल बिनाजु नै पर्नुहुन्छ उहाँ लगायत, अन्य अन्य मान्छेहरू धेरैको नाम लिँदा
0: धेरै नै हुनुहुन्छ, सबैलाई
1: एकमुष्ट रूपमा, र बाग्लुङ समाज विशेष अध्यक्षज्यू खड्का थापा उहाँहरू लगायत सबैलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु, र मेरो सहरमा पनि यहाँहरूलाई वेलकम छ, तपाईँहरू घुम्न आउनुभयो भने पनि सम्झिनु होला
0: हजुर
1: भन्न चाहन्छु।
0: भनेपछि बाग्लुङ समाजका यति धेरै मानिसहरू अब हजुरको सहरतिर आउने कोसिस गर्नुहुन्छ होला
1: हजुर हजुर।
0: ओके, अब छुटिनुभन्दा अगाडि अघि यहाँले भन्नुभयो म कविता लेख्छु, गीत लेख्छु भन्नुभयो, कुनै एउटा मिठो कविता छ तपाईँको बाई हार्ड, यसो केही सुनाउनु पर्ने अथवा कतै लेखेर राख्नु भएको केही छ?
1: धेरै नै छ
0: हजुर,
1: अझ तपाईँलाई म भन्छु, बाग्लुङ जिल्लामा म 16-17 वर्षको थिएँ, मैले जिल्ला स्तरीय गजल प्रतियोगितामा 3 पटक जितेको थिएँ, गजल अलिकति लामो हुन्छ, त्यसको सानो अंश भनेको मुक्टको
0: हजुर,
1: मैले म हुन्छ म भन्छु, यात्रा गर्ने यात्रीलाई यात्रा जिन्दगी, यात्रा गर्ने यात्रीलाई यात्रा जिन्दगी, मजाक गर्ने रमितीलाई यात्रा जिन्दगी, यात्रा गर्ने यात्रीलाई यात्रा जिन्दगी, मजाक गर्ने रमितीलाई यात्रा जिन्दगी। जिन्दगीका भोगाईहरू सबका आफ्ना आफ्नै हुन्छन्, जिन्दगीका भोगाईहरू सबका आफ्ना आफ्नै हुन्छु आफ्नै हुन्छन्। म भन्छु जीवनदेखि मृत्युसम्म मात्र जिन्दगी, यात्रा गर्ने यात्रीलाई यात्रा जिन्दगी, मजाक गर्ने रमितीलाई यात्रा जिन्दगी।
0: हजुर,
1: जसरी लियो त्यसरी नै भोग्ने हो नि जिन्दगी।
0: सही कुरा। र हरेक मान्छेले जिन्दगीको परिभाषा भनौँ न अहिलेसम्म आइपुग्दा पनि जिन्दगीको परिभाषा यही हो भन्ने र कहीँ पनि किटान गरिएको
1: हो त्यही कुराले सबै। यात्रा गर्ने यात्री यात्रा जिन्दगी हो, हिँडिरहन्छ भोगिरहन्छ उसले चाहिँ जिन्दगी नै अब यात्रा रहेछ भन्छ। तर कोही फोन गरेर आउँछ नि मजाक गर्ने रमितीलाई यात्रा जिन्दगी, उसले भन्छ होइन जिन्दगी केही छैन नाच्ने हो गाउने हो रमाउने हो भन्छ। तर वास्तवमा त्यो बीचको भोगाईहरू सबको आफ्नै हुन्छ। लास्टमा भनेको त फेरि त्यही जीवनदेखि मृत्युसम्म मात्र जिन्दगी।
0: साँच्चै मिठो कुराकानी होइन यो मिठो गजलको लागि। अनि यहाँले लेख्नु भएको सृजनाहरू जति छन् त्यसलाई एउटा बुक्स बनाउनु भएको छ, कुनै कृति निकाल्नु भएको छ?
1: त्यो कुरालाई त मैले 151 पेजको मैले एउटा उपन्यासै मैले लेखेर राखेको छु। मसँग 151 पेजको एउटा छ, मैले चाहिँ विदेशी अनुभवलाई लेखेको हो। मैले लेखेपछि मैले कुनै दिन मैले निकालुला उपन्यासकै रूपमा कि कथा त छोटो हुन्छ, उपन्यासै मैले बनाएको थिएँ। तर मैले त्यसलाई पब्लिस गर्ने कहिले आँटै गर्न सकेको छैन।
0: समय छ केही छैन, कुनै दिन हामी
1: तपाईँको
0: सही कुरा।
1: र यो कुरालाई चाहिँ मैले मेरो साहित्यलाई चाहिँ झल्काउनु पर्छ भनेर मैले तपाईँले चाहिँ मेरो गीतहरूलाई खोज्दै जानुभयो भने मैले चाहिँ कविताको अगाडि चाहिँ जस्तै मैले पियारी गीत छ जिन्दगीको कसम म कसरी दिउँ बलवान समय मेरो बसमा छैन तर पनि, जिन्दगीको कसम म कसरी दिउँ बलवान समय मेरो बसमा छैन तर पनि। प्रियसी आइसु भने फर्किउँ म अर्को साल ठिकै छ खुसीको बहार ल्याउँछु, होइन भने प्रियसी तिम्रो मेरो प्रेमको कहानी बनाउँला। यसरी कविता भाषण गर्छ अनि ट्याक्कै त्यसपछि गीत बज्छ पियारी आऊ फर्केर भन्दै चाहिँ ठ्याक्क केटीले गाउँछ, फेरि केटाले केटीले फेरि त्यसरी कविता भाषण गर्छ अनि केटाले गाउँछ। यो मैले मेरो सिर्जनामा पनि कतै न कतै यो साहित्यलाई चाहिँ झल्काइरहेको हुन्छ। जब तपाईँले चाहिँ पियारी गीत सुन्नुभयो भने पल्सा आजी ठ्याक्कै मेरो भिडियो गरिदिनु हो, आज रिलिज गर्ने भनेको, भोलिपल्ट चाहिँ उहाँ तपाईँहरूलाई कहानी थाहै छ होइन, उहाँ चाहिँ भोलिपल्ट जेलमा जानुभयो एक वर्ष बस्नुभयो। त्यो गीत चाहिँ उहाँले चाहिँ यस्तो मन पार्नु भएको थियो कि पछि उहाँको त्यो जोसँग त्यो कहानीहरू भएको थियो नि उहाँले चाहिँ त्यो गीतको त्यो कविताको अंशलाई चाहिँ सेयर गर्नुहुन्थ्यो कि, अनि मैले फिल गर्थेँ कि
0: त्यो चाहिँ
1: मेरो सिर्जना थियो, मेरो आफ्नै शब्द सङ्गीत अनि मेरो आफ्नै
0: एकदमै इन्ट्रेस्टिङ। समय एकदमै बलवान छ यहाँले भने जस्तै होइन, यो समयलाई मैले केही रोक्नै सक्दिनँ। र अब छुटिनुभन्दा अगाडि तपाईँको फेरि ब्याक टु युएसएको यात्रा एकदमै सफल रहोस्। थ्याङ्क यू भेरी मच।
1: हुन्छ नमस्कार, र यो अवसरको लागि बिहा बिहा सुर्खा र तपाईँ आर्जे रूपानाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच।
0: थ्याङ्क यू, यो हाम्रो खुसीको कुरा हो तपाईँ जस्तो कलाकारलाई यहाँ पाउनु पनि। र यति भन्दै बागलुङ समाज युकेको वार्षिक भेटघाटको कार्यक्रमको लागि यहाँ बेलायत आउनुभएका गायक दिलीप श्रीसँगको कुराकानी एकदमै रमाइलो भयो। कुनै दिन हामी उहाँको कविताहरू अन्य विषयमा पनि हामी चर्चा गर्दै जाउँला। अहिलेको लागि उहाँलाई धेरै धेरै धन्यवाद भन्दै आजको यस कार्यक्रमबाट म रूपा राणा पनि बिदा चाहन्छु। बाँकी समय तपाईँको एकदमै रमाइलो होस्। हामी अन्य कार्यक्रममा भेटौँला। नमस्ते, बाई बाई।

0: प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरिएको छ।
1: संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा लेखिएको र पार्टीको प्रस्तावमा सरकारका तर्फबाट स्पष्ट जवाफ नआएको भन्दै एमाले कार्यदलबाट बाहिरिएको हो। शुरूको चरणमा एमालेबाट डाक्टर भीम अधिकारी सहभागी भए पनि कार्यदलको काम कार्यवाही चित्त बुझ्दो नभएकाले फिर्ता बोलाउने निर्णय भएको एमाले जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजकलाई पत्र लेख्दै कार्यदलको काम शुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको देखेर सरकारको भूमिकाबारे स्पष्ट जवाफ माग्दा नदिएपछि कार्यदलबाट बाहिरिएको जानकारी दिनुभएको हो। संविधान संशोधनका विषय किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको एमालेको भनाइ छ। वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने, विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले दृढ भए पनि आधारभूत संरचना नै खलबल्याउने कार्यदलको उद्देश्य देखेपछि आफ्ना प्रतिनिधि उपस्थित हुन छाडेको समेत एमालेको भनाइ छ। यसअघि नेकपा लगायतका चार दल पनि कार्यदलबाट बाहिरिएका थिए। नेपाली कांग्रेस भने शुरूदेखि नै कार्यदलमा गएको थिएन।
0: यता नेपाली कांग्रेसले पनि दलहरू कार्यदलबाट बाहिरिने अवस्था आउने कुरा वैशाखमै थाहा भएकोले आफ्ना प्रतिनिधि नपठाएको तर्क गरेको छ। आज पार्टी मुख्यालय सानिपामा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषय कार्यक्रममा सभापति गगन थापाले वैशाखमै राम्रो छाट नदेखेपछि कार्यदलमा प्रतिनिधि नपठाएको बताउनु भएको हो। संविधान संशोधनलाई सरकारले अत्यन्तै हल्का, अपरिपक्व, सतही रूपमा लिएको भन्दै थापाले सरकार बनाउन जस्तो गणितको आधारमा संविधान सभाको जस्तो अभ्यास गर्न नसकिने टिप्पणी पनि गर्नुभएको छ। वर्तमान सरकारले संविधान संशोधनलाई खेलाँची सोचेको समेत थापाले आरोप लगाउनुभयो। बाँकीमा 36,000 हेक्टर बढी जमिनमा धान खेती हुन्छ। अधिकांश जमिनमा आकाशे पानीकै भरमा खेती हुन्थ्यो। किसानको सधैँ आकाश नै हेर्ने बानी थियो, तर यो पटक पनि सिक्टा सिंचाईको पानी खेतमा पुगेपछि किसान दङ्ग छन्। नेपालगंजबाट दिल बहादुर केसी।
2: आकाशबाट पानी नपरे पनि सिक्टा सिंचाई आयोजनाको नहरबाट आएको पानीले बाँकेका किसानलाई धेरै राहत दिएको छ। कोलपुर, खजुरा, राती सुनारी, जानकी, डुडुवा, नरेन्द्रपुर र बैजनाथका केही वडामा नहरको पानी पुगेपछि किसानहरू धमाधम रूपाईमा व्यस्त भएका छन्। राप्ती सुनारीकी किसान मेलिना चौधरीले सिक्टाको पानीले आकाशे पानीको निर्भरता हटाएको बताउनु भयो। टिका विष्ट र अभिषेक थापा मगर पनि नहरको पानी खेतमा पुग्न थालेपछि आफूहरूलाई सहजता भएको बताउनुहुन्छ। नहरको पानी 12 महिना खेतमा पुग्न थालेपछि किसानको आमदानीमा समेत वृद्धि भएको छ।
3: आकाशे पानीको भर हुन्थ्यो भनेपछि अहिले हामीले कुलो पानी लगाएपछि अनि सबैलाई सजिलो भएछ। टाइममा धान लाउन पाछौँ, टाइममा मकै खान पाछौँ, गहुँ सबै उत्पादन पहिला भन्दा पनि धेरै भइरहन्छ। तीन बाली खाना पाइएछ।
4: अहिले हामीलाई एकदम सजिलो भइरहेछ सिँचाइ गर्नको लागि। आकाशको पानीको भर पाउनु पर्दैन, नहरबाट आएको पानीलाई मोटर लगाएर सर्लक घर बिउ खेतमा लगेर छार्ने एकदम सजिलो भइरहेछ।
2: सिक्टा सिंचाई आयोजनाले बाँकेको 43,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। हालसम्म 22,000 हेक्टरमा सिंचाई सुविधा पुगिसकेको छ। निर्माणाधीन डुडुवा शाखा नहर निर्माण सम्पन्न भए थप क्षेत्रफलमा सिंचाई सुविधा विस्तार हुनेछ। आयोजनाका इन्जिनियर विकास विष्ट।
5: टोटल चाहिँ गर्नुपर्ने 43,675 हेक्टर हो, जसमध्ये अहिलेसम्म हामीहरूले झन्डै झन्डै 22,000 हेक्टरमा चाहिँ सिंचाई सुविधा दिइरहेका छौँ र जसमा हामीले डुडुवाको शाखा सम्पन्न गरे पश्चात हाम्रो झन्डै झन्डै 30-32,000 हेक्टर कम्प्लिट हुन्छ।
2: पर्याप्त वर्षा नभए पनि समयमै नहरमा पानी पुगेकाले किसान धान रोपाई गर्न पाउँदा उत्साहित देखेका छन्।
0: अब खबर फटाफट।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले चालू आर्थिक वर्षमा 90 योजना सम्पन्न गर्यो। हुम्लामा 32, मुगुमा 28, डोल्पामा 8, जुम्लामा 20 र कालीकोटमा 2 योजना निर्माण सम्पन्न। कञ्चनपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा। 9 पालिकाका सबै बालबालिका नियमित तथा छुट खोपको पहुँचमा। ललितपुर महानगरपालिकाले आगामी
6: BFBS 89.0 गोर्खा रेडियो हो।

0: BFPS Gorkha Radio.
1: नमस्कार, दैनिक समीक्षा लिएर भीम उपस्थित भएको छु। आज मिति 2083 साल असार 25 गते बिहिबार, असार कृष्ण पक्ष नवमी तिथि, नेपाल सम्बत 1146, तदनुसार 9 जुलाई 2026। सुरु गरौं नागरिक दैनिकको खबरबाट। विद्युतबाटै मुलुकको समृद्धि शीर्षक राखेर नागरिकले मुख्य खबर छापेको छ। सन् 2030 सम्ममा नेपालको प्रति व्यक्ति विद्युत खपत वार्षिक 1500 किलोवाट घण्टा पुर्याउने सरकारको लक्ष्य छ। हाल नेपालको प्रति व्यक्ति ऊर्जा खपत 400 देखि 450 किलोवाट घण्टा मात्रै छ। ऊर्जा विज्ञ तथा उद्योग क्षेत्रका अगुवाहरूले विद्युतलाई आर्थिक वृद्धिको प्रमुख साधन बनाउनु पर्नेमा जोड दिएका छन्। नेपालले विद्युत निर्यातमा मात्र निर्भर नभएर स्वदेशमै उद्योग र डिजिटल पूर्वाधार मार्फत विद्युत खपत बढाउनु पर्ने उनीहरूको भनाइ छ। नेपाल रिपब्लिक मिडियाको आयोजनामा हिजो काठमाडौँमा सम्पन्न पावर नेपाल कन्क्लेभ 2083 वक्ताहरूले उत्पादनशील आर्थिक गतिविधिको आधार बनाउँदै कम्प्युटिङ सेवा निर्यात गर्न सके नेपालले अझ ठूलो आर्थिक लाभ लिन सक्ने बताएका छन्। सम्मेलनको उद्घाटन गर्दै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले नेपालको जलविद्युत क्षेत्रलाई उद्योग, यातायात, रोजगारी सिर्जना र आयात प्रतिस्थापनसँग जोडेर नयाँ पुस्ताको समृद्ध भविष्य निर्माण गर्ने दृढता व्यक्त गर्नुभएको छ। ऊर्जा मन्त्री श्रेष्ठले सरकारले आगामी सन् 2030 सम्ममा नेपालको प्रति व्यक्ति विद्युत खपत वार्षिक 1500 किलोवाट घण्टा पुर्याउने लक्ष्य राखेको बताउनुभयो। श्रेष्ठले वर्तमान अवस्थामा प्रति व्यक्ति खपत अत्यन्त न्यून रहेको उल्लेख गर्दै यो महत्वाकांक्षी लक्ष्यलाई पूरा गर्न स्वदेशमै आन्तरिक औद्योगिक खपत बढाउनुको विकल्प नभएको पनि बताउनु भएको छ। कर्मचारी प्रशासनमा तरङ्ग, 36 नम्बरका कार्की मुख्य सचिव शीर्षक राखेर नागरिकले नै अर्को खबर छापेको छ। भुवन शर्माको बाइलाइनमा, सरकारले निजामती सेवाको सबभन्दा माथिल्लो पद मुख्य सचिवमा सचिवहरूको वरियता क्रममा 36 नम्बरमा रहेका गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले वरिष्ठता क्रममा निजामती सेवा प्रशासन सेवातर्फ 18 नम्बर तथा सबै सेवातर्फ गरी 36 नम्बरमा रहेका कार्कीलाई मुख्य सचिव नियुक्त गरेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयका सचिव कार्की मुख्य सचिवमा नियुक्त हुनुभएको हो। मन्त्री परिषदले परम्परा लट्याउँदै सचिवहरूको वरिष्ठता क्रममा 36 स्थानमा रहेका कार्कीलाई मुख्य सचिव बनाउने निर्णय गरेपछि निजावती सेवामा खैला बेला मचिएको छ। कार्यरत मुख्य सचिव सुमनराज अरियाल 58 वर्ष उमेर हदका कारण भोलि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। अरियाल गत मङ्सिर 8 गते मुख्य सचिव नियुक्त हुनुभएको हो। उहाँ वरिष्ठताका आधारमा मुख्य सचिव नियुक्त हुनुभएको थियो। यसपटक भने सरकारले वरिष्ठता मिचेर मुख्य सचिव बनाएको छ। यसअघि सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो। सङ्कटमा बिपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी, ठगी आरोपमा 12 पक्राउ, शीर्षक राखेर नागरिकले अर्को खबर पनि छापेको छ। अमर खड्काको बाइलाइनमा इटरी डेडलाइनको खबर हो यो। भोजपुर सडानन्द नगरपालिका 12 का उत्तर बहादुर मगर अस्ति सोमबार धरान आएर मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुग्नुभयो। उहाँ 3 वर्ष अघि पनि प्रतिष्ठानमा उपचारका लागि आउनु भएको थियो। त्यति बेला सहजै उपचार पाएका उहाँले यसपटक भने ठूलो झन्झट बेहोर्नु पर्यो। यसपटक त निकै ठाउँ धाइसके उहाँले भन्नुभयो। डाक्टरले शुक्रबार आउनु भन्नुभयो। घर टाढा रहेको बताएपछि स्वास्थ्य जाँच त भयो तर रिपोर्ट कहिले आउने हो टुङ्गो छैन। उहाँ फोक्सोको समस्या लिएर अस्पताल आउनु भएको छ। धान रोप्ने चटारो छ, छिट्टै उपचार भयो हुन्थ्यो। कति दिन लाग्ने हो केही थाहा भएन उहाँले भन्नुभयो। 13 थुमको मराहाङका गङ्गाबहादुर तामाङले पनि उत्तम बहादुरले जस्तै सहज उपचार नपाएको गुनासो गर्नुभयो। पेटको उपचार गर्न आएको हुँ, बिहानै जाँच गराए पनि 4 बजेसम्म रिपोर्ट आउँछ भनिएको थियो तर आधा घण्टा बितिसक्दा पनि आएको छैन उहाँले भन्नुभयो। उहाँका छोरा चेतनले प्रतिष्ठानको सिस्टम नबुझेका व्यक्तिलाई उपचार पाउन गाह्रो हुने बताउनुभयो। कर्मचारीले पनि सही सूचना दिनन् अनि बढी दुःख पाइन्छ उहाँले भन्नुभयो। साह्रो बिरामीलाई त गाह्रो छ। बिरामीको धेरै चाप हुँदा व्यवस्थापनमा कठिनाई भएको र लाइन बस्नुपर्ने र पर्खनुपर्ने समस्या छ अस्पताल प्रशासनले भनेको छ। यो खबर आज नागरिकले फ्रन्ट पेजमा छापेको छ। कान्तिपुर दैनिकले 100 दिनपछि प्रधानमन्त्रीले थाले संवाद सुरुमै भेटे निजी क्षेत्र शीर्षक राखेर खबर छापेको छ। निजी क्षेत्रका व्यवसायीसँग हिजो भेटेका प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्न लाग्नु भएको छ। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग संवाद थाल्नु भएको छ। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र, राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै संवाद नगरेका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढाउने तयारी गर्नुभएको छ। यसअघि 2 पटक विभिन्न देशका राजदूतसँग संवाद गरेका उहाँले अस्ति मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डासँग भेटवार्ता गर्नुभएको थियो। लगत्तै हिजो नेपालका निजी क्षेत्रका व्यवसायीसँग वार्ता गर्नुभयो। त्यस्तै आजका लागि निर्माण व्यवसायीसँग छलफल तय गरिएको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद विदुषी राणाले मिलाउनु भएको थियो। आर्थिक समृद्धिलाई प्राथमिकता दिन सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छात्र संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताउनु भयो। प्रधानमन्त्रीका प्रमुख दुई एजेन्डा सुशासन र आर्थिक समृद्धि हो। पहिलो 100 दिनमा सुशासनका लागि थिति बसाल्ने काम भइरहेको छ। यो अवधिमा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्तिलाई अनुसन्धान पक्राउ कारवाही भएका छन्। उहाँले भन्नुभयो, अब सरकारको प्राथमिकता समृद्धि हो। समृद्धिको इन्जिन निजी क्षेत्र हो। यसकारण प्रधानमन्त्रीले निजी क्षेत्र भेट्न खोज्नु भएको हो। मैले सहजीकरण मात्र गरिदिएको हो। भेटघाटको पहिलो दिन निजी क्षेत्रका छात्र संगठनसँग भेटे पनि यो क्रम नियमित हुने र अरू विभिन्न क्षेत्रका प्रतिनिधिसँग पनि प्रधानमन्त्रीको भेट्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभएको छ। होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित खातामा पैसा नखानाको टुङ्गो। सरकारले 25,000 रुपियाँ लिएर होल्डिङ सेन्टर छाड्न सुकुम्बासीलाई अल्टिमेटम दिएको थियो, तर सो व्यवस्थापनमा जाने पैसा दिन नसक्दै होल्डिङ सेन्टरमा 2 दिन खाना बन्द गरियो। समर्पण श्रीको बाइलाइनमा यो खबर छापिएको छ। विस्थापित सुकुम्बासीले आश्रय लिइरहेको भक्तपुरको खरिपाटी स्थित होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो। यसबाट प्रभावित हुने मध्ये एक थिइन् कालीमाया परियार। बुधबार होल्डिङ सेन्टरमा भेटिएकी उहाँले दुखी छ पख्नुभयो। खाना त के जार सबैभित्र राखेर हामीलाई पानी पनि दिइएन। मान्छेले धर्म गर्न बाटो बाटोमा पानी राख्छन्, यहाँ त सरकारले सुकुम्बासी भनेर धेरै हेप्यो। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई भोकै पारिएको विषयमा आलोचना बढेपछि सरकारले मङ्गलबार साँझदेखि खाना उपलब्ध गराइरहेको छ, तर फेरि कहिलेदेखि खाना रोकिने हो थाहा छैन। कालीमायाले भन्नुभयो, सो व्यवस्थापनका लागि सरकारले दिने भनेको 25,000 रुपियाँ पनि आफ्नो खातामा अझै नआएको उहाँले सुनाउनु भयो। सरकारले 8 असारमा सूचना जारी गरेर विस्थापित सुकुम्बासीको खातामा 25,000 रुपियाँ हालिदिने जानकारी दिँदै 12 असारभित्र होल्डिङ सेन्टर खाली गरी सो व्यवस्थापन गर्न अल्टिमेटम दिएको थियो। पछि अर्को सूचना निकालेर 19 असारभित्र होल्डिङ सेन्टर खाली गर्न ताकेता गरियो। विभिन्न बाध्यतामा रहेका केही परिवार होल्डिङ सेन्टरमै छन्। सरकारले उनीहरूका लागि सोमबार साँझ र मङ्गलबार बिहानको खाना खाजा बन्द गरेको थियो। मनहराको घर भत्काएपछि कालीमायाको 8 जनाको परिवार बिचल्ली भएको हो। उहाँका 2 नातिलाई आफन्तको कोठामा राखिएको छ। खातामा पैसा नै आयो भने पनि 25,000 रुपियाँले परिवार व्यवस्थापन गर्न नसकिने उहाँको भनाइ छ। 8 जनाको परिवार छ, 25,000ले के गर्नु, त्यति त कोठा भाडा नै लाग्छ। सामान पनि शून्यदेखि जोड्नु पर्यो। खाट ओछ्यान केही पनि छैन, छोराको जागिर छैन, हात भाँचिएर बसेको छ। उहाँले भन्नुभयो, 3 नाति नातिनाको पढाइ बिग्रिएकोले अर्को चिन्ताले कालीमायालाई पिरोलेको छ। उहाँका अनुसार पहिलेको स्कुलमा 48,000 रुपियाँ तिर्न बाँकी थियो। अहिले पहिलो त्रामासिक परीक्षाको बेला भएको छ, तर नाति नातिनालाई स्कुल भर्ना गर्न पाएकी छैन, किताब पनि किन्न सकेकी छैन। उहाँले भन्नुभयो, 25,000 त जिब्रोमा अमिलो चाटे जस्तो हुन्छ। यो खबर आज कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। गोर्खापत्र दैनिकले भन्छुनले अब हुँदैन सरुवा शीर्षक राखेर खबर छापेको छ। नरेन्द्र सापकोटाको बाइलाइनमा कर्मचारी सरुवामा भन्छुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ। लामो समयदेखि झाँगिँदै आएको सरुवाको व्यतिथि नियन्त्रण गर्न सरकारले सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरुवाको परम्परा अन्त्य भएको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरुवा गर्नेबारे अवगत गराउने गर्छ, जसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नबोक्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले गत सातादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भन्छुन र पहुँचका भरमा हुँदै आएको कर्मचारी सरुवा प्रणालीको अन्त्य भएको हो। सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार कार्यक्रम अन्तर्गत 100 कार्यसूचीमा कर्मचारी सरुवा प्रणालीलाई प्रविधि मैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरुवा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोस्टले संघीयताको जग हल्लाउने भएले संविधान संशोधनमा ध्रुवीकरण शीर्षक राखेर खबर छापेको छ। संविधान संशोधनको वास्तविक एजेन्डा के हो? संघीयतालाई बलियो बनाउन खोजियो हो कि सीमित गर्न? संविधान संशोधनको बहस राज्य पुनर्संरचनाको विषय हो कि सुशासनको? यही प्रश्नमा सरकार स्पष्ट नभएपछि विपक्षी दलहरू संविधान संशोधनको गृह कार्यबाट बाहिरिएका छन्। सर्वदलीय सहमति हुन नसके संविधान संशोधन कार्यदलले तयार गर्ने बहसपत्र सरकारी दस्तावेज मात्रै हुने खतरा बढेको छ। यो खबरलाई आवरण समाचार बनाएर आज अन्नपूर्णले फ्रन्ट पेजमा छापेको छ। मुख्य सचिवमा पनि क्रमभङ्गता र शीर्षक राखेर अर्को खबर पनि छापेको छ, बाँदरबाट मकै जोगाउन टहरामा पहरा। शीर्षक राखेर अन्नपूर्णले अर्को खबर छापेको छ, हरिबहादुर लम्जेलको बाइलाइनमा धनकुटा डेडलाइनको खबर हो यो। संसदमा बाँदर व्यवस्थापन बारे बहस चलिरहँदा धनकुटा नौ बेलहराकी 70 वर्षीय नरमाया श्रेष्ठ मकै बारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य हुनुहुन्छ। बाँदर दबाउनकै लागि मकै बारीको डिलमा टिनको छानो सहित बाँसको सानो टहरा बनाउनु भएको छ। टहरा नजिकैको बारीमा मकैमा घोगा लागेको छ, मकैको टुसा पलाउन थालेको छ। यही बेला बाँदरले मकैमा ठूलो क्षति पुर्याउने भएकाले नरमाया केही दिन यता दिनभर बारीमै बस्न थाल्नु भएको छ। यसो नगरे बाली जोगिँदैन, उहाँले भन्नुभयो। दिनभर यस्तै टहरामा बसेर पहरा गर्नुपर्छ। नरमायाको बारीभन्दा केही पर अर्को डिलमा 65 वर्षीय पूर्णबहादुर विश्वकर्मा पनि मकैबारी जोगाउन दिनभर बाँदर रोगिरहेको भेटिनुहुन्छ। उहाँको दैनिकी पनि पछिल्ला दिनमा यस्तै बनेको छ। मकै घरमा नभित्र्याउँदासम्म यसरी नै रुग्ने गर्नुपर्छ। उहाँले भन्नुभयो, बिहान 5 बजेदेखि बेलुका 6 बजेसम्म बारीमै बस्नुपर्छ। नरमाया र पूर्णबहादुर मात्र होइन, बेलहराका मकै खेती गर्ने अधिकांश घर परिवार यस्तै बाध्यतामा छन्। नरमायाका अनुसार गाउँका करिब 20-25 घर परिवारले बारीको डिलमा टहरा बनाएर पालै पालो बाँदर रोक्ने गर्छन्। यहाँका बासिन्दाको मुख्य खाद्यान्न बाली नै मकै हो। मकै पाल्ने समयमा बाँदरको उपद्रो बढ्ने भएकाले किसानहरूले बाली जोगाउन निकै शास्ति बेहोर्नुपर्छ। पछिल्ला समय बाँदरले मकैलाई मात्रै होइन नगदे बालीलाई समेत दुःख दिने गरेका छन्। नरमाया भन्नुहुन्छ, के गर्नु, मकै नरोपो भने बारी बाँझै हुन्छ। बेलहरा आसपास मुलाबारी, साँवाबारी र भैँसाका गरी 3 सामुदायिक वन छन्। त्यहाँ बाँदरको बिगबिगी छ। नयाँ पत्रिका दैनिकले मुख्यमन्त्रीमा पालो फेर्ने काङ्ग्रेस एमालेको तयारी, काङ्ग्रेसका तत्कालीन सभापति शेरबहादुर देउबा र एमाले अध्यक्ष केपी ओलीबीच 17/7/2081 भएको 7 बुँदे सहमति अनुसार प्रदेश सरकारको नेतृत्वमा पालो फेर्ने गृह कार्य, अन्तिम छलफलको तयारीमा दुई दलका नेतृत्व, यो शीर्षक उपशीर्षक राखेर आज नयाँ पत्रिकाले खबर छापेको छ। प्रदेशहरूमा बजेट आइसकेपछि पूर्व सहमति अनुसार सरकारका नेतृत्वहरू हेरफेर गर्ने समझदारी छ। मधेसबाहेक सबै प्रदेशमा हिमालय र हामी बीच सहकार्य छ। मधेसबाहेक सबै प्रदेशमा आलो पालो गर्ने पहिलेकै सहमति अनुसार हिमालयसँग संवाद अघि बढाउने तयारीका विषयमा पदाधिकारी बैठकमा सभापतिले जानकारी गराउनु भएको छ। अब त्यस अनुसार नै छलफल अघि बढ्नेछ भनेर काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरेले भन्नुभएको छ। एमाले नेत्री ओलीको सचिवालय संयोजक निरुपाल भन्नुहुन्छ, काङ्ग्रेस नेतृत्वसँग जेठमै भएको संवादमा सबै प्रदेशहरूमा बजेट पास भएपछि नेतृत्व हेरफेर गर्ने एकसरो छलफल भइसकेको हो। अब त्यसअनुसार नै दुई दलबीच छलफल अघि बढ्छ भन्नुभएको छ। हाल कोशीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री हुनुहुन्छ, बागमतीमा काङ्ग्रेसका इन्द्र बानिया मुख्यमन्त्री हुनुहुन्छ, मधेसमा काङ्ग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री हुनुहुन्छ, अनि गण्डकीमा काङ्ग्रेसका सुरेन्द्र राज पाण्डे, लुम्बिनीमा एमालेका चेतनारायण आचार्य, कर्णालीमा एमालेकै यमलाल कणेल र सुदूरपश्चिममा नेपाली काङ्ग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री हुनुहुन्छ। मुख्यमन्त्री हेरफेरको कसरतमा एमाले र काङ्ग्रेस जुटेका छन्। यिनै खबरसँगै आजका लागि दैनिक समीक्षा यति नै, मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: एसबीएस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFPS गोर्खा रेडियो।

0: रेडियो नेपालको एकमात्रै शिकार आरक्ष धुरपाटन जिल्ला सदरमुकाम बागलुङ बजारबाट 90 किलोमिटर बुर्तिबाङ बजार र बुर्तिबाङ बजारबाट झन्डै 30 किलोमिटर यात्रा गरेपछि धुरपाटन उपत्यका पुगिन्छ, जहाँ पुगेपछि प्रकृतिसँग भलाकुसारी गर्दै घन्टौं हराउन सकिन्छ। कलकल बग्ने उत्तरगङ्गा नदी, आँखामा राख्दा नबिझाउने फूलहरू, चरिचरणमा उक्राउँदै गरेका वस्तुभाव, धार्मिक आस्थाको धरोहर ढोरबराहा थान, ढुङ्गे र काठका फ्ल्यागले छएका मौलिक घर, समुद्र सतहदेखि 2900 मिटरको उचाइमा रहेको ढोरपाटन उपत्यकामा यी जम्मै कुराले आगन्तुकले निष्कपट र निश्चल रूपमा स्वागत गरिरहेका हुन्छन्। उसो त ढोरपाटनलाई नजिकबाट चिन्न यति मात्रै कुरा काफी छैन, त्यसका लागि बुकीपाटनमा भुर्कुसी मार्नुपर्छ, घुस्तुङ, सुन्ध, सुर्तिबाङ, दोगाडी लगायतका ब्लक चहार्नुपर्छ, पुथा चुरेन्द्र गुर्जा हिमालको काखमा लडीबुडी खेल्नुपर्छ। शिकार पर्यटनको पहिचान बनाएको ढोरपाटनमा पछिल्लो केही वर्ष यता प्रकृति, कला संस्कृति र जैविक विविधता निहाल्ने पर्यटकको संख्या बढ्दै गएको छ। यही मौकामा ढोरपाटनको दिगो पर्यटन विकासका लागि बहस प्रारम्भ भएको छ। ढोरपाटन नगरपालिकाको आयोजना र जीवन्त मिडिया प्रणालीको सहजीकरणमा गत बिहिबार मात्रै ढोरपाटन उपत्यकामा ढोरपाटन समिट आयोजना गरी ढोरपाटनको दिगो पर्यटन विकास बारेमा छलफल गरिएको छ। पछिल्लो समयमा पर्यटकीय गतिविधि बढ्दै जाँदा ढोरपाटनको मौलिकता जोगाउने चुनौती थपिँदै गएको ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायत कल्याण बताउनुहुन्छ।
1: ढोरपाटनलाई अझै व्यापक रूपमा चिनाउन सकेका छन्। यसलाई अझै व्यापक रूपमा अगाडि बढाउनको लागि आर्थिक, सामाजिक लगायत रोजगारी क्षेत्रलाई अझै अगाडि बढाउनको लागि, उत्पादनमुखीलाई जोड्नको लागि र हामीले गर्नुपर्ने कामहरू धेरै बाँकी छन्। जनघनत्व अहिले कम छ, तर बाहिरी मान्छेहरूको नजर ढोरपाटनमा छ। किन छ भने ढोरपाटन एकदमै सम्भावना बोकेको छ। यो आफैमा एकदमै मिनी स्विजरल्यान्ड जस्तो छ। हामी माथि बुकी तर्फ जाने गर्दा बुकी क्षेत्रहरूको हिमालहरू अवलोकन गर्दै गर्दा माथि जलजला पुग्दै गर्दा त्यहाँका हिमालहरू अझै व्यापक रूपमा हामीले अवलोकन गर्दै गर्दा लाली गुराँसदेखि लिएर हरेक यहाँका फुलहरू जुन ढोरपाटन उपत्यकामा अहिले भर्खरै फुलहरू फुलिरहेका छन्, ती रङ्गी चङ्गी फुलहरू ढोरपाटनका महान गहनाहरू हुन्। यिनलाई पनि हामीले जोगाउनु पर्छ, यिनलाई हामीले संरक्षण गर्नुपर्छ र पर्यटन क्षेत्रलाई अझै व्यापक रूपमा प्रचार प्रसार गर्न जरुरी छ।
0: समिटमा ढोरपाटनको दिगो पर्यटन कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी सागर सुवेदीले विदेशमा समेत नेपालको पहिचान गराउने ठाउँ ढोरपाटन भएको बताउनु भयो।
2: शौखिन व्यक्तिहरूलाई नेपालमा ल्याउने एउटा माध्यम भनेको शिकार पर्यटन पनि हो, जसले गर्दा ग्लोबल रूपमा ढोरपाटन शिकार आरक्ष भनेपछि नेपालको नाम पहिला आउँछ, ढोरपाटनको नाममा पहिला आउँछ, त्यसपछि बल्ल अन्य क्षेत्रहरूको चाहिँ पहिचान हुने हुँदा नेपालको पहिचानको एक माध्यम शिकार पनि हो। शिकार पर्यटनको माध्यमबाट धनाढ्य व्यक्तिहरूलाई नेपालमा भित्राउन सकियो भने केही न केही रूपमा चाहिँ नेपालको आर्थिक हिसाबले पनि शिकार पर्यटनको माध्यमबाट राज्यलाई चाहिँ केही टेवा पुग्छ र उनीहरूको माध्यमबाट अन्य व्यक्तिहरूलाई पनि नेपालमा भ्रमण गर्नका लागि चाहिँ लालायित बनाउँछ। शिकार र पर्यटनलाई सँगसँगै लैयो भने यो क्षेत्र विकासमा अझ टेवा पुग्छ।
0: ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने योजना अहिले पनि सफल हुन सकेको छैन। मध्यवर्ती क्षेत्र घोषणा नहुँदा ढोरपाटनको कमाई स्थानीय विकासमा लगाउन नसकिएको उहाँ बताउनुहुन्छ।
2: अझै पनि नेपालीले शिकारमा चाहिँ खर्च गर्ने अवस्थाहरू त्यति मैले देख्दिनँ। एउटा त आर्थिक हिसाबले 60 लाख 70 लाख रुपियाँ यहाँ तिरेर चाहिँ शिकार गर्न आउनुहुन्छ, त्यो हालको चाहिँ प्रतिस्पर्धामा हामी जान नसकेको हो कि
3: मध्यवर्ती क्षेत्र भइसकेपछि ऐनमै व्यवस्था भएको 30-50% रहेछ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा आउने कानुनी व्यवस्था छ। अहिले ढोरपाटन शिकार आरक्षण भन्दा नभए एउटा मात्रै मध्यवर्ती क्षेत्र नभएको भनेको संरक्षित क्षेत्र ढोरपाटन शिकार आरक्षण कार्यालय मात्रै हो। विगतलाई हेर्दा पनि झन्डै 5-6 करोड राजस्व ढोरपाटन शिकार राज्यले राज्यको राजस्वमा योगदान पुर्याएको देखिन्छ, तर यता फिर्ता हुने अवस्थामा हेर्दा हामीसँग मध्यवर्ती क्षेत्र नभएको हुनाले लिगल्ली बोडी छैन। डाइरेक्टली 30-50% हामीसँग लिगल्ली बोडी नभएको कारणले पनि राज्यलाई शिकार राज्यले दबाब दिन सकेको अवस्था पनि।
0: शिकार पर्यटन लामो समयसम्म चल्ने सम्भावना कम भएकाले पदयात्रा पर्यटनमा जोड दिनुपर्ने पर्यटन पत्रकार अमृत भादगाउलेको मत छ।
4: ग्लोबल्ली जुन शिकारको विरोध त्यसमा चाहिँ आवाजहरू उठिरहेछ, यसले गर्दा लामो समय हामीले चाहेर पनि अब शिकार पर्यटन गन्तव्यको रूपमा केही वर्षमा हटाउनै पर्ने अवस्थामा हामी पुग्छौँ। हामीले हाम्रो सम्भावनाहरू बढीभन्दा बढी सम्भावनाहरू के छ त्यसको चाहिँ खोजी गरेर अनि प्लान गर्ने हो नि, प्लान गरेर अनि पर्यटन विकासलाई अगाडि बढाउनु पर्छ।
5: 4 करोड होइन 10 करोड ल्याउन सक्ने चाहिँ पदयात्रा पर्यटनबाट सम्भावना देख्छु। तपाईँहरू पनि हिँड्नु भयो होला, यहाँ डोल्पा जाने रुटहरू छ नि, डोल्पा जाने रुटहरू होला, रुकुमको अरू अरू क्षेत्रहरू होला, अरू अहिले बुकीपाटन जसरी चम्किया छ, अरू पाटनहरू पनि चम्किने ठाउँहरू छ नि, ती ठाउँमा हामीले प्रवर्धन गर्नु पर्यो पदयात्राको हिसाबले। र आरक्षीहरूले चाहिँ के छ भने एनमा सेवा सुविधा दिने पर्यटकलाई भनेर त लेखा छ, त्यो होटल बनाउनु पर्यो नि, होटलहरू नबनाएसम्म त मान्छे बस्दैन, त्यो वातावरण चाहिँ आरक्षीहरूले निकुञ्जहरूले गर्नु पर्यो। त्यो भयो भने शिकार चाहिँदैन, जनावर देखाउने हो, देखाएर पैसा कमाउने, मारेर होइन।
0: प्राकृतिक र सांस्कृतिक कुरालाई जोडेर ढोरपाटनलाई पर्यटकीय हब बनाउनु पर्ने ट्रेकिङ एसोसिएसन नेपाल टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
6: नेपाल सांस्कृतिक प्राकृतिक र विविधताले भरिपूर्ण छ, तै पनि यति नजिकको यति सुन्दर ठाउँ हुँदा हुँदै नि हामीले सरसरी हेर्ने भने अहिले भर्खरै हामी डेटा हेऱ्यौँ भने कमसेकम एकदम नगन्य रूपमा यहाँ पर्यटन आएको जस्तो लाग्छ हामीलाई चाहिँ। वर्षमा केही दर्जन विदेशी मङ्गा पर्यटन आउँदैमा यो ठाउँको विकास हुने कुरा चाहिँ हामी कल्पना गर्न सक्दैनौँ। यसलाई चाहिँ समग्र रूपमा सांस्कृतिक प्राकृतिक रूपमा जोड्न सकिएन भने यसले चाहिँ सधैँ हिँड्ने अवस्था हुन्छ। त्यही भएर अब यो पोखरा धेरै कुराले चलायमान भइसकेको छ, पर्यटनको राजधानी पनि छ, यसलाई चाहिँ कमसेकम यसलाई हब चाहिँ गर्नु पर्छ।
0: टान नयाँ पर्यटकीय गन्तव्यको खोजीमा रहेको र ढोरपाटन त्यसका लागि उपयुक्त हुने उहाँले बताउनुभयो।
6: केही दर्जन विदेशी पाहुनाहरूलाई जवान एउटा व्यक्तिले 30-40 लाख तिर्नुहुन्छ होला, उहाँहरू हेलिकप्टर आउनुहुन्छ, स्थानीय उत्पादनसँग कुनै नजोडिकन गएको विकासले त्यसले चाहिँ अब चाहिँ रोक्न सक्नु लाग्दैन। हामीले यसलाई फ्युजन गरेर अगाडि बढ्न सक्यो भने यसको भविष्य अति नै राम्रो छ। किनभने गण्डकी क्षेत्रका भाका धौलागिरी सर्किट अझै पनि भर्जिन्छ, त्यसलाई संरक्षण गर्न आवश्यक छ। त्यसलाई सहित जलजला हुँदै जोड्न सक्यो भने यो 10-12 दिनको ट्रेकिङ ट्रायल यता बन्न सक्छ भने पूर्व रुकुम हुँदै दुनियासम्म जाने अर्को सुन्दर यो ट्रेकिङ ट्रायल छ। यहाँ विविध रूपमा भएका यो अल्पाइन माडोहरू छन्, यति सुन्दर छ कि अब हाम्रो प्रधानमन्त्रीज्यूले भने जस्तो यो बडीमालुको बाउ भन्नुभएको थियो, त्योभन्दा अझै सुन्दर ठाउँ यहाँ। हामी पनि धेरै ठाउँमा सुन्दर यात्रा गऱ्यौँ, गर्दाखेरि अहिले बिहान हेर्दा सरसरी हेर्दाखेरि अस्ट्रियादेखि स्विजरल्यान्ड भन्दा त यति सुन्दर ठाउँ, जति पनि पदमार्गहरू गण्डकी प्रदेश जुन सर्किटदेखि लिएर अन्नपूर्ण बेस क्याम्पका यी सबै बिग्रिसकेका छन्। अब यसको विकल्पको रूपमा चाहिँ योलाई संरक्षण गर्दै अगाडि बढ्न सकियो भने शिकार आचरणलाई नियमित गर्ने र यसलाई पनि संरक्षण गर्दै स्थानीय निकायसँग जोडेर स्थानीयको उत्पादनसँग जोडेर अगाडि बढ्न सकियो भने यसको सुन्दर छ। हामी यस्तैको खोजीमा छौँ।
0: ढोरपाटन पुगेपछि प्रकृतिसँग हप्तौंसम्म हराउन सकिने अवस्था रहेको ट्राभलर सृजना स्विजुको भनाइ छ।
7: ढोरपाटन आइसकेपछि हामीले 10-15 दिनसम्म हामी हराउन सक्छौँ। कुनै पनि ठाउँको प्राकृतिक हिसाबले पर्यटनको हिसाबले चाहिँ एउटा पर्यटकलाई मात्र नभएर बाहिरबाट 2-3 दिन घुम्न आउनेलाई पनि धेरै दिनसम्म घुमाउन सक्ने क्षमता त्यो ठाउँले राख्छ भने त्यो बेस क्याम्प बन्छ। र त्यति मात्र होइन, जहाँ जानलाई सहज छ यहाँबाट हामी म्याग्दी निस्किन सक्छौँ जलजला हुँदै, त्यसपछि हामी तक्सेरा हुँदै रुकुम पूर्व निस्किन सक्छौँ, यहाँबाट हामी यता बुटोल हुँदै रिडी हुँदै तानसेन पाल्पा घुम्न सक्छौँ। यो चाहिँ एउटा केन्द्र बिन्दु जस्तो बनेको छ अहिले। र त्यति मात्र नभएर सहजताको हिसाबले होटेल व्यवसायहरू घोडा बेसिक लेभलमा चाहिँ जुन पर्यटकले खोज्ने सेवा सुविधा हो त्यो ढोरपाटनसँग छ। त्यति मात्र नभएर सांस्कृतिक हिसाबले पनि ढोरपाटन उत्तिकै सुन्दर छ। यति धेरै धनी छौँ प्राकृतिक हिसाबले, हामीसँग यो ठाउँ यति नजिक, तल बुर्तिबाङमै गर्मी छ तर 1 घन्टामा यति चिसो ठाउँमा हामी आइपुग्छौँ भने त्यो पनि त हामी धनी छौँ नि। त्यही भएर हामीले हाम्रो धनलाई चिन्नुपर्छ। हामी यति एक्सिसबाट नजिक छौँ, कोहीले चाहेर बुटोलबाट 5 घन्टामा अहिले म ढोरपाटनमा चिसो खाना आइपुग्छु भने पनि त्यो छ। ढोरपाटन चाहिँ सबै चिजले भरिपूर्ण छ।
0: पर्यटक भित्र्याउने मात्र नभई उनीहरूलाई पुनः फर्केर आउने वातावरण बनाउनु पर्ने उहाँले बताउनु भयो।
7: पर्यटक भित्र्याउनु चाहिँ ठुलो कुरा होइन जस्तो लाग्छ हाम्रो लागि, किनभने तपाईँहरूलाई थाहा छ योभन्दा अगाडि 1 वर्ष अगाडि चुङ्री बुकी मानिसहरू दिनमा 5,000 जना आए। भित्र्याउनु ठुलो कुरा होइन, टिकाउनु चाहिँ ठुलो कुरा हो। हामीले पर्यटकलाई यहाँ कति दिन राख्न सक्छौँ, हामीले कति सेवा सुविधा दिन सक्छौँ, यो ठुलो कुरा हो। भित्र्याइसकेपछि अनि फर्केर गइसकेपछि दिगो पर्यटन चाहिँ कति बेला हुन्छ भने फर्केर आउँछन् कि आउँदैनन्, अरू आफ्नो वरपरकोलाई भन्छन् कि भन्दैनन्, फर्केर आइरहन्छन् जब, त्यसपछि मात्रै त्यो ठाउँको चाहिँ दिगो पर्यटन हुन्छ। एकचोटि कुनै ठाउँ भाइरल हुँदैमा चाहिँ हाम्रो पर्यटन प्रवर्धन भयो भन्न चाहिँ सकिँदैन।
0: ढोरपाटनमा हाइड्रो पावर निर्माण गर्दा उपत्यकाको सौन्दर्य मास्न नहुने उहाँको मत छ।
7: शुभचिन्तकको हिसाबले हामीले ढोरपाटन देखेको हिसाबले चाहिँ हामी चाहिँ के भन्छौँ भने ट्राभल गर्दै गर्दाखेरि चाहिँ मानव निर्मित चिजहरूले चाहिँ कहिले पनि पर्यटकलाई तान्दैन। होला एउटा भिडभाड आउला, ताल हेर्लान्, डुङ्गा चढ्लान्, सबै गर्लान्, तर यहाँ भएका चिजहरूले हामीले फेरि बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न हो। तपाईँलाई लाग्छ यो ढोरपाटन जस्तो भ्याली फेरि अरू ठाउँमा हामी निर्माण गर्न सक्छौँ? त्यो शक्ति त हामीसँग छैन। जुन प्राकृतिक शक्ति छ ढोरपाटनमा त्यो अरू ठाउँमा छैन नेपालको कुनै पनि ठाउँमा र यहाँको जस्तो भूगोल अरू ठाउँमा पनि छैन। जुन खालले पर्यटनको विकास भइरहेको छ यही कुरालाई अगाडि लगाऊ।
8: बाँकेको राप्ती सुनारी नरायणपुर र डुडुवा गाउँपालिकामा सञ्चालित 8 गौशालामा 2651 भन्दा बढी गाई आश्रित छन्। तीमध्ये सबैभन्दा धेरै गाई राप्ती सुनारी गाउँपालिका 2 शमशेरगंज स्थित मंगल राधिका खडानन्द धाममा 1000 बढिरहेका छन्। गौशालाका गाई सेवक तथा महन्त प्रीतम दासका अनुसार यहाँ रहेका अधिकांश गाईलाई सडकबाट उद्धार गरिएको हो।
9: यहाँ 1000 भन्दा बढी गौमाताको सेवा हुँदैछ। हाम्रो प्रमुख संरक्षक पूज्य गुरुदेव भगवान श्री स्वामी सदानन्दजी महाराजको संरक्षणमा यो गौशालाको देखरेखमा सेवा हुँदैछ। यो सबै गाई त्यो बाटाका छाडा गाई हुन्। कसैको बाली नाली नोक्सान हुँदै थियो, कोहीले बोट बिरुवा लगायो त्यो खाइदिन्थे, यो यस्तो गाई माता हुन्। यो गाई माताको कारणले जनताको नोक्सान हुँदै थियो, जनताको कारणले यो गौमाताको नोक्सान हुँदै थियो। मान्छे दुध खान्छन्, दुध दिनेसम्म गाईलाई पाल्छन्, खुबै सेवा गर्छन्, राम्रो राम्रो मिठो मिठो खुवाउँछन्। दुध बन्द भएपछि बाटोमा छोडिदिन्छन् मर्नका लागि, त्यो घाममा भोकै प्यासै बस्छन्, मरिहाल्छन्। यिनको कारणले धेरै अप्ठ्यारो थियो। हाम्रो पूज्य गुरुदेव भगवान् श्री स्वामी सदानन्दजी महाराजले थाहा पाएपछि यो गौशालाको स्थापना गरेर यहाँ बाटोका सबै छाडा गाई ल्याएर सेवा गर्दैछौँ।
8: राप्ती सुनारी गाउँपालिका, कोलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाले संकलन गरेका गाई यही गौशालामा राख्ने गरिएको छ। सम्भवतः नेपालकै सबैभन्दा ठूलो गौशाला पनि यही हो। तर गाईको संख्या बढ्दै जाँदा व्यवस्थापनमा भने कठिनाई बन्दै गएको छ।
9: हाम्रा दाताहरू छन्, पूज्य गुरुदेवको आज्ञामा दाताहरू यहाँ दान गर्छन्, त्यही सहयोगबाट हुँदैछ। स्थानीय सरकारहरूको सहयोग त अब त्यही उँटको मुखमा जिरा जस्तो छ। कहिले 2-4 वर्षमा 150,000 दिदिए उनलाई त्यस्तै ठुलो कुरा लाग्छ। फेरि यहाँ हाम्रो गौशालामा प्रतिदिन एभरेज खर्च 1,00,000 रुपियाँ भन्दा बढी छ। 5-6 ट्राली भन्दा बढी गौमाताको लागि घाँस, यो पराल भुसा लाग्छ। 1 क्विन्टल भन्दा बढी त्यो खालि पिना चोकर यस्तो मिलाएर लाग्छ। प्रतिदिन चावल हाम्रो गौसेवकहरूलाई 40 भन्दा बढी गौसेवक छन्, उनको खर्च छ। अब खर्चको एभरेजमा अनि सरकारी सहयोगको एभरेजमा त्यही उठको मुखमा जिरा जस्तो छ।
8: गौशालामा अहिले 40 कर्मचारी छन्। ती मध्ये 15 नियमित र 25 दैनिक जालाधारीमा कार्यरत छन्। करिब 174 हेक्टर क्षेत्रफलमा फैलिएको गौशालामा पर्याप्त खुना जमिन भए पनि गाई राख्ने टहरा र जनशक्तिको अभाव छ। दैनिक 5 ट्रली पराल आवश्यक पर्ने भए पनि ढुवानीका लागि 3 ट्र्याक्टर मात्रै छन्।
9: 1000 गौमातालाई चराउनको लागि, यिनको गोबर सोर्नको लागि, पुरा व्यवस्थापनको लागि, घाँस खुवाउनको लागि मिनिमम 50 भन्दा बढी मान्छे चाहियो। 40 पनि पुग्दैन। प्राविधिकको पनि असुविधा छ। एउटा प्राविधिक छन्, उनी सबै गाईलाई हेर्न सक्दैनन्। प्राविधिकको असुविधा पनि छ। प्राविधिक भेटायो भने अलिक यहाँ गोठको निर्माण भयो भने गौमातालाई सेवामा अझै सजिलो भइहाल्छ। ट्र्याक्टर मात्र 3 छ, 5 भन्दा बढी पराल डेलीको खर्च छ। अब 3 पुग्दैन, एउटा 2 ट्र्याक्टर थप भयो भने अझै सजिलो भइहाल्छ। गौमाताको सेवामा मतलब संरचना अनि सहयोगमा अगर सरकारले अलिक सहयोग गर्यो भने सेवा अलिक सहज भइहाल्छ।
8: गौशालामा काम गर्नेहरूका लागि यी गाई परिवारका सदस्य जस्तै बनेका छन्। गौशालामा सेवा गर्दै आउनुभएकी गौरी आचार्यले सडकमा घाइते, अशक्त र गर्भवती अवस्थामा भेटिएका गाईको पनि उद्धार गरेर संरक्षण गर्दै आएको बताउनु भयो।
10: विशेष हेबिट चाहिँ मलाई यही नै मन पर्छ। हेर्नु न, आएर
9: माया धेरै गर्छ नि,
10: औँलाहरू अब चुस्छ अनि त्यहाँदेखि हामी बस्यो भने पनि गालाहरू चार्छ, मसार्छ, एकदमै बच्चाहरू आफ्नै बच्चा जस्तो गर्छ होइन। यिनीहरूको सेवाको लागि मैले आफ्नो बच्चालाई टाढा राखेको छु, छोराछोरी पनि याद आउँछ उसलाई नै हेरेर। अब हाम्रो गौशालाको लागि होइन, अब सबै ठाउँबाट सबैजनाले हेरिदिएको भएपछि हाम्रो यो सेवालाई एकदमै टेवा पुग्ने थियो भन्न चाहन्छु।
8: केही वर्ष अघि बाँकेका सडक र गल्लीमा छ्यापछ्याप्ती देखिने खाडा गाई गौशालामा व्यवस्थापन भएका छन्। त्यसैले सडकमा गाईको संख्या घटेको छ। तर गौशालामा पुगेका गाईको संरक्षण भने चुनौतीपूर्ण देखिन्छ। स्थानीय तहले गौशाला संरक्षणको प्रयास गरेको देखिन्छ, तर पर्याप्त छैन। राप्ती सुनारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष मनिषा सिंह थारू:
11: एउटा समिति पनि छ, त्यस्तो समितिले नै सबै कामहरू हेरिराखेको छ। र प्लस त्यसमा स्थानीय तहले मात्रै नभएर प्रदेश सङ्घ र अन्य विभिन्न सङ्घ संस्थाहरूले पनि हेरिराख्नु भएको छ। हाम्रो पालिकाबाट प्रत्येक वर्ष हामीले त्यो गौशालाको आवश्यकताको आधारमा पूर्वाधारका सामग्रीहरू निर्माण गरिरहेका छौँ। त्यसै गरी पशुहरूलाई आवश्यक पर्ने औषधिहरू पनि हामीले पठाइरहेका छौँ। समय समयमा हाम्रो पशु प्राधिक पनि गएर त्यहाँ गाई भैँसीहरूको वा गोरुहरूको चाहिँ स्वास्थ्य अवस्था जाँच गरेर स्वास्थ्य शिविरै गरेर चाहिँ आवश्यक औषधि उपचार गरिराख्नु भएको छ। र केही हामीले हाम्रो पशु शाखाबाट प्रत्येक वर्ष हिउँदे महिनाको र बर्खे महिनाको चाहिँ घाँसहरू हामीले प्रत्येक कृषकहरूमा बाँड्ने गर्छौँ। उहाँहरूलाई पनि
12: मंगल राधिका खडानन्द धाम चाहिँ नेपालकै सबैभन्दा ठुलो गौशाला पनि रहेछ होइन। अब त्यहाँ चाहिँ गाईहरू लग्ने क्रम पनि बढिरहेको छ। अब गाईको संख्याहरू बढ्दाखेरि व्यवस्थापनमा चुनौती भयो, स्रोत साधनको अभाव भयो भनेर चाहिँ अब गुनासोहरू पनि आइरहेछ होइन। त्यसलाई चाहिँ पालिकाले के सम्बोधन गरेका छन्?
11: नेताले मात्रै होइन कि अन्य निकायहरूले पनि त्यो गर्दै आउनु भएको छ। तर अब समस्या त समस्या नै छ। त्यहाँ हाराहारी धेरै गाईहरू छन्, समथिङ 1000 भन्दा बढी जस्तो लाग्छ मलाई गाईहरू। त्यहाँ हाम्रै वडा नम्बर 1 रहेको गौशालालाई गौशालाले पनि त्यही व्यवस्थापन मार्जिन हामीले गरिदिएका छौँ। प्लस कोलपुरबाट पनि कोलपुरको नगरले पठाइदिएको छ। नेपालगञ्जको पनि नगर प्रमुखजीले हाम्रै कार्यकक्षमा पालिकामा आएर त्यसै कार्यकक्षमा एउटा प्रतिबद्धता लेटर सहित केही चाहिँ गाईहरू त्यहाँबाट व्यवस्थापन गर्ने अनि चाहिँ त्यसको बाबतमा नेपालगञ्ज उपनगरपालिकाले केही फन्डिङ पनि दिनुभएको थियो। त्यो खर्चमा अहिले त्यही मर्मर समयमा गोठहरू चाहिँ मर्मर गर्ने नयाँ निर्माण गर्नेमा चाहिँ लगानी गर्नुभएको थियो। हामीले त्यसको अनुगमन रिपोर्ट पनि छ हामीसँग।
12: अब स्थानीय तहले गौशालाहरू निर्माण गर्दाखेरि जुन छाडा चौपाईका कारण किसानले शास्ति खेप्नु परेको थियो, त्यो शास्तिको गुनासोहरू त अहिले स्थानीय पालिकाहरूलाई पनि कम आएकै होला नि त होइन?
11: त्यो हाराहारी अहिले सुन्नेको अवस्थामा छ। पहिला चाहिँ किसानले आफूले पालेको गाई भैँसीहरू, भैँसी त होइन अब गाई नै खपाउन विशेष, गाईहरूलाई चाहिँ दुध खाने बेलासम्म बाँध्ने, पछि चाहिँ छोडिदिने गर्ने प्रवृत्तिले गर्दाखेरि पछि गएर बिस्तारै बिस्तारै ठुलो रूप लियो। त्यो लिइसकेपछि हाम्रो कृषकहरूको अन्न बालीहरू खाइदिने भएका धान गहुँ मकै जे उत्पादन हुन्थ्यो सबै चाहिँ उहाँले नष्ट गरिदिएपछि एक खालको आक्रोश नै पैदा भएर चाहिँ पालिकामा पहिलाको कार्यकालको पालिकामा चाहिँ उहाँहरू एउटा धर्ना जस्तै दिनुभएको थियो र त्यही बेलामा चाहिँ गौशाला व्यवस्थापन गरियो। त्यस पछाडि त्यहाँ अब गाईहरू हेर्ने के अरे त्यो हेर्छन् हेरालो होइन गलाहरू राखियो, ज्यालाहरू पनि दियो, समस्या पनि निर्माण गरियो, धेरै कुरा गरियो। त्यसपछि बल्ल चाहिँ अहिले राति
8: गाई संरक्षणका नाममा गौशालामा गाईको संख्या बढ्दै गएको छ, तर त्यस अनुसार स्रोत र पूर्वाधार विस्तार हुन सकेको छैन। छाडा चौपाया व्यवस्थापनमा दीर्घकालीन नीति र पर्याप्त बजेटको व्यवस्थापन नगर्ने हो भने यस्ता गौशालाहरूको अवस्था अझ जटिल बन्दै जाने निश्चित प्राय छ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राजधानी विभागको 3 नम्बर गेटमा आत्मदाह प्रयास गरेका 25 वर्षका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ। वीर अस्पतालको सघन कक्षमा उपचाररत नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका गृहमन्त्री सुदन गुरूङले तत्काल भारत लैजाने आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गर्न निर्देशन दिनुभएको हो। नेकपा एमाले पुनर्गठन सुझाव संकलन कार्यदलले प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेललाई दिएको छ। बिहिबार बसेको कार्यदलको बैठकले संयोजक र सदस्य सचिवले प्रतिवेदन लेख्ने टुंगो लगाइएको हो। गत 21 फागुनको चुनावमा एमाले नराम्रोसँग पराजित भएपछि पार्टीभित्र पुनर्गठनको माग चर्को गरी उठेको छ। पदाधिकारीहरू नै पार्टी पुनर्गठनको पक्षमा भएपछि गत जेठ 10 बसेको सचिवालय बैठकले सुझाव संकलन कार्यदल गठन गरेको थियो। कार्यदलले प्रदेशगत रूपमा सुझाव संकलन गरेको छ। जिल्ला तथा प्रदेशका पदाधिकारी, केन्द्रीय सदस्य, जनसंगठनका पदाधिकारी, केन्द्रीय विभाग र निकाय सल्लाहकार र प्रवासमा रहेका नेताहरूबाट समेत सुझाव संकलन भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने दावी गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढ़ेको आरोप लगाउनु भएको हो। पछिल्लो 7-8 वर्षमा सार्वजनिक ऋण वार्षिक औसत 18% का दरले बढेको भन्दै अर्थमन्त्री वाग्लेले आवश्यक र प्रतिफलमुखी क्षेत्रमा ऋण लिनै पर्ने बताउनुभयो। ऋण लिनु आफैमा गलत नभएको भन्दै उहाँले उत्पादनशील क्षेत्रमा लगानीका लागि लिइने ऋणले अर्थतन्त्रको आकार विस्तार गर्न सहयोग गर्ने बताउनुभयो। राजस्वले मात्रै मुलुक चलाउन मुस्किल हुने भएकोले ऋण लिनै पर्ने बाध्यता रहेको उहाँको भनाइ छ। अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापनको अवधारणा पत्र तयारीका लागि गठित प्राविधिक समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको प्राविधिक समितिले करिब 3 महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन मन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरेको हो। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको समक्षमा 6 सदस्यीय प्राविधिक समिति गठन गरिएको थियो। समितिले करिब 3 महिना लगाएर प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्दै शिक्षा मन्त्री पोखरेलले अटिजम भएका बाल बालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमूना विद्यालय स्थापना गर्न लागेको जानकारी दिनुभयो। शिक्षा मन्त्रालयले अनुमति नली ए लेभल, सीबीएसई, आईबीटीपी लगायत विद्यालय तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्नेको विवरण मागेको छ।
4: अनुमति बेगर सञ्चालनमा रहेका यस्ता शैक्षिक संस्थाबारे लिखित रूपमा इमेल गर्न मन्त्रालयले आह्वान गरेको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाको इमेल ठेगानामा लिखित सूचना दिन मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले सूचना जारी गर्नुभएको छ। यस्ता कार्यक्रमहरू विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर मन्त्रालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था रहेको पनि मन्त्रालयले जानकारी गराएको छ। तर केही शैक्षिक संस्थाले अनुमति नलिई प्रचलित कानूनी व्यवस्था विपरीत नै सञ्चालन गरिरहेको र अनुमति लिएको भनेर गलत सूचना दिएर प्रचार प्रसार गर्दै आएको पनि मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार यसरी सञ्चालन हुँदै आएका शैक्षिक संस्थाबारे आन्तरिक रूपमा बुझ्ने काम भइरहेको छ।
3: करिब 2.5 लाख बढ़ी सवारी चालकले जरिमाना बापतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ।
5: 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिमाना बापतको रकम नतिरेको पाइएको हो। यस्तो जरिमाना नतिर्ने चालकले नयाँ सवारी साधन खरिद, सवारी साधन नामसारी, खरिद बिक्री, लाइसेन्स नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ। लामो समयसम्म ती चालक चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोक्का प्रक्रिया अगाडि बढाइसकिएको छ। जरिवाना बापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोक्का हुने प्रहरी उपरीक्षक नरेश राज चुवेदीले जानकारी दिनुभएको छ। जरिवाना बापतको रकम पूर्ण रूपमा बुझाएपछि
2: BS Gorkha Radio.

हजुर, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न गीत संगीत र कुराकानी, र भर्खरै तपाईँले श्रवण गर्नुभयो मबिबी शाहको शब्द र वरिष्ठ संगीतकार दीपक जंगमको संगीतमा रहेको गीतमा। सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको थियो। र यो गीत सँगसँगै अब भने लागौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम तर्फ।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: त्रिपुरेश्वरको राजधानी विभागको 3 नम्बर गेटमा आत्मदाह प्रयास गरेका 25 वर्षका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ। वीर अस्पतालको सघन कक्षमा उपचाररत नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका गृहमन्त्री सुदन गुरूङले तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गर्न निर्देशन दिनुभएको हो। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने दावी गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढ़ेको आरोप लगाउनु भएको हो। पछिल्लो 7-8 वर्षमा सार्वजनिक ऋण वार्षिक औसत 18% दरले बढ़ेको भन्दै अर्थमन्त्री वाग्लेले आवश्यक र प्रतिफलमुखी क्षेत्रमा ऋण लिनै पर्ने बताउनुभयो। ऋण लिनु आफैमा गलत नभएको भन्दै उहाँले उत्पादनशील क्षेत्रमा लगानीका लागि लिइने ऋणले अर्थतन्त्रको आकार विस्तार गर्न सहयोग गर्ने बताउनुभयो। राजस्वले मात्रै मुलुक चलाउन मुस्किल हुने भएकोले ऋण लिनै पर्ने बाध्यता रहेको उहाँको भनाइ छ। करिब 2.5 लाख बढ़ी सवारी चालकले जरिवाना बापतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ।
4: 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बापतको रकम नतिरेको पाइएको हो। यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारी साधन खरिद, सवारी साधन नामसारी खरिद बिक्री, लाइसेन्स नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ। लामो समयसम्म ती चालक जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोकका प्रक्रिया अगाडि बढ़ाइसकिएको छ। जरिवाना बापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोकका हुने प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। जरिवाना बापतको रकम पूर्ण रूपमा बुझाएपछि मात्र ती सेवा पुनः प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयले अब कुनै पनि नयाँ सेवा लिनु अघि सम्बन्धित चालकले ट्राफिक जरिवाना बापतको रकम राज्य कोषमा तिरेको पुष्टि अनिवार्य हुनुपर्ने व्यवस्था गरेको ट्राफिक प्रहरीका अनुसार यो कदम जरिवाना बापतको रकम राज्य कोषमा जम्मा गर्ने अभियानलाई प्रभावकारी बनाउनका साथै ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास र सड़क अनुशासन कायम गर्न लागू गरिएको जनाइएको छ।
3: बागलुङमा एचआईभी संक्रमितको संख्या 220 पुगेको छ। चालू आर्थिक वर्षमा नयाँ 8 जना संक्रमित थपिएका हुन्। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देव प्रकाश घिमिरेले 15 वर्ष मुनिका 6 जना र त्यसभन्दा माथिका 214 जना रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 114 महिला र 100 जना पुरूष रहेका छन्। संक्रमितलाई धवलागिरी प्रादेशिक अस्पताल, बागलुङ बुद्धिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित औषधि सेवन गराइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले सामाजिक सञ्जाल मार्फत सांकेतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी दिनुभएको छ। सांसद बमले फेसबुकमा लेख्नु भएको छ, हेर्दै जाओ यो शान्त ज्वालामुखीले ककसलाई खरानी बनाउँछ, अनावश्यक चलाउन केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो भनेर लेख्नु भएको छ। उहाँले सन् 2004 22 वर्षको सामाजिक तथा राजनीतिक संघर्षपूर्ण जीवनमा आफूले हार्न सकिन र गुमाउन बाँकी केही नरहेको लेख्दै देश र नागरिकका लागि मर्न तयार रहेको दावी गर्नुभएको छ। साथै आफूलाई पुराना शासकबाट लगभग मारिसकिएको एक सत्याग्राही भएको पनि स्टाटसमा उल्लेख गर्नुभएको छ। स्टाटसको अन्त्यमा उहाँले इतिहास बुझ्न थोरै समय लाग्छ, समय त्यतैतर्फ खर्च गर्दा राम्रो भन्दै जय देश जय पशुपतिनाथ लेख्नु भएको छ। सांसद बमले उक्त अभिव्यक्ति कसलाई लक्षित गरेर लेखिएको हो भन्ने विषयमा भने स्टाटसमा उल्लेख गरिएको छैन।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले चालू आर्थिक वर्षमा 90 योजना सम्पन्न गर्यो। हुम्लामा 32, मुगुमा 28, डोल्पामा 8, जुम्लामा 20 र कालीकोटमा 2 योजना निर्माण सम्पन्न। कञ्चनपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा 9 वटै पालिकाका सबै बालबालिका नियमित तथा छुट खोपको पहुँचमा ललितपुर महानगरपालिकाले आगामी साउन 15 गतेदेखि बालबालिका अशक्त र ज्येष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा दिने
3: अहिलेसम्मका खबर यति नै नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: त्रिपुरी सुरको राजधानी विभागको गेटमा आत्मदाह प्रयास गरेका 25 वर्षका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले बिहोर्ने भएको छ। वीर अस्पतालको सघन कक्षमा उपचाररत नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका गृहमन्त्री सुदन गुरूङले तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरिएको छ।
1: संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा लेखिएको र पार्टीको प्रस्तावमा सरकारका तर्फबाट स्पष्ट जवाफ नआएको भन्दै एमाले कार्यदलबाट बाहिरिएको हो। शुरूको चरणमा एमालेबाट डाक्टर भीम अधिकारी सहभागी भए पनि कार्यदलको काम कारवाही चित्त बुझ्दो नभएकाले फिर्ता बोलाउने निर्णय भएको एमाले जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजकलाई पत्र लेख्दै कार्यदलको काम शुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको देखेर सरकारको भूमिकाबारे स्पष्ट जवाफ माग्दा नदिएपछि कार्यदलबाट बाहिरिएको जानकारी दिनुभएको हो। संविधान संशोधनका विषय किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको एमालेको भनाइ छ। वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने, विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले दृढ भए पनि आधारभूत संरचना नै खलबल्याउने कार्यदलको उद्देश्य देखेपछि आफ्ना प्रतिनिधि उपस्थित हुन छाडेको समेत एमालेको भनाइ छ। यसअघि नेकपा लगायतका चार दल पनि कार्यदलबाट बाहिरिएका थिए। नेपाली कांग्रेस भने शुरूदेखि नै कार्यदलमा गएको थिएन।
0: यता नेपाली कांग्रेसले भने दलहरू कार्यदलबाट बाहिरिने अवस्था आउने कुरा वैशाखमै थाहा भएकोले आफ्ना प्रतिनिधि नपठाएको तर्क गरेको छ। आज पार्टी मुख्यालय सानेपामा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषय कार्यक्रममा सभापति गगन थापाले वैशाखमै राम्रो छाट नदेखेपछि कार्यदलमा प्रतिनिधि नपठाएको बताउनु भएको हो। संविधान संशोधनलाई सरकारले अत्यन्तै हल्का, अपरिपक्व, सतही रूपमा लिएको भन्दै थापाले सरकार बनाउन जस्तो गणितको आधारमा संविधान सभाको जस्तो अभ्यास गर्न नसकिने टिप्पणी पनि गर्नुभएको छ। वर्तमान सरकारले संविधान संशोधनलाई खेलाँची सोचेको समेत थापाले आरोप लगाउनुभयो।
2: हामीले संविधान संशोधन गरौँ, सबै विषयमा हामी खुला गरौँ, छलफल गरौँ भनेर भन्ने कुराले आठौँ वर्ष दसौँ वर्ष लगाएर हामीले बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एकपल्ट नेपाल एउटा ठुलो आगोको भुङ्रोमा पर्न सक्दछ भन्ने नेपाली कङ्ग्रेस पार्टीको चिन्ता हो। हाम्रो संविधान बनाउने बेलामा यो राष्ट्रियता, जनताको अधिकार लगायत यी विषयहरू बाहेक सबै विषयमा संशोधन गर्न सकिन्छ भनेर भन्नुको अर्थ जे पनि यो साथी हो भनेर हामीले भन्यौँ भन् ठान्यौँ भनेदेखि भने त्यो संविधान सभामा संविधान कसरी बनाइयो भने इतिहास चेतको ज्ञानको अभाव भएको हुन्छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान चलाउने भएको छ। साउनदेखि डेंगीको संक्रमण बढ्ने सम्भावना भएकाले 3 महिना डेंगी सचेतना अभियान सञ्चालन गरिने इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। साउनदेखि असोजसम्म डेंगी संक्रमण उच्च हुने उहाँको भनाइ छ। सचेतना अभियान अन्तर्गत लामखुट्टेका लार खोज र नष्ट गर, टोलटोल र विद्यालयमा डेंगी संक्रमणबारे सचेतना कार्यक्रम गर्ने शाखा प्रमुख डाक्टर दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार गत जनवरीदेखि अहिलेसम्म 1244 जनामा डेंगी संक्रमण देखिएको छ। गण्डकी प्रदेशमा औषधि र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने बाटो खुलेको छ। गण्डकी प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक 2083 पारित गरेको हो। प्रदेश सभाको अर्थ तथा विकास समिति सभापति भोजराज अरियालले बुधबार यो विधेयकको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो। विधेयकमा गाँजा खेतीका लागि कड़ा मापदण्डहरू तोकिएका छन्। गाँजाको बोटमा पाइने नशालु पदार्थ टीएचसीको मात्रा 0.3% भन्दा कम हुनुपर्ने, सरकारले तोकेका क्षेत्रमा मात्र खेती गर्न पाइने प्रावधान छ। गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्ने, गाँजाको बोट कटान र बिक्री गर्नु अघि त्यसको रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। यसका लागि प्रदेश सरकारले निजी क्षेत्रसँगको साझेदारीमा प्रयोगशाला खोल्ने भनिएको छ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
2: गोर्खा

0: नेपालमा दलाई लामाको 91 औं जन्म मनाइएको छ। मनाइएको विषयमा चीनका लागि पूर्व नेपाली राजदूतहरूले आपत्ति जनाएका छन्। चीनका लागि पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले विज्ञप्ति जारी गर्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। पूर्व राजदूत टङ्क कार्की:
1: कुनै समुदाय विशेषले नेपालमा दलाई लामाको जन्मोत्सव मनाउँदा आपत्ति मान्नुपर्ने कुरा के छ?
2: एउटा कुरो कानेर के हो भन्दाखेरि, दलाई लामा धार्मिक नेता मात्र होइन, राजनैतिक नेता पनि, जो चाहिँ एक चीन नीतिका बरखिलाफमा छन् र तिब्बतको स्वतन्त्रताको पक्षमा छन्। त्यस्तो व्यक्तित्वको बारेमा कुनै कार्यक्रम अर्को मुलुकमा, तेस्रो मुलुकमा आउँदा या हाम्रो सन्दर्भमा भन्दाखेरि, हाम्रो मुलुकमा आउँदाखेरि जसका फरेन पोलिसीले ती मान्यतालाई अङ्गीकार गर्दैन, एक चीन नीतिको पक्षधर नेपालभित्र त्यस्ता गतिविधिहरू हुनु चाहिँ चीनसँगको हाम्रो जुन कमिटमेन्ट हो, हाम्रो वैदेशिक नीतिको जुन आधार हो, त्यसलाई सुहाउँदैन, त्यो सङ्गतिपूर्ण छैन। त्यसै कारणले हामीले यसबारेमा चिन्ता प्रकट गरेका हौँ। यदि यो विषयलाई लिएर चीनले तिमी एक चीन नीतिप्रति इमान्दार रहेनछौ भनेर उनले क्वेसन गरे भनेदेखि, त्यस्तो अवस्थामा हाम्रो फरेन पोलिसीमा पर्ने, हाम्रो मुलुकभित्र पर्ने प्रभावहरूको बारेमा हामी चिन्तित हौँ।
1: अनि नेपाल सरकारले औपचारिक रूपमा मनाएको होइन लामाको जन्मदिन, एउटा कुरा, दलाई लामाका भक्त छन्, समुदाय छ, उनीहरूले मन पराउँछन्, मनाउँछन्, यो एक चीन नीति विरुद्ध कसरी हुन्छ कार्कीजी?
2: तपाईँको यतिका कूटनीतिज्ञहरू सामेल भएका छन्, आजभन्दा अगाडि कुनै यस्ता कार्यक्रममा प्रत्यक्ष रूपमा बाह्य कूटनीतिज्ञहरू सामेल भएका छैनन्। शङ्का के पनि गर्न सक्छन्, यस विदेशी कूटनीतिज्ञ शुद्ध सामेल हुन सक्ने वातावरण कसरी निर्माण भयो? हाम्रो क्वेसन हो।
1: अर्को कुरा भनिदिनु नि त, नेपालका ठाउँ ठाउँ डाँडा काँडामा तिब्बती गुम्बा छन्, विद्यालय पनि तिब्बती नै रहेछ, त्यो चाहिँ के हो? यो चाहिँ खुल्न दिने एउटा नेताको, ल धार्मिक नेताको जन्मदिन चाहिँ मनाउन नदिने भन्ने हुन्छ?
2: होइन, धार्मिक नेता मात्र, मैले अघि भनिहालेँ, तपाईँले फेरि अन्यथा मलाई पाठ नबढाउनु। कुरोकानी के हो भने, हामी के भनिरहेछौँ भने, त्यो दलाई लामा धार्मिक नेता मात्र होइन, राजनैतिक नेता पनि हुन्। राजनैतिक नेताको हैसियतमा होइन, अर्को पक्षले, त्यो हाम्रो इमिडिएट छिमेकीले ती कन्सर्नहरू सदा सर्वदा देखाइरहेछ। यस्तो अवस्था हामीले उसलाई अनादेखि गरेर हामी कुनै पनि चीन विरोधी गतिविधि हुन दिँदैनौँ भन्ने हाम्रो जुन कमिटमेन्ट हो, त्यो कमिटमेन्ट अप्रत्यक्ष ढङ्गले यसलाई पुट पर्याउने खालका कामहरू चाहिँ गर्नु हुँदैन भन्ने मात्रै हाम्रो दलिल हो क्या?
1: मेरो प्रश्नको ठ्याक्कै जवाफ आएन नि, त्यो तिब्बती गुम्बाहरू, तिब्बती स्कुलहरू के गर्ने?
2: तिब्बती गुम्बाहरू त अब धार्मिक संस्थाहरूको बारेमा, धार्मिक संस्थाहरू जुन निर्माण, त्यो पनि फेरि तिब्बती होइन नि त, त्यो नेपाली नै हो, तिब्बती मूलका नागरिकहरूले निर्माण गरेर, त्यो तर नेपाली हो, त्यो धार्मिक हो, राजनैतिक होइन।
1: यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत असर पर्ने भन्नुभएको छ तपाईँहरूले?
2: वैदेशिक सम्बन्धहरूमा त्यसले नकारात्मक असर गर्न सक्छ, र त्यो वैदेशिक सम्बन्धहरूमा नकारात्मक असर हुन साथै हाम्रो वैदेशिक सहयोग हो या साझेदार मुलुकको हामी प्रतिको रेस्पोन्समा पनि प्रतिकूल असर पर्न सक्छ। त्यसले गर्दाखेरि अप्रत्यक्ष ढङ्गले हाम्रो आर्थिक सामाजिक विकासमा प्रभाव पर्न सक्छ।
1: सिधा बुझ्दाखेरि चीनले हस्तक्षेप गर्छ, गर्न सक्छ भन्न खोज्नु भएको तपाईँहरूले?
2: चीनले होइन, उसका कन्सर्न छन्, उसका चासो छन्, त्यो चासोलाई हामीले, हाम्रो आफ्नै पनि कमिटमेन्ट छ, त्यो कमिटमेन्ट अनुरूप हामीले व्यवहार गर्न जान्छौँ।
1: अनि एउटा स्वतन्त्र मुलुकले कुनै धर्म समुदायको आस्थामाथि रोक लगाउन चाहिँ मिल्छ कि मिल्दैन?
2: होइन, धर्मको यो विषय नै होइन, राजनीतिको त्यो विषय, धर्मको मामिलामा त हामी न्युट्रल छौँ, हाम्रो मुलुक न्युट्रल छ, तटस्थ छ, धर्मनिरपेक्ष छ, त्यसमा हामीले हाम्रो मुलुकको त्यो त्यहाँभित्र कुनै त्यस्तो नकारात्मक भाव छैन।
1: वर्तमान सरकारले
2: फरेन पोलिसीलाई अन्यथा हुने गरिकन होइन, यस्ता गतिविधिहरू चाहिँ वाञ्छित छैन।
1: वर्तमान सरकारले चीनलाई चिड्याउन खोजेको हो भन्ने निष्कर्ष चाहिँ हो कि होइन तपाईँहरूको?
2: होइन, शङ्का गर्ने ठाउँहरू छ, यो किन यस्तो गतिविधिहरू हुन दियो? सरकारको नजरमा छै छैन, सरकार संवेदनशील हुनुपर्छ है पर्दैन? हाम्रो प्रश्न यति मात्रै हो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान चलाउने भएको छ। साउनदेखि डेंगीको संक्रमण बढ्ने सम्भावना भएकाले 3 महिना डेंगी सचेतना अभियान सञ्चालन गरिने एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। साउनदेखि असोजसम्म डेंगी संक्रमण उच्च हुने उहाँको भनाइ छ। सचेतना अभियान अन्तर्गत लामखुट्टेका लार्भा खोज र नष्ट टोलटोल र विद्यालयमा डेङ्गी संक्रमण बारे सचेतना कार्यक्रम गर्ने शाखा प्रमुख डाक्टर दाहालले अहिलेसम्मका खबर यतिले, नमस्कार।

0: फ्रान्स फिफा विश्वकप फुटबल 2026 को सेमी फाइनलमा पुगेको छ। फ्रान्सले आज भएको खेलमा मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गरेको हो। 2018 रुसमा विश्वकप उपाधि जितेको फ्रान्स 2022 कतारमा भने फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। फ्रान्सले सेमी फाइनलमा स्पेन र बेल्जियम बीचको क्वार्टर फाइनल विजेतासँग खेल्नेछ। मोरक्को सन् 1956 फ्रान्सकै उपनिवेशबाट स्वतन्त्र भएको थियो र फ्रान्ससँगै 2022 विश्वकप सेमी फाइनलमा पराजित भएको थियो। फ्रान्ससँगै पराजित हुनु अघि विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोलीको कीर्तिमान मोरक्कोले बनाएको थियो। पाल्पाको रम्बा गाउँपालिकाले कोदोको पकड क्षेत्र मानिने रम्बा 4 रोपाई महोत्सव गरेर किसानलाई कोदो खेतीमा जोड्ने प्रयास गरेको छ। किसानहरू समेत पालिकाले दिने अनुदानबाट उत्साहित हुँदै कोदो खेतीमा जोडिन थालेका छन्। बुटुलबाट छवि पाण्डे।
1: रम्बा 4 रैयाकी लक्ष्मी अधिकारी मृगले खाने समस्या बाहेक कोदोबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले दिएको प्रोत्साहनबाट हौसला मिलेको बताउनुभयो।
2: ठिकै हुन्छ के रे, मृगहरूले राख्दैन, मृगले बाला बाला ट्याको ट्याको कोदो कोदो खान्छ, रातिमा आएर रातिमै खाइदिन्छ। प्रोत्साहन मिले अब त यता गोरु पालनबाट पनि कृषकहरूलाई अनुदान दिन्छ, प्रत्येक हल गोरुको कोदोबाट पनि त्यस्तै अनुदान उत्पादन गरे त राम्रै हुन्छ गरे त।
1: गाउँपालिकाले कोदो खेती गर्ने किसानलाई प्रतिरोपनी 3,000 रुपियाँ अनुदान समेत दिन थालेको छ। बुटुवल भैरहवा क्षेत्रका व्यापारी कोदो खोज्दै गाउँ गाउँमा आउन थालेपछि पालिकाले गत वर्षदेखि नै कोदो रोपाई महोत्सव गरेर किसानलाई कोदो खेतीमा जोड्ने काम गरेको छ। रम्भा 4 वडा सदस्य विमला जीआरले पहिले मृगले कोदो खाइदिँदा घटेको खेती अहिले रोपाई महोत्सव गरेर बढाउन सफल भएको बताउनुभयो।
3: कोदो रोप्ने कृषकहरूलाई रोपनीको 3,000 दरले दिएको छ। मृग बढी हिँड्ने त्यसो हुँदा कोदोको खेती नै हराउन त, तर अहिले अनुदान पाउनु भएको भएर अब अनुदान पनि पाउनु गर्दाखेरिमा रोप्नु भएको छ, पहिला भन्दा बढ्या छ, परार भन्दा त्यही बढ्या। हजुर, हामीले महोत्सवै गरेको सर, उत्साह चाहिँ छ, उत्साह दिने काम भइरहेछ।
1: कृषि विज्ञ शान्तराम पोखरेल किसानहरूले फर्मको रूपमा कोदो खेती विस्तार गर्ने हो भने कोदो खेतीबाट ठुलो आम्दानी लिन सकिने बताउनुभयो। उहाँले किसानले पनि जग्गा भाडामा लिएर वृहत रूपमा कोदो खेती गर्ने हो भने रम्भाको 4 वडा कोदोको पकड क्षेत्र बन्ने सम्भावना रहेको बताउनुभयो।
4: त्यहाँ बस्नेहरूले फर्मको रूपमा विकास गर्ने, बाढीहरू पनि भाडामा लिने अनि सबैमा रोप्ने गरी बल्ल बढ्ने हो अब त्यो फर्मको रूपमा। अहिले त आफ्नै बारीमा पनि अब थोरै थोरै मात्रै रोप्ने सिस्टम थियो, पालिकाले प्रोत्साहन गरेर उहाँहरूलाई अनुदान दिने।
1: पहिले कोदो बिक्री नहुँदा समस्या बेहोरेका किसानले अहिले घरबाटै 1 पाथीको 300 रुपियाँमा कोदो बिक्री गर्दै आएका छन्।
0: शिक्षा मन्त्रालयले अनुमति नलिई ए लेभल, सीबीएसई, आईबीडीपी लगायत विद्यालय तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्नेको विवरण मागेको छ।
5: अनुमति बेगर सञ्चालनमा रहेका यस्ता शैक्षिक संस्थाबारे लिखित रूपमा इमेल गर्न मन्त्रालयले आह्वान गरेको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाको इमेल ठेगानामा लिखित सूचना दिन मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले सूचना जारी गर्नुभएको छ। यस्ता कार्यक्रमहरू विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर मन्त्रालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था रहेको पनि मन्त्रालयले जानकारी गराएको छ। तर केही शैक्षिक संस्थाले अनुमति नलिई प्रचलित कानूनी व्यवस्था विपरीत नै सञ्चालन गरिरहेको र अनुमति लिएको भनेर गलत सूचना दिएर प्रचार प्रसार गर्दै आएको पनि मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार यसरी सञ्चालन हुँदै आएका शैक्षिक संस्थाबारे आन्तरिक रूपमा बुझ्ने काम भइरहेको छ।
0: बेलायती लेबर सांसद एन्ड्री बर्नहमले औपचारिक रूपमा आफूलाई पार्टी नेताको एक्लो दावेदारका रूपमा प्रस्तुत गर्नुभएको छ। सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै बर्नहमले प्रधानमन्त्री कार्यालयको दौड़मा भाग लिँदा आफैलाई अनौठो लागेको पनि बताउनु भएको छ।
6: I'm still the only candidate in the race. We'll get the first indication about 7 PM tonight. But yeah, it's all starting to feel very real.
0: पार्टी नेतृत्वको दौड़मा सामेल अन्तिम सम्भावित प्रतिस्पर्धी पूर्व रक्षा मन्त्री अल कान्स पनि प्रतिस्पर्धा होडबाट बाहिरिएपछि बर्नहम एक्लो दावेदार बन्नु भएको छ। पूर्व प्रधान सेनापति रूपमा गत कटुवाल सहित तत्कालीन प्रधानमन्त्री केपी ओलीका सल्लाहकार सम्बले पनि सम्पत्ति विवरण बुझाएका छन्। हवस् त, अहिलेसम्मका खबर।

नमस्ते, स्वागत छ आजको प्रभातकालीन आवाज कार्यक्रममा। लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छ र ऊ तपाईँसँग अबको तीन घन्टा सँगै रहनेछ। यहाँहरू सबैलाई कार्यक्रममा न्यानो स्वागत छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098 ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले bfbs गोर्खा खोज्नुपर्ने हुन्छ। मेरो प्यारो मेरो नेपाल, तारा प्रकाश लिम्बुले गाउनु भएको यो देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट कार्यक्रमको उठान भइसकेको छ र यहाँहरूको शुक्रबार सुरु भयो। श्रोता, अब हुन त अहिले युकेतिर अथवा ब्रुनाईभन्दा पश्चिममा भएका देशहरूमा बिस्तारै बिस्तारै उज्यालो हुँदैछ। हामी कहाँ यहाँ बिहानको 7:11 गएको छ र तपाईँहरू अझै सुत्दै हुनुहुन्छ होला पश्चिमतिर। जे होस्, शुक्रबारको आगमन भइसकेको छ र ज्यान त्यसै पनि चङ्गा चङ्गा भइसकेको छ हाम्रो ब्रुनाईवासीको सायद किनभने शनिबार आइतबार अलिकति भए पनि चिल, रिल्याक्स, यसो फ्यामिली टाइम आदि इत्यादि भएको हुनाले मन हर्षित भइसकेको छ। हजुर, आज शुक्रबार 10 जुलाई 2026 साल, तदनुसार असार 26 गते 2083 विक्रम सम्बत। अब कार्यक्रमलाई अगाडि बढाउँछु म आजको थॉट फर द डेबाट। यो प्रेरक भनाई फ्रैंक क्याराफोलाको हो। द डिफरेंस बिट्विन अ स्मार्ट पर्सन एन्ड अ वाइज पर्सन इज द्याट A smart person knows what to say. A wise person knows whether or not to say it. चतुर व्यक्ति र ज्ञानी व्यक्ति बीचको भिन्नता यस्तो छ कि चतुर व्यक्तिलाई के भन्ने कुरा थाहा हुन्छ, कति बेला भन्ने कुरा थाहा हुन्छ, जबकि ज्ञानी व्यक्तिलाई त्यो कुरा भन्ने कि नभन्ने भन्ने थाहा हुन्छ। सधैँ बोलेर मात्र ठिक हुँदैन, कुनै बेला चुप रहँदाखेरि पनि राम्रो मानिन्छ। र चतुर र ज्ञानी व्यक्तिको बीचको भिन्नता यही नै हो। र तपाईँ कुन व्यक्तिको समूहमा पर्नुहुन्छ त? टुडे इन हिस्ट्री, सन् 2012 साल 10 जुलाईको कुरा हो। द अमेरिकन एपिस्कोपल Church becomes the first to approve a right for blessing gay marriages. American Church le gay marriage lai swikar gareko din ho aaja 10 July 2012 sal pahilo palta. Famous birthday, san 1972 sal 10 July ma janmeki hun Sofia Vergara, Colombian American actress ani television host pani hun. यहाँहरूले अमेरिकाज गट ट्यालेन्ट हेर्नुभएको छ भने त्यसमा जजको रूपमा देख्न सकिन्छ सोफिया वर्गारालाई। उनको जन्म कोलम्बियाको बारांकुइला भन्ने ठाउँमा भएको थियो 1972 साल 10 जुलाईमा। सोफिया वर्गारा। अब हेल्थ टिप्स। ब्लड सुगर तपाईँले स्टेबल राख्नका लागि के गर्नुपर्छ? तपाईँ लामो समयसम्म खाना नखाइकन त्यत्तिकै भोको बस्नुभयो भने तपाईँको ब्लड सुगर एकदमै अपडाउन हुनसक्छ र तपाईँलाई एङ्जाइटी र डिप्रेसन हुनसक्छ त्यसले गर्दा। तर त्यस्तो अवस्था नआओस्, किनभने ह्याङ्ग्री भन्ने अवस्था तपाईँले बुझ्नुभएको छ, हङ्ग्री प्लस एङ्ग्री, त्यस्तो अवस्था आयो भने तपाईँ डायबेटिक नै हुनु पर्दैन, तपाईँ जोसुकैलाई यस्तो अवस्था आउन सक्छ। त्यसर्थ लामो समयसम्म खाली पेट नबसौँ। अनि त्यसको लागि छोटो छोटो समयमा हल्का स्न्याकिङ गरिरहनुपर्छ, तर स्न्याक गर्दाखेरि अलि हेल्थी स्न्याक्स, विशेष गरी नट्स, फ्रुट्स आदिमा गर्नुभयो भने त्यसले धेरै फाइदा पुर्याउनेछ। र ब्लड सुगर ब्यालेन्स राख्नको लागि तपाईँले सिनामन खाने गर्नुहोस्, त्यसले धेरै फाइदा पुर्याउँछ। सिनामन पाउडर तपाईँले स्मुदीमा हालेर खान सक्नुहुन्छ, तपाईँको टी कफी चेमा हालेर खानुभए पनि हुन्छ।
So, keep your blood sugar stable. Aba mausam. Seria aile jhalama la bhai sakeko cha 26 degree celsius yaha ko tapakram ra adhiktam tapakram 31 degree celsius pugne anuman cha. Mausami awastha samanyataya thundery showers and a gentle breeze bhanieko cha aaja ko general forecast. अब नेपाल काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया काठमाडौँमा लाइट रेन शावर्स एन्ड अ जेन्टल ब्रिज. अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 25 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 31 डिग्री सेल्सियस. आज केही घटेको छ टेम्परेचर किनभने हिजो 34 डिग्री थियो अधिकतम तापक्रम लन्डनमा, आज 31 भएको छ. र मौसमी अवस्था सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै घमाइलो रहने संकेत छ लन्डनमा. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. अब सुनौ अमन प्रधान र सुचिन्दा श्रेष्ठलाई तिमी मेरो. इन्जोय.

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk। BFPS गोर्खा रेडियो।

जे छौ तिमी स्वप्न सुमन र समीर श्रेष्ठलाई सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले बिहानको 7:25 गएको छ। ब्लड डोनेसन ड्राइभ आउँदो शनिबार 11 जुलाई भनेपछि त भोलि पर्यो नि। भोलिको दिन बिहान 10 देखि 2 बजेसम्म, दिनको 2 बजेसम्म 10, 11, 12, 1, 2, 4 घन्टाका लागि सेरियाको मक्डोनल्ड्समा ब्लड डोनेसन ड्राइभ गरिने भएको छ। र तपाईँ ब्रिटिस फोर्सेस ब्रुनाईवासी यदि इच्छुक हुनुहुन्छ रक्तदान गर्नका निमित्त भने यो राम्रो

इफलेट दुबई इङ्ग्लिस र नेपालीमा प्राप्त हुन्छ। तपाईँले हाइभ वेबसाइटमा हेर्नुभयो भने विस्तृत जानकारी प्राप्त गर्नुहुनेछ र एउटा प्रिन्ट गरेर राख्नु भएमा एकदमै राम्रो हुनेछ, ह्यान्डी हुनेछ। जुन बेला पनि केही इन्फर्मेसन चाहियो भने त्यसमा सबै पाइन्छ, त्यसर्थ डाउनलोड गरेर लिएर हिँड्न नबिर्सनु होला। पिसिएमएफ अनि डेन्टल सेन्टरको इन्फर्मेसन लिफलेट।

Mansingku Himaya lu. British forces for Naibasile Army Welfare Service ko community support activities ko bisema nigrani gari rakhnu bhayeko hola. Ra Army Welfare Service ko yo community support team le aba July ani August mahina ma ke ke karyakram haru rakhieka chan tes bisaye aile pardafas gareko cha. Yani ki publish bhayeko cha yo Hive website ma. मन्थली क्यालेन्डर कम्युनिटी सपोर्ट टिमको आर्मी वेलफेयर सर्भिसको हेर्न नबिर्सनु होला र तपाईँको छोराछोरीको लागि कुन कार्यक्रम पाएको पर्छ सोही अनुरूप अटेन्ड पनि गर्ने गर्नुहोला. जुलाई र अगस्त महिनाका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट क्यालेन्डर सार्वजनिक गरिएको छ. र त्यसका साथै आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट समर प्रोग्राम 2026 भनेर अब 23 जुलाईसम्मका लागि कार्यक्रमहरू सार्वजनिक गरिएको छ. त्यो पनि हाइभ वेबसाइटमा भेटाउन सक्नुहुन्छ. यसो हेर्दै गर्नुहोला. बिदामा जान अगाडि के कार्यक्रमहरू समावेश गरिएका छन् कम्युनिटी सपोर्टको यो समर प्रोग्राममा, त्यो सबै डिटेल देख्न सक्नुहुन्छ त्यहाँ. सुन सुन सुन्दरी अब पालो अन्जु पन्त र एसडी योगीको.

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

মায়াকো ধুন রানী শাকিয়ার প্রতাপ দাসলাই শুনতে হয়েছিল। बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको पहिलो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिदर 152.33 रुपियाँ, बिक्री दर 152.93 रुपियाँ। युरो एकको खरिदर 177.09 रुपियाँ, बिक्री दर 177.78 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिदर 204.22 रुपियाँ, बिक्री दर 205.03 रुपियाँ। स्विस फ्रान्क एकको खरिदर 188.77 रुपियाँ, बिक्री दर 189.52 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 105.69 रुपियाँ, बिक्री दर 106.10 रुपियाँ। कनेडियन डलर एकको खरिदर 107.43 रुपियाँ, बिक्री दर 107.85 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 117.82 रुपियाँ, बिक्री दर 118.28 रुपियाँ। जापानिज यन 10 को खरिदर 9.38 रुपियाँ, बिक्री दर 9.42 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.42 रुपियाँ, बिक्री दर 22.51 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिदर 40.57 रुपियाँ, बिक्री दर 40.73 रुपियाँ। कटारी रियाल एकको खरिदर 41.79 रुपियाँ, बिक्री दर 41.95 रुपियाँ। थाई भाट एकको खरिदर 4.56 रुपियाँ, बिक्री दर 4.57 रुपियाँ। युएई दिरहाम एकको खरिदर 41.48 रुपियाँ, बिक्री दर 41.64 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिदर 37.36 रुपियाँ, बिक्री दर 37.51 रुपियाँ। साउथ कोरियन वान 100 को खरिदर 10.07 रुपियाँ, बिक्री दर 10.11 रुपियाँ। स्विडिस क्रोनर एकको खरिदर 15.73 रुपियाँ, बिक्री दर 15.79 रुपियाँ। डाइनिस क्रोनर एकको खरिदर 23.29 रुपियाँ, बिक्री दर 23.38 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.44 रुपियाँ, बिक्री दर 19.51 रुपियाँ। कुवैती डिनार एकको खरिदर 494.98 रुपियाँ, बिक्री दर 496.93 रुपियाँ। बारेन डिनार एकको खरिदर 404 रुपियाँ, बिक्री दर 405.60 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिदर 395.64 रुपियाँ र बिक्री दर 397.20 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ सुमन केसी र अनुज चौधरीको स्वरमा, को होला।

बिलिन सपना करण परियारको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीत सुन्दा सुन्दै हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुगेका छौँ। पूर्णको समय बिहानको 8 बज्नको लागि अब ठिक 5 मिनट बाँकी रहेको छ। अब कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्दैछु प्रवीण भेटवाल र रचना रिमालको एउटा गीतबाट, वनफूल मनफूल भन्ने निकै मिठो गीत छ। यो गीत यहाँलाई सुम्पदै कार्यक्रमको पहिलो घण्टाबाट बिदा हुन्छु र यो गीतको समाप्तिपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी दोस्रो घण्टामा भेट्नेछौँ।

0: प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र तयारी कार्यदलबाट एमाले पनि बाहिरिएको छ।
1: संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा लेखिएको र पार्टीको प्रस्तावमा सरकारका तर्फबाट स्पष्ट जवाफ नआएको भन्दै एमाले कार्यदलबाट बाहिरिएको हो। शुरूको चरणमा एमालेबाट डाक्टर भीम अधिकारी सहभागी भए पनि कार्यदलको काम कारवाही चित्त बुझ्दो नभएकाले फिर्ता बोलाउने निर्णय भएको एमाले जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजकलाई पत्र लेख्दै कार्यदलको काम शुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको देखेर सरकारको भूमिकाबारे स्पष्ट जवाब माग्दा नदिएपछि कार्यदलबाट बाहिरिएको जानकारी दिनुभएको हो। संविधान संशोधनका विषय किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको एमालेको भनाइ छ। वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने, विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले दृढ भए पनि आधारभूत संरचना नै खलबल्याउने कार्यदलको उद्देश्य देखेपछि आफ्ना प्रतिनिधि उपस्थित हुन छाडेको समेत एमालेको भनाइ छ। यसअघि नेकपा लगायतका चार दल पनि कार्यदलबाट बाहिरिएका थिए। नेपाली कांग्रेस भने शुरूदेखि नै कार्यदलमा गएको थिएन।
0: यता नेपाली कांग्रेसले भने दलहरू कार्यदलबाट बाहिरिने अवस्था आउने कुरा वैशाखमै थाहा पाएकोले आफ्ना प्रतिनिधि नपठाएको तर्क गरेको छ। बिहिबार पार्टी मुख्यालय सानेपामा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषय कार्यक्रममा सभापति गगन थापाले वैशाखमै राम्रो छाट नदेखेपछि कार्यदलमा प्रतिनिधि